0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: पाडीवासीहरुका लागि खुशीको खबर।
3: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020352012।
5: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन शाहले मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको 50 दिन बढ़ी भइसकेको छ। यतिका दिन बित्दा पनि प्रधानमन्त्री शाहले संसदमा बोलेका छैनन्। आफू नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा जवाब दिन उपस्थित नभएको भन्दै विपक्षी दलहरूले निरन्तर प्रधानमन्त्री र रासोपाकै आलोचना तथा सदन अवरोध गरिरहेका छन्। उनीहरूले प्रधानमन्त्री शाहसँग संवैधानिक उत्तरदायित्व, अर्थतन्त्र, न्यायिक नियुक्ति, मेरिटोक्रेसी र सुकुम्बासी व्यवस्थापन र कूटनीतिक विषयमा जवाब मागको तयारी पनि गरेका छन्। तर सत्तापक्षीय दलका नेताहरू भने विपक्षी दलले संसदीय मूल्य र मान्यता अनुसार 103 मधुवास कुर्ने धैर्य नगरेको आरोप लगाउन थालेका छन्। के सरकार गठन भएको दुई महिना पनि नपुग्दै यति धेरै आशंका र घेराबन्दी गर्नु न्याय संगत हुन्छ? कम्तीमा सरकारको कामको वस्तुनिष्ठ मूल्याङ्कनका लागि 100 दिन पनि पर्खन नसकिने राजनीतिक खतारो प्रतिपक्षमा देखिएको हो भन्ने सत्तापक्षका दलका सांसदहरूले प्रश्न गर्न थालेका छन्।
6: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले संविधान संशोधनको विषयमा आम नागरिकहरूसँग राय तथा सुझाव माग गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको सचिवालयले एक सार्वजनिक सूचना जारी गर्दै आगामी 7 दिनभित्रमा लिखित सुझाव उपलब्ध गराउन आह्वान गरेको हो। इच्छुक नागरिकले सिंहदरबारस्थित सचिवालय, इमेल वा वाट्सएप मार्फत सुझाव पठाउन सक्नेछन्।
5: सरकारले केही दिन अघि अध्यादेश जारी गरेपछि रिक्त विश्वविद्यालयको प्रमुख पद उपकुलपतिका लागि प्राज्ञहरूबीच होडबाजी शुरू भएको छ। विश्वविद्यालयहरूमा राजनीतिक पहुँचका आधारमा भन्दा पनि योग्यता, क्षमता र दक्षताका आधारमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्ने स्थिति बसाल्न रिक्त रहेका 8 विश्वविद्यालयको उपकुलपति छनौटका लागि आवेदन माग गरिएको हो। विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि 2083 अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालयले आवेदन माग गरेको मन्त्रालयले जनाएको छ।
6: जेएनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट फरार भएका मध्ये 4,094 कैदीबन्दी अझै फरार रहेका छन्। कारागार व्यवस्था विभागका निर्देशक चोमेन्द्र नेउपानेका अनुसार प्रतिनिधि सभाको कानून समितिमा ब्रिफिङ गर्दै सो विवरण सार्वजनिक गरिएको छ। आन्दोलनका क्रममा 14,559 जना कैदीबन्दी फरार भएकोमा अधिकांश फर्किए पनि बाँकी अझै फरार रहेका छन्।
5: नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले सरकार र प्रधानमन्त्री संविधान भन्दा माथि नभएको बताउनु भएको छ। उहाँले कानून भन्दा माथि सरकार र प्रधानमन्त्री दुवै नभएकाले संविधान संशोधन जस्तो संवेदनशील विषयलाई राजनीतिक स्टन्ट वा खेलाचीको विषय नबनाउन समेत आग्रह गर्नु भएको छ। संविधान संशोधनलाई 2-4 जना बसेर परिपक्व ढंगले अघि बढ़ाउने प्रयासले राजनीतिक र संवैधानिक जटिलता निम्ति सक्ने उहाँले जनाउनु भएको छ।
6: संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्वदेशी उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न भन्सार तथा करको दरमा पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बैठकले कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार महसुल र करका कारण नेपाली उत्पादन महँगो भई आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न कठिन भएको निष्कर्ष निकाल्दै अर्थ मन्त्रालयलाई सो निर्देशन दिएको छ।
5: उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा कार्यरत मजदुर तथा कर्मचारीहरू लामो समयदेखि तलब सञ्चय कोष नागरिक लगानी कोष लगायत सेवा सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्। त्रियुगा नगरपालिका छ जलजली स्थित उद्योग परिसरको मूल गेटमा शुक्रबार पत्रकार सम्मेलन गर्दै कर्मचारी तथा मजदुरहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकार र उद्योग व्यवस्थापनसँग आग्रह गरेका हुन्। मजदुर संघर्ष समिति उदयपुर सिमेन्ट उद्योग लिमिटेडका संयोजक देव नारायण छाले उद्योगमा कार्यरत श्रमिकले 14 महिनादेखि तलब च्याला नपाएको बताएका छन्। उनका अनुसार कर्मचारीहरूको तलबबाट कट्टा गरिएको सञ्चय कोषको रकम 3 वर्ष 9 महिनादेखि सम्बन्धित निकायमा जम्मा गरिएको छैन भने नागरिक लगानी कोषतर्फ कट्टा गरिएको रकम पनि 2 वर्ष 11 महिनादेखि रोकिएको छ।
6: महालेखा परीक्षक त्वयम रायले 15 देखि 16 वटा स्थानीय तहहरूले आर्थिक वर्ष 75-76 देखिकै लेखा परीक्षण नगरेको बताउनु भएको छ। सार्वजनिक लेखा समितिमा भएको छलफलमा उहाँले 1 दर्जन भन्दा बढी स्थानीय तहहरूले अझै पनि जिम्मेवार बन्न नसकेको बताउनुभयो।
5: नेपाली कम्युनिष्ट पार्टी नेकपा निकट मजदुर संगठनले सार्वजनिक जग्गामा बनेको आफ्नो संरचना भत्काएको छ। महानगरपालिकाले फिर्के खोला पोखरा बस पार्क लगायतका क्षेत्रमा बनेका अतिक्रमित संरचना भत्काउन ताकेता गर्दै सार्वजनिक सूचना निकालेपछि नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले पोखरा पृथ्वी चोक स्थित यातायात कार्यालय अगाडि रहेको आफ्नो संरचना डोजर लगाएर भत्काएको हो।
7: यही हो मौका हेरौँ डिसौँ वर्ष भरि ढुक्क रिचार्ज गरौँ डिसो मात्र 3000 पक्का फुल अन।
8: हेलो आयन, के छ
9: के हो यार सम्राट, यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
8: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
9: भिडियो अन गर न यार।
8: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
9: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
10: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556-1040 र 9852-0280-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
6: नेपाली खबरमा अब विदेशको खबर। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले द्वन्द्व रोक्नका लागि इरानसँग जारी वार्तामा केही प्रगति भएको बताएका छन्। उनले उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सहयोगीहरूको व्यवहारप्रति पुनः एकपटक असन्तुष्टि व्यक्त गरेका छन्। हेल्सिङबर्गमा पत्रकार सम्मेलनमा विदेश मन्त्री रुबियोले भने इरान वार्ताले सकारात्मक संकेत देखाएको तर वार्ता सफल नभएमा अमेरिकासँग अन्य विकल्पहरू पनि तयार रहेको बताएका छन्। त्यहाँ केही तर सामान्य प्रगति भएको छ, म त्यसलाई बढाई चढाई गर्न चाहन्न, त्यहाँ अलिकति फेरबदल पक्कै भएको छ, यो राम्रो कुरा हो।
5: अब केही खेल र खेलाडीका खबर। आइसिसी विश्वकप लिग टू अन्तर्गत घरेलु मैदानमा सम्पन्न श्रृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले सुखद अन्त्य गरेको छ। शुक्रबार त्रिवी क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई 122 रनले पराजित गरेको हो। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिका 41.2 ओभरमा 195 रनमा बनाउँदै अलआउट भएको छ। अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक 56 रन बनाएका छन् भने सयान जहाँगीरले 27, सोहन जयसूर्यले 26 र सैतेजा मुक्कामालले 12 रन बनाएका छन्। त्यसअघि किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेटको क्षतिमा 317 रन बनाएको थियो।
6: अब विचार विश्लेषण। सरकारले निम्त्याएको विनाशबाट भोलि उब्जने परिणामको भागीदार हुन के हामी सबै तयार छौं? अझै पनि सरकार सचिएन र हामीले सच्याउने तर्फ ध्यान दिएनौं भने अन्यायले निम्त्याएको असमानताको प्रतिफलमा हामी सबै पर्नेछौं। सुकुम्बासीसँग कुराकानी नै नगरी सरकार

0: कुनै एक व्यक्तिलाई जे ठिक लाग्यो त्यही नियम र योजना बनाएर ल्याउने तरिका सुशासनको ब्रखिलाप रहेको छ। साथै विगतमा दलित माथिको अन्यायको माफी आजको पुस्ताले मागे रहँदा सुकुम्बासी माथिको अन्यायको माफी माग्नुपर्ने र सच्याउनका लागि जुट्नुपर्ने दिन नआउने हो भने डोजर खेतीलाई बन्द गरी व्यवस्थापनका लागि सुकुम्बासीहरूसँग नै समन्वय छलफल र समाधानको बाटोमा लैजानुपर्ने हुन्छ। अझै पनि सरकार पक्षमा सुधार गर्न सक्ने अवस्था भने देखिएको छैन। बस्तीमा डोजर पस्नु अघि सरकारी 11 चरणको अपरेसन शीर्षकमा आजको अनलाइन खबरमा विचार छापिएको छ।
1: सिद्धिचरण विद्रोह वेदना र उच्यालो शीर्षकमा प्राध्यापक डाक्टर उषा ठाकुरको विचार नागरिक दैनिकमा छापिएको छ। सन् 1966 बेजिङमा आयोजित अफ्रो एसियाली लेखन सम्मेलनमा सिद्धिचरणले दिएको मन्तव्य ऐतिहासिक छ। साहित्यकारहरूले आफ्नो समाज र राष्ट्रका जनताको न्यायपूर्ण संघर्षलाई आदर समर्थन दिनुपर्छ। आफ्ना सुन्दर रचनाहरूबाट जनमानसलाई जागृत तुल्याउनुपर्छ। यो नै उनीहरूको सामाजिक उत्तरदायित्व पनि हो। कविका शब्द शब्दमा क्रान्ति चेतना तथा युगबोधको तीव्र स्वर छ। समाजको अस्त व्यस्त व्यवस्थाप्रति कविको मनमा आक्रोश छ। जीवनको अस्तित्व हराउँदै गएको देखेर कवि भित्रभित्रै उद्विग्न हुन्छन्। त्यसैले समाजमा जागरण चेतना ल्याउनका लागि कवि जीवन र जगतको हत्यारो पक्षको दर्दनाक चित्रण गर्छन् तथा विद्रोही गीत गाएर सामाजिक दुर्दशाको सजीव मार्मिक चित्र प्रस्तुत गर्दै समाज सुधारका लागि शङ्खनाद गर्छन्।
0: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 63 53 98 550 77 061 र 98 550 77 053।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 93 440 493 580 र 98 550 26 440।
4: It's 6 o'clock, अहिले 6 बजेको छ।
5: स्वदेश FM 93.2 MHz।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 9 गते शनिबार सन् 2026 मे 23 तारिक अधिक जेठ शुक्ल पक्षको सप्तमी तिथि
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको तनहुँको रेडियो बन्दीपुर 88.8 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: कर्मचारीको कार्यशैली र स्वभावमा परिवर्तन जबरजस्ती काममा लगाउने भन्दा पनि कर्मचारी आफैले स्वविवेक प्रयोग गर्न थालेको भनाई।
0: लुम्बिनी र सुदूरपश्चिममा केही दिन तातो लहर चल्ने भएकाले सावधानी अप्नाउन आग्रह। आज दिउँसो गण्डकी र भरे राति कोशीमा ठूलो वर्षाको सम्भावना।
1: मधेसमा कुपोषणले थलिँदै महिला र बालबालिका एसईको नतिजा।

0: पछि विद्यार्थीहरू कक्षा 11 को भर्नाको तयारीमा पहिले पढेकै विद्यालयमा पढ्दा विद्यार्थीको आत्मविश्वास बढ्ने शिक्षाविदको भनाई।
1: यदि पढ्ने हो भने विषय मिल्छ भने आफ्नै गाउँ ठाउँमा 12 क्लाससम्म पढ्दाखेरि त्यो चाहिँ धेरै राम्रो हुन्छ।
2: अमेरिका र इरान बीच शान्ति वार्ताको तयारी तीव्र। पाकिस्तानी सेना प्रमुख तेहरानमा मध्य पूर्व युद्ध लम्बिए विश्वव्यापी आर्थिक मन्दीको जोखिम उच्च।
0: र विश्वकप लिग टूमा नेपालले अमेरिकालाई फराकिलो अन्तरले हरायो। आइपिएल क्रिकेटमा आरसिबीमाथि हैदराबादको जित।
3: रमादेवी कलेज बुटवल
4: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
4: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
5: वन क्षेत्रमा आगो बाल्ने, चुरोट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
4: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 550 92 60 र वेबसाइट chitawannationalpark.gov.np।
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
3: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
6: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त उजाउनु त होला नि।
8: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै
9: कर्मचारी कार्यालयमा बसेर काममा व्यस्त देख्न सकिन्छ। कतिपय भने सेवा प्रवाहमा अवरोध नहुने गरी पालो मिलाएर खान जाने गरेको पाइएको छ। कर्मचारीहरू बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म कार्यालयमा सेवा प्रवाह र भावी योजनाको सन्दर्भमा व्यस्त हुने गरेका छन्। उच्च तहका कर्मचारी त बिहान 9 बजेदेखि बेलुकी 8 बजेसम्म पनि कार्यकक्षमै बसेर सरकारको योजनालाई कार्यान्वयन गराइरहेको देख्न सकिन्छ। राष्ट्रिय सतर्कता केन्द्रले गएको वैशाखमा गरेको छड्के अनुगमनका क्रममा केही बाहेक धेरै कर्मचारीको कार्यशैली र स्वभावमा परिवर्तन आएको जनाएको छ। केन्द्रका सूचना अधिकारी सरिता कुमारी खतिवडाले आफूहरूले गरेको कार्यालय र कर्मचारीको छड्के अनुगमनका क्रममा विगतका तुलनामा अहिले कर्मचारीको कार्यशैलीमा परिवर्तन आएको पाएको बताउनु भएको छ। कर्मचारीलाई जबरजस्ती काममा लगाउने भन्दा पनि कर्मचारी आफैले स्व विवेक प्रयोग गरेर सरकारको कार्य लक्ष्य अनुसार काम हुँदै गएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह गर्ने संरचना नै कमजोर छ। एउटा कामका लागि सेवाग्राही पटक पटक एउटै कार्यकक्षमा धाउनु पर्ने अवस्था छ। त्यसको अन्त्य गर्नुपर्छ। कतिपय कार्यालयमा विद्युतीय प्रणाली लागू नहुँदा भौतिक उपस्थिति बिना कामै नहुने अवस्था रहेको छ। कर्मचारीले जबरजस्ती काम मात्र लगाउने भन्दा पनि सेवा सुविधा थप समयानुकूल बनाएर कर्मचारी खुसी बनाएर काम लगाउँदा सरकारको नीति योजना र बजेट कार्यान्वयन थप सहजता आउने प्रशासनविदहरूको भनाइरहेको खबर गोर्खा पत्रले लेखेको छ।
0: सूर्यदर्शन सहकारीको बचत ठगी प्रकरणमा रासोपका सभापति रवि लामिछाने, फरार अभियुक्त गितेन्द्र बाबु जीवी राई र पूर्व डीआईजी छविलाल जोशी लगायत विरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग कास्की जिल्ला अदालतले खारेज गरेको छ। जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले अभियोग पत्र संशोधनको आदेश जारी गर्दै उनीहरू विरुद्ध सहकारी ठगीको अभियोग मात्र कायम रहने व्यवस्था गरेको हो। संगठित अपराध र सम्पत्ति शुद्धिकरणको दावी हटाउँदा पनि न्यायको मूल मर्म पराजित नहुने अदालतको भनाइ छ। पोखराका सूर्यदर्शन सहकारीका पीडितहरूले लामिछाने लगायतले सहकारीको रकम हिनामिना गरी गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप लगाउँदै आएका छन्। अनुसन्धानका क्रममा सहकारीबाट निकालिएको रकम विभिन्न ठाउँमा लगानी गरिएको र सम्पत्ति शुद्धिकरण भएको प्रमाण भेटिएको अभियोजन पक्षको दावी छ। जीवी राई गोर्खा मिडियाका अध्यक्ष हुन्। लामिछाने र जोशी तत्कालीन सञ्चालक हुनुहुन्छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
9: नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको छ। सचिवालयमा ओली विरुद्ध शीर्ष नेताहरू नै उत्रिएको पहिलो पटक हो। बैठकमा भनाइ राख्ने क्रममा बहुमत उपाध्यक्षहरूले पार्टीको तल्लो तहमा नेतृत्वप्रति चरम निराशा छाएको भन्दै अध्यक्ष ओलीलाई विश्राम लिन र मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्। उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले पार्टीको रूपान्तरण र पुस्तान्तरणको माग गरेका गर्नुभएको थियो भने अर्का उपाध्यक्ष रामबहादुर थापा बादलले भने अध्यक्ष ओलीको बचाउ गर्नुभएको थियो। बैठकमा अध्यक्ष ओलीले पार्टी सङ्कटको बेला एक ढिक्का हुनुपर्नेमा जोड दिँदै रूपान्तरणको विषय उठाएका उपाध्यक्षहरूसँग असन्तुष्टि जनाएपछि भनाभन समेत भएको खबर आजका पत्रिकाहरूले लेखेका छन्।
0: अतिकम विकसित देश एलडिसीबाट विकासशील देशमा स्तरोन्नति हुने समयसीमा 3 वर्षपछि धकेल्न नेपालले संयुक्त राष्ट्रसङ्घलाई औपचारिक पत्र पठाएको छ। परराष्ट्र मन्त्रालयले हिजो आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यसअघि सन् 2026 नोभेम्बरका लागि तय भएको स्तरोन्नतिको मिति अब सन् 2029 नोभेम्बरसम्म पुर्याउन आग्रह गरिएको हो। नेपालले विकासशील देशमा स्तरोन्नति हुने प्रक्रियालाई थप तयारीका लागि मिति पछाडि सारिएको यो दोस्रो पटक हो। मन्त्री शिशिर खनालले गएको वैशाख 30 राष्ट्रसङ्घको विकास नीति समिति सिडिबीका अध्यक्षलाई यस सम्बन्धमा औपचारिक पत्र पठाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ। स्तरोन्नतिलाई पछाडि धकेल्न सरकारले मुख्य 5 कारण अघि सारेको छ। क्षेत्रीय द्वन्द्व र विश्वव्यापी आपूर्ति श्रृङ्खलामा आएको अवरोध तथा रेमिट्यान्स आप्रवाहमा परेको प्रभावका कारण नेपालको अर्थतन्त्रमा परेको प्रभाव र वैदेशिक मुद्राको प्रमुख आधार रहेको रेमिट्यान्स आप्रवाहमा पारेको प्रभावले यो निर्णय लिनुपरेको मन्त्रालयले जनाएको छ। विश्व बैंकले पनि सन् 2026 नेपालको आर्थिक वृद्धि दर 2.3% सीमित रहने प्रक्षेपण गरेको अवस्थालाई मुख्य रूपमा लिएको छ। स्तरोन्नति हुँदा अहिले पाइरहेका कतिपय व्यापारिक सुविधा र सहुलियतपूर्ण ऋण गुम्ने भए पनि यसले देशप्रतिको छवि र सार्वभौम साख मूल्याङ्कनमा सुधार हुन्छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
9: आया कैरनमा कक्षा 11 पढाइको विषयमा शिक्षाविद सँगको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
11: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
10: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
11: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856713114 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
12: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले

0: खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाउ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घन्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा।
3: समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यति नै हामीले कर्मचारीको कार्यशैली र स्वभावमा परिवर्तन, रवि जीवी र छवि विरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा खारेज, पार्टी सचिवालयमा कमजोर बन्दै ओली, विकासशील देशमा स्तर उन्नति हुन नेपालले माग्यो थप 3 वर्ष लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। मधेस प्रदेशका दलित, विपन्न र न्यून आय भएका परिवारमा कुपोषणले जालो फैलाउँदै गएको छ। एकातर्फ प्रदेश सरकारले कुपोषणलाई प्रदेशबाट हटाउन ठूला ठूला होटलमा सभा, गोष्ठी र भोज भतेर गरेर गफमै समय बिताइरहेको छ। अर्कोतर्फ स्थानीय स्तरमा कुपोषण विकराल स्वास्थ्य समस्याका रूपमा विकसित हुँदै गएको छ। नेपाल मल्टिपल इन्डिकेटर क्लस्टर सर्वे 2025 सर्वेक्षण अनुसार मधेसमा 15-19 वर्ष उमेर समूहका किशोरीहरूमा गर्भवती हुने दर प्रति हजारमा 71 छ। नेपालमा यो कर्णाली पछिको दोस्रो हो। कर्णाली प्रदेशमा यसै उमेर समूहमा प्रति हजारमा 77 जना गर्भवती हुन्छन् भने देशैभरि यो उमेरमा प्रति हजारमा 48 जना किशोरीहरू गर्भवती हुने गरेको तथ्याङ्क छ। मधेस प्रदेशको बदनामीको एउटा ठूलो कारण कुपोषण बनेको छ। मधेस प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डाक्टर प्रमोद यादव भन्नुहुन्छ, त्यहाँ पोषणलाई लक्षित गरी गरिब तथा निमुखा वर्गका लागि उपलब्धिमूलक कार्यक्रमहरू बजेटमा समावेश गर्नु अत्यन्त आवश्यक छ। एक त मधेस प्रदेशमा पोषणको क्षेत्रमा बजेट नै न्यून विनियोजन हुन्छ, त्यसमा पनि विनियोजित बजेट आवश्यकता भएकाहरूसम्म पुग्न सक्दैन, यो दुःखद पक्ष हो, उहाँले भन्नुभयो। यसका लागि विशेष ध्यान दिने प्रयास गरिरहेका छौँ। मधेसमा कुपोषण बढ्नका थुप्रै कारणहरू छन्, जसमा पोषणका लागि सिफारिस गरिएका व्यवहारहरू नअँगालिनु र यसका विषयमा जनचेतना नहुनु नै प्रमुख रहेको विशेषज्ञहरूको भनाइ छ। यो खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
3: माध्यमिक शिक्षा परीक्षा एसीईको नतिजासँगै विद्यार्थीहरू कक्षा 11 भर्ना हुने तयारीमा छन्। असार 1 गतेदेखि नयाँ भर्ना खुल्दैछ। कक्षा 11 र 12 माध्यमिक तहकै शिक्षा भए पनि धेरै विद्यार्थी र अभिभावकलाई यसलाई उच्च शिक्षाको सुरुवातका रूपमा हेर्ने गरेका छन्। त्यसैले कक्षा 10 पछि कुन विद्यालय र कुन विषय रोज्ने भन्ने विषय अहिले मुख्य चासो बनेको छ। धेरै विद्यालय कक्षा 10 मात्रै सञ्चालन हुने, विषयगत फरक र ठुलो सहरमा राम्रो अवसर पाइन्छ भन्ने सोचका कारण पनि विद्यार्थीहरू नयाँ विद्यालय खोज्ने गरेका छन्। कक्षा 11 र 12 कहाँ पढ्दा उपयुक्त हुन्छ भनेर साथी महेश गेवालीले शिक्षाविद सुमन गोपाल आचार्यलाई सोध्नु भएको छ।
5: विद्यार्थीले शिक्षकलाई, शिक्षकले विद्यार्थीलाई चिनिएको हुन्छ, सायद ऊ घरको नजिकको विद्यालयमा पढेको हुन्छ, आउने जान सजिलो हुने भयो। शिक्षकले अभिभावकलाई, अभिभावकले शिक्षकलाई र आफ्नै ठाउँ गाउँ ठाउँमा पढ्दा, चाहे नेपाल सरकारको उद्देश्य पनि यही कारणले 12 क्लाससम्म माध्यमिकमा लगेको पनि हो। यदि पढ्ने हो भने, विषय मिल्छ भने आफ्नै गाउँ ठाउँमा 12 क्लाससम्म पढ्दाखेरि त्यो चाहिँ धेरै राम्रो हुन्छ।
6: नयाँ भर्ना 11 भर्ना हुँदाखेरि चाहिँ विद्यालय छान्दाखेरि सबैभन्दा पहिले चाहिँ कुन कुरालाई प्राथमिकता दिनुपर्छ, विद्यार्थी अथवा अभिभावक?
5: त्यो बच्चाले सबैभन्दा पहिला आफूले के पढ्ने हो, कुन विषय पढ्ने हो भन्ने कुरामा आफूसँग भएको क्षमताको आधारमा आफ्नो बुवा आमाले, परिवारले पढाउन सक्ने त्यो विषय भएको स्कुल छान्नु पर्यो। सुविधाहरू त्यो ठाउँमा, त्यो माहौलले उसलाई कतिको सपोर्ट गर्छ, स्कुलको बारेमा त्यो विद्यार्थीले आफूले चाहेको सबै चिज पुरा छ कि छैन भने छानेर मात्रै त्यो विद्यार्थीहरू त्यो कार्यक्रममा भर्ना हुन जाँदाखेरि चाहिँ राम्रो हुन्छ।
6: ठ्याक्कै विद्यार्थीले, अभिभावकले चाहिँ यो राम्रो हो होइन भनेर चाहिँ कसरी छुट्याउने, र यो धेरै शुल्क लिने विद्यालय नै राम्रो हो भन्ने धारणा चाहिँ कतिको सही हो?
5: यहाँ कस्तो स्कुलहरू छ भने एउटा नेपालभरिको टप आएको विद्यार्थीलाई मात्रै भर्ना लिन्छ, त्यो त स्वतः टप भयो। कमजोर विद्यार्थीहरूलाई पनि भर्ना लिएर राम्रो बनाइदिएको स्कुलहरू पनि छ। कुन लेभलको विद्यार्थी हुँ र कहाँ जाने हो भन्ने कुरा चाहिँ अभिभावकले बुझ्नुपर्छ। अनि खर्च पनि त्यही आधारमा परेको हुन्छ, यो खर्च सही हो कि होइन त्यो विद्यार्थी आफूले मूल्याङ्कन गर्नुपर्छ।

0: साथीको लयमा कमिसनको लयमा पनि विद्यार्थीहरू भर्ना हुने जाने चलनहरू छ। त्यही अभिभावकहरूले विद्यार्थीहरूले कलेज छान्दाखेरि आफूले पढ्न चाहेको आफूले खर्च गर्न सक्ने त्यो विद्यालयले दिने नतिजा, त्यो नतिजा कुन माध्यम, राम्रो विद्यार्थीको मात्र नतिजा हो या कमजोर विद्यार्थीहरूलाई पनि दिएको सपोर्ट सहयोग कस्तो छ भन्ने सबै चिजहरू स्टडी गरेर मात्रै भर्ना हुन जानुपर्छ। रिजल्ट कस्तो छ भने ठुलो र सहरको स्कुलको मात्र रिजल्ट राम्रो छ भन्ने छैन, गाउँतिरको स्कुलकोहरूको पनि नतिजा नराम्रो भएको त छैन, राम्रो नतिजा छ।
1: जति पनि 10 कक्षा पास गरेर अब 11 भर्ना हुँदै हुनुहुन्छ विद्यार्थीहरू, उहाँहरू र सँगसँगै अभिभावकहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
0: सकेसम्म आफ्नो गाउँठाउँमा आफूले छानेको विषयहरू छ र त्यही विषयमा पढेर पनि मेरो राम्रो हुन्छ भन्ने छ भने त्यो 11 क्लास 12 क्लास भनेको स्कुल शिक्षा हो, त्यसले आफ्नै ठाउँमा पढ्नको लागि आफ्नो ठाउँमा पढेपछि निगरानी आफ्नो बालबालिकालाई निगरानी गर्न सक्ने ठाउँमा पढ्नको लागि म आह्वान गर्छु, अनुरोध गर्न चाहन्छु। कोही विद्यार्थीहरू ठुलो उद्देश्य राखेर पढ्न गइरहेको छ भने जुन विद्यालयमा पढ्दाखेरि उसको भविष्य राम्रो हुन्छ त्यस्तो कलेजहरूमा छानेर खर्चसँग म्याच गर्ने गरिकन भर्ना हुनलाई म सम्पूर्ण अभिभावक विद्यार्थीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
2: उहाँ हुनुहुन्थ्यो शिक्षाविद सुमन गोपाल आचार्य।
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
4: जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिममा अझै केही दिन तातो दिन तथा तातो लहर लू चल्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा त्योभन्दा बढी रहने तथा थोरै ठाउँहरूमा 40 डिग्री सेल्सियस वा त्योभन्दा बढी भई अत्यधिक गर्मीको सम्भावना देखिएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ। विभागका अनुसार सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधि गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रूपन्देही र कपिलवस्तु रहेका छन्। सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा गएको बुधबारदेखि नै अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन गरिएको छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस भन्दा माथि मापन गरिएको छ। तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने जस्ता समस्या देखिन सक्छ। तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढी नजान, चर्को घाममा बाहिर ननिस्कन, हल्का लुगा सुतीको कपडा लगाउन, बाहिर निस्कदा टाउको छोप्न, टोपी लगाउन विभागको आग्रह छ। यस्तै नियमित पटक पटक पानी तथा झोल पदार्थ, जुस, शर्बत आदि प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत विभागले अनुरोध गरेको छ। यसैबीच आज दिउँसो गण्डकी प्रदेशको पहाडी भूभागका 1-2 ठाउँमा र राति कोशी प्रदेशका पहाडी तथा तराईका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही ठाउँमा तथा मधेस प्रदेश सहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका 1-2 ठाउँमा समेत वर्षा हुन सक्ने अनुमान छ। रातिको समयमा कोशी र मधेस प्रदेशका केही ठाउँमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने अनुमान छ। महाशाखाले ठूलो वर्षा हुन सक्ने क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। अहिले देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ।
2: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नु होला।
5: मौनकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
6: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा

0: सेवा। ओडी भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने।
1: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
0: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
1: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
2: मौलाकालिका अस्पताल, भरतपुर 11 बाइपास रोड। फोन 056-393-7038, मोबाइल 98550-88002।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
2: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भइपुग्छ, IELTS पनि 5.5 भइपुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
1: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
2: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
3: FM स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ।
4: अब विदेशको खबर। पाकिस्तानका सेना प्रमुख आसिम मुनिर इरानको राजधानी तेहरान पुग्नु भएको छ। मुनिर हिजो तेहरान पुगेको पाकिस्तानी सञ्चार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, उहाँले इरान अमेरिका वार्ता, क्षेत्रीय शान्ति तथा अन्य महत्वपूर्ण विषयमा छलफल गर्ने पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्। यस्तै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि आसिम मुनिरसँग निरन्तर सम्पर्क भइरहेको बताउनु भएको छ। उहाँले इरानसँग चाँडै कुनै समझदारी बन्न सक्ने आशा पनि व्यक्त गर्नुभएको खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिका इरान वार्तामा केही सकारात्मक संकेत देखिएको समेत बताउनु भएको छ, तर इरानको युरेनियम भण्डारण र हर्मुज जलमार्गको नियन्त्रण जस्ता संवेदनशील विषयमा अझै सहमति हुन सकेको छैन। अराघचीले सामाजिक सञ्जाल एक्स मार्फत वर्तमान तनावपूर्ण अवस्थाका बीच पनि वार्ता प्रक्रियाप्रति आफू आशावादी रहेको बताउनु भएको छ। दुई देशबीचको युद्धले अहिलेसम्म ठूलो आर्थिक र मानवीय क्षति पुर्याइसकेको छ। विश्वभर तेल आपूर्तिमा अवरोधसँगै मूल्य तीव्र रूपमा बढेको छ। इरानको तेल निर्यात लगभग ठप्प हुँदा यसको अर्थतन्त्रमा ठूलो प्रभाव परेको छ भने अमेरिका र युरोपमा पनि मुद्रास्फीति तथा इन्धन खर्च बढेको छ। खाडी क्षेत्रका धेरै देशमा व्यापार, हवाई तथा पर्यटन प्रभावित भएका छन्। विश्व सेयर बजारमा गिरावट, लगानीमा अनिश्चितता र आर्थिक वृद्धि सुस्त हुने चिन्ता बढेको छ। विभिन्न रिपोर्ट अनुसार यो युद्ध लम्बिएमा विश्वव्यापी आर्थिक मन्दीको जोखिम समेत बढ्न सक्ने जोखिम छ।
3: अब खेल खबर। आइसिसी क्रिकेट विश्वकप लिग टू श्रृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनको फराकिलो अन्तरले हराएको छ। त्रिवी मैदानमा हिजो नेपालले दिएको 318 रन कृतिमानी लक्ष्य पछ्याएको अमेरिका 41 ओभर दुई बलमा 195 रन बनाउँदा अल आउट भयो। नेपालका सन्दीप लामिछानेले 3 तथा ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी, गुलसन झाले 2-2 विकेट लिए। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 8 विकेट गुमाएर 317 रन बनाएको थियो। लिग टू श्रृङ्खला नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन्। नेपाल पहिलो खेलमा स्कटल्यान्डलाई, दोस्रो खेलमा अमेरिकालाई, तेस्रो खेलमा फेरि स्कटल्यान्डलाई हराएको थियो। लिग टूमा नेपालले 8 खेलमा 6 जित हासिल गर्यो। यसअघि ओमान र संयुक्त अरब इमिरेट्स युएईसँगको श्रृङ्खलामा पनि नेपालले 4 खेलमा 3 जित हासिल गरेको थियो।
4: खेलकै अर्को खबरमा, इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरु आरसिबीलाई हराएको छ। हैदराबादमा हिजो भएको खेलमा हैदराबाद 55 रनले विजयी भयो। टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले 4 विकेट गुमाएर 255 रन बनाएको थियो। हैदराबादका लागि इशान किशनले 46 बलमा 79 रन बनाए, अभिषेक शर्माले 22 बलमा 56 र हेनरिक क्लासेनले 24 बलमा 51 रन जोडे। 256 रनको लक्ष्य पछ्याएको आरसिबीले 4 विकेट गुमाएर 200 रन मात्र बनायो। आरसिबी पराजित भए पनि 14 खेलमा 18 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ भने हैदराबाद समान खेलमा समान अङ्कका साथ रन रेटमा पछि पर्दै तालिकाको तेस्रो स्थानमा छ। आइपिएल क्रिकेटमा आज बेलुकी 7:45 पन्जाब किङ्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको छ। भारतीय सरकारको निमन्त्रणमा मन्त्री खनाल जेठ 18 नयाँ दिल्लीमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स IBCA शिखर सम्मेलनमा सहभागी हुने तय भएको थियो, तर भारत सरकारले त्यो सम्मेलन स्थगित गरेपछि मन्त्री खनालको भ्रमण पनि रोकिएको हो।
4: हुलाकी रा सडक अन्तर्गत बाँके र दाङका बीचमा झन्डै 35 किलोमिटर खण्ड अधुरो छ। नेपालगञ्जदेखि बाँकेको राप्ती सुनारी 3, नारायणपुर र दाङको देवखोरीमा रहेको राजपुर गाउँपालिकासम्म सडक निर्माण भए पनि बाँकी खण्ड विस्तारको काम रोकिएको खबर आजको नागरिक दैनिकमा छ।
3: सार्वजनिक यातायातमा यात्रुको सरसामानको सुरक्षा सुनिश्चित गर्न अब ब्यागेज ट्याग प्रणाली अनिवार्य हुने भएको छ। जेठ 15 लागू हुने यो व्यवस्थाले बस तथा अरू सार्वजनिक गाडीमा हुने झोला, लगेज वा सामान हराउने, चोरी
4: मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले हिजो प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नु भएको छ।
3: भक्तपुर अस्पतालले न्यूनतम सेवा मापदण्डमा आफ्नो सर्वोत्कृष्टता कायम राखेको छ।
4: पूर्वी चितवनको भण्डारादेखि मलेखुसम्म जोड्ने ट्र्याक खुलेको 15 वर्षमा 25.5 किलोमिटर सडक मात्र कालोपत्रे भएको छ। ट्र्याकको लम्बाइ 66 किलोमिटर रहेको छ। चितवनबाट काठमाडौँ जोड्ने छोटो दूरीको विकल्पका रूपमा हेरिएको यो सडक खण्डको ट्र्याक 2066 सालमा खोलिएको थियो।
3: काया कैरनमा अब पालो उखानको
4: देख्नको राम्रो खान लाग्यो चाम्रो।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
4: कर्मचारीको कार्यशैली र स्वभावमा परिवर्तन जबरजस्ती काममा लगाउने भन्दा पनि कर्मचारी आफैले सो विवेक प्रयोग गर्न थालेको भनाई।
3: लुम्बिनी र सुदूरपश्चिममा केही दिन तातो लहर चल्ने भएकाले सावधानी अपनाउन आग्रह। आज दिउँसो गण्डकी र भरे राति कोशीमा ठूलो वर्षाको सम्भावना।
4: मधेसमा कुपोषणले थलिँदै महिला र बालबालिका एसईको नतिजापछि विद्यार्थीहरू कक्षा 11 को भर्नाको तयारीमा। पहिले पढेकै विद्यालयमा पढ्दा विद्यार्थीको आत्मविश्वास बढ्ने शिक्षाविदको भनाई।
3: अमेरिका र इरान बीच शान्ति वार्ताको तयारी तीव्र। पाकिस्तानी सेना प्रमुख तेहरानमा। मध्य पूर्व युद्ध लम्बिए विश्वव्यापी आर्थिक मन्दीको जोखिम उच्च।
4: र विश्वकप लिग टूमा नेपालले अमेरिकालाई फराकिलो अन्तरले हरायो। आइपिएल क्रिकेटमा आरसीबी माथि हैदराबादको जित।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। प्रधानमन्त्रीलाई संसदमा लैजान नसकेका सभामुखसँग यो कार्टुन सम्बन्धित छ। विपक्षी सांसदहरूले संसदमा प्रधानमन्त्री चाहियो भनेपछि सभामुख बोलाउन जाँदा पनि प्रधानमन्त्री संसदमा गएनन्। यहाँ कार्टुनमा सभामुख जस्तै देखिने मान्छे प्रधानमन्त्री कार्यालयको ढोका बाहिर पुगेका छन्। उनलाई सभामुख भन्दा पनि सभा दुह भनेर लेखिएको छ तलतिर। अनि त्यो बन्द ढोका ढकढक्याउँदै उनी भन्दैछन्, हजुर बोली बक्सियोस् रे, मुख खोली बक्सियोस् रे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। गर्मीबाट बच्न प्रशस्त मात्रामा पानी पिउने गरौँ।
5: स्वदेश एफएम 93.2 मेगाहर्ज। आदरणीय नेपाली श्रोता, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु र नेपाली बहस देशभरका 350+ रेडियो र एफएम स्टेसनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। र नेपाली बहसमा हामी विशेष गरी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पाटोका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौँ। र यसलाई डिजिटल प्लेटफर्ममा तपाईँ सुनिराख्नु भएको छ, नेपाली नेटवर्क .com मार्फत भने हाम्रो पात्रो .com मार्फत भने सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकाबाट 99.1 MHz पनि नेपाली बहस साथ प्रसारण भइरहेको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र विभिन्न ठाउँबाट, क्षेत्रबाट र विभिन्न माध्यमबाट तपाईँहरू हामीलाई सुनिराख्नु भएको छ। र नेपाली बहसमा हामी सिधा प्रश्नको सिधा जवाफ लिने गर्दछौँ र नेपाली बहसमा हामी उठाउने गर्दछौँ विभिन्न मुद्दाहरूलाई। र नेपाली बहसको आजको दिनमा नेकपा एमालेभित्र यतिखेर ओली अल्पमतमा परेका छन् र ओलीलाई सचिवालयमा अल्पमतमा पारिएको छ। र ओली विष्णु पौडेल, शङ्कर पोखरेल, त्यसै गरी पृथ्वी शुभ गुरुङ लगायत नेताहरूले अब तपाईँको विकल्प चाहियो भनेर केपी शर्मा ओलीलाई उहाँहरूले बताउनु भएको छ। महासचिवलेदेखि लिएर उपाध्यक्षदेखि लिएर उहाँको राजीनामा माग गरिएको छ, अब निर्णय दिनुहोस्, तपाईँको विकल्प चाहिन्छ भनेर पदाधिकारीहरूले नै उहाँलाई अल्पमतमा पार्नु भएको छ। अबको एमालेको भविष्य के हुन्छ र विद्यादेवी भण्डारीको सदस्यता पनि नवीकरण भइसकेको एउटा अवस्था छ र बैठकमा बोल्ने 5 उपाध्यक्ष मध्ये रामबहादुर थापा बादल मात्रै अध्यक्ष ओलीको पक्षमा उभिएको देखिएको छ। उनले 23-24 को जेएनजी आन्दोलनलाई सेनाको सफ्ट कुको संज्ञा समेत दिएका छन्। देशी विदेशी प्रतिक्रियावादीले पार्टी र नेतृत्वलाई घेराबन्दी गरिरहेकै बेला नेतृत्वको रक्षा गरेर जानुपर्ने उनको तर्क समेत रहेको छ। उपाध्यक्ष बादलले संसदमा पनि यस्तै अभिव्यक्ति दिँदै आएका छन्। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेल नेतृत्वले भने फेर्ने कसरत गरिरहेका छन्। अहिलेको अवस्थामा शङ्करको नेतृत्व स्वीकार्न विष्णु तयार भएको विषय छ। एमालेलाई रिफर्म गरेर जानुपर्दछ भन्ने ढङ्गले पनि छलफल र बहस चलिरहेको भन्ने बुझिएको छ। र यतिखेर रविलाई राहत भएको छ। राज्यसभामा तरङ्ग छ। राज्यसभाका सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधको मुद्दा किनारा नलाग्दै फिर्ता भएको छ। सँगै कतिपयले लामिछानेको सांसद पद निलम्बन बारे गर्ने गरेको व्याख्या स्वत खारेज समेत हुन पुगेको छ। संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा, चुनावी सरकारले छनौटका हिसाबमा सहकारी ठगीमा संलग्न जीवी राई, रवि लामिछाने, छवि ओझा, सबिरा जोशी लगायतलाई लागेको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन गरेको निर्णयलाई जिल्ला अदालतले पनि अनुमोदन गरिसकेको छ। विशेष अदालतले संविधानसभा सदस्य इच्छाराज तामाङलाई सहकारी ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहर प्रहार गरी 3 वर्ष कैद र 3 अर्ब 31 करोड रुपियाँ जरिमाना तोकेको छ। तर आज रवि लामी छाने जीवी राई छवि जोशीले उन्मुक्ति पाएको भन्दै यतिखेर आलोचना समेत शुरू हुन थालेको छ। जिल्ला अदालत कास्कीले रवि लामी छाने जीवी राई र छवि जोशीको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय सदर गरिदिएपछि यो विवाद उत्पन्न हुन थालेको छ। जीवी राई समूहले 21 अर्ब रुपियाँ भन्दा बढी जनताको बचत अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ र उनीहरू फरार छन् भने केही सदस्य थुनामा रहेका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ अब राष्ट्रिय स्वतन्त्र पार्टीमा एउटा तरङ्ग समेत सिर्जना भएको छ। तपाईँलाई थाहा छ आजको बहसमा हामी भन्न चाहन्छौँ एमाले बैठकमा केपी शर्मा ओलीलाई प्रतिभा सुब्बा गुरुङको प्रश्न, पार्टी तपाईँको प्राइभेट कम्पनी हो। अब नेकपा एमालेमा आज विवादको स्थिति सिर्जना भएको छ। एमाले उपाध्यक्ष प्रतिभा सुब्बा गुरुङले अध्यक्ष केपी ओलीलाई पार्टी तपाईँको प्राइभेट कम्पनी हो भन्ने प्रति प्रश्न समेत गरेका छन्। अध्यक्ष ओलीले नेताहरूप्रति धम्की दिन थालेपछि उपाध्यक्ष गुरुङले प्रतिवाद गर्दै पार्टी सच्चिनुपर्ने बताएका छन्। एमाले सचिवालयको बैठकमा अध्यक्ष ओलीको कडा भाषाप्रति चार उपाध्यक्षहरूले आपत्ति जनाएपछि बैठक स्थगित समेत भएको थियो। तर उपमहासचिव योगेश भट्टराई लगायतहरूलाई बाहिर राखेर केपी ओलीले फेरि दम्ब शुरू गरेको भन्दै यतिखेर आलोचना समेत शुरू गरेको छ। र केपीको बानी नसुध्रिने भन्दै नै एमाले पंक्ति जन्दा निकै ठूलो आलोचना पनि देखिएको छ। अब अल्पत्रमा अल्पमतमा परिसके पछाडि अब नेकपा एमाले के हुन्छ यसको विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्दैछौँ। र यतिखेर 27 दिनदेखि होल्डिङ सेन्टरमा छन् सुकुम्बासीहरू। राष्ट्रिय सभा विधायन समिति भन्छ सुकुम्बासीको जीवनयापन दयनीय, प्रदूषित पानी पिउनु पर्ने समेत बाध्यता छ। राष्ट्रिय सभाको विधायन समितिले नै सरकारको एउटा अङ्गले नै सुकुम्बासीहरूलाई पीडा भएको, सुकुम्बासी प्रताडित रहेको, सुकुम्बासीमा होल्डिङ सेन्टरका नाममा सुकुम्बासीको दयनीय अवस्था सरकारले गराएको, बालेन सरकारले सुकुम्बासीमाथि राज्यको द्वारा चिरहरण गराएको, उनीहरूको आत्मामा चिरहरण गराएको लगायतका विषयहरू चाहिँ यतिखेर आएका छन्। सुकुम्बासीका समस्याहरू र पीडाहरूमा राज्य मलम बनेर उपस्थित हुनु पर्दछ र राज्यले उनीहरूका पीडाहरूलाई उनीहरूका समस्याहरूलाई बुझ्नु पर्दछ। आजको नेपाली बहसमा हामी यो कुरा उठाउन चाहन्छौँ। आदरणीय श्रोता, छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
6: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184923। दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
6: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
6: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
7: ओहो, ल ल ल, क्यामेराम्यान खसेछ।
8: सबैका लागि ब्याङ्क डिशोम फाइबरनेट।
5: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जनक सिंह धामी हुनुहुन्छ। धामी चाहिँ नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। गुड मर्निङ।
9: गुड मर्निङ, धन्यवाद।
5: होइन जनकजी, 27 दिनदेखि होल्डिङ सेन्टरमा सुकुम्बासीको जीवन यापन दयनीय छ, प्रदूषित पानी पिउनु पर्ने बाध्यता छ, यो राष्ट्रिय सभा विधायन समितिले चाहिँ एउटा रिपोर्ट बाहिर ल्याएको छ, यो सरकारले नागरिकमाथि के गर्न खोज्या तपाईँहरूको पार्टीले?
9: होइन, नागरिकलाई चाहिँ अब सुकुम्बासीलाई व्यवस्थित ढङ्गले राख्न सकेको हो, नागरिकलाई सुख सुविधा दिने बाटोमा सरकार गएको हो, यति हो नि कुरो।
5: होइन, व्यवस्थित भनेपछि प्रदूषित पानी पिउन दिने, कसैलाई त्यहाँ जान नदिने, होइन त्यसलाई नजरबन्द जस्तो बनाएर राख्ने, होल्डिङ सेन्टरमा चाहिँ उनीहरूलाई चाहिँ आपद विपदमा पार्ने, यस्तो नि हुन्छ सेवा सुविधा भने?
9: अब त्यो बागमतीको किनारमा नदीमा चाहिँ बस्दै ज्यान गुमाउँदै गर्दा भन्दा सुव्यवस्थित ढङ्गले बस्नु राम्रो होइन र केन्द्र
5: होइन डोजर लगाएर बस्ती खाली गराएर जनतालाई पीडा मात्र दिने काम भयो भनेर यो राष्ट्रिय विधायन समितिको प्रतिवेदन सुनाउँदैछु क्या म तपाईँ सत्तासीन दलको होइन सांसद हो नि त जनकजी यो त अमानवीय व्यवहार भएन
9: तपाईँको बस्तीमाथि डोजर लगाएको होइन कि समस्यामाथि डोजर लगाएर समस्या समाधान गर्न खोजेको कुराहरू हुन् डोजर भन्ने शब्द चाहिँ आतङ्कित पार्ने ढङ्गले चाहिँ गइएको कुरा हो र वास्तविक सुकुम्बासीहरूलाई चाहिँ छानबिन गरेर सरकारले व्यवस्था गर्ने भनेर व्यवस्थापन गर्न लागेको हो कि
5: होइन औषधि उपचार पनि निकै दयनीय देखियो होइन होल्डिङ सेन्टरमा सुकुम्बासीको जीवनयापन पनि दयनीय देखियो भनेर चाहिँ राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले चाहिँ एउटा तयार पारेको रिपोर्ट आयो क्या अहिले चाहिँ
9: त्यो त हामी अब त्यसमा चाहिँ सुव्यवस्थित ढङ्गले गर्नुपर्छ उहाँहरूलाई सुविधा हुनुपर्छ भनेर चाहिँ सरकार लागेको पनि छ भएका कमी कमजोरीहरूलाई चाहिँ सुधार गरेर अगाडि बढ्नुपर्छ सरकारले पनि
5: होइन अब केही दिनमा उक्त प्रतिवेदन भौतिक पूर्वाधार मन्त्रीलाई बुझाउने होइन सुनिल लम्साल के अरे बुझाउने तयारी चाहिँ भएको छ भन्ने कुरा आइरहेको छ अब यो यस्तो हो भने त नागरिकहरूलाई सुख भन्दा पनि पीडा दिने काम भयो नि त होइन यो
9: होइन त्यो दुःख दिने नियतले मान्छेको नियतका कुराहरू हुन्छन् राज्य संयन्त्रको नियतको कुरा हुन्छ सही नियतले गरेका कामहरूमा सकारात्मक रूपले सोचिदिनुपर्ने पनि हुन्छ कुनै मान्छेलाई सुकुम्बासीलाई जनतालाई दुःख दिने गरेर गरिएको काम होइन यो भएका कमी कमजोरी र जन सुविधा उहाँहरूलाई चाहिँ दिने कुरामा सरकार चाहिँ रहि आएको छ
5: गरिबको चमेली सुन दिने कोही छैन भनेको चाहिँ अब सरकारै सुन्दैन अनि अरू कसले सुन्छ
9: सरकार सुन्नुको लागि त सरकार बनेको छ सबै कुरो चाहिँ देखिन्छ सबै कुरो चाहिँ सरकारले सुनेका कुराहरू चाहिँ छलङ्गै पछि देखिन्छ व्यवस्थापन गर्दै जाँदाखेरि कतिपय ठाउँमा कमी कमजोरीहरू होलान् ती कुराहरू पनि सुधार हुँदै जान्छन्
5: पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुनै गाह्रो भइसक्यो होइन तपाईँहरूले नदेखेका कति भयो धेरै भयो नि
9: किन
5: नदेख्ने प्रधानमन्त्रीलाई अब किन जनकजी उपस्थित हुनुहुन्छ अहिले
9: संसदमा उपस्थित हुनुहुन्छ आवश्यकता अनुसार चाहिँ संसदमा उपस्थित हुनुहुन्छ प्रधानमन्त्रीज्यू
5: कस्तो आवश्यकता होला सभामुखले आइदिनु पर्यो भन्दा पनि त इग्नोर गरेर बसिरहनु भएको छ अब योभन्दा ठुलो आवश्यकता के हुन सक्छ
9: होइन अब त्यो सभामुखज्यूले आइदिनुहोस् भन्ने कुरो गर्नु अब स्वाभाविक रूपमा चाहिँ हुन्छ तर अब अहिले तपाईँको देख्नुभयो अब हतार छ काम धेरै गर्नुपर्ने छ विधि व्यस्तता छ धेरै कुराहरू छन् सरकारले धेरै काम गर्नुपर्ने छ समय परिस्थिति मिलाएर सम्मान्यजी चाहिँ सदनमा आउनुहुन्छ किन
5: होइन काम त उहाँले गर्नुहुन्छ काम सिस्टमले गर्ने हो बालेन शाह त्यहीँ बसिराख्नुपर्छ भन्ने छैन होइन अब एउटा भौतिक पूर्वाधार मन्त्रीले गएर सडक खन्ने होइन क्या खन्ने लाउने हो नीति गराउने हो नियम बनाउने हो संसदमा विधायक विधायकीको भूमिका निर्वाह गर्ने हो तर उहाँले त टेर्नु भएन क्या यो संसदलाई यो त राम्रो भएर भने तपाईँकै तपाईँकै पार्टीका नेताहरू अमरेश कुमार सिंह लगायतले त यसको खरो विरोध गर्नुभएको छ
9: नटेरेको भन्ने किसिमको कुरा हुँदैन तर चाहिँ अब सभामुखले समय अनुसार चाहिँ कार्यपालिका मिलाउनुहुन्छ उहाँ आउनुहुन्छ
5: आउनुहुन्छ कहिले आउनुहुन्छ अब पाँच वर्षपछि
9: किन आउनुहुन्छ आवश्यकता अनुसार संसदमा सम्मानले आउनुहुन्छ
5: पार्टी सभामुखले भने पनि टेर्नु भएन भन्ने
9: चाहियो अब कुनै नियत बस त्यही चाहियो त्यही हुनुपर्छ भन्ने हिसाबमा एउटा न्यु खोजा जस्तो गरेर भनेर मात्र हुँदैन
5: म सुन्दैछु कविन्द्र पुर्लाकोटीजीले अब मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाब चाहिँ सम्बन्धित मन्त्रालयको सचिवसम्मले दिने कर्मचारीले दिने व्यवस्था गर्दैछौँ भन्नु चाहिँ यो त के हो यो नागरिकको मतको हुर्मत लिनु होइन
9: होइन जुन मान्छेले जुन प्रश्नको उत्तर दिने सिलसिला हुन्छ त्यो आधारमा दिन पनि सकिएला सचिवले दिनु उत्तर दिनुपर्ने कुराहरू पनि आउन सक्छन् मन्त्रीले उत्तर दिनुपर्ने कुराहरू पनि आउन सक्छन् ती कुराहरू त्यो ढङ्गले व्यवस्थित ढङ्गले नियमावली बनाउने भन्ने ढङ्गले अगाडि गइएको हो
5: कस्तो छ संसद रमाइलो लागिरहेछ तपाईँलाई
9: रमाइलो संसद अब जो जनसरोकारका विषयहरू पनि संसदमा आएका छन् धेरै कुराहरू चाहिँ छिटो अगाडि बढाउनुपर्छ भनेर सबै कुरो आइरहेका छ ठिक चलेको छ संसद
5: होइन सांसदमाथि त निकै ठुलो आलोचनाहरू पनि आइरहेछन् नि अहिले त संसदलाई त के बनाए भनेर पनि आइरहेछ होइन
9: होइन त्यस्तो होइन अब संसदमा के हो भने अब मर्यादामा सबैले बस्नुपर्छ के अरे देशको सबभन्दा सर्वोच्च निकाय भनेको संसद हो जसले चाहिँ संविधान संशोधन गर्नेसम्मको हैसियत राख्छ त्यो अवस्थामा चाहिँ मर्यादित भएर अब सांसदले पार्टीहरूले पक्ष विपक्षी दलका मान्यजीहरूले पनि मर्यादित भएर बस्नुपर्ने हुन्छ यो एउटा नैतिकताको कुरा पनि हुन्छ
5: तर संसदमा त्यस्ता दृश्यहरू यसो हेर्दाखेरि त संसदलाई त एउटा रमाइलो थलाका रूपमा मात्रै विश्लेषण गर्न सकिन्छ अहिले।
9: त्यो होइन, त्यो रमाइलो थलोमा मात्र होइन, जिम्मेवारीपूर्ण ढङ्गले सोच्नुपर्छ। अरू साथीहरूले जो पनि हुन्छन्, पक्षका विपक्षका, सरकार पक्ष विपक्षका, सबैले चाहिँ एउटा त्यसलाई गम्भीर रूपमा लिएर एकदम मर्यादित बनाउनु पर्छ संसदलाई भन्ने मेरो चाहिँ मान्यता छ।
5: सरकार अहिले एकदमै काम गर्नुपर्ने ठाउँमा छ। 7 महिनाभित्र अब ग्रे लिस्टबाट चाहिँ आउट हुन सकेन भने ब्ल्याक लिस्टमा पर्ने सम्भावना देखिन्छ देश चाहिँ, होइन, लगानीका वातावरणहरू खुम्चिने सम्भावना पनि छ। अहिले त हामी यो ग्रे लिस्टमा छौँ, अब ब्ल्याक लिस्टेड भोलि यदि यो 7 महिनाभित्र राम्रो काम गर्न सकेन भने समस्या आउने देखिन्छ। अहिले हेर्दा प्रधानमन्त्री र संसद व्यवस्थापिका र कार्यपालिका बिचकै, होइन, मतभेद जस्तो स्थिति देखिन्छ। पार्टी सभापति र वरिष्ठ नेता बिचकै अब कति दिनसम्म तपाईँहरू लुकाउनु होला, होइन, कति दिनसम्म तपाईँहरूले चाहिँ यसको चाहिँ बयान दिनुपर्ने होला। तर यो अवस्थाबाट जनताले अपेक्षा गरे अनुसार त यो चाहिँ केमिस्ट्री मिले जस्तो देखिरहेको छैन नि त जनकजी, तपाईँले लागिरहेको छैन?
9: राज्यका संयन्त्रहरूलाई चुस्त दुरुस्त बनाउने कुरामा चाहिँ सरकार चुकेकै छैन, एकदम चाहिँ निरन्तर रूपमा इमान्दारीपूर्वक लागेको छ। त्यसो भएको हुनाले यी राज्य संयन्त्रका प्रत्येक सूचकहरूलाई चाहिँ सकारात्मक ढङ्गले चाहिँ अगाडि बढाउने हिसाबमा सरकार लागेको छ। त्यसैले चाहिँ रात दिन भएर पनि, बिजी व्यस्तता भएर पनि चाहिँ हाम्रो सम्माननीयजी पनि लागिराख्नु भएको छ, कार्यपालिका पनि लागिराख्नु भएको छ। र अब यो बहुदलीय व्यवस्थामा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा सन्तुलन चाहिँ ल्याउनुपर्छ। यी कुराहरू पनि काहीँ कतै चाहिँ कमी कमजोरी हुन सक्छन्, यसलाई पनि सुधारमा ल्याउनुपर्छ भन्ने चाहिँ हाम्रो मान्यता हो। त्यसैले अब नेपाल पछाडि होइन कि अगाडि जान्छ भन्ने चाहिँ हाम्रो बुझाइ हो, र हामी त्यो बाटोमा गएका छौँ।
5: होइन, तपाईँ पनि अब सीमाकै क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले मतदान गर्न चाहिँ पार्लियामेन्टमा पठाउनु भएको हो तपाईँलाई, होइन, अहिले सीमामा पनि त प्रताडना छ नि त नागरिकहरूप्रति, होइन, समस्या छ नि त उहाँहरूमाथि। 100 रुपियाँभन्दा बढीको सामान ल्याउनु नपाउने, होइन, कर तिर्न पर्ने, झन्झटिलो छ, रोटी बेटीको सम्बन्ध भन्छन्, वारी पारीको सम्बन्ध छ, मजदुरी गरेर साँझ घर फर्किनेहरू चाहिँ आज चेकिङमा परेका छन्, यस्तो नि हुन्छ भने खुला सीमाना भएको देश
9: होइन। हामीले नैतिक सामाजिक मूल्य मान्यताहरूलाई चाहिँ स्थापित गर्दै लैजानुपर्छ, सम्बन्ध चाहिँ कायम गर्दै लैजानुपर्छ। तर चाहिँ अब एउटा सम्पर्कता सम्पन्न राष्ट्र भएको नाताले आफ्नो स्वाभिमानलाई पनि हामीले ख्यालमा राख्दै अगाडि बढ्नुपर्ने हुन्छ। र खास गरिकन अब तराईका क्षेत्रहरूमा चाहिँ खुल्ला सिमाना भएको कारणले गर्दाखेरि अलिकता समस्या आएको छ। नेपालीहरूले आफ्नो आत्मनिर्भरतामा चाहिँ अलिक समस्या पनि आएको छ, किनभने हामीले प्रतिस्पर्धा पनि गर्नुपर्ने छ इन्डियासँग। त्यो कारणले गर्दाखेरि अहिले सरकारले सबै ठाउँमा चाहिँ भन्सार तिरेर मात्रै ल्याउने सामानहरू, अनि त्यसपछि चाहिँ आफूले आत्मनिर्भर हुने ढङ्गले चाहिँ नीति अगाडि बढाउनुपर्छ, क्वारेन्टाइनको व्यवस्थाहरू गर्नुपर्छ भन्ने ढङ्गले पनि, स्वास्थ्यका लागि पनि इन्डियाबाट आउने सामानहरू पनि स्वास्थ्यका लागि चाहिँ नकारात्मक हुन सक्छन्, त्यसको क्वारेन्टाइन गर्नुपर्छ भन्ने किसिमको नीति पनि ल्याएको छ। त्यो भएर अहिले अलिकता चाहिँ सायद सरकारको तर्फबाट चाहिँ तराई एरियामा, त्यो बोर्डर एरियामा भएको हो। त्यो भएको कारणले गर्दाखेरि आफ्नो स्वाभिमानका लागि सरकार, हामी नेपालीहरू चाहिँ पछि परेका छैनौँ, तर त्यही आर्थिक रूपमा कमजोर होला,
5: स्वाभिमानका नाममा गरी खाने वर्गहरूलाई चाहिँ पीडा दिन त भएन नि त। सरकारले त व्यवस्था गरिरहेको छ नि, काफल समातेर, डालो समातेर हिँडिरहेका महिलाको चाहिँ काफलै समातेर पोखिदिइरहेछ, होइन, जब सामाजिक सञ्जालमा कुरा आइसके पछाडि चाहिँ त्यसपछि मात्रै चाहिँ उनलाई चाहिँ राहत महसुस हुन्छ। हिजो काठमाडौँमा पनि सुकुम्बासीहरूलाई दौडाएको देखिएकै हो, होइन, काठमाडौँमा पनि हिजो पनि सडकमा, फुटपाथमा के अरे ससाना चाहिँ ठेलाहरू पसल गरिरहेकाहरूलाई पनि दौडाएको दृश्य देखिएकै हो। व्यवस्थापन गर्न सकिएन, ठुल्ठुला विकसित देशहरूमा पनि फुटपाथ त हुन्छन्। सरकार त गरिबको रहेन नि, यो त उच्च वर्गको सरकार
9: भन्ने भनिन्छ, व्यवस्थित सरकारले व्यवस्थित गरिन्छ, एउटा भाग्य सिर्जना गरिएको भाग्य मात्रै हो यो, यो गरिबको सरकार रहेन, गरिबकै सरकार हो। सबै कुरालाई व्यवस्थित गर्दै लग्यो भनेपछि आज केही समस्या पर्ला केही मान्छेहरूलाई, भोलि व्यवस्थित ढङ्गले उसले चाहिँ आफ्नो जीवनयापन गर्न पाउँछ, यसको प्रतिफल केही दिन केही समयपछि मात्रै पाइन्छ।
5: होइन, हिजोको तुलनामा हिजो चाहिँ अब शक्तिशाली उतिखेरका प्रधानमन्त्री हुन्थ्यो, अहिले चाहिँ बालेन्द्र शाह आफू शक्तिशाली बन्न खोज्नु भएको छ, उहाँले कम्फर्टेबल खोज्नु भएको छ, होइन, उहाँका सबै कुराहरू त न्यायालयदेखि हरेक कुरामा कम्फर्टेबल खोज्यो सरकारले भन्ने आलोचना त छ नि त, होइन जनकजी?
9: होइन, व्यक्तिगत रूपमा उहाँले कम्फर्टेबल खोज्न खोजेको चाहिँ कुरा चाहिँ होइन। कहिले काहीँ के हुन्छ भने राष्ट्रले, देशले, समाजले पनि कम्फर्टेबल रूपमा अगाडि बढ्दा ठिक हुन्छ, कसरी जाँदा ठिक हुन्छ भन्ने कुराहरू हुन सक्छ, यी कुराहरू चाहिँ होला, तर चाहिँ त्यो जनताका लागि, देशका लागि चाहिँ खराब सोचेर गलत नियत राखेर अगाडि बढ्ने हाम्रो अहिले सम्माननीय प्रधानमन्त्रीजी पनि होइनन्, हाम्रो पार्टी पनि होइन, अहिले सरकार पनि होइन। अहिले
5: अब अरू सबै कुराहरू राम्रो छ, सुशासन केन्द्रित कामहरू त सरकारले अगाडि बढाउँदै होला, गर्दै होला, तर उहाँको चाहिँ अलिकति प्रस्तुति अन्तर्मुखी, अर्थात् चाहिँ कसैको भनेको नटेर्ने जुन किसिमको उहाँले आज दम्ब देखाइरहनु भएको छ, यो यसका पछाडिको कारण के हुन सक्ला?
9: दम्बो पनि होइन, यो दम्बो पनि होइन, एउटा काम गर्ने तरिका, काम कसरी हुन सक्छ, कसरी छिटो हुन सक्छ, कसरी राम्रो हुन सक्छ भन्ने बेला काम गर्दै जाँदाखेरि फेरि कसैले चाहिँ त्यो दम्बो पनि लाग्न सक्छ, कसैलाई ठिक हो भन्ने पनि लाग्न सक्छ। अब यहाँ त हामी नेपाली जनताहरूको बानी के छ भने हामी सडकमै अदालत खडा गरेर सडकमै चाहिँ बहस गरेर सडकमै निर्णय गरेर फैसला गरिदिने एउटा संस्कार पनि छ। त्यो भए हुनाले अब चाहिँ विभिन्न आफआफ्नो हेर्ने दृष्टिकोण पनि हो त्यो।
5: भनेपछि अब देश चाहिँ कायापलट गर्छ होइन पाँच वर्षमा?
9: हामी लाग्छौँ, इमान्दारीपूर्वक लाग्छौँ, कायापलट अब त्यो जादुको छडियो र अहिले चाहिँ फरक त घुमाउने बेला चाहिँ त्यो भइहाल्छ भन्ने हुँदैन। तर यसमा इमान्दारीपूर्वक नियत सफा राखेर देश बनाउनुतिर लाग्यो भने सही बाटोमा एकदम खाकाहरू पूर्ण रूपमा चाहिँ देश निर्माणका खाकाहरू तयार गरेर त्यो समुन्नत समाज निर्माणको बाटोतिर सरकार देश जान्छ।
5: कञ्चनपुरका जनताहरू खुसी छन् जनकजी तपाईँलाई देखेर?
9: जनताहरू चाहिँ अब अहिलेको सरकारलाई देखेर खुसी छन्। अब मलाई सरकारलाई देखेर अब ठिक गरिरहेका छ भन्ने लागिसकेपछि मलाई पनि स्वाभाविक रूपमा चाहिँ अब ठिकै गरेको छ सम्बन्धित पार्टीको मान्छे सरकारमा भएको मान्छे भनेर पनि अब त्यो गरिरहेका छन्। अब सबै कुराहरू के अरे यो तपाईँको असीमित आवश्यकताका बिचमा सीमित साधनहरूले चाहिँ परिपूर्ति गर्नुपर्ने भएकोले पनि भनेको जति सबै सम्पूर्ण एकैचोटि नहुन सक्छ, तर चाहिँ अब यो कुरो सबै बिस्तारै हुँदै जान्छ। यो वर्ष हामीले चाहिँ सुशासनको वर्ष भनेर पनि भनेका छौँ र त्यसपछिका दिनहरूमा चाहिँ अब केही कुराहरू अब आर्थिक रूपमा चाहिँ कमजोर भएको देशमा केही कुराहरू चाहिँ आर्थिक सङ्कलन गरेर विकास निर्माणका कार्यहरू पनि अगाडि बढ्नेछन्। अब
5: यहाँको महत्त्वपूर्ण समयका लागि यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जनक सिंह धामी आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
6: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9802421343 र 9814829230। दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
6: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
6: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 0556493580, मोबाइल 9855026440।
1: तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
7: ओहो ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरिका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
10: पर्ख दीपक,
7: किन
10: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन?
8: ग्लोबल आइडी बैंक, सबैका लागि बैंक, डिशो फाइबर नेट।
5: यतिखेर हाम्रो बेसमा कानुनका जानकार अधिवक्ता कृतिनाथ शर्मा पौडेल हुनुहुन्छ। कृतिनाथजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
9: हजुर, धन्यवाद।
5: कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछाने विरुद्ध विचाराधीन सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा संशोधन मार्फत फिर्ता गर्नुपर्ने सरकारको मागलाई सदर गर्यो। अब उहाँले उन्मुक्ति पाउनुभयो।
9: यो त यो वास्तवमा पहिलो यो प्रथम दृष्टिमै गलत कार्य छ। काशी जिल्लाको जुन आदेश छ त्यो कसरी भन्दाखेरि
5: सम्मानित अदालतको आदेशलाई गलत भन्न मिल्छ?
9: होइन, सम्मानित अदालतको आदेश गैर कानुनी छ, त्यस उपर उच्च अदालतमा निवेदन दिन सकिन्छ, त्यो प्रचलित कानुनमै व्यवस्था छ। त्यो प्रथम दृष्टिमै गलत छ।
5: कसरी गलत छ त्यसो भए? तपाईँको व्याख्या के हो? कानुनको कुन धारा, कुन दफाले यस्ता मुद्दाहरूलाई चाहिँ फिर्ता लिन मिल्दैन, सरकारले सिफारिस गरेको महाधिवक्ताको कार्यालयले भन्ने मुद्दालाई चाहिँ?
9: हजुर, अब यो कसरी छ भन्दाखेरि यो कसरी यो मुलुकी फौजदारी कार्यविधि संहिता
11: 2074 को दफा 116 ले मुद्दा फिर्ता लिन सक्ने भन्दै व्यवस्था गर्यो तर उक्त कानूनमा भएको व्यवस्था के हो भने केही जघन्य र गम्भीर प्रकृतिका मुद्दा बाहेक अरू मुद्दा फिर्ता लिन पाइन्छ भनेर व्यवस्था गर्यो र सम्पत्ति शुद्धिकरणको आरोप फिर्ता लिन नपाइने मुद्दाको सूचीमा छ र त्यसले गर्दाखेरि सरकारले जुन 77 सालमा जुन एउटा सरकारवादी भई चलाइ फौजदारी मुद्दा फिर्ता लिने सम्बन्धी जुन निर्देशिका जुन जारी गरेको थियो उक्त निर्देशिकामा भएको व्यवस्था अनुसार सङ्गठित अपराधको मुद्दा फिर्ता लिन सकिँदैन निर्देशिकले प्रचलित कामको निषेध गरेका मुद्दा पनि फिर्ता लिन नमिल्ने भन्दा स्पष्ट व्यवस्था गर्यो र अब मुल्की फौजदारी कार्यविधि संहिता 2074 दफा 36 अदालतमा अभियोग पत्र दायर भइसकेपछि सम्बन्धित मुद्दाका थप प्रमाण भेटिए मात्रै दाबी संशोधन गर्न पाइन्छ भन्ने व्यवस्था गरेको छ तर यहाँ थप प्रमाण भेटिएको अवस्था छैन तर यसरी यो भएको हुनाले के छ भने प्रचलित कानुनमा भएको व्यवस्थालाई एउटा नजरअन्दाज गरेर जुन अहिले मुद्दा फिर्ता लिने कार्य गरियो यो यो के त भन्दाखेरि यो यसले एउटा के देखाउँछ भन्दाखेरि पीडितको न्याय पाउने अधिकारलाई पीडितको न्याय पाउने हकलाई पनि यसले बन्दी लगायो
5: होइन तपाईँलाई राम्रोसँग थाहा छ नि त रवि लामिछाने विरुद्ध सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा लाउनका निम्ति होइन पीडितहरूले त निवेदन दिएका छैनन् नि त त्यो माग गरेका छैनन् नि यो त सरकारले प्रतिशोधपूर्ण ढङ्गले लगाएको हो नि त त्यतिखेर भन्ने छ नि त होइन
11: एउटा बजारमा आएको छ यसले एउटा के देखिन्छ भने म दुई तिनवटा कुरा राख्छु एउटा टु डे पोइन्ट यसले एउटा कुरा न्यायमा पाउँछ हक जुन संविधानको धारा 20 पनि प्रतिकूल देखिन्छ र न्याय प्राप्त गर्ने हकलाई पनि यसले संकुचन गर्ने काम भयो र फौजदारी न्याय प्रणालीलाई कमजोर बनाउने कामहरू भयो कसरी भन्दाखेरि यो पहिला त मानव अधिकारको चाहिँ निर्देशन अनुसार त्यहाँ जिल्ला वकिल कार्यालयले चाहिँ निवेदन लिएर गइएको अवस्था हो त्यसलाई काशी जिल्लाले त्यसलाई के छ भने अनुमतिलाई दिएको अवस्था छ त्यसले एउटा के कानुनको शासन न्यायिक स्वतन्त्रता जुडिसियल इन्डिपेन्डेन्ट अनि सम्मानताको सिद्धान्त डक्ट्रिन अफ इक्विटीसँग पनि पूर्ण रूपमा मिलेको देखिँदैन यसरी देशको सर्वोच्च काम यो मानव अधिकारको काम के हो भन्दाखेरि सरकारी उल्लेखको काम के हो भन्दाखेरि सर्वोच्च कानुनी सल्लाह प्रदान गर्ने र नियमन गर्ने निकायबाट एउटा न्यायिक सन्तुलन र जवाबदेहिता कायम गर्नुपर्ने जुन संवैधानिक जुन अपेक्षा थियो नि त्यसको विपरीत जुन काम भइयो यो निर्णय के देखिन्छ भन्दाखेरि यो वकिल कार्यालयको निर्णय छ जिल्ला वकिल कार्यालयको निर्णय
5: होइन तपाईँलाई राम्रोसँग थाहा छ नि त अदालतले भनिदियो नि त पीडित बचतकर्ताको रकम छिटो र सहज रूपमा फिर्ता गराउनु नै यस मुद्दाको मुख्य विषयवस्तु हो कुनै व्यक्तिलाई दुःख दिने नियतले गर्ने होइन कुनै व्यक्तिलाई चाहिँ होइन तडपाई राख्ने नियतले होइन पीडितले रकम फिर्ता पाउनु पर्यो मुद्दा लाएर हुँदैन बोल्यो नि त उसले
11: यसो भयो यसलाई हामीले एउटा पहिलो कुरा त हरेक पहल कदमहरू एउटा के त भने कानुनको अनुसार हुनु पर्यो संविधान अन्तर्गत एउटा मुलुक चल्नुपर्छ या अरूलाई राज्यले आफैले कानुन नमान्ने राज्यले अरूले कानुन नमान्ने अनि जनताले कानुन पालना गर्दैछ भन्ने त आएको अवस्था देखिन्छ र अहिलेको अवस्था के हो भन्दाखेरि जिल्ला सरकारी वकिलको जुन एउटा मागदाबी बमोजिम निवेदन लिएर गएको आधारमा काशी जिल्लाहरूले अनुमति दियो त्यो त कानुनमा छैन हेर्नु कहीँ पनि काम मैले अहिले राखेको छु नि मुलुकी एउटा तपाईँलाई म फेरि पनि एउटा भन्न चाहन्छु कि मुलुकी मुलुकी तपाईँको फौजदारी कार्यविधि संहिता मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 116 एउटा नेगेटिभ लिस्टमा राखेको मुद्दा हो यो तपाईँले मैले अझै पनि एउटा म एउटा बिहान बिहानको कार्यक्रममा छलङ्ग पार्न चाहन्छु त्यो मेरो भनाइ होइन सुन्नुहोस् है मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 116 के भन्यो भने मुद्दा फिर्ता लिन नहुने भनेर व्यवस्था गर्यो अनुसूची 1 वा अनुसूची 2 अन्तर्गतका कसुरमा अदालतमा एकपटक दायर भइसकेको मुद्दा फिर्ता लिन सकिने छैन 1 झुट्टा राजधानी नागरिकता अध्यागमन भ्रष्टाचार मानव बेचिकरण सम्पत्ति शुद्धिकरण भन्दै सम्पत्ति शुद्धिकरण अनि तपाईँको प्राचीन स्मारक सम्बन्धी मुद्दा भनेर बोल्यो यसले प्रश्न के बोल्यो भने सम्पत्ति शुद्धिकरण मुद्दा त फिर्ता लिनै सकिन्न यो नेगेटिभ लिस्टमा रहेको मुद्दा हो यो त्यसलाई त कुनै पनि हालतमा राज्यले
5: सहकारी ठगी प्रकरणको आरोप लागेको व्यक्तिलाई संगठित र संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा लाउनु नै त्यतिखेर नै यो शोचनीय विषय थियो त्यतिखेरको सरकारले प्रतिशोधपूर्ण ढङ्गले उनलाई चाहिँ गलाउनका निम्ति यो कार्य गरेको थियो भन्ने कुरा आइरहेछ नि त होइन
11: अब हेर्नुहोस् यो प्रतिशोधपूर्ण छ त्योभन्दा त आयो मैले अघि पनि राखेँ त्यो त एउटा कुरा त्यो त भोलि अदालतले त्यसलाई भेरिफाई गर्न सक्नु पर्थ्यो नि अहिले के त भन्दाखेरि यो प्रतिशोधपूर्ण कार्य भनेकै आधारमा यो मैले अघि पनि पढेँ मुलुकी फौजदारी कार्यनीति संहिताको धारा 116 त यो सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता लिनै सकिन्न। यो त इन्द्र, यो त स्वर्गको राजा इन्द्रले पनि यो मुद्दा फिर्ता लिन सक्दैन। तर मानिस
12: इन्द्र त आएनन् त्यो,
11: अब इन्द्रले लियो यो, म फेरि पनि भन्न चाहन्छु यो कसैले पनि यो स्वर्गको राजा इन्द्र आए पनि यो मुद्दा फिर्ता लिन सक्नेवाला छैन। तर मानिस रोक्ताकारको निर्देशन अनुसार जिल्ला उकिल कार्यालयले अनुमति माग्यो र काशी जिल्लाले त्यसलाई अनुमति प्रदान गरिदिएको अवस्था छ। किनभने काशी जिल्लाको आदेश पनि गैर कानुनी छ, त्रुटिपूर्ण छ, त्यसलाई सच्याइनु पर्दछ, सचिनु पर्दछ भनेर हाइकोर्टमा जान सक्ने व्यवस्था पनि कानुनमै व्यवस्था छ। त्यसले गर्दाखेरि कानुनको आत्मालाई तिर हरण गर्ने कामहरू भएको छ। फेरि पनि दोहोऱ्याउँ, फौजदारी न्याय प्रणालीलाई कमजोर बनाउने कार्यहरू यहाँ मानव कार्यालयले गर्यो। त्यस उप सर्वोच्चमा रिट छ, त्यस रिटमा पनि मैले रिट निम्तको पक्षबाट बहस गर्दैछु। अब आगामी केही समय
12: सर्वोच्चको चाहिँ के हुन्छ, अब जिल्ला अदालतले चाहिँ के अरे उङ्गराइदिइसके पछाडि चाहिँ अब सर्वोच्चले के गर्छ त्यसो भए सर्वोच्चको फरक हुन्छ?
11: यो मुद्दा सर्वोच्चमा विचाराधीन छ, मैले फेरि पनि यहाँ बिहान बिहानको कार्यक्रममा मैले भन्न चाहेँ नेपाली जनतालाई यो मुद्दा सर्वोच्चमा विचाराधीन छ, मानवताको कार्य त्रुटिपूर्ण छ भनेर यहाँ सर्वोच्चमा हामीले रिट हालेका छौँ। त्यो मुद्दा विचाराधीन अवस्थामा छ, अब केही समयपछि त्यो मुद्दाको त्यति सुनवाई हुनेछ। त्यसले अहिले मैले डेट एक दिनका साथमा यहाँलाई भन्न सकिनँ। त्यसले गर्दाखेरि मैले के भन्न चाहन्छु भने जुन कुरा जुन विषयमा एउटा विवाद बनेर अदालतमा सर्वोच्चमा सर्वोच्च अदालतमा यो मुद्दा विचाराधीन अवस्थामा छ, त्यो मुद्दालाई एउटा नजरअन्दाज गरेर जुन अहिले जिल्ला उकिल कार्यालयले जुन फिर्ताको लागि चाहिँ अनुमति लिएर गएको देखिन्छ र अदालतले काशी जिल्ला अनुमति दियो त्यो मिल्दैन। त्यसले गर्दाखेरि मैले फेरि पनि भन्न चाहेँ कानुनमा फिर्ता लिन सक्ने गरी व्यवस्थै छैन,
12: कानुनमा फिर्ता लिन सक्ने गरी व्यवस्था छैन भने महाधिवक्ताको कार्यालयले केलाई टेकेर सरकारलाई सिफारिस गर्यो अधिवक्ता ज्यू?
11: यो महाधिवक्ता कार्यालयले जुन राजनीतिक पूर्वाग्रहको रूपमा प्रष्टै बोल्न सकिन्छ, राजनीतिक एउटा पूर्वाग्रहको आधारमा एउटा सिफारिस गर्यो, त्यो महाधिवक्ताको कदम त्रुटिपूर्ण छ, सच्याइनु पर्दछ भनेर हामीले सर्वोच्चमा रिट दायर गरेका छौँ। त्यसमा म पनि रिट मुद्दाको तर्फबाट म पनि एउटा बहस मैले पनि गरेको थिएँ। त्यो मुद्दा फेरि पूर्ण इजलासमा डिभिजन बेन्चबाट त्यो मुद्दा सुनाइ भएको थियो, डिभिजन बेन्चले पूर्ण इजलासमा त्यसलाई पठाएको छ, अब त्यसको पेशीको सुनाइ भइसकेको छैन अझ। त्यसले गर्दाखेरि अदालतमा सर्वोच्च अदालतमा त्यो मुद्दाको विचाराधीन अवस्थामा रहेको।
12: अब सर्वोच्च अदालतमा नयाँ प्रधान न्यायाधीश आउनु भएको छ डाक्टर मनोज कुमार शर्मा, अब उहाँले चाहिँ राम्रै परिवर्तन गर्नुहुन्छ होइन, उहाँ चाहिँ एकदमै योग्य काबिल होइन अहिलेको अवस्थामा प्रधान न्यायाधीश
11: हेर्नुहोस्। अब यस अब उहाँ पनि उहाँ योग्य हुनुहुन्छ, उहाँ चाहिँ एउटा किन एउटा किन योग्य नभइकन त एउटा प्रधानमन्त्री जस्तो व्यक्ति त हुनै सकिँदैन। यस अगाडिका पनि योग्य हुनुहुन्थ्यो, यस अगाडिकालाई पनि मैले अयोग्य भन्न हामीले मिल्दैन, म भन्न पनि चाहन्न। सर्वोच्च अदालतको प्रधान न्यायाधीशहरू यस अगाडि पनि योग्य हुन्थ्यो, उहाँ पनि योग्य हुनुहुन्छ। त्यसले गर्दाखेरि यो सर्वोच्चले व्याख्या गर्ने विषय हो, हेर्नुहोस् मैले फेरि पनि भन्न चाहन्छु, सर्वोच्चले व्याख्या गर्ने विषयलाई एउटा के छ भने विषयमा चुहाएर जुन अहिले के छ भने काशी जिल्लाले जुन अनुमति प्राप्त गर्यो त्यो मिल्दैन, कानुनको विपरीत छ, कानुनको खिलाफ।
12: जिल्लाको क्षेत्राधिकारको कुरा हो नि त, त्यसलाई त जिल्लाको क्षेत्राधिकार तोडेर सर्वोच्चमा ल्याइएको थियो नि त त्यतिखेर।
11: अब होइन यस्तो हुन्छ, यसमा कुरा के हो, यो कानुन
12: जिल्लाको अधिकारभित्र छ नि त, यो कुरा त जिल्लाले नै फैसला गर्ने कुरा हो होइन?
11: होइन, यो कुरा जिल्लाले फैसला गर्ने कुरा हो, एकदम यहाँले भनेको कुरा मन्दिर सहमति छ, हुन पनि त्यही हो। तर यो के त भने पहिला कुरा त यहाँ कसरी आयो, यसो जड वस्तु थियो भन्दाखेरि पहिला कुरा त महाधिवक्ताको कार्यालयले जिल्ला उकिल कार्यालय काशीलाई निर्देशन गर्यो, अनि निर्देशन गरे बमोजिम मुद्दा फिर्ताको लागि भन्छ काशी जिल्ला आफ्ना गइयो, प्रक्रिया यही नै हो। तर अहिले यहाँ कुरा कुरो जुन एउटा मुहा नै दूषित भयो भन्ने कुरा मेरो यहाँको सँग कुरा यो, यहाँको जुन मुहा नै दूषित छ, त्यो दूषित मुहानबाट बग्ने पानी कसरी शुद्ध हुन सक्छ खेमजी, मेरो प्रश्न यहाँलाई। त्यसले गर्दाखेरि यो मुहान दूषित भन्न खोजेको मैले कसलाई हो भन्दाखेरि मानवताको कार्यालयलाई हो, के अरे मानवताको कदम असंवैधानिक छ, गैर कानुन छ। हेर्नु चाहिँ अन्यत्र देशमा पनि तपाईँले हेर्नुहुन्छ भने तपाईँले, म एउटा विदेशको एउटा रिप्रेजेन्ट दिन चाहन्छु, नेपाल मात्रै नभएर भारतमा पनि हेरौँ न, भारतमा हेरौँ, बेलायतमा हेरौँ, त्यहाँ बेलायत र भारतमा के छ भन्दाखेरि मानिस बसेको काम के हो, अधिकार क्षेत्र कति हो भने सरकारलाई कानुनी सल्लाह दिने काम हो एउटा काम, दोस्रो कुरा राज्यको हित प्रतिनिधित्वमा सीमित रहेको भन्ने त्यहाँ प्रष्टै देखिन्छ। त्यसले गर्दाखेरि कानुनको शासन, न्यायिक स्वतन्त्रता र न्यायिक निर्णयलाई प्रभावित पार्ने गरी कार्य गर्न अनुमति दिन कहीँ पनि सकिँदैन। त्यसले गर्दाखेरि संवैधानिक सन्तुलन र न्यायिक स्वतन्त्रताको सिद्धान्तको प्रत्यक्ष उल्लङ्घन गरेको देखिएको अवस्था छ। त्यसले गर्दाखेरि कुरा के भन्दा कानुनको आत्मालाई मार्ने काम भएको छ यहाँ. पीडितले न्याय पाउने प्राप्त गर्ने अधिकारलाई संकुचन गरिएको छ. एउटा पीडितलाई भरण सिर्जना गर्ने कामहरू पनि भएको छ. हेर्नुहोस्, जुन कुरो कानुनमै छैन, जुन कुरा संविधानमा लेखिएको छैन, कानुनमा लेखिएको छैन, बोलिएको छैन, त्यो कुरालाई कसरी अनुसरण गर्न मिल्छ? मेरो यहाँलाई दिनु पर्छ. त्यसले गर्दाखेरि यो मिल्दैन, असंवैधानिक छ, गैर कानुन छ.
12: जानकार एवं अधिवक्ता कृतिनाथ शर्मा पौडेल, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ. खेम बम बिदा चाहन्छु. नमस्कार.
13: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि. सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053.
14: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन. फोन 0556 4940 4950 580 र 98 550 26 440.
15: It's 7 o'clock. अहिले 7 बजे को छ.
16: स्वदेश FM 93.2 MHz. तपाईको समुदायको अनि तपाईको सरोकारको
17: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
18: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर. स्वदेश खबर.

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। बाल कल्याण आधारभूत विद्यालय माडिसा जगन्नाथपुरीको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा गिरिधारी सुवेदी पुनर्चयन हुनुभएको छ। यसअघि पनि विद्यालय व्यवस्थापन समिति अध्यक्षकै रूपमा एक कार्यकाल पूरा गर्नुभएका उहाँलाई शुक्रबार सम्पन्न अभिभावक भेलाले पुनः अध्यक्षको जिम्मेवारी दिएको हो। यसै गरी विद्यालय व्यवस्थापन समिति सदस्यहरूमा कृष्ण प्रसाद तिवारी, भीमा कुमारी राणाभाट र संगीता सुवेदी रहनु भएको छ। समितिमा शिक्षकहरूको प्रतिनिधित्वबाट शिशिर अधिकारी र वडाध्यक्ष चन्द्रकुमारी बानिया सदस्य रहँदा प्रधान अध्यापक केशरबाज अधिकारी पदेन सदस्य सचिव रहनु भएको छ। यसबाहेक शिक्षक अभिभावक संघको अध्यक्षमा पूर्ण प्रसाद सुवेदी र सदस्यहरूमा टेक बहादुर भुजेल, कमल चेपाङ र ममता परियार चयन हुनु भएको छ। माडिसातका वडा सदस्य ढाका मोहन तिमल सेनाको अध्यक्षतामा अभिभावक भेला सम्पन्न भएको विद्यालयले जनाएको छ। दक्षिण सोमेश्वर कालिका धार्मिक सेवा समितिको आयोजनामा माडिसा शनिधाममा सम्पन्न शनि जयन्ती उत्सव 2083 37,827 रुपियाँ बचत भएको छ। उत्सव आयोजक संस्थाले सार्वजनिक गरेको आय व्यय प्रतिवेदन अनुसार 2,03,612 रुपियाँ आय हुँदा 1,65,750 रुपियाँ व्यय भएको हो। सहयोग रसिद, मन्दिर भेटी, क्युआर मार्फत दान र चामल बिक्री समेत गरी भएको सो आय रकमबाट पुरस्कार, पूजा सामग्री, स्टेज, टेन्ट साउन्ड, प्रचार प्रसार, ब्यानर, सरसफाई, कलाकार आदिमा गरी सो व्यय भएको हो। उक्त बचत रकम मन्दिरको विकास, संरक्षण तथा आगामी धार्मिक कार्यक्रमहरूमा प्रयोग गरिने समितिका अध्यक्ष युवा पण्डित सुदर्शन सुवेदीले बताउनुभयो। आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त समेत गरेको छ। शनि जयन्तीको अवसर पारी शनिधाममा हरेक वर्ष धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएको छ। उत्सव सके लगतै सोको आय व्यय सार्वजनिक हुने गरेको छ। बसन्तपुर स्थित पिस्टन इङ्ग्लिस स्कूलका विद्यार्थीहरूले मतदान प्रक्रियाबाट छात्र र छात्रा नेता निर्वाचित गरेका छन्। शुक्रबार विद्यालयमा सम्पन्न निर्वाचन प्रक्रियामा कक्षा एकदेखि दससम्म अध्ययनरत 350 बढी विद्यार्थीहरू सहभागी भएका हुन्। विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास, लोकतान्त्रिक अभ्यासप्रति जागरण तथा जिम्मेवारी बोध गराउने उद्देश्यले हेड बोय र हेड गर्ल छनौटका लागि निर्वाचन गरिएको विद्यालयका सहप्रचार्य नारायण सुवेदीले बताउनुभयो। सोमबार मतगणना गरी विजेता घोषणा एवं शपथ गराइने विद्यालयका शिक्षक अरमान अन्सारीले जनाउनुभयो। बाढीका बसन्तपुर र बरो बजार क्षेत्रका बिजुलीका पोलहरूमा जडान गरिएका रंगीन रोपलाइटले रातिको समयमा बजारलाई झिलिमिली र आकर्षक बनाएका छन्। रोपलाइटका कारण सड़क उज्यालो हुनुका साथै बजार क्षेत्रको सौन्दर्य समेत बढेको स्थानीयले बताएका छन्। माडी नगरपालिका वडा नम्बर 1 कार्यालयको सहयोगमा बरो बजारमा तथा वडा नम्बर 3 कार्यालयको सहयोगमा बसन्तपुर बजार क्षेत्रमा गत वर्ष पोलमा रंगीन रोपलाइट जडान गरिएको थियो। साँझपख बत्ती बल्न थालेपछि बजार क्षेत्रमा आकर्षण थपिएको देखिन्छ। स्थानीय अनुसार रोपलाइटले बजारको वातावरण रमाइलो बनाउनुका साथै रातिको समयमा आवाजावत गर्न पनि सहज भएको छ। विशेष गरी चाडपर्व तथा विभिन्न कार्यक्रमका बेला यी बत्तीहरूले बजार क्षेत्रलाई अझ आकर्षक बनाउने गरेका छन्। यद्यपि केही स्थानमा जडान गरिएका रोपलाइट बिग्रिएर नबल्ने अवस्थामा पुगेका छन्। वर्षाको पानी, विद्युत भोल्टेजको असन्तुलन लगायतका कारण बत्तीहरू बिग्रने गरेको बताइन्छ। बिग्रिएका रोपलाइटको समयमै मर्मत तथा व्यवस्थापनमा वडा कार्यालय र सम्बन्धित टोल विकास संस्थाहरूको ध्यान जान आवश्यक देखिएको छ। राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका छन्। गत आर्थिक वर्षको वैशाखसम्ममा 1,830,000 विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकोमा चालु आर्थिक वर्षको वैशाखसम्म उक्त संख्या 89,630 झरेको हो। गत वर्ष सार्क मुलुकका 18,933 र तेस्रो मुलुकका 81,897 जनाले निकुञ्जको भ्रमण गरेको जनाउँदै निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले यस वर्ष सार्क मुलुकका 13,992, तेस्रो मुलुकका 75,638 जना पर्यटकले निकुञ्ज भ्रमण गरेको उल्लेख गर्नुभयो। चितवन हुँदै बग्ने नारायणी नदी उत्खननलाई व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरले निर्देशन दिएको छ। समितिले गरेको स्थलगत अनुगमनका क्रममा नारायणी नदीमा अनियन्त्रित रूपमा उत्खनन भएको पाइएको भन्दै खोला उत्खनन व्यवस्थित बनाउन निर्देशन दिएको हो। समितिका संयोजक एवं जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले नारायणी नदीबाट नदीजन्य पदार्थ मन परी खनिएको पाइएको बताउनुभयो। नदीमा अनुमतिभन्दा गहिरो खाल्टो खनेर उत्खनन गरिएको तथा वातावरणीय प्रभाव मूल्याङ्कन गरेर उत्खनन गर्न दिएको भन्दा अनियन्त्र स्थानमा पनि उत्खनन हुने गरेको पाइएको उहाँको भनाइ छ। उहाँले नदीजन्य पदार्थ उत्खनन गर्दा नियम विपरीत हुन नहुने बताउनुभयो।
देश खबरमा अब केही राष्ट्रिय खबरहरू। कास्क जिल्ला अदालतले राजसभा सभापति रवि लामिछाने सहित सहकारी ठगी प्रकरणका प्रतिवादी विरूद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा खारेज गरेको छ। न्यायाधीश सिमलाल बेलवासीको एकल इजलासले सहकारी ठगीतर्फको अभियोग दावी भने कायम राख्दै अन्य अभियोग संशोधन गरेको हो। अदालतको आदेशमा सहकारीको बचत रकम डुबेका जाहेरवालाको मागमा प्रतिवादी विरूद्ध सम्पत्ति शुद्धिकरण तथा संगठित अपराध सम्बन्धी दावी नरहेको उल्लेख गरिएको छ। संशोधनपछि पनि जाहेरवालाको माग अनुसार सहकारी ठगी सम्बन्धी अभियोग कायम रहने भएकाले मुद्दा संशोधन गरिएको आदेशमा जनाइएको छ। यस्तै मुद्दा संशोधन नगरिएको अवस्थामा प्रतिवादी विरूद्ध सम्पत्ति शुद्धिकरण र संगठित अपराधका अभियोग कायम रहँदा मिलापत्र प्रक्रिया तथा बिगो रकम फिर्ता पाउने प्रक्रिया थप जटिल बन्न सक्ने अदालतले आदेशमा उल्लेख गरेको छ। श्री कृष्ण यादवले प्रदेशसभाबाट विश्वासको मत पाउनु भएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यहरूले यादवको पक्षमा मतदान गरेका थिए। मुख्यमन्त्री यादवको पक्षमा 62 र विपक्षमा 36 प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए, जबकि प्रदेशसभा बैठकमा 100 प्रदेशसभा सदस्यहरूको उपस्थिति रहेको थियो। सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गरेको छ। बिहिबार यातायात व्यवस्था विभागले प्रदेश स्थित सबै यातायात कार्यालयहरूलाई परिपत्र गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता रोक्का गरिदिन अनुरोध गरेको हो। यो सँगै शुक्रबारदेखि यातायात कार्यालयले कालो नम्बर प्लेटको गाडीको दर्ता रोक्का गरेका छन्। बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले आफ्नो मन्त्रालयले बहुसमुखी सबै अनुदान पूर्ण रूपमा खारेज गरेको बताउनु भएको छ। शुक्रबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उहाँले यस्तो खुलासा गर्नुभएको हो। नेपाली चियाको भारत निर्यातमा देखिएको नीतिगत अवरोध पूर्ण रूपमा हटेको जनाएको छ। शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिनुभयो। पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको 56 दिनसम्म पनि राष्ट्रसभा सदस्यहरूले सदनमा उठाएको प्रश्नको जवाब नदिएपछि आपत्ति जनाएका छन्। राष्ट्रसभाको जारी बैठकमा सांसदहरूले ढुङ्गो बोल्ला माटो बोल्ला तर सरकार नबोलेको भन्दै आपत्ति जनाएका हुन्। सचेतक निष्कल राईले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सञ्चारकर्मीहरूका लागि खुला नगरिए नेपाली काङ्ग्रेसले आगामी बैठकहरू बहिष्कार गर्ने चेतावनी दिनुभएको छ। शुक्रबार बसेको समितिको बैठकमा सञ्चारकर्मीहरूलाई बाहिर राखेर बन्द कोठामा छलफल चलाइएको भन्दै उहाँले असहमति प्रकट गरेर बैठक विषयमा छाडेर बाहिरिनु भएको थियो।

अभियानको गङ्गबु स्थित नयाँ बस पार्कबाट शुभारम्भ गरिएको हो। जारी द्वन्द्वका कारण हालसम्म 87,863 जना नेपालीले अनलाइन फर्म भरेर परराष्ट्र मन्त्रालयको सम्पर्कमा आएका छन्। ती मध्ये अधिकांश सकुशल रहेको र केही नेपाल फर्कन चाहेको कुरा पनि राखेको हुनाले त्यसलाई फर्काउने पहल सम्बन्धित निकायबाट भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालले अतिविकसित मुलुक एलडिसीबाट विकासशील मुलुकमा स्तरोन्नति हुने कार्यक्रमलाई तत्कालका लागि स्थगित गरेको छ। विश्वमा बढ्दै गएको द्वन्द्व र त्यसका कारण सिर्जित आर्थिक चुनौतीहरूलाई मुख्य कारण देखाउँदै सरकारले यो प्रक्रिया तत्कालका लागि अगाडि नबढाउने निर्णय गरेको। धादिङको थाक्रे गाउँपालिका नम्बर 7 स्थित रामसेमा सञ्चालित ढुङ्गा खानेमा ठूलो ढुङ्गा खसेर टिप्परलाई खिच्दा चालकको मृत्यु भएको छ। सोही गाउँपालिका घर भएका 32 वर्ष दिपेन्द्र खत्रीको मृत्यु भएको धादिङका एसपी सुमित खड्काले बताउनुभयो। काठमाडौँ महानगरपालिका वडा नम्बर 5 बस्ने हर्कबहादुर तामाङले सञ्चालन गरेको वज्रकाली रोडा ढुङ्गा उद्योगमा ढुङ्गा लोड गर्न भनेर दिपेन्द्र 5580 नम्बरको टिप्पर लिएर त्यहाँ पुगेका थिए। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्री जथाब पनि बिदा हुन्छु।

0: बेसमा नेकपा एमालेका नेता एवं पूर्व मन्त्री देवेन्द्र दाहाल हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
1: होइन,
0: हिजो सचिवालय बैठक बस्यो नेकपा एमालेको, तर पार्टी अध्यक्ष त अल्पमतमा पर्नुभयो नि त। चारैजना उपाध्यक्षले उहाँको चाहिँ विकल्पमा उपस्थित हुनुभयो होइन, त्यहाँ प्रस्तुत हुनुभयो।
1: यो हल्ला मात्रै हो, त्यस्तो होइन। आफ्नो कुरा राख्नु स्वाभाविक हो, होइन। अहिलेको अवस्थामा जुन त्यो हल्ला आइरहेको छ, त्यो हल्ला चाहिँ होइन
0: होइन। उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले त अब केपी शर्मा ओली जिलाई तपाईँको मात्रै हो र पार्टी प्राइभेट कम्पनी हो सम्म भ्याउनु भएछ नि त भन्नलाई त्यहाँ।
1: होइन, यो कस्तो छ भने यो स्याल हुइयामा चल्ने चलन छ कि यो नेपालमा।
0: अनि विष्णु पौडेलले पनि भन्नुभएछ तपाईँबाट पार्टी चल्दैन, खबरदार भन्नुभएछ।
1: हजुर हजुर हजुर,
0: होइन,
1: मिडियामा मैले पनि मिडियामा हेरेको हो, तर त्यस्तो स्थिति हुने छैन। आज पनि बस्दैछ बैठक, होइन। पार्टी अध्यक्षले अहिलेको अवस्थामा पार्टी अध्यक्षले छोड्नुपर्ने कुनै कारणै हुँदैन, पार्टी अध्यक्षले छोड्नु पनि हुँदैन भन्ने हो हामी सबैको, होइन। र तर यो एउटा सिस्टमबाट आएको नेतृत्व तुरुन्तै परिवर्तन हुँदैन। यहाँहरूले चाहिँ त्यस्तो त्यो कोणबाट सोध्नु भएको हो भने खालि के भन्दाखेरि विश्लेषण समीक्षा त निर्मम ढङ्गले गर्छ नि त पार्टीले।
0: तर बादलले त सङ्कटका बेला नेतृत्वको रक्षा गर्नुपर्छ भनेर चाहिँ भन्नुभएछ, होइन। अनि ओलीले थपेर यही हो पार्टी लाइन भन्नुभएछ। उपाध्यक्ष एउटा मात्रै उहाँको पक्षमा, चारजना उहाँको विरुद्धमा भनिसके पछाडि त अब त अल्पमतमा परिहाल्नु भयो नि त उहाँ त।
1: होइन, त्यो अल्पमतमा पर्नु भएको छैन, अल्पमतमा पर्नु पनि हुन्न उहाँ। अब आज पनि बैठक छ,
0: पार्टी उपमहासचिव योगेश भट्टराईले बाइपासै गरेछ नि, होइन। त्यो विषय आइरहेको छ, उहाँले चाहिँ निर्णय प्रक्रियामा चाहिँ उहाँको सहभागिता गराइया छैन भनेर आइरहेको छ नि त अहिले।
1: होइन होइन, त्यस्तो होइन। त्यो जे हल्ला चलिरहेको छ, यो नेपालमा हल्ला चल्छ, हल्ला हल्ला भनेको हल्लै हो, र यथार्थ कुरा त्यस्तो छैन।
0: होइन, यो त अहिले त सञ्चार माध्यमको सबैको हेडलाइन बनिया छ नि त। अब एउटा पो गलत होला त, सबै सञ्चार माध्यममा त्यही आएको छ। एमालेमा पाँच उपाध्यक्ष मध्ये रामबहादुर थापा बाहेक विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, महासचिव शङ्कर पोखरेल, ओली नेतृत्वको विपक्षमा देखिएका छन्। तीन उपमहासचिव मध्ये योगेश भट्टराई विपक्षमा, लेखराज भट्ट पक्षमा, रघुवीर महासेठ तथास्थ छन् भनेर आइरहेको छ।
1: आएको होला अब यहाँहरूले एक खालको यस कुरालाई नि कसरी हेर्नुपर्छ भन्दाखेरि पार्टीभित्र छलफल हुन्छ क्या, छलफलको क्रममा आफ्नो कुरो राख्न सकिन्छ। त्यो आफ्नो कुरो राख्ने कुरालाई नै त्यो निर्णय त होइन नि त, हो त
0: छैन। तर ओलीका विरुद्धमा यसरी त खनिएको त प्राय कम देखिएको थियो नि त, होइन, पार्टीभित्र यसरी आवाज उठेको।
1: अब यसलाई हामी सहज ढङ्गले अवतरण गर्छौँ यस्तो कुरालाई। उहाँहरूको विचारलाई पनि सम्मान गरिन्छ, ज जसले विचार व्यक्त गर्नुभएको छ, होइन, यसलाई अवतरण हुन्छ। नेकपा एमालेमा यो विषय अवतरण हुन्छ। यहाँहरूले भने जस्तो एकदमै धेरै समस्या भएर, समस्याग्रस्त भएर अब पार्टीमा बिग्रह आउने स्थिति हुँदैन क्या, यसै कारणले गर्दा।
0: होइन, शङ्कर पोखरेलको नेतृत्व स्वीकार्न उपाध्यक्ष विष्णु पौडेल तयार भइसक्नु भएछ नि त, होइन।
1: होइन, त्यो त अब त्यो

0: यहाँलाई जे बाहिर आउँछ नि यथार्थ त्यस्तो भित्र हुँदैन क्या.
1: होइन त्यो त प्रत्यक्ष देखिएको छ र नेताहरूलाई पनि हामीले सोधेका छौँ. अब विकल्प चाहिन्छ. योगेश भट्टराईजीले अस्ति मेरो यही कार्यक्रममा भन्नुभएको छ, अबको विकल्प चाहिँ चाहिन्छ, केपी शर्मा ओलीको विकल्प खोज्नै पर्छ भन्नुभएको छ क्या कार्यक्रममा.
0: हजुर हजुर.
1: होइन उहाँको राय त अस्ति आइसकेको छ.
0: सिंहो केन्द्रीय कमिटी पनि छ होइन, त्यसले गर्दाखेरि यो विषयमा अलिकति बहस हुन्छ, छलफल हुन्छ. मलाई लाग्छ यो निर्वाचन हार्नुको कारण चाहिँ केपी शर्मा ओली मात्रै हो भन्ने कुराको भाष्य चाहिँ अत्यन्तै गलत छ र यो भाष्यलाई हामीले सच्याउँछौँ. किन भन्दाखेरि परिस्थितिले पनि त्यस्तो गरेको छ. परिस्थिति यो भ्रामक कुराहरू भ्रमहरूदेखि लिएर पुराना सबै दलहरूको कमी कमजोरी पनि छन्, दलहरूका कमी कमजोरी पनि छन् यसमा होइन. जनताहरूमा एक खालको वितृष्णा जागेकै हो. त्यसले गर्दाखेरि यी सबै कुरा त समग्रमा नै मूल्याङ्कन गर्नु पर्यो, कुनै व्यक्ति केन्द्रित भएर मूल्याङ्कन गर्न मिल्दैन क्या.
1: होइन तपाईँलाई राम्रोसँग थाहा छ केपी शर्मा ओली पार्टी अध्यक्ष भइसके पछाडि हारको जिम्मा लिनु पर्दैन भने 78 सिटबाट एकैचोटि ओन डिजिजमा झर्दाखेरि अझै पनि तपाईँहरूको चेतना खुल्या छैन नेतृत्वका कारणले यही भएको हो भनेर.
0: हारको जिम्मेवारी स्वाभाविक रूपले लिनुपर्छ, तर केपी शर्मा ओली एक्लैले लिने होइन क्या, सबैले पार्टी सिङ्गो पार्टीले लिनुपर्छ. त्यो समीक्षा पनि भइरहेको छ.
1: होइन पार्टी त अहिले बिरामी अवस्थामा छ नि त, अपरेसन त गर्नु पर्यो नि त. सामान्य त्यो पेन किलरले त हुँदैन नि त अहिले पार्टीलाई होइन अगाडि बढाउन.
0: पर्यो त्यसैको त छलफल भइरहेको छ त, अहिले त निष्कर्ष त निस्किया छैन नि त.
1: अनि अपरेसन गरिसके पछाडि त अब नेतृत्वलाई फाल्ने त होला नि अपरेसनमा त.
0: एकैचोटि अपरेसन हुँदैन क्या,
1: फेरि पेन किलर खुवाउने.
0: एकैचोटि अपरेसन हुँदैन, अब अलिक कडा खालका औषधिहरूको प्रयोग गरिन्छ. त्यस पछाडि मात्रै
1: कडा खालका औषधि भने के फेरि त्यसो भए. अब विद्यादेवी भण्डारीलाई अगाडि सारेर दुइटैलाई साइजमा ल्याउने त्यसो भए उपाध्यक्ष र महासचिवलाई.
0: ती विकल्पहरू पनि छन् तर पनि अहिले ती विकल्पमा हामी गइसकेका छैनौँ.
1: होइन यहाँले भने हार्ड डोज त त्यही हुनसक्छ अहिलेको विकल्प, उत्तम विकल्प होइन.
0: विकल्पहरूको बारेमा छलफल हुनेछन् बिस्तारै.
1: होइन तर चाहिँ अब पार्टी त निकै पराजय बिहोर्यो नि त, पार्टीले त धेरै ठुलो बलड्याङ खायो नि त देवेन्द्र दाहाल चाहिँ. तपाईँले राम्रोसँग थाहा छ होइन, पार्टीले यो अपेक्षित थिएन नि त तपाईँहरूलाई, अनपेक्षित नतिजा आयो नि त होइन फागुन 21
0: यहाँहरूले जुन छलफल गरिराख्नु भएको छ नि मिडियाहरूले, यो नेकपा एमाले मात्रै हार खाएको
1: हो. होइन नेकपा एमालेको त राम्रो लहर थियो नि त हिजो होइन, नेकपा एमाले प्रति त जनताको ठुलो विश्वास थियो नि त.
0: एमाले भन्दा त काङ्ग्रेस बढी थियो नि त.
1: कङ्ग्रेसको त अब विभाजन भयो, विशेष महाधिवेशन भयो, कङ्ग्रेसमा त टक्रामै आयो. माओवादी
0: अब धेरैवटा दल 12-14 दल मिलाएर अर्को पार्टी बनेको थियो होइन. 18 घटक मिलेर चाहिँ बनेको थियो. त्यसबारेमा त कुनै नेतृत्वको छलफलै भइरहेको छैन.
1: होइन उहाँहरू त हिजोदेखि नै कमजोर हुनुहुन्थ्यो नि त. अब नेपाली कङ्ग्रेस र नेकपा एमाले जुन किसिमको हार बिहोर्नु पर्यो त्यसको नेतृत्वको विकल्प कङ्ग्रेसले त खोजिसक्यो. तपाईँहरूलाई त अस्ति पनि मौका आएको थियो नि त.
0: तपाईँलाई म एउटा कुरा भन्छु, यो सबै सारा सबै एक भएर चाहिँ एमालेका विरुद्धमा लागेको किन, यो मलाई लाग्छ एमालेलाई कमजोर नबनाइकन चाहिँ अरूलाई हामी माथि उठ्न सक्दैनौँ भन्ने सबैलाई छ क्या. यतिसम्म छ कि नेपालका कयौँ के अरे इलिमेन्टहरूले यसमा काम गरिरहेका छन्, सबैले किन नेकपा एमालेका विरुद्धमा काम गरिरहेका छन् त. अरूको बारेमा अरूको नेतृत्वको बारेमा छलफल भइरहेको छैन हेर्नुहोस् होइन, चुपचाप छन् सबै. अब नेपाली कङ्ग्रेसमा पनि यसो राजीनामा दिए जस्तो गरेर फेरि फिर्ता गरे जस्तो गरेका छन् होइन, त्यसको कुनै चर्चा गरेका छैन. यसले गर्दाखेरि मलाई के लाग्छ भने एमाले फेरि पनि यस्ता समस्याहरूको समाधान गरेर अगाडि बढ्छ. यहाँहरूलाई म स्पष्ट पार्न चाहन्छु कि एमाले जनताको बिचमा सङ्गठन डरो सङ्गठन भएको पार्टी हो. त्यसले गर्दाखेरि यसले अहिले हार बेहोर्नु परे पनि भोलिका दिनमा यसले सत्याउँछ र नेतृत्व परिवर्तन गरेर हुन्छ कि, अर्थात् यही नेतृत्वलाई परिमार्जित गरेर हुन्छ कि, अथवा आत्मसात गरेर हुन्छ कि, जनताको बिचमा हामीले के जाने कुरामा के कमजोरी गर्यौँ त्यो कुराको महसुस गरेर हुन्छ कि, त्यो सबै कुरालाई म आत्मसात गर्दै हामी अगाडि बढ्छौँ. त्यसले गर्दाखेरि ढुक्क भएर के गरौँ भने, अब यहाँ अहिले चाहिँ चारजना उपाध्यक्षले ल ठिक छ नि त अध्यक्षले जिम्मा लिनुपर्छ भनेर बोल्नुभयो भन्दैमा एमाले चाहिँ विभाजितै भइसक्यो, अथवा एमाले चाहिँ कमजोरै भइसक्यो, एमालेमा चाहिँ नेतृत्वको विकल्प खोज्ने कुराको निर्णय नै भइसक्यो भन्ने निष्कर्ष चाहिँ निकाल्नु हुँदैन. अलिकति पर्खेर हेरेको अवस्था पनि हुनुपर्छ भन्ने कुरा चाहिँ म यहाँको मिडिया मार्फत राख्न चाहन्छु.
1: होइन तपाईँले त राम्रै, तर तर्क गर्नुभयो कि तर पार्टी भित्रैबाट चाहिँ पार्टी नेतृत्वप्रति घरमुलीप्रति जुन किसिमको आज धारियात लाग्न सुरु भएको छ त्यसको चर्चा परिचर्चा त अहिले त समाजमा सुरु भयो। बाहिर कसले के भन्यो, कसले कमजोर पार्न खोज्यो, एमालेलाई कसले बदनाम गर्न खोज्यो, होइन पार्टीलाई कसले चाहिँ विभाजन गर्न खोज्यो भन्ने कुरा गौण कुरा होला, तर पार्टी भित्रैबाट सुरु भयो क्या अब चाहिँ कैची चल्न सुरु भयो।
0: होइन होइन, पार्टीभित्रबाट यो अहिले मात्रै होइन, पहिले पनि भएको थियो। पहिले भएर समस्या परेर त्यस पछाडि महाधिवेशन गरेर महाधिवेशन बाट नेतृत्व चयन गरेका छ क्या, यहाँलाई थाहा हुनुपर्ने हो यो विषय त। दुईटा प्यानल उठेका थिए महाधिवेशनमा, दुईटा प्यानल उठेर के अरे केपी ओलीको प्यानलले आम रूपमा जितेको अवस्था हो, त्यो कुरो यहाँहरूलाई थाहा छैन र?
1: होइन, निर्वाचन ताका पनि केपी शर्मा ओलीका पोस्टरै राख्न, केपी शर्मा ओलीका स्ट्याचु राख्न, केपी शर्मा ओलीका चाहिँ भनाइहरू राख्न, केपी शर्मा ओलीलाई बोलाउनै नखोज्या त हो नि त, होइन त्यो डर त थियो नि त उहाँकै कारणले हो या त पराजित भइन्छ भनेर मनको बाघले त झकझकाइरहेको थियो नि त।
0: अनि त्यस्तो होइन, चुनावको शैली पहिलेको भन्दा अलिकति भिन्न ढङ्गले गरे हो, सबै आफ्नो क्षेत्रमा केन्द्रित भएर निर्वाचन प्रचार प्रसारमा लागेको हो, त्यो अवस्था हो होइन। अब अर्थ त जेसुकै लगाए पनि भयो मान्छेहरूले,
1: अहिले त पोस्टर पनि प्रयोग हुन छोड्यो नि त होइन पार्टीमा अध्यक्षको,
0: होइन त्यो त परिस्थिति हेरेर हुन्छ नि, त्यो परिस्थिति हेरेर हुन्छ। भर्खरै मात्र एउटा कार्यक्रममा त्यो त्यो मदन भण्डारी र जीवराज आश्रित को स्मृति सभाको ठाउँमा मदन भण्डारी जीवराज आश्रित लगायतको फोटोदेखि बाहेक अरू फोटो किन राखिन्छ र त्यहाँ राखिँदैन नि?
1: हिजो राखिन्थ्यो नि त, फेरि आज राखिएन।
0: होइन, हिजो पनि त्यस्तो कार्यक्रमहरू राखिँदैन थियो, अरू कार्यक्रमहरू राखिन्थ्यो, तर पनि त्यो त्यो कुरो ठुलो कुरो भएन क्या। अब ठिक छ नि त,
1: तपाईँहरूको त बा हो नि त, उहाँ त होइन गार्जेन हो नि त, उहाँप्रतिको जुन चार्मिङ थियो त्यो 81 चाहिँ त्यो ग्राफ चाहिँ घटेर जाँदाखेरि अब एमाले चाहिँ विभाजनको सङ्घारमा छ है भन्ने खालको एउटा घन्टी बज्यो क्या। रेड
0: एमाले विभाजन हुँदैन यहाँलाई प्रश्नहरू दुईटा कुरा म गर्न चाहन्छु यहाँको मिडिया मार्फत। एउटा कुरो, विशेष महाधिवेशन अहिले तत्कालीन हुँदैन होइन, एमाले विभाजन पनि हुँदैन, कुनै पनि हालत चाहिँ एमाले विभाजन हुँदैन। कोही मान्छेहरूले पार्टीमा नेतृत्वले पार्टीभित्र विचार आफ्नो विचार राख्न पाउनुहुन्छ होइन, तर विभाजनकै अवस्थामा पुग्दैन र एमालेलाई कमजोर बनाउन खोज्नेहरूले यो विषयमा अलिकति आशा गरेका छन् र मलाई लाग्छ उनीहरू
1: एमालेलाई कमजोर बनाउन पार्टीभित्रैको जत्था लागेको छ कि बाहिरबाट हो?
0: होइन, पार्टीभित्र त केही मान्छेले विचार राखे भन्दैमा त्यो कमजोर हुँदैन नि पार्टी, पार्टी त एकदम बलियो हुन्छ अझै।
1: होइन, यो केपी शर्मा ओलीको प्राइभेट लिमिटेड कम्पनी हो र एमाले?
0: होइन होइन, यहाँ म यहाँलाई म के स्मरण गर्न चाहन्छु भने नि 2048-49 चाहिँ पाँचौँ महाधिवेशन हुँदाखेरि दुईटा फ्याक भएर त्यहाँ चाहिँ विचारहरू कसैले चाहिँ बहुदलीय जनवाद मदन भण्डारीले अगाडि बढाउनु भयो, नयाँ जनवाद भने कसैले कसैले के अरे सामाजिक जनवाद भने, सब छलफल भएको होइन र, छलफल भएर निष्कर्ष निकालेको होइन र। 48 सालदेखि सम्झिनुहोस् न तपाईँ, त्यस पछाडि पनि पार्टी विभाजनसम्म भयो तर पनि त्यसलाई फेरि एकीकृत गरेर अगाडि बढाइयो। उतार चढावहरू नेकपा एमालेका उतार चढावहरू निकै लामा छन्, त्यस गर्दाखेरि यहाँले त्यति सजिलै नठान्नुहोस्
1: क्या। होइन, हिजोको एउटा क्रम थियो तर आजको क्रम हेर्ने हो भने त नेकपा एमाले जुन किसिमको आज नतिजा हासिल गरे नि, यो त निकै ठुलो धक्का हो नि त पार्टीलाई भने।
0: धक्का त हामीले भनेकै छौँ त।
1: अब विद्यादेवी भण्डारी कार फेरि किन प्ले भइरहेछ पार्टीभित्र?
0: होइन होइन, त्यो धक्कालाई हामीले महसुस गरेर नै हामीले समीक्षा गर्ने हो। अब यसबिचमा धेरै परिस्थिति पनि त्यस्तै भयो, अब अध्यक्षलाई गैर कानुनी ढङ्गले थुनामा राखेर चाहिँ गरियो, त्यस पछाडि उहाँ बिरामी हुनुभयो, अब बिस्तारै छलफल त सुरु भयो नि त।
1: होइन, हिजो सम्माननीय पदमा रहनु भएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी कार किन प्रयोग हुँदैछ फेरि एमालेमा? हिजो नवीकरण नहुने अनि आज चाहिँ नवीकरण गर्ने तपाईँहरू फेरि उहाँलाई चाहिँ विवादमा ल्याउने राष्ट्रपति जस्तो संस्थामा गइरहेको महिलालाई?
0: विद्यादेवी भण्डारी कार्ड केही पनि प्रयोग भएको छैन, उहाँले चाहिँ अब पार्टीमा
1: हिजो त रहर गर्नुभएको थियो, जतिखेर रहर गर्दै गर्दाखेरि रोक्ने, अब अहिले चाहिँ तपाईँहरूले चाहिँ फेरि होइन प्रयोग गर्ने भन्दाखेरि त अब अहिले सङ्कटका बेलामा चाहिँ विद्या भण्डारी नै चाहियो नि त फेरि होइन?
0: होइन होइन, त्यस्तो परिस्थिति होइन, उहाँको अब अहिले महसुस गरियो कि अब उहाँ पार्टीमा चाहिँ सक्रिय भएर काम गर्ने हुँदाखेरि उहाँलाई पार्टीमा अवसर दिउँ भनेर अहिले फेरि पुनः छलफल भएर त्यो चाहिँ अब महसुस गरियो।
1: हिजो महसुस किन गरिएन?
0: अहिले हिजो चाहिँ अब महसुस भएन, त्यो हिजो भनेको चाहिँ राष्ट्रपतिले राष्ट्रपतिकै सम्मानमा बस्नुपर्छ भन्ने हिसाबले संसारभरिको प्र्याक्टिस पनि त्यो छ भन्यो होइन त।
1: देशको
0: कानुनले हाम्रो देशको संविधानले त्यसलाई रोकेको छैन भने ठिक छ नि त, त्यो विषयलाई अगाडि ल्याऊ भनेर फेरि पनि साथीहरूले ल्याउनु भयो, फेरि पनि त्यो कुरा चाहिँ अध्यक्ष समेतले महसुस गरेर त्यो विषयलाई निर्णयको रूपमा ल्यायो, त्यो त त्यो ठुलो कुरो भएन। हेर्नुहोस्
1: अहिले कम्फर्टेबल भयो
0: होइन, कम्फर्टेबल मात्रै होइन, यो त अहिले हामीले आत्मसात महसुस गरेको विषय हो।
1: अब भनेपछि यो सरकारका गतिविधिहरूप्रति तपाईँको भन्नु के छ? बालिन सरकारले राम्रो काम गर्दै हुनुहुन्छ नि होइन, सुकुम्बासी बस्तीलाई चाहिँ पुरा व्यवस्थापनदेखि लिएर अब यो भ्रष्टाचारीहरूलाई एक एक गरेर जेलमा हाल्नेदेखि लिएर ग्रे लिस्टबाट हटाउने, कालो लिस्टमा जान नदिने, होइन एक्सन त राम्रो छ नि त प्रधानमन्त्रीको।
0: तपाईँले भनेको जम्मै उल्टो क्या,
1: कसरी उल्टो हुन्छ?
0: सुकुम्बासीलाई बिचल्ने बनाउनु भयो उहाँले, सुकुम्बासीलाई डोजर चलाएर अघिल्लो दिन ल छोड्नुहोस् है भनेर माइकिङ गरेर भोलिपल्ट सबलाई लालाबाला चिल्ली बिल्ली बनाएर चाहिँ उहाँले भिजोग बनाउनु भयो ढुकुम्बासीका नाममा। ढुकुम्बासी पनि थिए होला नि, तर पनि सुकुम्बासी वास्तविक सुकुम्बासीलाई भिजोग बनाउनु भएको छ, खानेपानी पनि राम्रो खान पाएका छैन भन्ने अहिले कुराहरू आइरहेको छ, र मिडियाहरूलाई पनि छिर्न दिएको छैन भन्ने थियो क्या त्यहाँ, वास्तविक रूपमा भन्ने मिडियालाई पनि छिर्न नदिने यस खालको निरङ्कुशता उहाँले लाद्नु भएको छ एउटा कुरा। अब भ्रष्टाचारलाई कारवाहीको कुरा त उहाँहरू नै सुन व्यापारी हुनुहुँदो रहेछ, त्यसले गर्दाखेरि त्यो सुन व्यापारी हुनुहुँदो रहेछ क्या यो सरकारका मान्छेहरू नि सबै, जस्तो 190 तोला सुन कसैले के को लागि राख्छ भन्नुहोस् त, व्यापारको लागि राख्छ होइन त, के गर्न राख्छ
1: होइन, अब यो त धातु एउटा सम्पत्तिका रूपमा राखे होला नि त,
0: कसले राख्छ? त्यसले गर्दाखेरि यो सरकारले भ्रष्टाचारीहरूको लाई कारवाही गर्ने गरोस् न, गर्नुपर्छ नि, भ्रष्टाचारीहरूलाई कारवाही गर्नुपर्छ, यो यो विषय ठिकै छ यो, तर पनि उहाँहरू आफै समस्यामा परेर 15 दिनभित्र 2 मन्त्रीहरू फेरिने स्थिति किन आयो, अनि अहिले पनि थुप्रै काण्डहरू, अहिले भर्खरै मात्रै एकजना सांसदको काण्ड तपाईँले मोरङबाट निर्वाचित भएका एकजना सांसदको काण्ड देखिला हाल्नु भएको
1: छैन, विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र छाडेको भन्ने आइरहेको छ, त्यसको छानबिन गर्दैछ राष्ट्रपतिले।
0: त्यसो हुँदाखेरि तपाईँले जे जे भन्नुभयो नि त्यो सबै कुराहरू चाहिँ उल्टो उल्टो ढङ्गले बुझ्नुहोस् न,
1: होइन तर सुशासन केन्द्रित भइरहेको छ सरकार भनेर चाहिँ जनताले त वाहवाही गर्दैछन् नि त अहिले,
0: अनि सुशासन छ त तपाईँहरूले देख्नु भएको छ, सुशासन आएको छ पहिलेको जस्तो कुनै समस्या छैन, जनताले जाने बित्तिकै काम तुरुन्तै पाइरहेछन्,
1: दलीय ट्रेड युनियनदेखि लिएर चाहिँ सबै संगठनहरू विद्यार्थी संगठन खारेज हुँदैछ होइन,
0: त्यो भनेको एउटा निरङ्कुशतातर्फको बाटो हो क्या, त्यो ट्रेड युनियन खारेज गर्ने भनेको चाहिँ ट्रेड युनियन भनेको संसारभरिको मजदुरहरूको श्रमिकहरूको अधिकारको कुरा हो, यो हाम्रो संविधानले पनि व्यवस्था गरेको छ, त्यसले गर्दाखेरि संविधानको खिलाफमा जाने उहाँहरूलाई अधिकार छैन क्या, कि त उहाँहरूले कानुन परिवर्तन गर्नु पर्यो, संविधान पनि परिवर्तन गर्नु पर्यो, उहाँहरूसँग दुई तिहाई मत छ, त्यो गरे भयो नि त, त्यो नगरिकन अध्यादेशको मार्फतबाट देश चलाउन खोज्ने यस खालको कारणले गर्दाखेरि यो सरकार एउटा पतनको बाटोमा गइरहेको छ, यसले राम्रो काम गरिरहेको छ भन्ने होइन, यसले चाहिँ
1: ठुला माछाहरू त एकपछि अर्को पक्राउ पर्दैछ नि, भ्रष्टाचारीहरू होइन, हिजो आरोप लागेका व्यक्तिहरू
0: होइन, त्यो त हिजो पनि हिजो चाहिँ पक्राउ परेको थिएन,
1: हिजो त संरक्षित थिए नि, हिजोका सरकारहरूले त संरक्षण गरेर राखेका थिए नि भ्रष्टाचारीहरू,
0: तपाईँ कस्तो कुराहरू लुकाउनुहुन्छ,
1: होइन देवेन्द्र दाहालजी, अहिले पक्राउ परेका व्यक्तिहरू त हिजो संरक्षित भएर बसेका थिए, उनीहरू त तपाईँलाई मन्त्री बनाउने कि तपाईँलाई सांसद
0: मान्छेहरू अहिले पनि जेलमा छन् क्या, हिजो आइजीबी भइसकेका मान्छेहरू कयौँ मान्छेहरू अहिले पनि जेलमा बसेका छन्,
1: रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिन भनेछ नि त कास्की अदालतले होइन, हिजो प्रतिशोधका आधारमा लगाइएको थियो, त्यसो भए
0: अहिले प्रतिशोधको आधारमा हो कि के हो भन्ने कुरो त अब छलफल गर्दाखेरि जनताले पक्रिँदै जाँदाखेरि थाहा भइहाल्छ नि,
1: मुद्दा त फिर्ता लिन भनेछ,
0: अनि मुद्दा त अब उनीहरूलाई त्यही हो नि, आफ्नो मुद्दा फिर्ता लिने विपक्षीहरूलाई मुद्दा हाल्ने,
1: इच्छाराज तामाङजी अहिले जेल भुक्तान गर्दै हुनुहुन्छ होइन,
0: तामाङजी लगायत थुप्रै तपाईँले भने जस्तो कुरा होइन नि त, हिजो पनि धेरै जेल परेको अवस्था हो, अब अहिले पनि उहाँहरूले त्यो गरिरहेको राख्नु भएको छ त्यो निरन्तरता मात्रै हो भन्ने ठान्नुहोस्, क्या कुनै नयाँ कुरा हो भन्ने हिसाबले चाहिँ नभने पनि हुन्छ।
1: जनताले किन यति मन परायो? हुइम त कडै आयो नि त घन्टीमा।
0: होइन, हुइम त धेरै धेरै ठुलो हुइम आयो, यसको समीक्षा हामी गर्दैछौँ। कसरी आयो यसको यो हुइम भन्ने कुरा?
1: जनताले मत हालेकै हुन्,
0: मत हालेकै हुन्, जनताले मत हालेका होइनन् हामीले भनेका छैनौँ। तर जनताहरू यति भ्रमित बनाइयो कि अहिले यो संसारभरि एउटा ट्रेन्ड चलेको छ क्या, एल्गोरिदमले जनताको दिमागलाई ह्याकिङ गर्ने के, जनताको दिमागलाई ह्याकिङ गरेर त्यस पछाडि मत लिने। तर अब देशलाई राम्रो बनाए त हुन्थ्यो। अहिले त यहाँ भारततिर जस्तो कुनै पनि इस्यु लिने, भारतमा पनि एउटा कक्रोच पार्टी खोल्या छ क्या, हेर्नु होला कुराहरू संसारभरि चलेका छन्, नेपालमा चाहिँ सफल भए साथीहरू नि, त्यही कुरा हो। तर यो धेरै दिन टिक्दैन, जनताले त्यो महसुस गर्न थालेका छन्।
1: अब प्रधानमन्त्री संसदमा नगएर पनि संसद त राम्रैसँग चलिरहेको छ नि त, होइन? उपसभामुखले नै रिक्वेस्ट गर्दा पनि जानु भएको छैन उहाँ?
0: उहाँ जानुहुन्न, उहाँ टेर्नु पनि हुन्न, यो सरकारलाई टेर्नु पनि हुन्न, यो के अरे टेर्नु पनि हुन्न उहाँ। र उहाँ भनेको आफ्नै ढङ्गले चल्ने मान्छे हो, र मलाई लाग्छ उहाँहरू पनि आजीव भइसक्नु भएको छ, बाहिर नभनेको मात्रै होला। प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको बारेमा सांसदका कुरा नसुन्नु, अनि सांसदले उठाएका प्रश्नको जवाब नदिनु, अनि बजेटको प्राथमिकताका सन्दर्भ छलफल हुँदाखेरि अर्थमन्त्री संसदमा नजानु, यसले के देखाउँछ त भन्दाखेरि उहाँहरू चाहिँ संसदभन्दा माथि, संसदबाट उहाँहरू चुनिनु हो, संसदभन्दा माथि हुनुभएको छ।
1: भनेपछि राज्यसभा पनि कता कता विभाजनको डिलमा छ, होइन? बाहिर कुरा नआए पनि
0: लगभग लगभग उहाँहरू विभाजन त हुन्छ। यो मलाई लाग्छ, मैले त भन्ने गरेको छु, यो एक वर्षभन्दा बढी टिक्छ जस्तो पनि लाग्दैन।
1: एक वर्षै जान्छ?
0: एक वर्ष होइन, यस्तो नि त ठुलो मत प्राप्त गरेको छ, जनताले अब विश्वास गरेका छन् एक किसिमले भन्ने हो भने, जुनसुकै ढङ्गले भए पनि। अब त्यो हाम्रो भोट फिर्ता ल्याऊ भनेर पनि यहाँ नारा लगाएको सुनिरहेको छु मैले। यसले गर्दाखेरि अब यो कुरा त अब अहिले ब्याक कल ब्याक गर्ने त व्यवस्था छैन नेपालमा। त्यो हुने हो भने त एक वर्षभित्र त ती सबै जनताले
1: पूर्व मन्त्री देवेन्द्र दाहाल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: नेपाली काङ्ग्रेस संसदीय दलका सचेतक एवं प्रतिनिधि सभा सदस्य निष्कल राई यति बेला हामीसँग स्टुडियोमा हुनुहुन्छ।
3: तपाईँहरू निरीह देखिरहनु भएको छ, होइन? रासोपाको अगाडि रासोपाले लतारिरहेछ, पछारिरहेछ तपाईँहरूलाई।
4: त्यो त्यस्तो पनि होइन होला,
3: संसद बैठकमा पनि निरीह, समितिमा पनि निरीह,
4: हामी अजेन्डामा तपाईँको विश्वास गर्छौँ, समयमा तपाईँको हामी धैर्यता र संयमतामा पनि विश्वास गर्छौँ। हाम्रो संसदीय अभ्यासलाई उश्रृङ्खलताले अगाडि बढ्न सक्दैन, त्यसले गर्दाखेरि संसदको गरिमा र संसदलाई एउटा पछिको पुस्ताले पनि सम्झन लायक संसद बन्नको लागि एउटा प्रतिपक्षीको भूमिका, एउटा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नेतिर छौँ। र हजुरले भने जस्तो कुरामा मेरो त्यत्रो धेरै म सहमति चाहिँ राख्दैन।
3: संसद बैठकमा नाराबाजी गरेर अवरुद्ध गर्दाखेरि पनि बैठक रोकिँदैन, समितिमा त झन् बहिष्कारै गर्दा पनि बैठक रोकिँदैन, कस्तो स्थितिमा पुग्नु भयो है तपाईँहरू?
4: यस्तो छ, यो जनमत ठुलो कुरो, हामीलाई जुन जनमतमा हामी यहाँ छौँ, समयमा सत्तापक्ष पनि जनताले नै अनुमोदन गरेर आएको दल हो। संसदीय अभ्यासमा अङ्क धेरै ठुलो कुरा रहन्न, किनभने योभन्दा अगाडिको पनि हजुर हेरौँ, 64 हेरौँ, होइन, इभन तपाईँको योभन्दा अगाडिको केपी ओलीको पार्ट उहाँहरूले ल्याउनु भएको तपाईँको मतलाई हेरौँ, यो भारतमै तपाईँको दिल्लीमा अरविन्द केजरीवालले लिएको त्यतिखेरको सङ्ख्या हेरौँ, त्यसले गर्दाखेरि म त्यसलाई त्यत्रो धेरै विश्वास मान्दिनँ। तर के चाहिँ हो भन्नुहुन्छ भने, त्यसलाई टिकाइराख्ने चाहिँ मुख्य महत्त्वपूर्ण कुरो पनि हो। आज सरकारसँग अजङ्गको बहुमत छ, यसलाई टिकाएर उहाँले राम्रो गरेर जानुहोस् भन्ने हाम्रो शुभकामना।
3: निष्कलजी, तपाईँहरूलाई संसदीय अभ्यास र लोकतन्त्र चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले सिकाइरहेछ क्या अहिले?
4: म त्यसरी पनि विश्लेषण गर्दिनँ।
3: डाक्टर सोनी मागले, काङ्ग्रेस पृष्ठभूमिकै व्यक्ति
4: हो,
3: अहिले अर्थमन्त्री, उहाँले तपाईँहरूलाई सिकाइरहनु भएको छ कसरी प्रस्तुत हुने संसदमा भनेर?
4: संसदमा प्रस्तुत हुने कुरामा अर्थमन्त्रीज्यूले सिकाइराख्नु पर्ने पनि होइन कङ्ग्रेसलाई। काङ्ग्रेस आफै तपाईँको संविधानको कस्टोडियन हो, यो व्यवस्थाको कस्टोडियन नै काङ्ग्रेस हो। त्यसले गर्दाखेरि काङ्ग्रेसलाई सिकाउने भन्ने कुरो होइन। हामी त तपाईँको के भन्नुहुन्छ भने हामी त सबैभन्दा जिम्मेवार छौँ यो प्रति, यो कुराहरूप्रति। त्यसले गर्दाखेरि सरकारले गरिरहेको केही केही कुराहरूमा, नराम्रो कुराहरूमा हामीले त्यसलाई प्रश्न गर्ने कुरा छ हाम्रो। हामी प्रश्न गरिरहेका छौँ, यो ठिक भइरहेछ भनेर भनिरहेछौँ, केही ठिक गरिरहेको कुरामा हामीले सपोर्ट पनि गर्छौँ। त्यसले गर्दाखेरि उहाँहरूले सिकाएको भन्ने कुरो पनि होइन।
3: संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस अनि प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बे, तपाईँ सचेतक हुनुहुन्छ, वासना थापा प्रमुख सचेतक, तर सबैभन्दा बढी चर्चा अनि बोलेको हाबी अनि प्रमुख प्रतिपक्षी दलको नेता चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर अमरेश कुमार सिंह देखिरहनु भएको छ अहिले।
4: एउटा पाटो चाहिँ के हो जस्तो लाग्छ, डाक्टर अमरेश कुमार सिंह पनि यो व्यवस्था, यो लोकतन्त्रमा विश्वास राख्ने मान्छे हो। उहाँको फिलोसफी, उहाँ कुन फिलोसफी, कुन फिलोसफीबाट गाइडेड भएर आउनुभएको भन्ने कुराले मुख्य पाटो हुन्छ, होइन? त्यसले गर्दाखेरि उहाँसँग लामो राजनीतिक एउटा अनुभव पनि छ, त्यो हिसाबबाट आउनुभएको छ। त्यसरी तपाईँको आएर उहाँले आफ्नै पार्टीभित्र भइरहेका व्यतिथिको विरुद्धमा उहाँले आवाज उठाउनु भएको हो। हामीले पनि तपाईँको अहिले वर्तमान सरकारले गरिरहेका कमजोरीहरूलाई औँलाइरहेको छौँ।
3: आज पनि बैठक बहिष्कार गर्नुभयो उहाँले तपाईँसँगै, खास भएको के थियो?
4: होइन,
3: राज्य व्यवस्था तथा सुशासन समितिमा,
4: राज्य व्यवस्था सुशासन समितिको आज बैठक डाकिएको थियो। मन्त्रीज्यू पहिलो एजेन्डामा बसेर उहाँ जानुभयो। हाम्रो चाहिँ कुरो के थियो भन्नुहुन्छ भने, राज्य व्यवस्था अथवा यो मिनी पार्लियामेन्ट भनेर भन्छौँ हामीले, संसदीय अभ्यासमा हेर्नुहोस्, हामी नागरिकको मत लिएर आएका हौँ। सँगैमा नागरिकले आफूले पठाएको मेरो प्रतिनिधिले के बोल्छन्, के गर्दैछन्, कसो गर्दैछन् भन्ने चासो हुन्छ। हजुर जस्तो मिडियाहरू कर्मी नै हो उहाँहरूसम्म पुर्याउने, हामी के गर्दैछौँ भनेर पुर्याउने। त्यसले गर्दाखेरि यो तेस्रो अङ्ग भनेको तपाईँको मिडियालाई भित्र प्रवेशै नदेखिन, होइन? यो संसारभरि पनि तपाईँको प्र्याक्टिसेस हो नि, सदनको कुरा तपाईँको लाइभ गर्ने अथवा समितिमा भएको कुराहरू तपाईँको जाने पठाउने कुरा त यसरी। अनि यो संसदीय अभ्यासलाई नै अवमूल्यन गरिनु चाहिँ ठिक होइन, ठिक हुँदैन भनेर भनेको।
3: बहस चाहिँ केमा केन्द्रित थियो?
4: अर्को
3: भन्दाखेरि
4: अर्को चाहिँ हामी पहिलो चाहिँ त्यो थियो, बहस चाहिँ हाम्रो अहिले यो सुकुम्बासीहरूलाई जुन बनेपामा राखिएको छ त्यसको अवलोकन भ्रमण थियो समितिको तर्फबाट, त्यसको विषयको प्रतिवेदनमा छलफल थियो एउटा। अर्को चाहिँ विपद सम्बन्धीको थियो र विविध थियो, त्यो तिनवटा एजेन्डा थियो आज। र अर्को चाहिँ सम्बन्धित तपाईँका मन्त्रीहरू आएर समितिमा भाग लिनेछ, किनभने संसद जीवन्त हुने भन्ने कुरा र संसदीय अभ्यासलाई अझ मजबुत बनाउने कुरो चाहिँ सर्वसम्पन्न सदनमा प्रश्न र उत्तरले जीवन्त बनाउने कुरा हो। त्यसले गर्दाखेरि प्रश्नकर्ता चाहिँ हुने तर उत्तर दिने जवाफदै हुने पाटो चाहिँ त्यसलाई नेग्लेक्ट गरेर अगाडि जब बढ्न सक्दैन नि, होइन? हाम्रो व्यवस्थामा त त्यो होइन नि त। त्यसले गर्दाखेरि सम्बन्धित मन्त्रीहरू आउनु पर्यो, प्रतिनिधि सभाका सदस्यले प्रश्न गर्ने अनि सचिव अनि लगायतका कर्मचारीहरूले उत्तर दिने भन्ने होइन। त्यसले गर्दाखेरि जसको जवाफदेता उहाँहरू उपस्थित हुनुपर्छ भन्ने कुरा हो, हामीले त्यति सम्झाइराखेर।
3: त्यही भएर तपाईँ सहित तिनजना सांसदले बहिष्कार गर्नु होइन, समिति बैठक,
4: समिति बैठक बहिष्कार भन्दाखेरि पनि हामीले उहाँहरूलाई सचेत गरायौँ, अर्को पल्ट फेरि यस्तो तरिकाको हो भने यसरी नगर्नुहोस् भनेर हामीले सचेत गराएको।
3: डाक्टर अमरेश कुमार सिंहसँग चाहिँ के कुरा हुन्छ?
4: डाक्टर साहबसँग संसद सिर्दै गर्दाखेरि कुनै कुनैलाई भेट हुन्छ अनि हाई हेलो हाउ हाउ इज गोइङ अन, त्यही हो। कतिपय कुराहरू चाहिँ हामी सिक्ने प्रयत्न पनि गरिरहेको छौँ,
3: एजेन्डा विचार मिल्दैछ,
4: होइन? उहाँसँग कतिपय कुराहरू सिक्ने कुरा पनि, हामी बिगिनर्स छौँ। त्यसले गर्दाखेरि उहाँहरू जस्तो अनुभवी प्रतिनिधि सभाको सदस्यहरूसँग सिक्नुपर्छ हामीले।
3: पृष्ठभूमि पनि मिल्छ नि त फेरि,
4: होइन? पृष्ठभूमि त उहाँ मात्रै होइन, अरूसँग पनि मिल्दा, किनभने डेमोक्रेटिक भ्यालुजलाई मान्ने त थुप्रै मान्नेहरू त्यहाँ हुनुहुन्छ नि, होइन? सैद्धान्तिक पाटोलाई मान्ने त थुप्रैजना त्यहाँ हुनुहुन्छ, त्यसले गर्दाखेरि कति अन्य कतिपयसँग पनि मिल्छ नमिल्दा होइन।
3: खास संसदमा अहिले भइरहेछ चाहिँ के प्रतिपक्षी दलहरूले रमिता देखाइरहेछन्, गाई जात्रा देखाइरहेछन्, अनावश्यक हो हल्ला गरिरहेछन् भनेर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भनिरहेका छन् नि।
4: त्यो हेर्ने दृष्टिकोण फरक फरक हुनसक्छ। जस्तै हजुर र म यहाँ बसेका छौँ, त्यही सिक्सलाई म यहाँ नाइन देख्छु होला, हजुरले त्यसैलाई सिक्स देख्नुहुन्छ भन्ने कुरा हो है। उहाँको दृष्टिकोण हेर्ने कुरा त्यो होला, तर मैले चाहिँ भन्नुपर्दाखेरि संसदीय गरिमा अझ तपाईँको प्रगाढ भएर जानुपर्ने ठाउँमा संसदीय अभ्यासलाई अझ कमजोर बनाइदिएछ भनेर देखेको छ। किनभने हाम्रो जस्तो प्र्याक्टिसेसमा वेस्टमिन्स्टर तपाईँको पार्लियामेन्टरी प्र्याक्टिस भनेको नै संसद भनेको प्रायः अपोजिसन्सको हो, त्यो अपोजिसनको भोइसहरू चाहिँ धेरै रेज हुने हो। गभर्मेन्टलाई सरकारलाई अकाउन्टेबल जवाफदेही बनाउने कुरामा सदन प्रमुख कुरा हो। त्यसले गर्दाखेरि उहाँहरूले जुन हिसाबबाट त्यहाँ त के हुन्छ के हो भनेर भन्नुहुन्छ, जस्तै म तपाईँको उसेर त केही कुरा राख्दैछु भने तमाम सबै तपाईँको श्रद्धेय माननीयहरूको अनुहारमा उहाँहरूका नागरिकको अनुहारहरू देखिन्छ, त्यो भूगोल देखिन्छ। त्यसले गर्दाखेरि त्यो ठाउँमा चाहिँ सरकार उत्तरदायी हुनु पर्यो, त्यसरी उपेक्षा गर्न मिल्दैन भन्ने कुरो हो।
3: प्रतिपक्षीहरूको दाल गलेको छैन भने खुरुखुरु संसद बैठक सञ्चालन गर्न दिए हुँदैन र सधैँभरि बखेड झिकिराख्नुपर्छ।
4: ठिक हो, संसदलाई यसरी नै लाने हो भने त जसरी लग जाँदा हुन्छ, तर हामीले कुन मूल्य कुन मान्यता स्थापित गर्न खोजिरहेछौँ त्यो प्रमुख कुरा हो। संसदीय अभ्यासलाई हामी कतातिर लाँदैछौँ, संवैधानिक कुराहरू हामी कता लाँदैछौँ भन्ने कुरा चाहिँ मुख्य कुरा हो नि त। त्यसले गर्दाखेरि यो आउने पुस्ता हाम्रो अपकमिङ अब सधैँ हामी पनि रह होइन, अघि पनि भने मैले अङ्कको कुरा त्यो त यो नजिरहरू पनि स्टाब्लिस हुँदै जान्छ, प्र्याक्टिसेस पनि बस्दै जान्छ। त्यसले त अहिलेको तपाईँको टाइममा एउटा बेस्ट प्र्याक्टिस गरेर जाने हो भने सदनलाई अझ धेरै तपाईँको यसको ऊर्जालाई अझ बढाउने हो भने त भोलि पनि तपाईँको उसलाई हस्तान्तरण हुँदै जाने हो। त्यसले गर्दाखेरि अहिले जे भइरहेको छ त्यो ठिक भइरहेको छैन। हामी तपाईँको के भन्दाखेरि गलत कुरामा होइन, हामी तपाईँको हामीलाई एउटा प्याटर्नमा लानको लागि, सदनलाई प्याटर्नमा लानको लागि, त्यसको गरिमा बढाउनको लागि हामीले प्रश्न गरिरहेको हो नि।
3: नेपाली काङ्ग्रेस जति सशक्त हुनुपर्ने हो, जसरी रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने हो, त्यसमा चाहिँ चुकिरहेछ भन्नेहरूलाई तपाईँको जवाब चाहिँ के छ? किन भन्दा तपाईँहरू हाबी नै हुन सक्नु भएन प्रमुख प्रतिपक्षी दल त्यहाँ। तपाईँहरूभन्दा बढी श्रम संस्कृति पार्टी अनि श्रम संस्कृति पार्टीका अध्यक्ष संसदीय दलका नेता हर्क साम्पाङ बोलिरहनु भएको छ, अनि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी अनि नेपाली काङ्ग्रेस चाहिँ ढ्याबढ्याब गर्नु सिवाय अरू केही गरेका छैन।
4: रचनात्मक केलाई रचनात्मक भन्ने होइन, अस्तिको पल्ट पनि आकस्मिक समयमा म आफैले कुरा राखेको थिएँ, वर्तमान सत्तारूढ दल हिजो प्रतिपक्षमा थियो, उहाँहरूले त्यो बेलामा निलो स्कार्फसँगै वेल घेरेर अनि अगाडि बसेर पुस्तक पढ्नु भएको थियो र मैले त्यति र मैले अस्ति सम्झाएको पनि थिएँ, त्यो पनि अमर्यादित थियो। र अहिले वर्तमानको एउटा प्रतिपक्षी दलले प्लेकार्ड बोकेर तपाईँको अगाडि वेलमा जानु त्यो पनि अमर्यादित हो। त्यसले गर्दाखेरि रचनात्मक के भन्ने अमर्यादित कार्यलाई रचनात्मक भन्ने हो कि सदनमा तपाईँको कसले कुन दलले कस्तो खालको आवाज राखिरहेछ, कसरी हेरिरहेछ, के गरिरहेछ भन्ने कुरालाई रचनात्मक मान्ने।
3: प्रतिपक्षी दलमा चाहिँ श्रम संस्कृति पार्टी हाबी भयो,
4: त्यो
3: तपाईँले टिप्पणी भइरहेको छ
4: देख्नेको साथीहरूको। मैले अघि नै भन्नु सिक्स र नाइनको कुरा गरेँ नि मैले अघि होइन, वेल घेरेर अथवा प्लेकार्ड तपाईँको देखाएर अथवा ठुलो आवाज सदनभित्र तपाईँको गर्दैमा त्यसलाई तपाईँको हाबी भएको मान्ने हो या इस्युमा एजेन्डामा।
3: नेपाली कङ्ग्रेस चाहिँ अन द स्पट जवाफ दिन सक्दैन, जवाफ दिँदैन, गायकी त्रिशुल गरेर बस्छ, अनि प्रश्न त उठ्ने भइ नै हाल्यो।
4: हामीले कहिले अन द स्पट जवाफ दिएको छैन, एउटा हाम्रो एजेन्डामा हामी केन्द्रित छौँ होइन। त्यसले गर्दाखेरि एजेन्डामा केन्द्रित भएकोले गर्दाखेरि हामी त्यहाँ अन द स्पट है, हामीले सबै कुरा गरिरहेछौँ।
3: नेपाली काङ्ग्रेसको माग चाहिँ के छ अहिले? ठ्याक्कै प्रधानमन्त्री आएर बोलिदिए हुन्थ्यो भन्ने भन्दा अरू केही माग छ संसदप्रति उत्तरदायी हुनको लागि, जवाफदेही हुनको लागि?
4: प्रधानमन्त्री मात्र होइन, सिङ्गो सरकार तपाईँको उत्तरदायी हुनु पर्यो। संविधानको धारा 76 अनुसार तपाईँको हेर्नुभयो भने त्यहाँ पनि छ, सँगैमा तपाईँहरूले फेरि नियमावलीको कुरा गर्नुहुन्छ, सरकार पक्षको नियमावली गर्नु कुरा गर्नुहुन्छ। अस्ति पनि हामीले कुरा उठाउँदै गर्दाखेरि नियमावलीको 38 नियम 38 3 र 4 पनि त्यहाँनिर व्याख्या गर्यो। तर एउटा पाठ त्यहाँनिर बुझ्नै पर्ने कुरा के थियो भन्नुहुन्छ भने, प्रधानमन्त्री उपस्थित हुनु नसकेको अवस्थामा सम्बन्धित मन्त्रीलाई उहाँले भनेको मन्त्रीलाई पठाउने भन्ने छ, त्यो नजिर छ। तर एउटा कुरा, नियमावली निर्माण गर्दै गर्दाखेरि त्यसको कन्सेप्चुअल फ्रेमवर्क कि त प्रधानमन्त्री जो तपाईँको सामान्य प्रधानमन्त्री कि त एकदम अस्वस्थ हुनु पर्यो, अथवा देशभन्दा बाहिर हुनु पर्यो होला, अथवा उहाँलाई तपाईँको एकदमै मुलुकको सबैभन्दा महत्त्वपूर्ण कुरामा उहाँको छलफल चाहिँ कता भइसकेको, त्यस्तो अवस्था त कतै नआउने हो। तर ती 150-200 मिटर परतिर रहेको प्रधानमन्त्री कार्यालयमा बसिरहनु भएको सामान्य प्रधानमन्त्री किन नआउनु? त्यो आवाज भनेको मैले अघि नै भने नि, सर्वभौम सदनमा प्रतिनिधि सभाका सदस्यहरूले उठाउनु भएको आवाज भनेको आम नागरिकको आवाज हो, आम नागरिकको प्रश्न, किनभने उहाँहरू त्यसको प्रतिनिधि, उहाँहरू अनुमोदित भएर आउनुभएको छ र त्यो प्रश्नको उत्तर दिने हो सदन भनेको। मैले अघि पनि भने, प्रश्न र उत्तरले जीवन्त बनाउँछ।
3: अनि राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले चाहिँ, सांसदहरूले चाहिँ अब बोल्ने होइन, काम गर्ने समय हो, प्रधानमन्त्रीज्यू काम मार्फतै जवाफ दिन चाहनुहुन्छ र बोल्नुपर्ने बेलामा बोल्नुहुन्छ, सभामुखसँग आपसी परामर्श भइरहेछ, संसदसँग पनि उहाँ सम्पर्कमै हुनुहुन्छ, किन यति धेरै कोलाहल मचाउनु पर्यो, यो जरुरी छ र भनेर उनीहरूले रटान गरिरहेछन्।
4: उहाँहरूको आफ्नो दृष्टिकोण होला त्यो, उत्तरदायी बनाउने कुरामा, सरकारलाई उत्तरदायी बनाउने कुरामा हिजो उहाँहरू प्रतिपक्ष हुँदाखेरि उहाँहरूले गर्नुभएको कुरालाई पनि स्मरण गर्नु गर्ने होला। एउटा अर्को चाहिँ मैले अघि पनि भने, जवाफदेही त ठुलो कुरो हो, काम गर्नु काम गर्ने नै हो, सरकारमा गइसकेको छ, नगर्ने भन्दैन, काम गर्नुपर्छ, त्यो पनि यत्रो तपाईँको ठुलो दलले को सरकारले काम गर्नुपर्छ, 5 इयर्स एकदम राम्रो काम गर्नुपर्छ, तर काम के गर्दैछ भन्ने कुरा महत्त्वपूर्ण कुरा हो, कसरी गर्दैछन् भन्ने महत्त्वपूर्ण कुरा हो।
3: जनतालाई डेलिभरी दिने, अध्यादेश ल्याउने,
4: त्यसको लागि
3: तुरन्त काम सम्पन्न गरिहाल्ने, एक्सन ओरिएन्टेड हुने, सुकुम्बासीहरूको समस्या समाधान गर्ने, न्यायालयमा न्यायिक शुद्धिकरण गर्ने, राजनीतिकरण बन्द गर्ने, अनि राजनीतिक हस्तक्षेप नियुक्तिहरू सबै खारेज गर्ने सरकारको काम।
4: उहाँहरूको स्पिडलाई म सम्मानै गर्छु, उहाँहरूले भन्नुभएको क्रमभङ्गतालाई पनि म सम्मानै गर्छु, तर स्पिड कति हुने चाहिँ महत्त्वपूर्ण कुरा पनि होला, कस्तो ट्र्याकमा कति स्पिड त्यो पनि महत्त्वपूर्ण कुरा होला, है। ट्र्याक चाहिँ एकदम भत्केको छ, अनि स्पिड गति चाहिँ धेरै गर्दाखेरि पनि समस्या हुनसक्छ। तपाईँले उठाउनु भएको 3-4 थुप मुद्दा सुबै भनौँ, एउटा सुकुम्बासी सम्बन्धीको कुरा आयो, व्यवस्थापन गरिनु पर्थ्यो, उहाँहरूले प्रयत्न गर्नुभयो, म बधाई पनि दिन्छु, त्यति मात्रै हो त, त्योसँग अनेक कुरा जोडिएको छैन होला, त्यसमा भावनाको कुरा होला, मानव अधिकारको कुरा होला, त्यो तपाईँको उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुराको प्लान होला, कहिलेसम्म गर्ने त्यो प्लान हुनु,
3: वर्षायाम सुरु भइसक्यो, अब भावनात्मक कुरा गर्ने, मानव अधिकार हेर्ने, त्यसपछि मानवहरूको जीवन रक्षा गर्ने, सुकुम्बासीहरूलाई साथ दिने, उहाँहरूको लाइन त क्लियर छ त,
4: तपाईँको तपाईँले भन्नुभएको
3: विगतमा जस्तो भोट बैङ्क नबनाउने, सुकुम्बासी समस्या विगतमा दलहरूले गर्न सकेनन्, अहिले तुरन्त गर्नुभयो उहाँहरूले,
4: हजुर तपाईँको नजरमा त्यो कुरा ठिक हो, तपाईँको एक्सेप्टेन्स त्यो हो, तर हामीले मैले भनिरहेको कुरो चाहिँ के भन्दाखेरि, बर्खा लाग्यो ठिक छ, तर एउटा प्रपर विथ प्लानसँग त जानुपर्छ, मानवीय संवेदनाको कुरा हुँदैन, त्यो 3 मान्छे बित्या आत्महत्या गरेका छ, कति सुत्केरीहरू छन्, कहिलेसम्म होल्डिङ सेन्टरमा राख्ने,
3: अपार्टमेन्टमा लगेर सुरक्षित राख्नु भएको छ, उहाँहरूको भनाइ अनुसार
4: होल्डिङ सेन्टरमा,
3: अनि 15,000 रुपियाँ पनि दिने राज्य कोषबाट,
4: होल्डिङ सेन्टर
3: आवास पनि दिने, लाल पूर्जा पनि वितरण गर्ने,
4: ठिक छ,
3: लगत सङ्कलन गरिरहनु भएको छ, धमाधम
4: ठिक छ, कहिले
3: स्क्रिनिङ गरिरहनु भएको छ, पहिचान गरिरहनु भएको छ,
4: कहिलेसम्म दिने भन्ने कुरा, स्क्रिनिङ आज मात्रै भएको हो त सुकुम्बासीको, योभन्दा अगाडि स्थानीय तहसँग तपाईँको त्यसको डेटा छैन, जस्तो काठमाडौँ महानगरपालिकासँग छ, देशभरिको स्थानीय तहसँग छ, जिल्ला प्रशासन कार्यालयमा छ, आज मात्रै स्क्रिनिङ भएको होइन, हिजो भूमि आगले धेरै काम गर्न सकेनन् भने फेरि तपाईँको राजनीति तपाईँको सरकार चेन्ज हुने बित्तिकै विघटनहरू पनि भयो, त्यो गल्ती भएकै हो, तर त्यसले काम गरेको छैन, लाल पूजा बाँडेको छैन, नयाँ भन्दामा सबै कुरा नयाँ हुँदैन. पुराना भइरहेका कतिपय राम्रा कुराहरूलाई पनि त्यहाँबाट टेक अफ गरेर लाने हो. त्यसले गर्दाखेरि मैले भने तपाईँले भने जस्तै होल्डिङ सेन्चुरीमा कहिलेसम्म राख्ने, 15,000 पैसा सरकारले कहिलेसम्म दिन सक्ने, हामीसँग सीमित स्रोत छ, काम गर्ने थुप्रै छ. त्यसले गर्दाखेरि यो कुरा चाहिँ यी कुराहरू सबै कुराहरू
3: अनि अध्यादेशको विषय छ. 8 अध्यादेश ल्याएर फास्ट ट्र्याकबाट काम गर्ने, सरकार रफ्तारमा अघि बढ्ने.
4: प्रतिनिधि सभा त्यो सर्वभौम सम्पन्न थल हो जहाँ तपाईँका नागरिकका आवाजहरू राखेर छलफल गरेर अनि तपाईँको बन्ने हुने संवैधानिक हाम्रो प्रख्यात थियो होला. अध्यादेश कुन बेला ल्याउने पनि महत्त्वपूर्ण छ. जब तपाईँको बिजनेस चलिरहेको हुँदैन त्यो बेलामा तपाईँको अध्यादेश ल्याउनु, कुनै सङ्कटमा तपाईँको अध्यादेश ल्याउनु. अहिले के सङ्कट त्यस्तो परेर राष्ट्रपतिज्यूलाई तपाईँको नीति घोषणाको लागि आइसक्नु भएको थियो, स्वीकृत आइसकेका थियो, फेरि पछाडि तपाईँको सदनलाई ब्रेक गर्नुभयो अनि फेरि अध्यादेश ल्याउनु. त्यसले गर्दाखेरि मैले भने गन्तव्य पुग्नु छ, स्पिड पनि चाहिएको छ, तर ट्र्याक सही हुन सकेन भने दुर्घटना पनि हुनसक्छ.
3: अनि संवैधानिक परिषदबाटै उहाँहरूले बोल्ड डिसिजन चाल्नु थियो. प्रधान न्यायाधीश नियुक्तिमा उहाँहरूले निरन्तरतामा क्रमभङ्गता गर्नुभयो. विगतदेखिको राजनीतिक अभ्यास होइन, राजनीति हावी हुने कुरा अनि हस्तक्षेप हुने कुरालाई बन्द गरिदिनु भयो. अध्यादेश बिना त त्यो सम्भव थिएन होला. निष्कल राईजी,
4: क्रमभङ्गताको नाममा उसो भए तपाईँको सभामुख नमानौँ, सदन नमानौँ, होइन हामीसँग तपाईँको संवैधानिक निकायमा आयोगमा तपाईँको त्यो व्यक्तिसँगको कुरा होइन, त्यो प्रोसेस प्रक्रियाको कुरा हो. क्रमभङ्गता भन्ने बित्तिकै सबै तपाईँको गैर संवैधानिक हुने गर्ने प्र्याक्टिसेस इन्टरनेसनल प्र्याक्टिसेस हाम्रो तपाईँको हामी योभन्दा अगाडिको तपाईँको विगतको बेस्ट प्र्याक्टिसेसहरूलाई पनि तपाईँको सबै कुरा भत्काउँदै लाने भने मैले भने त्यसले तपाईँको हाम्रो लोकतन्त्रलाई बलियो पाउन सक्दैन. हाम्रो अहिलेको सिस्टममा तपाईँको बलियो पाउन सक्दैन. हामीले त्यही कुराको बर्खिलाफ पाउँ.
3: अनि राजनीतिक नियुक्तिहरू पनि खारेज भयो एकैपटक. अध्यादेश बिना त सम्भव थिएन, लामो समय लाग्थ्यो.
4: कतिपय
3: विगतमा फेरि
4: राजनीतिक नियुक्तिहरू
3: काङ्ग्रेसले पनि अध्यादेश ल्याएकै हो,
4: कतिपय
3: दल फुटाउन समेत. अनि काङ्ग्रेसले अध्यादेशको विरोध गर्न मिल्छ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीले काउन्टर दिँदाखेरि तपाईँहरू चुप.
4: अध्यादेश कस्तो बेलामा ल्याइएको थियो त्यो हेर्नुपर्छ भनेर भनेको. अहिलेको अवस्था र त्यतिखेरको अवस्थाको सिनेरियोले कम्प्लिट गरौँ न. होइन हिजो तपाईँको सदनमा कतिवटा दल थिए, कुन कुन कति कति सङ्ख्याको दल थिए, गभर्मेन्ट कस्तो थियो, त्यो कुराहरूलाई सबै कुरालाई हेरेर जानुपर्छ. अहिले उहाँहरूसँग न कोही कुनै दललाई तपाईँको उहाँले फकाउनु पर्नेछ, न कोहीसँग तपाईँको आपसी सहमति गर्नुपर्नेछ, त्यस्तो केही छैन. इभन भनौँ न योभन्दा अगाडिसम्म यो अहिलेको हाम्रो इलेक्सन सिस्टमले कुनै पनि हिसाबमा बहुमत हुन सक्दैन भन्ने भाष्य थियो. आज त त्यो भाष्य चिरिएको छ. उहाँसँग यत्रो तपाईँको बेनिफिट छ, यत्रो धेरै सङ्ख्यामा छ, सदनबाट छलफल भएर पास पनि हुनुहुन्थ्यो. त्यस्तो मैले भने अघि अभ्यासको कुरा हो, तिथि बसाउने कुरा हो. यसरी हामी सबै कुरा तपाईँको रुल अफ लको कुरा हो, विधिको शासनको कुरा हो. यसलाई सबै भत्काउँदै लाने भने
3: अहिले संसदमा प्रतिपक्षीहरू बिच चाहिँ मोर्चाबन्दी भएको छ होइन, नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी अनि श्रम संस्कृति पार्टी.
4: इस्युमा हुने हो, इस्युको कुरामा हुने हो मोर्चाबन्दी भन्ने कुरा पनि. होइन सरकारको इस्यु के छ भइरहेको के, जस्तै हिजो हामी तपाईँको वेल गर्न गएनौँ, पछाडि हामी उभिएर हामीले तपाईँको त्यसलाई विरोध गर्यौँ. जुन सभामुखज्यूले सम्मानित सभामुखज्यू जुन हिसाबबाट तपाईँको सदन अगाडि बढाउनु भयो, प्रतिपक्षी दलका साथीहरू तपाईँको त्यहाँ विरोधका बावजुद पनि त्यसमा हाम्रो तपाईँको विरोध थियो. तपाईँको इस्युमा आउने हो मोर्चाबन्दी भन्ने कुरा पनि.
3: अनि इस्युमा चाहिँ तपाईँहरू आउनु भएन भन्ने उहाँहरूको जिकिर छ नि. जस्तो अहिले नीति तथा कार्यक्रममाथि बहस हुनुपर्ने, अब कस्तो बजेट आउनुपर्छ त्यता केन्द्रित हुनुपर्ने, जनताका मुद्दा, एजेन्डा, सवाल होइन, डेलिभरीका कुरा, क्षेत्रका समस्या, नीति नियम ऐन कानुन कहाँ कहाँ बाधक छन् ती कुराहरूमा केन्द्रित हुनुपर्ने. अहिले एउटा व्यक्ति संसदमा उपस्थित भएन भनेर रोइलो गर्न जरुरी छ र भने
4: व्यक्ति भएन, उहाँ हाम्रो प्रधानमन्त्री सम्मानित प्रधानमन्त्री हामी सबैको सरकार व्यक्ति उपस्थित गराउनु भनेको होइन, व्यक्तिको अनुहार हेर्नलाई उपस्थित हुनुपर्छ भनेको होइन।
3: प्रधानमन्त्रीजी अनुकूल समयमा उपस्थित
4: सरकारको जवाफ
3: हुनुहुनेछ भनेर सत्तारूढ नेताहरूले बोलिरहेका छन्।
4: ठिक हो सरकार, उहाँहरूको मैले अघि भने उहाँहरूको कुरा हो त्यो, म त्यतापट्टि धेरै जान्छु।
3: तपाईँहरू चाहिँ एजेन्डा विहीन हुनु भएको हो र
4: म त्यतापट्टि धेरै जान चाहन्न। हामीले अघि तपाईँले भन्नुभएको कुरामा के छ भन्दा सरकार नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण विषय योभन्दा अगाडि तपाईँ देखाउनु, हजुरले देखाउनुहोस् त कुनै प्रधानमन्त्री तपाईँको अनुपस्थित भएर नीति तथा कार्यक्रम पास भएको छ, कुनै छैन। सभामुखजीले सामान्य सभामुखजीले भनिरहनु यति यतिको महत्त्वपूर्ण एउटा देशको तपाईँको एक वर्षको रोड म्याप नीति तथा कार्यक्रम त्यसमा सरकार प्रमुख नआउने, अर इभन तपाईँको सम्माननीय राष्ट्रपतिज्यूले तपाईँको सम्बोधन गरिराख्नु हुँदाखेरि आफैले तयार गरेको नीति तथा कार्यक्रमको अपनत्व आफै नलिने बिचमा उठेर हिँड्दैन। मलाई त के पनि लाग्छ भने यो मेरो व्यक्तिगत पनि हो, सो अहिले वर्तमान सरकार यो छोटो समयमा पनि इस्यु डाइभर्ट गर्न चाहिँ एकदमै सिपालो हुन्छ जस्तो लाग्छ। सुकुम्बासीको केशार पछाडि फेरि तपाईँको मन्त्रीजीहरूको तपाईँको सम्पत्ति विवरणको कुरा यता हुँदा हुँदै त्यतापट्टि के छ, अनि त्यो पछाडि फेरि त्यो हुँदा हुँदै फेरि तपाईँको गृहमन्त्रीको केसहरू आउँछ, त्यो नहुँदा नहुँदै फेरि तपाईँको सदनमा तपाईँको प्रधानमन्त्रीजीले गर्नुभएको हरकतको कुरा आउँछ है। सो स्विच इस्यु स्विच गर्नुलाई चाहिँ एकदम माइन्ड एउटा हाम्रो यो हलिउड मुभी छ व्याक द डग भन्दै होइन, सो म त्यस्तै लाग्छ क्या त्यो। त्यसले गर्दाखेरि पहिले अघि नै भनिदिनु भएको रफ्तारमा गर्नु ठिक छ, तर त्यो रफ्तारले गन्तव्य पनि निर्देश गर्नुपर्छ, त्यो चाहिँ इम्पोर्टेन्ट।
3: तपाईँहरूको अबको बटम लाइन चाहिँ के छ त ठ्याक्कै? प्रधानमन्त्री पनि संसदमा नआउने होइन, अब बजेट आउँदैछ, प्रतिपक्षी दलहरू बिच के कुराकानी भइरहेछ, त्यसपछि तपाईँको आन्तरिक कुरा चाहिँ के भइरहेछ पार्टीभित्र?
4: एउटा कुरो के हुन्छ भने हामी तपाईँको सधैँ विरोधलाई विरोध मात्रै गरिराख्नु भयो, तपाईँले अस्तिको मात्रै एउटा उसलाई हेर्नुभयो हुन्छ। नीति तथा कार्यक्रम पास गर्ने बेलामा राष्ट्रिय सभामा हामीसँग सङ्ख्यात्मक हिसाबमा हामीलाई हामी उमा थियौँ होइन, त्यहाँबाट फेल गर्न सकिन्थ्यो, हामी साँच्चै अवरोधै मात्रै गरिराख्ने हो, तर साँच्चै सधैँ बन्धक बनाइराख्नु मिल्दैन कङ्ग्रेस जस्तो पार्टीले। हामीले भन्यौँ नि हामी कस्टेडियन पनि हो संविधानको यो व्यवस्थाको, त्यसरी त्यहाँ हामीले पास गर्नु सहयोग गऱ्यौँ। प्रतिनिधि सभामा हामी सङ्ख्यात्मक हिसाबमा कम छौँ है, त्यहाँ उहाँहरूले पास गर्न सक्ने अवस्था छ, तर हामीले के गर्यौँ त्यहाँनिर भन्दाखेरि हामीले आफ्नो भोइस रेज गऱ्यौँ, हाम्रो आवाज रेज गऱ्यौँ। सङ्ख्यात्मक हिसाबमा हामी कम्ती छौँ, तर एउटा कुरो के भन्दाखेरि सत्य कुनै बेला एक्लो पनि हुनसक्छ, तर सत्य सत्य हो, त्यसले चाहिँ हामीले भोइस त्यहाँनिर रेज गऱ्यौँ। योभन्दा पछाडिको इस्युजहरूमा पनि के छ भन्दाखेरि सरकार तपाईँको सदनप्रति जवाफदेही हुनु पर्यो, त्यो जवाफदेही त उहाँले राख्नु भने त सरकारले सभा इभन तपाईँको सभामुखजीलाई पनि तपाईँको उपेक्षा गरिएको हो नि त, सदनलाई उपेक्षा गरेको, सभामुखजीलाई उपेक्षा गर्नुभएको, त्यो चेयरलाई उपेक्षा गर्नुभएको, आम तपाईँको त्यहाँ नागरिकबाट प्रतिनिधि चुनिएर आउनुभएको तपाईँको प्रतिनिधि सभाको सदस्यहरूलाई उपेक्षा गरिएको, मलाई त लाग्छ इभन राष्ट्र स्वतन्त्र पार्टीका माननीयहरू पनि तपाईँको वर्तमान तपाईँको सरकार प्रमुखको यो सदनप्रतिको जवाफदेता जुन छैन त्यो प्रति उहाँहरूलाई पनि असन्तुष्टि हुनुहुन्छ। अब हाम्रो अब योभन्दा उताको यात्रा भनेको हामी पार्टीसँग पनि छलफल गर्छौँ, गरि नै रहेको छौँ, सभामुखसँग हामी सम्बन्ध गर्छौँ, अब पार्टीको नेताहरूले तपाईँको सम्बन्ध गर्नुहुन्छ होला अन्य दलहरूसँग पनि, तर कम्तीमा रामजीको जवाफ चाहिँ सदनमा चाहिन्छ। एउटा फेरि नियमावली पनि हामीले स्पष्ट गरेको छ, प्रत्येक महिनाको पहिलो हप्ता 7 गतेसम्ममा कुनै दिन मिलाएर तपाईँको प्रधानमन्त्रीले 15 जनाको रूपको ड्राफ्ट दिने भन्ने नियमावलीमा पनि हाम्रो व्यवस्था छ।
3: पार्टी सभापति गगन कुमार थापासँग चाहिँ कुराकानी भेटवार्ता भइरहेकै छैन, तपाईँहरूको के निर्देशन दिइरहनु भएको छ, तपाईँहरूलाई के सल्लाह हुन्छ दर्शन भेटको क्रममा?
4: होइन, हाम्रो भेटवार्ताको क्रममा कङ्ग्रेस पार्टी हाम्रो एउटा ऐतिहासिक पार्टी हो भनिराख्नु भएको हुन्छ होइन, हामीसँग हामीले गर्ने हरेक कुरा चाहिँ हामी संविधान सम्मत हुनुपर्छ, विधिको शासन रोक्नुपर्छ, सदनमा हामी जिम्मेवार भएर उपस्थित हुनुपर्छ। उशृङ्खलताले हामीलाई तपाईँको धेरै माथि पुर्याउँदैन, संयमता धैर्यतासहित अगाडि बढ्ने हो, इस्यु एजेन्डा वाइज केन्द्रित भएर जाने हो भन्ने कुरै हुन्छ। सदनमा हाम्रो पार्टीको तपाईँको भूमिकालाई कसरी अझ तपाईँको सशक्त बनाउने भन्ने कुराहरूमा निर्देशन,
3: संसदमा के बोल्ने, कसरी बोल्ने, एजेन्डाहरू के राख्ने भन्ने विषयमा सरसल्लाह उहाँको गाइडेन्स हुन्छ होइन
4: हाम्रो संसद।
3: किनभन्दा गगन कुमार थापा संसदमा हुँदाखेरि हिजोका दिन सम्झिन्छन् क्या मान्छेले, तयारी गरेर उहाँले बोलिसकेपछि त्यसको प्रभाव छुट्टै हुन्थ्यो।
4: हाम्रो संसदीय समिति पनि छ, त्यसले गर्दाखेरि संसदीय समितिमा हेर्ने पदाधिकारी र अन्य नेताहरू हुनुहुन्छ, उहाँसँग पनि संवाद हुन्छ, नहुने होइन संवाद हुन्छ। तर पार्टीले नै सबै कुरा बनाएर दिने पनि चाहिँ हुँदैन। त्यसमा के हुन्छ भने हामी हामी प्रतिनिधि सभा सदस्यहरूको पनि विवेक हुनुपर्छ नि त, सबै पार्टीले बनाएर दिने नै होइन। त्यसो भयो भने त हाम्रो क्रिएटिभिटी नै हुँदैन, त्यसले गर्दाखेरि त्यो बन्ने कुरामा बाउन्ने कुरा हुने काम थियो। इस्युज चाहिँ इस्युजमा चाहिँ छलफल गर्ने हो, यो इस्यु तपाईँको सरकारको ठिक हुनसक्छ अथवा यो इस्युज तपाईँको ठिक छैन, यसले भोलि यस्तो यस्तो नतिजाहरू ल्याउन सक्छौँ भन्ने कुराको छलफल चाहिँ।
3: मिसकल राई चाहिँ गगन थापाको मिसकल भनेर संसदमा टुच्च टुच्च दिइरहनुहुन्छ होइन,
4: होइन त्यो इस्यु बेस हो, होइन इस्यु बेस आफ्नो आवाजलाई रेज गरेको त्यो गर्नु पनि पर्छ। हामी त्यसैको लागि पनि आएको, मैले अघि नै पनि भने नि यो प्रश्न र उत्तरले जीवन्त बनाएको संसदमा सरकारलाई अझ धेरै उत्तरदायी बनाउनको लागि हाम्रो भोइसेसहरू रेज गर्नै पर्छ।
3: तर बोलेको कुरा चाहिँ कार्यान्वयन भएन, सुनवाई भएन नि त, तपाईँहरू पेलानमा पर्नु भयो नि त होइन र
4: त्यो यस्तो छ, संसदमा सरकारले सरकारको तपाईँको त्यो फुको कुरो पनि हो कि त्यो उहाँको नियतको कुरो पनि हो, सरकार जनताप्रति कति उत्तरदायी छ भन्ने कुरो पनि हो। उहाँले आफूले आफूलाई मनन गर्नुपर्छ, फेत्रो आम तपाईँको 48% तपाईँको भोट जनताको आउनु भनेको छ न त जोक कायम
3: त्यही त, जनताले उहाँहरूलाई विश्वास गर्नुभएको छ होइन, त्यत्रो अपार मत दिनुभएको छ, विगत जसरी नै अघि बढ्ने हो भने त यत्रो मत पाएको के अर्थ, हामीले काङ्ग्रेसले सिकाउनु पर्छ संसद चलाउने कसरी भनेर
4: विश्वास
3: भन्न त उहाँहरूले पाउनु भयो नि त,
4: हाम्रो डेमोक्रेसीमा भन्न पायो,
3: मत पाउनु भएको छ, रूपान्तरित हुनु भएको छ, पुस्तान्तरण भएको छ 36 वर्षको युवाले देशको कार्यकारी प्रमुखका रूपमा प्रधानमन्त्रीका रूपमा राज्य सञ्चालन गरिरहनु भएको छ, काङ्ग्रेस त अनि निरीह छ, काङ्ग्रेस चाहिँ संसदीय दलको नेता समेत युवालाई बनाउन सकेन।
4: होइन मैले भने कङ्ग्रेसमा तपाईँको त्यो सबै कुरा त्यसरी हुँदैन, हामीसँग तपाईँको आफ्नो विधि छ त्यसलाई मान्नुपर्छ, सिस्टम छ त्यसलाई मान्नुपर्छ होइन। त्यसले गर्दाखेरि हामी तपाईँको युवा हामीलाई किन अवसर दिएको छ, निष्कल राई 35 वर्षको एउटा इलामको केटोलाई आज सचेतक बनेको छ, महिलामा बास्ना थापा तपाईँको आज प्रमुख सचेतक बन्नु भएको छ, सबै युवाको जोस अनि अलिकति पाकाको अनुभवलाई सम्मिश्रण गरेर जाने भनेको बलियो हुन्छ। त लिडरसिप भन्ने कुरा त इट्स नट अ सिङ्गल पर्सन हुने गेम नि, यो त कलेक्टिभ हुनुपर्छ।
3: संसदमा अनुभव चाहिँ कस्तो भइरहेछ तपाईँको?
4: संसद हामी बिगिनर छौँ, अझ धेरै तपाईँको जिम्मेवारीहरू थपिएको छ र त्यो जिम्मेवारीलाई कसरी तपाईँकोमा इमान्दारीपूर्वक त्यसलाई निर्वाह गर्न सक्छु भन्ने चिन्ता चाहिँ लागि नै रहन्छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहसँग चाहिँ व्यक्तिगत भेटवार्ता गर्न पाउनु भएकै छैन,
4: हामीलाई छलफलमा बोलाइएको बेलामा हामीले भेटघाट गरेका थियौँ। अर्को चाहिँ संसद प्रतिनिधि सभामा नै निजित कार्यक्रमको बेलामा उहाँ आउनुहुँदाखेरि थोरै अनअफिसियल एकचोटि गफ भएको थियो।
3: प्रधानमन्त्री बालेन्द्र शाहलाई तपाईँको सन्देश चाहिँ के छ संसदमा आम्ने सामने भएर प्रश्नोत्तर कार्यक्रम भाग लिन पाउनु भएको छैन होइन, जनता जान्न चाहन्छन् मार्फत तपाईँको सन्देश के छ, अझ प्रश्न नै सोध्न सक्नुहुन्छ तपाईँले?
4: किन यसरी यसरी तपाईँको यो सबै कुरालाई छलेर अगाडि बढ्न सक्नु सकिँदैन, गर्न पनि हुँदैन। आम नागरिकको प्रधानमन्त्री हो, अभिभावक हो, त्यसरी त्यो चिन्ता त्यो चिन्तन उहाँसँग हुनुपर्छ, प्रश्नसँग भागेर होइन, सामना गरेर छलफल गरेर अगाडि बढ्नुपर्छ। उहाँ जतिको तपाईँको त्यो युवाले अर्को युवालाई पनि सिकाउने हो उहाँहरूले, त्यसले गर्दाखेरि उत्तेजना आवेग होइन, उहाँहरूको कुराले त थुप्रै अरू हाम्रा आउने पुस्ताले पनि सिक्ने हो, त्यसले गर्दाखेरि यो संसदको गरिमालाई बढाउने कुरामा, सरकार जवाबदेही हुने कुरामा, अकाउन्टेबल हुने कुरामा, विधिको शासनलाई कायम गर्ने कुरामा, संसदीय अभ्यासलाई अझ मजबुत बनाउने कुरामा उहाँ सिरियस हुनुपर्छ जस्तो लाग्छ।
3: सभामुखसँग चाहिँ के कुराकानी हुन्छ?
4: सभामुखजीसँग नै हामी एक आग्रह गरिरहेका छौँ। उहाँ हिजो अस्तिसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो, तर आज सभामुख हुनुहुन्छ। सिङ्गो सदनलाई कसरी ड्राइभ गर्ने भन्ने जिम्मा उहाँमा निज, त्यसले गर्दाखेरि निष्पक्ष ढङ्गबाट सङ्घको गरिमालाई अझ बढाउने हिसाबबाट, त्यसको ऊर्जालाई अझ बढाउने हिसाबबाट, भोलिकै इतिहासमा सभामुखलाई अझ सम्झिने गरी सदनलाई अगाडि बढाउनु पर्छ भनेर हामी त भनिरहन्छौँ। जसमा हामीले सपोर्ट पनि गर्छौँ सभामुखजीलाई, तर कतिपय कुराहरूमा चाहिँ हाम्रो आशंका पनि देख्छौँ।
3: सभामुखको कुरा गरिरहँदाखेरि चाहिँ सुभाष नेमाङलाई कतिको सम्झिनु? टोल प्रसाद अर्याल, टिपी अर्यालले अहिले सभा सञ्चालन गरिरहँदाखेरि
4: मलाई कसैले सोध्यो तपाईँको मनस्पटलमा सभामुख भन्ने विधि कसको नाम आउँछ भनेर, मलाई कसैले सोध्यो भने म सम्मानित सुभाष नेमाङको नै मलाई याद आउँछ। उहाँको सदन चलाउने शैली भनौँ अथवा उहाँको त्यो पर्सनालिटी होइन, र त्यो समस्याहरू हुँदै गर्दाखेरि त्यसलाई समाधान गर्ने खालका, तपाईँको छोटो समय समाधान गर्ने खालको तरिका, तौर तरिका, रुलिङ गर्ने कुरा सबैको हेर्दाखेरि चाहिँ म उहाँलाई नै सम्झ।
3: युवा सांसदहरू चाहिँ कतिको युनाइट भएर अघि बढिरहनु भएको छ संसदमा, विभिन्न दलबाट प्रतिनिधित्व गर्ने?
4: सदनभन्दा बाहिर हाम्रो अनअफिसियल टक्सहरूमा हामी आफ्नो कुराहरू हामी राख्छौँ, एकदम फ्यामिलीहरू छौँ, तर अजेन्डाको कुरा त आफ्नो सोच हुन्छ, हाम्रो आफ्नो पर्सेप्सन्स छ, आफ्नो आइडियोलोजी छ, त्यसले गर्दाखेरि त्यो हिसाबबाट हामी कुरा अगाडि बढाउने हो। त्यसै भएर तपाईँको त्यो विचारहरूको विमर्श हुने ठाउँ भएर नि त्यो संसद हो, एउटै हुनुपर्छ भन्ने पनि छैन, फरक फरक हुनसक्छ, तर फरक फरक तथ्यहरू तथ्यको आधारमा हुने हो, त्यसको भोलिको प्रभावमा हुने हो, त्यसरी हामी चाहिँ बढिरहेछौँ।
3: सुवाङ नेमाङसँग कुरा हुन्छ हुँदैन? तपाईँकै जिल्लाको
4: दाईसँग नहुने होइन, हुन्छ, एकदमै मृदुभाषी हुनुहुन्छ, हामी मिल्छौँ पनि, इलामका तपाईँको समग्र विकासका कुराको विषयमा पनि छलफल हुन्छ, इलामका तपाईँको कतिपय गाउँहरूको विषयमा छलफल हुन्छ, एकदमै हुन्छ।
3: संसदमा अनुभव चाहिँ राम्रो लिइरहनु भएको छ त्यसमा?
4: एक्सपिरियन्स हुँदैछ, भइ नै रहेको छ, सिक्ने कुराहरू थुप्रै छन्, सिकि पनि राखिएको छ कतिपय कुराहरू, र त्यो सिक्ने बुटुटी पनि छ।
3: अनि एजेन्डा राख्न चाहिँ कतिको सहज हुँदो रहेछ संसदमा?
4: एजेन्डा राख्न टाइम हामीसँग लिमिटेड हुन्छ, प्रतिपक्ष दल भएकोले गर्दाखेरि सङ्ख्यात्मक हिसाबले गर्दाखेरि हामीलाई समय पनि कम छुट्याइएको हुन्छ, त्यो समय सीमाभित्र राख्नुपर्ने हुन्छ, त्यसले गर्दाखेरि कतिपय कुराहरू छुट्छन् पनि होइन, गाउँका कतिपय कुराहरू छन् अहिले पनि अझैसम्म उठाउन सकिएको छैन, कुनै तपाईँको अब दलगत इस्युको कुराहरू छन् त्यो उठाउन सकिएको छैन, त्यसले गर्दाखेरि उठाउनु त अप्ठ्यारो हुने भन्ने त होइन, तर त्यो टाइम म्यानेजमेन्ट चाहिँ अलिकति गाह्रो हुन्छ, त्यति मात्रै हो।
3: राजनीतिक जीवन जे होस् सकसै रहेछ होइन, जनताको लागि दिनु पर्यो।
4: होइन, म पहिले पनि तपाईँको पार्टी राजनीतिमै थिएँ, त्यसले गर्दाखेरि राजनीति कर्मीको सेवा गर्नु नि त्यो सकस भन्दा पनि त्यसमा आनन्दित हुनुपर्छ जस्तो लाग्छ मलाई। होइन, मैले हामीले कसै कुनै एउटा तपाईँको राम्रो काम गर्दै गर्दाखेरि त्यसमा हामी खुसी हुनुपर्छ, अनि तपाईँ अगाडि बढ्न सक्छ होला, नत्र तपाईँको यो सकस भनेर सम्झेर हेडेक लिएर हिँड्न थाल्यो भने त कसरी हुनसक्छ होला।
3: ह्यान्डसम हुनुहुन्छ, वाक कला पनि राम्रो छ, डेटिङ चाहिँ कति जाने भ्याउनु भएको छ?
4: कार्यव्यस्तता छ त्यतापट्टिको सोच भन्दाखेरि पनि मैले अघि नै पनि भनिहाल्छु ल, यो अहिलेको जिम्मेवारी जुन हिसाबमा जुन विश्वासबाट मलाई अनुमोदन गरेर पठाउनु भएको छ, त्यो विश्वासलाई कहिलेसम्म म कायम गर्न सक्छु, कति कायम गर्न सक्छु भन्ने कुरामा चाहिँ म एकदम धेरै चिन्तित भइरहेको हुन्छु।
3: अनि अबको तयारी चाहिँ के छ त संसदमा?
4: संसदमा हामी पार्टीसँग पनि छलफल गरिरहेका छौँ, अस्ति जे भयो त्यो अमर्यादित पनि भयो, संसदीय अभ्यासमा त्यो ठिक थिएन, एउटा प्रतिपक्षी दल वेल गरिरहेको थियो, केही प्रतिपक्षी दलहरू, हामी प्रमुख प्रतिपक्षी दल तपाईँको उठेरै हामी विरोध गरिरहेका थियौँ, त्यसका बावजुद पनि सभामुखजीले जुन ढङ्गबाट सदनको बिजनेसलाई अगाडि बढाउनु भयो त्यो ठिक भएन, उहाँले चाहनुभएको थियो भने संसदलाई केही समय फेरि स्थगन गरेर अझ छलफल गरेर अझ परामर्श गरेर समन्वय गरेर अगाडि बढ्न सक्थ्यो होइन, त्यसले गर्दाखेरि त्यो ठिक भएको छैन, त्यसको विषयमा तपाईँको हामी छलफल गरिरहेछौँ।
3: काङ्ग्रेस, एमाले र नेकपा चाहिँ एउटै ढुङ्गामा सयर हुने भनेर आइरहेको छ नि कुरा.
4: मैले अघि नै पनि हजुरलाई प्रश्न आएँ, एजेन्डा के हुन्छ भन्ने कुरा महत्त्वपूर्ण कुरा हो, इस्यु बेस्टमा हुन्छ.
3: मधेसमै पनि सत्ता गठबन्धन भयो,
4: कुनै कुनै इस्युज तपाईँको महत्त्वपूर्ण छ, सबै एकीकृत हुनुपर्ने स्थिति छ. जस्तै तपाईँको यो संविधानप्रति खतरा हुन सक्ने अवस्था भयो, विधिको शासनमाथि नै तपाईँ खतरा हुन सक्ने भयो, संसदीय मर्यादामाथि नै खतरा हुन सक्ने भयो भने ती तपाईँको इस्युजहरूमा हामी एक हुन सक्छौँ. होइन, विरोधका शैली तपाईँको फरक हुन सक्छ हाम्रो बिचमा, तर हामी एक हुन त्यसमा सक्छौँ. तर अन्य कुराहरूमा त फेरि आफ्नो आइडियोलोजी छ नि त, हाम्रो आफ्नो फिलोसफी छ.

0: मिल्ने भन्दाको सुधारको दुःख त
1: काङ्ग्रेस पार्टी सग्लो चाहिँ रहन सक्छ अब
0: सक्छ किन नसकौँ एउटा कुरा
1: एउटा पक्षले त अहिलेसम्म पनि विशेष महाधिवेशनलाई स्वीकारेको छैन
0: काङ्ग्रेसको एउटा सुन्दरता के छ भन्नुहुन्छ भने मलाई लागेको चाहिँ मसँग मेरो आफ्नो व्यक्तिगत विचार छ म कुन कम्युनिटीबाट आएको छु कस्तो परिस्थितिबाट आएको छु कस्तो स्कुलिङबाट आएको छु त्यसले पनि धेरै कुरा निर्धारण गर्छ मेरो आफ्नो विचार छ भने मेरो जस्तो विचार अर्को हुनुपर्छ भन्ने छैन फरक विचार हुनसक्छु तर त्यो फरक विचारलाई पनि सम्मान गर्न सक्नुपर्छ र सम्मान गर्नु पनि पर्छ त्यो त्यो नै तपाईँको विचार बिचको तपाईँको आदान प्रदानको कुरा हो त्यसले गर्दाखेरि यो चाहिँ पार्टीको त हाम्रो सिस्टम छ नि त हाम्रो महाधिवेशन छ महाधिवेशनले अनुमोदन गर्ने कुरा भयो त्यो पार्टी त्यसलाई स्वीकार्ने कुरा हो विशेष अधिवेशनको पनि तपाईँको हाम्रो विधानमा तपाईँको व्यवस्था भएको कुरो हो त्यसले गर्दाखेरि विशेष महाधिवेशन भयो त्योभन्दा अगाडि पनि नभएको पनि भएको छ त्यसरी त्यो त्यसलाई तपाईँको हाम्रो त अन्य न्यायालयले पनि इभन तपाईँको निर्वाचन आयोगले पनि मान्यता दिइसके पछाडि त्यसमा फेरि ब्याक भएर त्यसमा डिस्कस गरिरहनु छैन अब वाट नेक्स्ट भन्ने कुरा चाहिँ
1: पार्टी मिलाउने दिशातर्फ उद्धत हुनु भएन सभापति गगन थापा भनेर नेताहरूले बोलिरहेछन् उहाँले प्रतिशोध सान्ने काम गर्नुभयो पार्टीभित्रै राष्ट्रिय सभामा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाउनुभयो अनि विभिन्न नेताहरूलाई कारवाही गर्नुभयो निलम्बन गर्नुभयो त्यसले समस्या त झन् अप्ठ्यारोतर्फ जाने भने
0: त्यो यस्तो छ त्यो अनुशासन समितिले गरिरहेको कुरो कतिपय कुराहरू चाहिँ पार्टीलाई जीवन्त पनि राख्ने कुरा एउटा ट्र्याकमा राखिराख्ने कुराहरूमा कुनै कुनै बेला त्यस्तो खालको एक्सन्सहरू चाहिन्छ त्यसले गर्दा यो एक्सन्स लिएको हो र अर्को चाहिँ उहाँले पार्टी मिलाउने कुरामा उद्धत हुनु भएन भन्ने कुरा चाहिँ त्यो होइन त्यो हुन सक्दैन किनभने उहाँ अहिलेको अभिभावक हो त्यसले गर्दा अभिभावक तपाईँको सबैलाई मिल्ने मिलाउने कुराहरू लगेर जानुपर्छ होइन अहिले पनि छलफल चलिरहेको छ उहाँहरूको बिचमा उहाँहरूको बिचमा संवाद छ
1: डाक्टर शेखर कोइराला भुणबहादुर खड्का प्रकाश मानसिंह विमलेन्द्र निधि उहाँहरूसँग कुराकानी
0: पार्टीका अग्रज नेताहरू हुनुहुन्छ हुन्छ किन नहुने उहाँहरू पार्टीका अग्रज नेताहरू हुन्छ उहाँहरूसँग सभापतिको पनि सम्पर्क भइरहेछ सम्बन्ध भइरहेछ पार्टीका अन्य पदाधिकारीहरूको पनि भइरहेछ
1: अनि शेरबहादुर देउबा डाक्टर आरजु राणा देउबाको विषयमा चाहिँ कतिको जानकार हुनुहुन्छ पार्टीमा के कुराकानी हुन्छ
0: हो पार्टीमा त्यसै कुरा भएको छैन उहाँहरू बाहिरै हुनुहुन्छ एकदम कम त्यसपछि थाहा हुन्छ
1: उहाँहरू विरुद्ध पक्राउ पुर्जी पनि जारी भएको थियो
0: यस्तो छ यो चाहिँ तपाईँको के के हो भनेर भन्नुहुन्छ भने यहाँ हाम्रो मुलुकमा न्यायालय छ हामी न्यायालयलाई विश्वास गर्छौँ विधिको शासनलाई विश्वास गर्ने मान्छेले न्यायालयलाई विश्वास गर्छ न्यायालयले गरेको फैसलालाई तपाईँको हामीले मान्नु पर्ने हुन्छ त्यसले गर्दाखेरि यदि तपाईँको भोलि म आफै पनि कुनै कुरामा तपाईँको दोषी हुन्छु न्यायालयले मलाई तपाईँको दोषी कर ठहर गर्छ र त्यसको सजायको तपाईँको भागदार बन्नुपर्छ भन्ने स्थिति आएछ भने त्यो बन्ने हो तर त्यो त्यसको निष्पक्षता अथवा त्यसको इन्स्टिट्युसनको क्यापेसिटी बिल्डिङ त्यो इन्स्टिट्युसनलाई अझ मजबुत बनाउने कुरा भन्ने कुरामा चाहिँ हामी लाग्ने हो
1: विगतमा प्रमाण छ भन्दै गगन थापाले संसदमा बोल्नुहुन्थ्यो होइन सहकारी ठगी प्रकरणमा रवि लामिछानेप्रति आक्रामक भएर निस्किनु भएको थियो आज रवि लामिछाने जीवी राई अनि छविलाल जोशी तिनैजनाको सम्पत्ति शुद्धिकरण अनि यो छ नि सङ्गठित अपराधको विषयले सफाई पायो उहाँहरूले उन्मुक्ति पाउनुभयो नि प्रमाण पुगेन
0: प्रमाण तपाईँको हुँदैन थियो भने त्यत्रो समय किन तपाईँको त्यहाँ बस्नु पर्थ्यो आज तपाईँले भन्नुभएको उन्मुक्ति छ होइन हामीले जस्तै मात्रै पनि तपाईँको भने छमा तिन कसरी बहुमत हुनसक्छ न्यायालयको कुराहरू थियो यसरी सबै ठाउँमा हस्तक्षेप गर्दै जानुभएको छ सरकार र आफ्नो तपाईँको योजना अनुरूप तपाईँ उहाँले काम गरिराख्नु भएको छ ठिक छ आज त उहाँले क्रमभङ्गता गर्नुभयो तर इतिहासले त्यसलाई त बिर्सिँदैनन् खै बिर्सिने त अवस्था छैन
1: सफाई पाएको विषयमा चाहिँ के भन्नुहुन्छ
0: अवस्था छैन त्यही त यसमा तपाईँको यसलाई हेर्नुहोस्
1: सम्पत्ति शुद्धिकरण र सङ्गठित मुद्दा सङ्गठित अपराधमै
0: केही समय पछाडि पर्खेर हेर्नुहोस् त्यतिखेर तपाईँले अरू कुनै माननीयलाई ल्याएर यसरी तपाईँ सोध्नुभएको छ त्यतिखेरको जवाब अर्कै हुन्छ
1: बजेट कस्तो आउनुपर्छ तपाईँहरूको अपेक्षा के छ
0: बजेट नीति तथा कार्यक्रममा केही नयाँ कुराहरू आएको छन् तर त्यसको आधार चाहिँ के हो भन्ने कुराको स्पष्टता छैन होइन जनतालाई केन्द्रमा राखेर नागरिकलाई केन्द्रमा राखेर सहरलाई विकास गर्ने भन्दाखेरि पनि गाउँमा कसरी नागरिकलाई त्यहाँ टिकाउन सकिन्छ त्यहाँको इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको कुरा हुन सक्ला त्यहाँ सेवा सुविधाको कुरा हुन सक्ला अथवा गाउँलाई गाउँमा बस्न सक्ने

0: आज भनौँ मेरो इलामलाई चाहिँ इलाम जस्तै बन्ने गरेँ, इलामको आफ्नै आइडेन्टिटी हुने खालको आफ्नै ब्रान्ड हो, ब्रान्ड त छ आज इलामलाई, आफूलाई इलाम आफैमा इलाम जस्तो होस् भन्ने हिसाबबाट त्यो खालको तपाईँको बजेटहरू आइदियो भने आउँछ कि भन्ने लाग्छ मलाई। अब एकदमै जानकार तपाईँ अर्थमन्त्री पनि हुनुहुन्छ, मैले अस्ति पनि भने
1: समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद।
0: धन्यवाद, थ्याङ्क यू भेरी मच,
1: नमस्कार।

0: वर्षौंदेखि ऋषि मुनिको अनुसन्धान अवलोकन अध्ययन ध्यान तपस्या र प्रयोगबाट उत्पत्ति भएको आयुर्वेद विज्ञान आज 21 औं शताब्दीमा आइपुग्दा संसारकै पुरानो र गौरवशाली इतिहास भएको सफल उपचार पद्धति बन्न पुगेको छ। जडीबुटीको शक्ति नेपाली उपचार पद्धति। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा नेचुरल उपचारका आकर्षण, नेचुरल उपचारले जीवनमा पारेका प्रभाव र उपचार गरिरहेका मानिसहरूको बोली प्रस्तुत गर्दछौ। चितवन भरतपुर महानगरपालिका 25 शुक्रनगर किसान चोक निवासी सानो माया तमाङको जीवन सामान्य रूपमा घरको काम धन्दा गर्ने, आफन्त भेटघाट भजनमा नाचगान गर्ने यसरी नै बित्दै थियो।
1: मेरो नाम सानो माया तमाङ, भरतपुर 25 शुक्रनगर किसान चोक। मलाई भजन कीर्तन अति मन पर्छ है, म मन्दिरमा नगई हुँदैन।
0: यस्तो रमाइलो र हाँसी खुसी चलिरहेको उहाँको जीवनमा एक्कासी घुँडा दुख्ने, हात झमझमाउने समस्या देखा पर्यो।
1: मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोइलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। के अरे, मेरो यो खुट्टा लतारिने भएको थियो कि, उठ्न मिल्थेन, जुरुक्क उठ्न मिल्थेन। यो दाहिने चाहिँ मेरो लतारिने भएको थियो कि, मेरो हात चाहिँ दुइटै झमझमाउँथ्यो, रुनु पर्थ्यो कि, मेरो यो दुइटै झमझमाएर साइकल चलाएर हिँड्नु पर्ने हामी। अनि साइकल चलाउँदाखेरि यहाँबाट 1 किलोमिटर गयो भने फ्याक्कै गलेको जस्तो हुन्थ्यो कि हात। बस्ने काम हुन्छ नि, झारहरू ओखल्नेहरू पनि बसेर नि त हुन्छ नि, तर कि मुढा चाहिन्थ्यो कि अब टुक्रोको बस्ने चिज चाहिन्थ्यो।
0: औषधि खाँदा दुखाइ कम हुने, खाना छोडेपछि उस्तै हुने, यति ठुलो समस्या अब मेरो सन्चो हुँदैन भन्ने थियो। घर परिवार छोरा छोरी पनि आमाको दुःख देख्दा साह्रै चिन्तित हुन्थे।
1: अनि अस्पतालमा नि गएँ म, कहाँ कहाँ अब यहाँ नजिक त चनौली छ, चनौलीमा हाडको चाहिँ उसको राम्रो हुन्छ भनेर चनौली नि गएँ। युरिक एसिड छैन भन्यो, अनि यो ऊ भएछ भनेर सुई लगाइदिनु भयो चनौलीमा चाहिँ है। अनि औषधि खाङ्गेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भएँ। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा,
0: यहाँ गर्दा हुन्छ कि त्यहाँ गर्दा हुन्छ कि भन्दा भन्दै एक दिन उहाँ वैदिक आयुर्वेदिक सेवा प्रणालीमा पुग्नुभयो, उहाँले उपचार गर्नुभयो।
1: अचारसँग सल्लाह चाहिँ हस्पिटल जान्छु चाहिँ भने, तर म वैदिकमा जान्छु भनेन। अनि चुपो लगाएर गएँ, अनि आफू गएर अनि चेकअप गराएँ। हस्पिटललाई छुँदैन भन्नुहुन्थ्यो हाम्रो बुढाले, तर आयुर्वेदिक औषधि छुँदैन त हस्पिटलको औषधि खाएको मान्छेले भन्नुभएको थियो। छोए छोला नछोए नछोला एक फेर त हेर्नु पऱ्यो भनेर अनि गएको। सुरुमा म चेकअप गर्दाखेरि त अब युरकेसी एक नम्बरमा त युरकेसी हेर्नु भयो है, अनि युरकेसी धेरै देख्नुभयो, अनि अलिकति हड्डी खिएको छ दिदी भन्नुभएको थियो कि, अनि त्यो भन्नुभयो, अन्त त्यही अनुसार औषधि चलाइदिनु भयो।
0: 1 हप्ता 10 दिन भयो, 15 दिनमा उहाँको घुँडा दुख्ने, हात झमझमाउने समस्या बिस्तारै कम हुँदै गयो।
1: 15 दिनबाट अलिक कम हुँदै गयो, अनि राम्रो हुँदै गयो। अनि तेस्रो 3 चोटिपल्टमा क्लियर देख्नुभयो कि, क्लियर देख्नुभयो, अब तपाईँलाई चाहिँ एकदम राम्रो हुन्छ, तर भयो भन्दैमा मुख चाहिँ नछोड्नु भन्नुभएको थियो।
0: तामाङ फेरि बिस्तारै आफ्नो पुरानो र निरोगी अवस्थामा फर्कनुभयो। उहाँ अहिले मजाले साइकल चलाउने, घरयासी खेतीपातीको काम गर्न सक्ने हुनुभएको छ। यसरी वैदिक आयुर्वेद सेवा प्रणालीले सानो तामाङको जीवनलाई नयाँ जीवन दिएर खुसीको साथ जीवनयापन गराउन सफल भएको छ।
1: अहिले राम्रो छ, खुट्टा राम्रो भयो। आयुर्वेदिकले चाहिँ अलि बिस्तारै नरमसँग बिस्तारै ढिलो ढिलो सन्चो हुने हो, निर्मल हुन्छ नै, नहुने त होइन।
0: यस्तै सफलताको कथा हामीसँग अरू धेरै बाँकी छन्। आयुर्वेदिक उपचार पद्धतिको माध्यमबाट वैदिक आयुर्वेद सेवा प्रणालीले बिरामीहरूको ओठमा ल्याएको मुस्कान र जीवनमा ल्याएको खुसियालीका उदाहरणहरू अरू धेरै बाँकी छन्। अवस्था मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 98550509034, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01433188998, मोबाइल 98512409034, धरान रोड हलगडा चोक इटहरी, फोन 0252805555, मोबाइल 98456543392, बुटवल तिलोत्तमा मणिग्राम 6 शान्ति स्कुल नजिकै पुरानो प्यारागन बोर्डिङ, मोबाइल 98570 59936।

0: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
2: It's 9 o'clock अहिले 9 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। लुम्बिनी र सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउन आग्रह। आज दिउँसो गण्डकी र राति कोशीमा ठूलो पानी पर्ने सम्भावना। अबदेखि सार्वजनिक बसमा लगेज ट्याग प्रणाली लागू हुने। सामानको सुरक्षासँग यात्रुको झोला हराउने तथा साटिने समस्या अन्त्य हुने अपेक्षा। होल्डिङ सेन्टरमा रहेका बाल बालिकाको पठन पाठन तत्काल सुरु गर्न संसदीय समितिको निर्देशन। विपद सम्बन्धी जोखिम न्यूनीकरणको पूर्व तयारीमा पनि जोड। अमेरिकी गुप्तचर प्रमुखद्वारा पदबाट राजीनामा, पारिवारिक समस्याका कारण जिम्मेवारीबाट बाहिरिएको भनाए। र 3 वर्षपछि पहिलो पटक क्रिस्टियानो रोनाल्डोलाई उपाधि। नेपाल खबरमा अब पूरा खबर। पाँच थरको याङबरग गाउँपालिका वडा नम्बर 2 गैराती आएको बाढीले त्यहाँ सडक, पुल र केही खेतीयोग्य जमिन तथा केही घरमा समेत क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय पाँच थरका अनुसार त्यहाँ मध्यपहाडी लोकमार्ग लगायत अन्य सडकमा समेत क्षति पुगेको छ। क्षतिको पूर्ण विवरण भन्ने आउन बाँकी छ। प्रहरी टोली प्रभावित क्षेत्रतर्फ गइरहेको र केही समयमै क्षतिको पूर्ण विवरण आउने पाँच थर प्रहरीले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिममा अझै केही दिन तातो दिन तथा तातो लहर लू चल्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा त्योभन्दा बढी रहने तथा लुम्बिनी थोरै ठाउँहरूमा 40 डिग्री सेल्सियस वा त्योभन्दा बढी भई अत्यधिक गर्मीको सम्भावना देखिएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ। विभागका अनुसार सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँकी र दाङ रहेका भने अत्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रूपन्देही र कपिलवस्तु रहेका छन्। सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा गएको बुधबारदेखि नै अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन भएको छ। तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने जस्ता समस्या देखिन सक्छ। तातो हावा तथा तातो लहरबाट बस्न, बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, चर्को घाममा बाहिर ननिस्कन, हल्का लुगा, सुतीको कपडा लगाउन स्वास्थ्य कर्मीहरूले सुझाव दिएका छन्। यसैबीच आज दिउँसो गण्डकी प्रदेशको पहाडी भूभागका 1-2 ठाउँ र राति कोशी प्रदेशका पहाडी तथा तराईका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही ठाउँमा तथा मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका 1-2 ठाउँमा समेत वर्षा हुन सक्ने अनुमान छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक गाडीमा अबदेखि यात्रुको लगेज झोलामा ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित यो प्रणाली लागू गर्न लागि हो। यसबारे हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घ बीच औपचारिक सम्झौता भएको छ। सम्झौता अनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा जेठ 15 गतेदेखि विशेष ट्याग लगाइने भएको छ। यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर सबै मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिनेछ। यसले यात्रुको सामान सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ्दो लगेज चोरी, झोला हराउने तथा गैर कानुनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले हवाईयात्रामा जस्तै सार्वजनिक बस सेवामा पनि आधुनिक व्यवस्थापन प्रणाली भित्र्याउन लागि जानकारी दिनुभयो। यातायात व्यवसायीका अनुसार चाडपर्व, भिडभाड तथा रात्रिकालीन यात्राका क्रममा यात्रुको सामान हराउने गुनासो धेरै आउने गरेको थियो। कतिपय अवस्थामा चोरी तथा अवैध वस्तु ओसार पसारमा सार्वजनिक सवारीको दुरुपयोग हुने गरेको भन्दै सुरक्षा निकायले चिन्ता व्यक्त गर्दै आएका थिए। नयाँ प्रणाली लागू भएपछि यस्ता गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठन पाठन तत्काल सुरु गरी यसबारे एक हप्ताभित्र समितिलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। समिति सभापति हरि ढकालले हस्ताक्षर गर्नुभएको पत्रमा होल्डिङ सेन्टरमा रहेका दीर्घ रोगीको यथार्थ पहिचान गरी नियमित उपचारको सुनिश्चितता गर्ने र कार्य प्रगतिबारे समितिलाई जानकारी गराउन पनि समितिले निर्देशन दिएको खबर छ। निर्देशनमा होल्डिङ सेन्टरमा बसेका तर विभिन्न रोजगारीमा संलग्न सुकुम्बासीहरूलाई रोजगारीमा निरन्तरता दिन सहज हुने गरी पाएक पर्ने होल्डिङ सेन्टरमा बस्न पाउने व्यवस्था मिलाई समितिलाई जानकारी गराउन भनिएको छ। विपद सम्बन्धी जोखिम न्यूनीकरणका पूर्व तयारी गर्न तिनै तहका सरकारलाई समितिले निर्देशन दिएको छ। विपदका बेला जोखिममा खटिने कर्मचारी र सुरक्षाकर्मीको बीमा गर्न पनि समितिले सरकारवाला सबै सरकारी निकायलाई निर्देशन दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कुमारी ढकाल शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिले देखुन्न घुमा मा फाउन देखुन्न घुमा क्या यदि दिदी कता गयौँ कता गएन होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ क्यारे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यही पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई।

0: गर्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
1: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: हैन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज पनि बस्दैछ। भक्तपुरमा हिजोदेखि सुरु भएको बैठकमा पार्टीको समग्र अवस्था र चुनावका बारेमा छलफल भएको छ। हिजोको बैठकमा चार उपाध्यक्षले पार्टीको नीति र नेतृत्व पुनर्गठन गर्न माग गरेका छन्। उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरुङ र रघु पन्तले फागुन 21 को चुनावी परिणामले पार्टीको नीति र नेतृत्वको पुनर्गठनको माग गरेको बताएका हुन्। अर्का उपाध्यक्ष रामबहादुर थापाले भने अहिलेकै नेतृत्वमा पार्टीलाई बलियो बनाएर जानुपर्ने बताउनु भएको थियो। उपाध्यक्षहरूले नेतृत्वमाथि प्रश्न उठाएपछि ओली आक्रोशित हुनुभएको र केही बेर सवाल जवाफ भएको नेताहरूले बताएका छन्। पार्टी आन्दोलन र नेतृत्व सङ्कटमा परेका बेला आन्दोलनको रक्षा र नेतृत्वको प्रतिरक्षा गर्नुपर्नेमा पुनर्गठनको अभियान चलाएको भन्दै ओलीले आक्रोश पोख्नु भएको थियो। आफ्नै प्यानलबाट सचिवालयमा जिताएका नेताहरूले साथ छाडेपछि ओली संकटमा पर्नु भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा समक्ष नेपाल बार एसोसिएसनले 39 बुधे ध्यानाकर्षण पत्र बुझाएको छ। बारका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्र सहित टोलीले हिजो प्रधान न्यायाधीश डाक्टर शर्मा समक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो। भेटमा बारले हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ। बारले दर्ता हुन आएका निवेदनहरू त्यही दिन वा भोलिपल्टसम्ममा दर्ता वा दरपीठ अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाउन पनि माग गरेको छ। ध्यानाकर्षण पत्रमा दरपीठ भएको निवेदन उपर 7 दिनभित्र सुनवाईको व्यवस्था गर्न पनि आग्रह गरिएको छ। अब विदेशको खबर। अमेरिकाको राष्ट्रिय गुप्तचर प्रमुख निर्देशक तुलसी गब्बार्डले पदबाट राजीनामा दिनुभएको छ। अमेरिकी सञ्चार माध्यमका अनुसार उहाँले आफ्नै पतिको गम्भीर रोगका कारण यो निर्णय लिएको बताउनु भएको छ। उहाँका पति क्यान्सरसँग लडिरहनु भएको खबरमा उल्लेख छ। रिपोर्ट अनुसार गब्बार्डले हिजो ओभल अफिसमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो राजीनामाबारे जानकारी गराउनु भयो। अब उहाँ आउँदो जुन 30 मात्रै जिम्मेवारीमा रहने भनिएको छ। गुप्तचर प्रमुखको नेतृत्व पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभएको छ। अब खेल खबर। क्रिस्टियानो रोनाल्डोले अल नासरसँग आफ्नो पहिलो ठूलो उपाधि जितेका छन्। 41 वर्षीय पोर्चुगिज स्टार रोनाल्डोले डामाका विरुद्ध 4-1 शानदार जितमा 2 गोल गर्दै अल नासरलाई साउदी व्यावसायिक फुटबल लिगको उपाधि दिलाएका छन्। रोनाल्डो क्लबमा आएका 3 वर्षभन्दा बढी समयपछि यो टोलीको पहिलो ठूलो ट्रफी हो। जितको 2 दिन अघि मात्रै रोनाल्डो पोर्चुगलको विश्वकप टोलीमा समावेश भएका थिए। अल नासरले लिग तालिकाको शीर्ष स्थान 2 अङ्कको अन्तरले सुरक्षित गरेको छ। प्रतिद्वन्दी अल हिलाल अपराजित रहँदै 2 स्थानमा सीमित भयो। रोनाल्डोले 2 हाफमा आफ्नो 27 र 28 लिग गोल गरे। अल नासर 2-1 अगाडि रहेको समयमा रोनाल्डोले उत्कृष्ट स्वतन्त्र प्रहार मार्फत गोल गर्दै टोलीलाई 3-1 अग्रता दिलाए। त्यसपछि खेल सकिन 8 मिनट बाँकी हुँदा उनले नजिकबाट अर्को गोल थप्दै जित सुनिश्चित गरेका छन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। लुम्बिनी र सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउन आग्रह। आज दिउँसो गण्डकी र राति कोशीमा ठूलो पानी पर्ने सम्भावना। अबदेखि सार्वजनिक बसमा लगेज ट्याग प्रणाली लागू हुने। सामानको सुरक्षासँग यात्रीको झोला हराउने तथा साटिने समस्या अन्त्य हुने अपेक्षा। होल्डिङ सेन्टरमा रहेका बाल बालिकाको पठन पाठन तत्काल सुरु गर्न संसदीय समितिको निर्देशन। विपद सम्बन्धी जोखिम न्यूनीकरणको पूर्व तयारीमा पनि जोड। अमेरिकी गुप्तचर प्रमुखद्वारा पदबाट राजीनामा, पारिवारिक समस्याका कारण जिम्मेवारीबाट बाहिरिएको भनाई। र 3 वर्षपछि पहिलोपटक क्रिस्टियानो रोनाल्डोलाई उपाधि।
4: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो। अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब?
5: ल हेर इन्का बुद्धि, जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: बाछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालन का लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ।
7: बाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9452512200 छ।
6: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
8: के तपाईं इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कूटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईं हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कशपले यो सेवा लिएर आइसकेको छ।
9: चितवन इलेक्ट्रिक बाइक नारायणगढ़ को सह डीलर का रूप में माड़ीसाथ कीर्तनपुर स्थित कुंवर मोटरसाइकिल वर्कशप में विभिन्न किसिम का चार्जिंग स्कूटर साइकिल र ई रिक्शा को बिक्री शुरू भइसकेको छ। आज संपर्क गर्नुहोस्।
8: संपर्क कुंवर मोटरसाइकिल वर्कशप कीर्तनपुर प्रोप्राइटर इंद्रजीत कुंवर फोन 9802421343 र 9814829230।
10: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
9: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
10: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
9: अब

0: भेटिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
1: त्यसो भए हेलिकप्टर क्यान्सल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
2: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जङभित्रका खबरमा तपाईँलाई स्वागत छ। तीन दिने हस्तकला मेला तथा सांस्कृतिक प्रदर्शनी हिजोदेखि काठमाडौँमा सुरु भएको छ। कार्यक्रमको बागमती प्रदेशका उद्योग वाणिज्य तथा भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले शुभारम्भ गर्नुभयो। उहाँले हस्तकला क्षेत्रको विकासलाई बागमती प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ। देशको अर्थतन्त्रको विकासमा हस्तकला क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको छ। हस्तकला मैत्री नीति र बजेट बनाउन प्रदेश सरकार लाग्ने मन्त्री श्रेष्ठले बताउनुभयो। देशभित्र उत्पादित हस्तकलाका सामानलाई बजारीकरण गर्न सरकारले सहयोग गर्ने उहाँको भनाइ छ। नेपाल हस्तकला महासङ्घका अध्यक्ष रविन्द्र साकेले देशभर छरिरहेका जिल्ला सङ्घलाई एकीकृत गर्दै उत्पादित सामग्रीलाई प्रदर्शनी गर्नका लागि मेला आयोजना गरिएको जानकारी दिनुभयो। भक्तपुरको चागुनारायण नगरपालिका वडा नम्बर 9 ले आउँदो जेठ 16 गते परम्परागत खुला बाँसुरी बाजा प्रतियोगिता 2083 आयोजना गर्ने भएको छ। स्थानीय मौलिक कला संस्कृति तथा परम्परागत साङ्गीतिक सम्पदाको संरक्षण सम्वर्धन र पुस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको वडा कार्यालयले जनाएको छ। वडा अध्यक्ष गणेश त्यातले प्राचीन कालदेखि विभिन्न जात्रा पर्व तथा धार्मिक सांस्कृतिक कार्यमा अनिवार्य रूपमा बजाइने बाँसुरी बाजाको विशेष महत्त्व रहेको बताउनुभयो। उहाँले संस्कृति संरक्षणलाई प्राथमिकतामा राख्दै वडा कार्यालयबाट विनियोजित 5,00,000 बजेटमा प्रतियोगिता सञ्चालन गर्न लागि जानकारी दिनुभयो। नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा संलग्न 7 विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 26 ठमेल क्षेत्रमा जथाभावी बाटो छेकेर अश्लील क्रियाकलाप गर्ने र कार्यक्षेत्रमा रहेका प्रहरीमाथि नै अवैध व्यवहार गर्ने 7 विदेशी महिलालाई हिजो पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले ठमेल क्षेत्रमा हिडुल गर्ने स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारणलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप सम्बन्धी मोलुमलाई गरी दुःख हैरानी दिएको आरोपमा पक्राउ गरिएको जानकारी दिनुभयो। र काठमाडौँको समग्र शान्ति सुरक्षा प्रभावकारी बनाउन उल्लेखनीय योगदान पुर्याएको भन्दै उपत्यका प्रहरी कार्यालय रानी पोखरीका प्रहरी नायब महानिरीक्षक डिआइजी ओम प्रसाद अधिकारी पुरस्कृत हुनुभएको छ। प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्य सम्पादनको मूल्याङ्कन गर्दै उहाँलाई विशेष रूपमा सम्मान तथा पुरस्कृत गरेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीले जनाएको छ। विशेष गरी चोरी डकैती लागु औषध कारोबार सार्वजनिक शान्ति भङ्ग गर्ने गतिविधि तथा विभिन्न आपराधिक घटनामा नियन्त्रण गर्न उहाँले सक्रियता बढाउनु भएको छ। यसै गरी उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी पनि पुरस्कृत हुनुभएको छ। ट्राफिक प्रहरी प्रमुख अधिकारीले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि ट्राफिक व्यवस्थापनमा सुधार गर्न उल्लेखनीय भूमिका खेलेको बताइएको छ। बिहान 9 राष्ट्रिय र चार भन्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सार्वजनिक बसमा लगेज ट्याग प्रणाली लागू हुने, सामानको सुरक्षा र यात्रुको झोला हराउने तथा साटिने समस्या अन्त्य हुने अपेक्षा। तीन दिने हस्तकला मेला तथा सांस्कृतिक प्रदर्शनी राजधानीमा सुरु, भक्तपुरमा आउँदो जेठ 16 गतेदेखि खुला बाँसुरी बाजा प्रतियोगिता हुँदै।

कोट ठमेलबाट अभद्र व्यवहार गर्ने सातजना विदेशी महिला पक्राउ। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँगेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको, भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि,
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो,
6: सम्पर्क 97625-73-89, 98-074-46-182 र 98-491-95-225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त अब।
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98-510-61-356
7: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन
1: जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: टाइम चेक
1: इस समय सूचक का साथ में
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7701 र 98 550 7703
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 2640
4: It's 10 o'clock. अहिले 10 बजे को छ।
5: खबरमा रिदम सिंहको नमस्कार। आगामी आर्थिक वर्ष 2083-84 को बजेट भाषण सिंहदरबार स्थित निर्माणाधीन नयाँ र अत्याधुनिक संघीय संसद भवनबाट गर्ने गरी सरकारले अन्तिम तयारी तीव्र पारेको छ। मानेश्वर स्थित राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा करोडौं भाडा तिरेर चल्दै आएको संसद बैठक अब आफ्नै स्थायी र प्रविधियुक्त भवनमा फर्किने भएको छ। गत वर्ष भदौ 23 र 24 गतेको आन्दोलनका क्रममा मानेश्वर स्थित संसद भवन जलाइएको थियो। मुख्य सभाहाल गजुर ढाँचाको विशाल फलामे गुम्बज तथा संसद सिटहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ। नेपाली संसदीय इतिहासमा एउटा ठूलो संक्रमणकालीन यात्रा अब टुङ्गिने बिन्दुमा पुगेको छ। यो संरचना नेपालकै सबैभन्दा सुरक्षित भूकम्प प्रतिरोधी र अत्याधुनिक प्रविधियुक्त संरचना हो। बजेट भाषणको चर्चाहरूलाई मध्यनजर गर्दै 24 घण्टा सिफ्टमा काम भइरहेको समेत जनाइएको छ। नवनिर्माणाधीन यस भवनको भन्दा ठूलो आकर्षक यसको माथिल्लो गुम्बज संरचना हो। भूकम्प र हावाहुरी प्रतिरोधी डिजाइनमा तयार गरिएको डबल डेकर फलामे ट्रस्टको आकर्षक गोलाकार गुम्बजले मुख्य प्रतिनिधि सभा हलको छाना ढाकेको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीको विधान अनुसार नचल्नेलाई कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। शनिबार बिहान डाक्टर शेखर कोइरालाको निवास पुगेर पत्रकार सम्मेलन गर्दै उहाँले सो कुरा बताउनु भएको हो। उहाँले सदस्यता नवीकरणमा कुनै असहजता नरहेको दावी गर्दै नवीकरणमा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट मुक्त गरिने बताउनु भएको छ। पार्टीका सबै संयन्त्रहरू सहमति र सल्लाहकै आधारमा बनाउन आफू तयार रहेको समेत उहाँले स्पष्ट पार्नु भएको छ। फरक प्रसंगमा थापाले राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन जानी जानी सार्वजनिक नगरेको गम्भीर आरोप समेत लगाउनु भएको छ। प्रतिवेदन सच्याउन आयोगमाथि ठूलो दबाव दिइएको दावी गर्दै उहाँले तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको छ। लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो बस्दैछ। बैठक दिउँसो 1 बजे बस्ने जनाइएको छ। बैठकमा विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामाथिको छलफल हुने कार्यसूची रहेको छ। शुक्रबारदेखि सुरु भएको छलफलमा 10 जना प्रदेश सभा सदस्यले छलफलमा भाग लिएका थिए। बैठकमा प्रदेश सभा सदस्यले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कति वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। राजमार्गहरूमा सवारी आवागमन प्रभावित हुँदै आएको छ। पछिल्लो केही दिनदेखिको अविरल वर्षा र प्राकृतिक विपत्तिका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीको विवरण अनुसार बाढी र पहिरोका कारण कर्णाली, गण्डकी र बागमती प्रदेशका कतिपय सड़क खण्डहरू पूर्ण रूपमा ठप्प भएका छन्। प्रहरीका अनुसार कर्णाली करिडोर अन्तर्गत कालीकोटमा जेठ 8 गते गएको पहिरोका कारण सड़क पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै मध्य पहाड़ी लोक मार्ग अन्तर्गत लमजुङको बिमिरे भन्ज्याङमा जेठ 4 गतेदेखि नै पहिरो खसेका कारण यातायात पूर्ण रूपमा बन्द रहेको छ। हुम्लाको नामखा गाउँपालिका 2 सम्भावित पहिरोका कारण त्यहाँ पनि यातायात पूर्ण रूपमा बन्द रहेको छ। यस्तै बीपी राजमार्गको खुर्कोट नेपाल थोक कटुन्जे बेसी खण्डमा सम्भावित बाढीको खतराका कारण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यो खण्डमा वैशाख 22 गतेदेखि नै अर्को आदेश नभएसम्मका लागि सावधानी अपनाइएको प्रहरीले जनाएको छ। र कोशी प्रदेशको राजधानी तथा औद्योगिक शहर विराटनगरका अधिकांश महिला अझै पनि आर्थिक रूपमा परनिर्भर रहेको र घरायसी काममै सीमित रहेको एक अध्ययनले देखाएको छ। विराटनगर महानगरपालिकाको पहल र इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युटको प्राविधिक सहयोगमा गरिएको सर्वेक्षणले शहरका महिलाहरूको अवस्थाबारे गम्भीर र चिन्ताजनक तथ्याङ्क सार्वजनिक गरेको हो। विराटनगरका 1900 ओडाका 41,488 घरधुरी र 1,49,816 व्यक्तिमा गरिएको यस अध्ययनले महिला शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक अवस्थाको चित्र प्रस्तुत गरेको हो। तथ्याङ्क अनुसार विराटनगरका 78% महिलाको आफ्नै कुनै व्यक्तिगत आमदानी छैन। पुरुषको हकमा यो दर 27% मात्रै सीमित छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: कोही भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
1: पर्ख दीपक,
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
0: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
2: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656-5183-5893।
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छन्।

0: मुख दिफेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता

0: अब केही पनि हुँदैन, अब त्यसो गर्दा चाहिँ कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरङ चल्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ, फोन 0556951174, मोबाइल 98555950934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: बारीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी। सम्पर्क 9845518705 र 9846564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

Radio NRN 99.1 समय को ख्याल राखौं। 11 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीको विधान अनुसार नचल्नेहरूलाई कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। आज बिहान डाक्टर शेखर कोइराला निवास पुगेर पत्रकार सम्मेलन गर्दै उहाँले सो कुरा बताउनु भएको हो। उहाँले सदस्यता नवीकरणमा कुनै असहजता नरहेको दावी गर्दै नवीकरणमा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट मुक्त गरिने समेत बताउनु भएको छ। पार्टीका सबै संयन्त्रहरू सहमति र सल्लाहकै आधारमा बनाउन आफू तयार रहेको समेत स्पष्ट पार्नुभयो। फरक प्रसंगमा थापाले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन जानी जानी सार्वजनिक नगरेको गम्भीर आरोप लगाउनु भएको छ। प्रतिवेदन सच्याउन आयोगमाथि ठूलो दबाव दिइरहेको दावी गर्दै उहाँले तत्काल प्रतिवेदन सार्वजनिक गर्न सरकार समक्ष माग गर्नु भएको छ। न्यायाधीश डाक्टर मनोज कुमार शर्मा समक्ष नेपाल बार एसोसिएसनले 39 बुधे ध्यानाकर्षण पत्र बुझाएको छ। बारका अध्यक्ष डाक्टर विजय प्रसाद मिश्र सहितको टोलीले प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा समक्ष अदालतमै पुगेर बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो। भेटमा बारले हरिकृष्ण कार्कीको समय जगत्तमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग पनि गरिएको छ। बारले दर्ता हुन आएका निवेदनहरू त्यही दिन वा भोलिपल्टसम्म समयमा दर्ता वा दरपीट अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाउन माग गरेको छ। ध्यानाकर्षण पत्रमा दरपीट भनिएको भएको निवेदन उपर 7 दिन भित्रमा सुनवाईको व्यवस्था गर्न पनि आग्रह गरिएको छ। वन क्षेत्रमा विकास निर्माणका आयोजनाहरू बनाउन सरकारले हालै अध्यादेश मार्फत वन ऐनमा गरेको व्यवस्थाप्रति सरकारवालाहरूले असन्तुष्टि जनाएका छन्। विकासका नाममा निजी व्यवसायीहरूलाई वन क्षेत्रमा हालीमुहाली गराउन खोजिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्। सरकारले अध्यादेश मार्फत वन क्षेत्रभित्र आयोजना बनाउने विषयलाई प्राथमिकता दिएर ऐनमा संशोधन गरेको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीको गुनासो रहेको छ। पानीको मुहानदेखि जैविक विविधता संरक्षण वनले गरेको हुन्छ, त्यसैले वन क्षेत्रभित्र आयोजनाहरू बन्न नहुने उहाँको भनाइ रहेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ। जेठ 11 गतेसम्म सञ्चालन हुने बैठकमा पार्टी संगठन, व्यवस्थापन, समायोजन तथा आगामी राजनैतिक कार्यक्रमबारे विस्तृत रूपमा छलफल हुने पार्टी नेता शैलेन्द्र शाहले बताउनु भएको छ। जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीको एकता भएपछि यो पहिलो बैठक बस्दैछ। बैठकको कार्यसूची अनुसार 2079 सालको प्रतिनिधि सभा निर्वाचनको समीक्षा गरिनेछ भने पार्टी केन्द्रीय कार्यालय व्यवस्थापन सम्बन्धी विषयमा पनि छलफल हुनेछ। यस्तै पार्टी संगठनहरूको समायोजनलाई मुख्य प्राथमिकतामा राखिएको छ। केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, पालिका समिति, वडा तथा टोल समितिदेखि भातृ तथा शुभेच्छुक संगठनहरूको समायोजन सम्बन्धी कार्यविधि निर्माण र अध्यावधिकका विषयमा बैठकमा निर्णय हुने जनाइएको छ। र अविरल वर्षापछि गैरराति आएको बाढी पहिरोले पाँच थरको याङबरक गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ। याङबरक गाउँपालिका वडा नम्बर 1, 2 र 3 बाढी पहिरोले घर गोठहरू, सड़क, झोलुङ्गे पुल, जलविद्युत आयोजना लगायतमा क्षति पुर्याएको छ। याङबरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेङब्याङ्बोका अनुसार बाढी पहिरोले हालसम्ममा वडा नम्बर 1 2 घर, वडा नम्बर 2 गरी 3 झोलुङ्गे पुल समेत बगाएको छ। हालसम्ममा मानवीय क्षतिको विवरण नआएको र वर्षा रोकिएको उपाध्यक्ष बाबा मेङबाङबोले जानकारी दिनुभएको छ। बाढी पहिरोले याङबरक 1 च्याङथापु बजार आसपासको क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। मध्याह 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: गर्दै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाङ्गेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि,
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो,
6: सम्पर्क 97625-73-89, 98-074-46-182 र 98-491-95-225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त। अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।

0: CHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengarh Phone 056-490-374-98510-61-356
1: बारिस्टा बेकरी कुक सुशी बारटेंडर हाउसकीपिंग रिसेप्शन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जॉब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा

कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औखतीय साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
1: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्का त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 9819328 र 9863573687।
5: माया कुमारी ढकाल शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिले देखुन्न घुमा मा फाउन देखुन्न घुमा क्या। एक दिदी कता गयौँ कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ क्यारे लडेको पनि देखिन्छ। त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्टि आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो। मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले ल आइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु। तर म त डाँडो काटेर आएँ, डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
6: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
7: सम्पर्क लाइन चौक आनन्द मार्ग नयाँगढ चितवन। मोबाइल 9855509934।
8: सो लवली, मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो। तर
9: तर के डियर,
8: आजै गएर कहाँ बस्ने हो र?
9: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि।
10: चापागाई सप्लायर्स कृतनपुर बजार माडी।
11: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ, पोल पिल्लर, रेलिङ, भेन्टिलेसन, सिमाना पिल्लर, कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
10: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518।
12: तपाईँ उत्कृष्ट, तपाईँको विचारलाई, तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर।
13: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै।
14: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टु पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेड, अफिस टेबल, अफिस ऱ्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
4: प्रोप्राइटर रामबाबु विक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर। मोबाइल 9855083852, 9453728552 र 9006568852।

0: तिमीलाई हेर्न
1: म राम्री त छैन
0: छेउ
1: कस्ती
0: फिल्मको हिरोइनी जस्तै

0: इस समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7070 61 र 98 5 50 77 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस लैब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4043 5880 र 98 5 50 26 440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: हुने अत्यधिक गर्मीबाट बस्न महाशाखाको सुझाव सिद्ध बाबा सुरुङ मार्गको 68% भौतिक प्रगति पुरा आउँदो असोजदेखि गाडी सञ्चालन गर्ने लक्ष्य भारतमा फेरि पेट्रोल र डिजलको मूल्य वृद्धि 10 दिनमा 3 पटक पेट्रोलियम पदार्थको मूल्य बढ्यो र आइपिएल क्रिकेटमा आज लखनऊ र पन्जाब खेल्दै नेपाल खबरमा अब पुरा खबर पाँच थरको याङबरङ गाउँपालिकामा गैराती परेको वर्षापछि आएको बाढी तथा पहिरोले ठूलो क्षति पुर्याएको छ गाउँपालिका वडा नम्बर 1, 2 र 3 घर गोठ सडक झोलुङ्गे पुल कृषि क्षेत्र तथा जलविद्युत आयोजनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँच थरका प्रहरी निरीक्षक अवधेश कुमार यादवले जानकारी दिनुभयो यसैबीच गाउँपालिकाका उपाध्यक्ष बाबा पेनवाङ्गोका अनुसार अहिलेसम्म वडा नम्बर 1 मा 2 घर बगाएको छ भने 1, 2 रहेका 3 पुल बाढीले बगाएको छ मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ याङबरक 1 च्याङथापु बजार आसपास क्षेत्रमा बाढीले व्यापक क्षति पुर्याएको भनिएको छ स्थानीयका अनुसार च्याङथापुदेखि थर्पुसम्मको सडक खण्ड झण्डै 150 मिटर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ थर्पु जोड्ने सडक हिजो रातिदेखि नै अवरुद्ध बनेको छ स्थानीय मोहनलाल खरासको दुईतले घर बाढीले बगाएको छ बाढी परेकोका कारण पुष्पलाल मध्यपाटी लोकमार्ग अन्तर्गत यो माङ चिवा भन्ज्याङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ याङबरक 3 रिजाल भिर क्षेत्रमा ठूलो पहिरो झरेपछि गाडी बन्द भएको हो वडा नम्बर 2 दोभाने डाइभर्सन बाढीले पूर्ण रूपमा बगाएको प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालय पाँच थरका प्रमुख अनिश कुमार कर्णले सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो यस्तै तमोर करिडोर अन्तर्गत पाँच थरको हिलिहाङ सडक पुलको ट्रस बाढीले बगाएको छ बेली ब्रिज तथा निर्माण सामग्रीमा मात्रै झण्डै 9 करोड रुपियाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ याङबरक 3 बजार आसपासका खेतीयोग्य जमिनमा समेत बाढीले क्षति पुर्याएको छ आज भोलि र पर्सि लुम्बिनी र सुदूरपश्चिमका पहाडी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुगेर अत्यधिक गर्मी बढेकाले सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा सबैभन्दा धेरै गर्मी भएको छ भने लुम्बिनी प्रदेशका बाँके बर्दिया दाङ कपिलवस्तु पश्चिम नवलपरासी रूपन्देही लगायत जिल्लामा गएको बुधबारदेखि नै अधिकतम तापक्रम 40 डिग्री आसपास वा त्योभन्दा बढी पनि मापन भएको छ तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने कमजोरी हुने तिर्खा लाग्ने टाउको दुख्ने खुट्टा बाउडिने चक्कर आउने बेहोस हुने मांसपेशीहरू दुख्ने बान्ता हुने जस्ता समस्या देखिन सक्छ नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले सुझाव दिएको छ यसैबीच आज गण्डकी प्रदेशको पहाडी भूभागका 1-2 ठाउँमा र राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही ठाउँमा तथा मधेस प्रदेश सहित कोशी बागमती र गण्डकीका तराई क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका 1-2 ठाउँमा समेत वर्षा हुन सक्ने अनुमान छ निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्गको 68% भौतिक प्रगति पूरा भएको छ आयोजनाका अनुसार अहिलेसम्मको वित्तीय प्रगति 58% पुगेको छ 5 वर्षको निर्माण अवधि तोकिएको आयोजनामा डिजाइन स्वीकृति र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायिक रहने गरी इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन मोडलमा काम भइरहेको छ निर्माण सम्पन्न भएपछि आगामी 5 वर्षसम्म सम्बन्धित ठेकेदार कम्पनीले नै यसको सञ्चालन मर्मत सम्भार र सुरक्षाको जिम्मा लिने व्यवस्था व्यवस्था गरिएको छ। त्यसपछिको थप 5 वर्ष लाइटेन्ट डिफेक्ट लायबिलिटी पिरियड का रूपमा रहने आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार आगामी सेप्टेम्बर महिनाभित्र सुरुङ मार्ग मार्फत यातायात सञ्चालनमा ल्याउने गरी काम तीव्र रूपमा भइरहेको छ। आयोजनामा सुरुवाती चरणमा केही कानुनी र प्राविधिक जटिलता देखिएका थिए। नेपालमा इपिसी मोडलको नयाँ अभ्यास भएकाले डकुमेन्टेसन कागजात निर्माणमा समस्या, रुख कटानको अनुमतिमा ढिलाइ र बजेट व्यवस्थापनमा देखिएका कठिनाइले आयोजनाको गतिमा केही असर पुगेको थियो। अब आयोजनाको सञ्चालन आउँदो असोजभित्र गरिसक्ने लक्ष्य राखियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा लोमानथाङमा नेपाल चीन संयुक्त सुरक्षा बैठक सम्पन्न, कोपिलासगढीमा महशिकार महोत्सव लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: And Research Institute, Babar Mahal, Kathmandu ko bharna sambandhi suchana.
6: Pravidik siksha vikalpama hoina, samriddhi ko sankalpa ko rupma padau bhandai bigat 31 barsha dekhi pravidik siksha ma samarpit yes college ma shaikshik satra 2083 ka lagi pramanpatra tahaka shaikshik karyakram haru health assistant, lab technician ra physiotherapy sahayak ma bharna khulyo.
5: Course ka bisheshta haru 3 barsha bhitrai course utirna gari bibhinna swasthya sanstha haru ma pravidik nayab subba sarah को जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
6: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576 21314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: कार्यरत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पाँच थरको याङ बरकमा बाढीले मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध, लुम्बिनी र सुदूरपश्चिमका पहाडी भूभागमा तातो दिन तथा तराईमा तातो लहर चल्ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। खोटाङको कोपिलासगढी गाउँपालिकाले आयोजना गरेको महाशिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ। लोपोन्मुख अवस्थामा पुगेको भीर मौरीको संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले पर्यटन वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा महोत्सव आयोजना गरेको हो। फेदि तेराबाको महाभीरमा स्थानीयले परम्परागत शैलीमा गर्ने भीर मौरीको महाशिकार महोत्सवको मुख्य आकर्षण भनेको गाउँपालिकाले जनाएको छ। स्थानीय स्रोत र सामग्री प्रयोग गरेर गरिने साहसिक महाशिकार अवलोकन गर्न जिल्लाभित्रका विभिन्न पालिकाका साथै भोजपुर, ओखलढुङ्गा, झापा, विराटनगर लगायत क्षेत्रबाट पर्यटक पुगेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाको मार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउन सुरु गरेको छ। जिल्लाका 8 पालिकामा अहिलेसम्म 149 स्थान राहदानी घरमै सेवाग्राहीको घर पुर्याएका जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जानकारी दिनुभयो। प्रशासन कार्यालय र हुला कार्यालय जुम्ला बीच सेवाग्राहीको राहदानी घरमै पुर्याउनका लागि भएको सम्झौता अनुसार गएको वैशाख 24 गते 61 थान राहदानी हल्काराबाट घरमै पुगेर प्रदान गरिएको छ। यसै गरी वैशाख 28 गते 19 र त्यही जेठ 5 गते 25 राहदानी घरमै पुर्याइएको छ। यस्तै गएको चैत 13 गते सरकारले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी 100 दिने कार्यसूची अन्तर्गत जिल्लामा पहिलोपटक सेवाग्राहीको घरमै पुगेर राहदानी उपलब्ध गर्ने लागि प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको भनाइ छ। उपल्लो मुस्ताङको लोमानथाङमा हिजो नेपाल चीन संयुक्त सीमा सुरक्षा समन्वयात्मक बैठक सम्पन्न भएको छ। बैठकमा नेपाल र चीनका सुरक्षा अधिकारी तथा स्थानीय जनप्रतिनिधि बीच सीमा सुरक्षा, आवागमन सहजता तथा सीमा क्षेत्रमा हुन सक्ने अपराध नियन्त्रणका विषयमा छलफल भएको छ। चीनको तिब्बतमा रहेको झोङबा काउन्टी सार्वजनिक सुरक्षा ब्युरोका 8 सदस्यीय प्रतिनिधि मण्डल र नेपालका तर्फबाट मुस्ताङका सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरू सहभागी भएको बैठकमा कोर्ला नाकाको सुरक्षा व्यवस्थापन, चोरी तस्करी नियन्त्रण र आपसी सहकार्यलाई प्रभावकारी बनाउने विषयमा मौखिक सहमति भएको छ। अब विदेशको खबर। भारतमा 10 दिनमा 3 पटक पेट्रोल र डिजलको मूल्य बढेको छ। दिल्लीमा पेट्रोलको मूल्य 87 रुपियाँले बढेर 79.51 रुपियाँ प्रति लिटर पुगेको छ। पेट्रोल 87 पैसा र डिजल 91 पैसा प्रति लिटरले बढेको छ। समाचार एजेन्सी पिटिआईका अनुसार डिजलको मूल्य 91 पैसाले बढेर प्रति लिटर 92.49 रुपियाँ भारतीय पुगेको छ। मे 15 पछि मूल्य बढेको यो तेस्रो पटक हो। मध्यपूर्वमा चलिरहेको तनावका कारण भारतमा पनि यसको असर पर्दा निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ। अब खेल खबर। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज बेलुकी लखनऊ सुपर जायन्ट्स र पन्जाब किङ्सले खेल्दैछन्। यो खेल लखनऊमा बेलुकी 7:45 सुरु हुनेछ। लखनऊ 13 खेलमा 4 खेलमा जित र 9 खेलमा पराजित हुँदै जम्मा 8 अङ्कसहित तालिकाको पुछारमा छ भने पन्जाब 13 खेलमध्ये 6मा जित र 6 खेलमा पराजित हुँदै 13 अङ्कसहित तालिकाको 5औं स्थानमा छ। यसअघि हिजो इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरु आरसिबीलाई हराएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्चबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पाँच थरको याङबरकमा गैरातीको बाढीले मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध, सडक पुल घरमा ठूलो क्षति, पूर्ण विवरण आउन बाँकी। लुम्बिनी र सुदूरपश्चिमका पहाडी भूभागमा तातो दिन तथा तराईमा तातो लहर चल्ने, दिउँसोको समयमा हुने अत्याधिक गर्मीबाट बस्न महाशाखाको सुझाव। सिद्ध बाबा सुरुङ मार्गको 68% भौतिक प्रगति पुरा, आउँदो असोजदेखि गाडी सञ्चालन गर्ने लक्ष्य। भारतमा फेरि पेट्रोल र डिजलको मूल्य वृद्धि, 10 दिनमा 3 पटक पेट्रोलियम पदार्थको मूल्य बढ्यो। र आइपिएल क्रिकेटमा आज लखनऊ र पन्जाबले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाङ्गेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक हस्पिटल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625-73-099-98-074-46-182 र 98-491-95-225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
7: कहाँ गएर के सिप सिकौ भन त अब।
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-493-74-98-510-61-356
7: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयु र नवजात शिशु उपचार कक्ष एनआईसीयु सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छन्

0: ओखती फेसबुक जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
3: अब माडीको बसन्तपुर क्षेत्रमा 8 दुरको घडेरी मात्र 12,80,000।
2: घडेरीका विशेषताहरू:
3: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी, मालपोत र उडा कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
4: जग्गा धनी सिधा सम्पर्क 98172254 र 98456-9042।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। विश्व स्वास्थ्य महासभामा सहभागी हुन स्विजरल्याण्डको जेनेभा पुग्नुभएकै स्वास्थ्य मन्त्री निशा मेहता नेतृत्वको नेपाली टोली र अन्तर्राष्ट्रिय खोप सञ्जाल गाभिका प्रतिनिधिबीच उच्चस्तरीय भेटवार्ता भएको छ। साइडलाइन बैठकका क्रममा भएको भेटमा नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण र आगामी दिनको स्वास्थ्य वित्तीय व्यवस्थापनका विषयमा गहन छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सन् 2000 नै नेपालको राष्ट्रिय खोप कार्यक्रमको प्रमुख साझेदार रहँदै आएको गाभीले नेपालको रुबेला निवारण तथा एचपीभी लगायतका जीवनरक्षक खोप विस्तारमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएको छ। हाल नेपालको सार्वजनिक स्वास्थ्य खर्च कुल गृहस्थ उत्पादनको करिब 5% मात्र रहेको अवस्थामा संक्रमणकालमा खोप कार्यक्रमलाई प्रभावित हुन नदिन गाभीसँग पारस्परिक सहकार्यलाई निरन्तरता दिने र वित्तीय व्यवस्थापनलाई सहज बनाउने विषयमा दुवै पक्षबीच सहमति भएको छ। लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौडा कपडा उद्योगलाई सरकारले पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ। यसै सिलसिलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हेटौडा औद्योगिक क्षेत्र पुगेर उद्योगको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री यादवले उद्योगको वर्तमान अवस्था, मेसिनरीहरूको स्थिति र पुनः सञ्चालनका लागि सम्भावनाबारे विस्तृत जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ। सो अवसरमा उद्योग सञ्चालनको प्रक्रियालाई कसरी द्रुत गतिमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा सरकारवालाहरूसँग छलफल समेत गरिएको छ। नेपाली कंग्रेसका सभापति गगन थापाले भदौ 24 गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास कुनै हालतमा स्वीकार्य नहुने बताउनु भएको छ। आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै सभापति थापाले सरकार आफैले गरेको प्रतिबद्धता अनुसार सो विध्वंसको छानबिन गर्न तत्काल न्यायिक आयोग गठन गर्न माग गर्नुभएको छ। थापाले भदौ 23 र 24 गतेको घटनाबारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीलाई कार्यवाही गर्नुपर्ने जिकिर गर्नुभएको छ। मानवाधिकार आयोगको प्रतिवेदन रोक्न दबाब दिएको सुनिएकाले त्यस्ता कार्य नगर्न उहाँले सरकारलाई आग्रह समेत गर्नुभएको छ। नयाँ सरकार गठन भएता कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई नियन्त्रण गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै उहाँले सरकारको गलत क्रियाकलाप रोक्न कंग्रेसले प्रयास जारी राख्ने स्पष्ट पार्नु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आपकी वॉलेट मा।
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्तको हात हात मा पुर्याउन IME गरौं।
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर डिभिजन सड़क कार्यालय नेपालगंजले जमनहा नेपालगंज कोहलपुर चिसापानी सड़क खण्डमा पर्ने सड़क सीमा भित्रका अनधिकृत संरचनाहरू हटाउन त्यस्तै नै सार्वजनिक सूचना जारी गरेको छ। सूचना प्रकाशित गर्दै कार्यालयले कर्णाली राजमार्गको यस खण्डमा अतिक्रमण गरी बनाइएका घर टहरा खोका ठेला तथा होर्डिङ बोर्डहरू हटाउन निर्देशन दिएको हो। कार्यालयका अनुसार जमनहा गणेशमानचोक कारकाँदो कोहलपुर र बैजनाथ गाउँपालिकाको चिसापानी बजारसम्म सड़कको केन्द्र रेखादेखि दायाँ बायाँ 25-25 मिटर सीमा तोकिएको छ। यस्तै गणेशमानचोकदेखि कारकाँदो चोक र कोहलपुर बजारको बीच खण्डमा 21-21 मिटरको सीमा तोकिएको छ। र काठमाडौँको टोखा नगरपालिका नौ गुङ्गभु शिव मन्दिर स्थित काबेली गेस्ट हाउसबाट प्रहरीले गोली र हतियार सहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सप्तरी राजविराजका 27 वर्षीय खगेन्द्र शर्मा र काठमाडौँको नरेफाट बस्ने 22 वर्षीय शंकर गुप्ता रहेका छन्। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट 45 राउन्ड गोली, एउटा SLR बन्दुकमा प्रयोग हुने म्यागजिन र एउटा मेटल नख बरामद गरेको जनाएको छ। हाउसका साथै काठमाडौँ उपत्यकामा रेडियो NRN 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भन्दा खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509034, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01433188998, मोबाइल 98512409034।
2: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0656501060।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेछ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
7: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।

0: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा एघारमा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज नै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो, ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
4: हैन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
5: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
5: सम्पर्क 98119 32811 र 98653 73687।
6: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
0: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550 63172 र 98452 12200।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
7: माडीवासीहरूका लागि खुसीको खबर।
8: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
0: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 053।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4394 4395 580 र 98 550 26 440।
3: It's 2 o'clock. अहिले 2 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पुस्तान्तरणको माग बलियो बन्दै गएको छ। एमालेकी पूर्व उपाध्यक्ष अष्टलक्ष्मी साक्यले सामाजिक सञ्जाल मार्फत अध्यक्ष केपी शर्मा ओलीलाई जारी सचिवालय बैठकबाटै सम्मान पदबाट विदा लिन आग्रह गर्नुभएको छ। एक्काइसौं शताब्दीको माग विचार सामूहिकता र इमान भएको उल्लेख गर्दै साक्यले सास रहुजेल अध्यक्ष भइराख्ने सोच गलत भएको र अब युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउनु भएको छ। यसैबीच भक्तपुरको गुन्डु स्थित ओली निवासमा एमालेको सचिवालय बैठक आज पनि जारी छ। हिजो शुक्रबारको बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी शोभा गुरूङ र गोकर्ण विष्टले अध्यक्ष ओलीलाई पछाड्न अनुरोध गर्नुभएको थियो। विशेष गरी उपाध्यक्ष पौडेलले 70 वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउनु नेतृत्वको गल्ती भएको औल्याउँदै सोही व्यवस्था कायम गरेर पार्टी पुनर्गठनमा जानुपर्ने बलियो अडान राख्नु भएको छ। आजको बैठकमा शुक्रबार बोल्न बाँकी रहेका महासचिव, उपसचिव र सचिवहरूले आफ्नो धारणा राख्दै छन्। लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौडा कपडा उद्योगलाई सरकारले पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ। यसै सिलसिलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हेटौडा औद्योगिक क्षेत्र पुगेर उद्योगको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री यादवले उद्योगको वर्तमान अवस्था, मेसिनरीहरूको स्थिति र पुनः सञ्चालनका सम्भावनाबारे विस्तृत जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ। विश्व स्वास्थ्य महासभामा सहभागी हुन स्विजरल्याण्डको जेनेभा पुग्नुभएकी स्वास्थ्य मन्त्री निशा मेहता नेतृत्वको नेपाली टोली र अन्तर्राष्ट्रिय खोप सञ्जाल गाविका प्रतिनिधिबीच उच्च स्तरीय भेटवार्ता भएको छ। साइडलाइन बैठकका क्रममा भएको भेटमा नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण र आगामी दिनको स्वास्थ्य वित्तीय व्यवस्थापनका विषयमा गहन छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सिखल्ती वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। नेपाल टेलिकमले डोल्पाको छारका ताङसुङ गाउँपालिकाको केन्द्रका कोटमा 4G सेवा सञ्चालनमा ल्याएको छ। समुद्री सतहदेखि 4200 मिटरको उचाइमा रहेको मुकुट स्थित टावरमा 4G उपकरण जडान गरी यो सेवा सुरु गरिएको हो। माथिल्लो डोल्पा क्षेत्रमा सञ्चालनमा ल्याइएको यो नै पहिलो 4G सेवा रहेको छ। यो सेवा विस्तारसँगै नेपाल टेलिकमको 4G सेवा पुगेका स्थानीय तहको संख्या 750 पुगेको टेलिकमका प्रवक्ता कमल लामी छानेले बताउनु भएको छ। र सिद्ध बाबा सुरुङ मार्ग आयोजनाको भौतिक प्रगति 68% पुगेको छ भने वित्तीय प्रगति 58% पुगेको छ। आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार आगामी सेप्टेम्बर महिनाभित्र सुरुङ मार्ग मार्फत यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। यस आयोजनाको सम्पूर्ण जिम्मेवारी ठेकेदार कम्पनीकै रहनेछ र निर्माण सम्पन्न भएपछि आगामी 5 वर्षसम्म मर्मत सम्भार र सुरक्षाको जिम्मा पनि सोही कम्पनीले लिने सहमति भएको छ। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरङ चल्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
3: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
7: हजुरको बिदा सकिन थालिसक्यो, तर घरघट बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
8: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
5: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य।
6: आधुनिक डिजाइन का कुखुरा का खोर निर्माण गर्न पनि हामीलाई सम्झनु होस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसिता भइतिन् रानी।
1: के भयो के भयो गाउँ के
2: शर्त अनुसार अब भोग्नु पर्यो हामीले होइन।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-496-94-95-10-61-356-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
3: हेलो आयन, के छ?
4: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अहिले माडीतिर? हाम्रो नेपालमा
3: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
4: भिडियो अन गर न यार।
3: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
4: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
0: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ।
1: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98452-0-28-40। साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
5: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-7071 र 98-550-7053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 3 o'clock. अहिले 3 बजेको छ.
4: नमस्कार म सम्झना महर्जन उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर.

निर्देशन एउटा पालिकामा कम्तीमा एउटा अपाङ्ग मैत्री शाखा हुनुपर्ने बीपी राजमार्गको 400 बेसी खण्डमा 10 दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउन सकिने बाढीले बग

0: च्याम्पियनसिपमा नेपाल किर्गिस्तानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्योभन्दा बढी हुने सम्भावना रहेको प्राधिकरणको भनाइ छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिल वस्तु रूपन्देही, अर्घाखाँची, पाल्पा, सुर्खेत लगायतलाई अध्यावधिक रहनु पर्ने सूचीमा राखेको छ। अत्यधिक गर्मीका कारण थकाई, कमजोरी, टाउको दुख्ने, चक्कर लाग्ने, बेहोस हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकको भनाइ छ। तातो हावाको लहरबाट बस्न, चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर निस्कनै परे पातलो कपडाले टाउको ढाक्न, प्रशस्त पानी पिउन र कागती पानी तथा फलफुल खान प्राधिकरणले अनुरोध गरेको छ। यस्तै बालबालिकालाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम बिहान वा दिउँसो पछि मात्र गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। नेपाल राष्ट्र बैङ्कले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैङ्किङ सुविधा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैङ्कले क, ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न भनेको हो। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी हरेक पालिकामा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। एटीएम लाउन्ज भएका ठाउँमा ब्रेल लिपि तथा ध्वनि सहयोग सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम अनिवार्य राख्नुपर्नेछ। अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल बैङ्किङ र इन्टरनेट बैङ्किङ स्वयं प्रयोग गर्न सक्ने सो घोषणा गरेमा संस्थाले त्यो सेवा उपलब्ध गराउनु पर्नेछ। वेबसाइट र मोबाइल एप दृष्टि सम्बन्धी अपाङ्गता भएकाले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने र क्रेडिट तथा डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि जडान हुनुपर्ने व्यवस्था गरिएको छ। यसै गरी अतिरिक्त समयमा काम गराउँदा पारिश्रमिक दिनुपर्ने र कर्मचारीलाई कार्यालय समय बाहिर काम गर्न बाध्य पार्न नपाइने व्यवस्था पनि एकीकृत निर्देशनमा उल्लेख छ। बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको नयाँ ट्र्याक आउँदो 10 दिनभित्र सञ्चालनमा आउने भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले स्थलगत अनुगमनपछि निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो। अहिले तलको डाइभर्सनबाट गाडी गुडिरहेका छन्। माथिल्लो मुख्य ट्र्याक खुलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले खुल्ला गरिएको छैन। सभापति गजुरेलका अनुसार ट्र्याकको फाउन्डेसन तयार गरिसकेको छ भने केही क्षेत्रमा पर्खाल लगाउने काम मात्र बाँकी छ। अनुगमनका क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो 15 दिनमा ट्र्याक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्। आउँदो 10 दिनभित्र फिलिङ र बाँकी निर्माण कार्य सकेर माथिल्लो सडकबाटै गाडी गुड्ने वातावरण मिलाउने लक्ष्य छ। बाढी वा अन्य सङ्कटकालीन अवस्थामा नयाँ ट्र्याक तत्काल प्रयोग गर्न सकिने प्राविधिक टोलीको भनाइ छ। 10 किलोमिटरको खण्डमा झन्डै 100 कामदार नियमित खटिएका छन्। काभ्रे सिन्धुली खण्डमा बाढीले भत्काएको सडकलाई असार 15 गतेसम्म व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको सभापति गजुरेलले जानकारी दिनुभएको छ। महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर क्षेत्रभित्र 81,000 रोपनी भन्दा धेरै सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ। महानगरका विभिन्न क्षेत्रमा रहेका डिल, भिर, तालतलैया, खोला, नाला र जङ्गल सहितको विवरण सङ्कलन गर्दा 81,155 रोपनी सार्वजनिक जग्गा देखिएको उहाँले बताउनुभयो। मेयर आचार्यले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका लागि महानगरले विशेष अभियान सुरु गरेको जानकारी दिनुभयो। उहाँका अनुसार महानगरले सबै वडाबाट अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरी डेटाबेस तयार गरिरहेको छ। महानगरले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने क्रममा भौतिक संरचनाहरूलाई ध्वस्त गर्ने मात्र नभई तिनलाई सकारात्मक ढङ्गले उपयोग गर्ने नीति गरिएको उहाँको भनाई छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सिधा कुरा, प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। यर्सा गुम्बा संकलन गर्न गएका गोर्खाका एकजना युवाको भिरबाट लडेर ज्यान गएको छ। आफ्ना दाजुभाइसँग यर्सा टिप्न गएका चुमनुब्री गाउँपालिका 3 पाङसिङका 25 वर्षीय प्रकाश गुरुङको भिरबाट लडेर ज्यान गएको हो। बुद्ध हिमालको फेदबाट यर्सा गुम्बा संकलन गरेर फर्कने क्रममा गएको बुधबार भिरबाट लडेर ज्यान गएको वडा सदस्य विकास गुरुङले जानकारी दिनुभयो। प्लेजुङको तिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। फताङलुङ गाउँपालिका 7 का वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। COVID-19 महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकामा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो। नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सबैभन्दा छोटो व्यापारी केन्द्र ओलाङचुङ गोला हो। ओलाङचुङ गोलाबाट 24 किलोमिटर दूरी पार गरी नेपाल चीनको सीमा तिप्ताला नाका पुग्न सकिन्छ। अब विदेशको खबर। अमेरिकी ग्रीन कार्डका लागि आवेदन दिने विदेशीहरूले अब आफ्नै देशमा फर्किएर प्रक्रिया अघि बढाउनु पर्ने भएको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले नयाँ नीति लागू गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ नियमअनुसार विद्यार्थी, पर्यटक र अस्थायी कामदारहरूले अमेरिकाभित्रबाट ग्रीन कार्ड आवेदन दिन पाउने छैनन्। H-1B, L-1 भिसा धारक र शरणार्थीहरूलाई यो नियमबाट केही हदसम्म सुरक्षा दिइएको छ। अमेरिकामा हरेक वर्ष ग्रीन कार्डका लागि झन्डै 6,00,000 विदेशी नागरिकले आवेदन दिन्छन्। अमेरिकामा बितेको 60 वर्षदेखि ग्रीन कार्ड प्रक्रिया परिवर्तन भएको थिएन। विदेशीहरूले अमेरिकामै बसेर वा स्वदेश फर्केर सम्बन्धित कन्सुलेटमा मार्फत ग्रीन कार्डको आवेदन दिन पाउने व्यवस्था थियो। यो नीतिले कानुनका क्षेत्रहरूलाई प्रोत्साहन गर्नुको साटो आप्रवासन प्रणालीलाई कानुनको मर्म अनुरूप सञ्चालन गर्ने मनसाय राखेको ट्रम्प प्रशासनले जनाएको छ। अब खेल खबर। हिजोदेखि सुरु भएको काबा महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा किर्गिस्तानसँग खेल्दैछ। खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा बेलुकी 5 बजे सुरु हुनेछ। हिजो भएको पहिलो खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भएको थियो। यसै गरी आज भएको पहिलो खेलमा काजाकिस्तानले श्रीलङ्कालाई 3-0 सोझो सेटमा हराएको छ। यसै गरी अहिले भारत र मालदिप्स बीच खेल भइरहेको छ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिप छन्। समूह बीमा भने इरान, काजाकिस्तान, श्रीलङ्का र बङ्गलादेश रहेका छन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तराईमा तातो हावाको लहर, घाम लागेको बेला घरमै बस्न सुझाव। ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैङ्कको निर्देशन। एउटा पालिकामा कम्तीमा एउटा अपाङ्ग मैत्री शाखा हुनुपर्ने। बिपी राजमार्गको 400+ खण्डमा 10 दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउन सकिने। बाढीले बगाएको सबै भाग असार 15 गतेसम्म व्यवस्थित बनाइसक्ने दावी। अमेरिकामा ग्रिन कार्डका लागि कडाई, आवेदन दिन स्वदेश फर्किनु पर्ने। र काबा महिला भलिबल च्याम्पियनसिपमा नेपाल किर्गिस्तानसँग खेल्दै।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणि चूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै।
6: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841924181। वेबसाइट झुले.com.np।
9: घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलले कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको सहभागिता र सफलता नेपालको सृजनशील क्षेत्रका लागि ऐतिहासिक कोसे ढुङ्गा भएको बताउनु भएको छ। फ्रान्सबाट स्वदेश फर्किएपछि उहाँले विमानस्थलमा भ्रमण र उपलब्धिबारे जानकारी दिनुभयो। इतिहासमै पहिलोपटक नेपाली फिल्म अन सर्टेन रिगार्ड विधामा छनौट हुनु गौरवको विषय भएको उल्लेख गर्दै डङ्गोले निर्देशक अविनाश विक्रम शाहको टोलीले जुरी प्राइज जितेकोमा बधाई समेत दिनुभयो। आउँदो फिल्म फेस्टिभलका लागि सम्पदा तथा पर्यटन समिति, सूचना प्रविधि विभाग र प्रशासन विभागको समन्वयमा छुट्टै टोली परिचालन भइसकेको छ। महोत्सवलाई काठमाडौँको इकोसिस्टम र संस्कृतिसँग जोडेर प्रवर्धन गरिने महानगरले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सामुदायिक रेडियो प्रविधि मैत्री हुँदै जनअपेक्षा अनुसार सञ्चालन हुनुपर्ने बताउनु भएको छ। दक्षिण एसियाको पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथाको 30 स्थापना दिवसका अवसरमा आयोजना कार्यक्रममा मन्त्री तिमल सिन्हाले यस्तो बताउनु भएको हो। उहाँले आधुनिक प्रविधिको युगमा पनि रेडियोको महत्व नघटेकाले मर्यादित र उत्तरदायी पत्रकारिताको आवश्यकता रहेकोमा जोड दिनुभयो। रेडियो सगरमाथाको स्थापना 2054 साल जेठ 9 गते भएको थियो। विश्वभर तीव्र गतिमा बढिरहेको मायोपिया अर्थात् टाढा नदेख्ने दृष्टि दोषप्रति जनचेतना फैलाउने उद्देश्यले काठमाडौँ, वीरगंज र वीरतामोडमा र्याली आयोजना भएको छ। दृष्टि आई केयर सिस्टमको नेतृत्वमा भएको र्यालीमा सरकारी तथा गैर सरकारी निकाय, स्वास्थ्यकर्मी, विद्यार्थी, शिक्षक, अभिभावक लगायतको सहभागिता थियो। जेठ 3 गतेदेखि आजसम्म सञ्चालन भएको मायोपिया जनचेतना सप्ताह अन्तर्गत विभिन्न विद्यालयमा स्क्रिनिङ कार्यक्रम सञ्चालन गरी बालबालिकाको प्रारम्भिक परीक्षण गरिएको छ।

गरेको जाँचका क्रममा 1922 जना गाडी चालकलाई कारवाही गरेको छ। कारवाहीबाट 19,70,200 रुपियाँ राजस्व समेत संकलन गरिएको छ। जाँचका क्रममा जाँड रक्सी खाएर गाडी चलाउने 118, राइड सेयरिङमा 198, रातो बत्तीमा 126, तीव्र गतिमा 131, लेन क्रसमा 73, सडक फुटपाथमा 90, हर्न निषेधमा 95, एकतर्फीमा 105, अन्यमा 986 जनालाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। तराईमा तातो हावाको लहर, घाम लागेको बेला घरमै बस्न सुझाव। कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको ऐतिहासिक उपलब्धि, काठमाडौँमा पनि फिल्म महोत्सव हुने। र टाढा नदेख्ने दृष्टिदोषबाट जोगिन काठमाडौँ सहितका सहरमा जनचेतनामूलक र्याली सम्पन्न। अहिलेलाई चार भन्जाङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त

बैठकमा टिकट बिक्रीको विषयलाई लिएर असन्तुष्ट पक्ष उग्र बनेपछि तनाव सिर्जना भएको हो। स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले हस्तक्षेप गरेर बैठकमा सहभागी सांसदहरू गणेश धिमाल, चन्दन सिंह, अरविन्द शाह र रहवर अन्सारी सहित केन्द्रीय प्रतिनिधि कामनी चौधरीलाई सुरक्षित रूपमा बाहिर निकालेको छ। जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेज गरिएपछि चर्किएको विवादका बीच पुराना कार्यकर्ताहरूले सांसदहरूमाथि टिकट बिक्री गरेको र गुण्डागर्दी शैली अपनाएको आरोप लगाएका छन्। यसबारे सांसदहरूले पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन्। बाँके सहित तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढेसँगै जनजीवन कष्टकर बनेको छ। दिउँसोको सरख घाम र तातो हावाका कारण सड़कहरू सुनसान देखिन थालेका छन् भने विद्यालयका बालबालिका र दैनिक ज्यालादारी गर्ने श्रमिकहरू सबैभन्दा बढी प्रभावित भएका छन्। जल तथा मौसम विज्ञान विभागको हलपुरका अनुसार नेपालगंजको तापक्रम आज 41 डिग्री सेल्सियस नागेको छ। अत्यधिक गर्मी भइरहेका बेला तराईमा विद्युत अवरोध र लो भोल्टेजका कारण साधारणले थप शास्ति खेप्नु परेको छ। नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले कोहलपुर ग्रिडमा लोड बढेकाले भोल्टेजको समस्या आएको जनाएको छ। प्राधिकरणले समस्या समाधानका लागि ट्रान्सफर्मर फेर्ने र नयाँ फिडर राख्ने काम भइरहेको बताएको छ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा अवस्थित चीनसँगको सबैभन्दा छोटो व्यापारिक नाका ओलाङ चुङ्गोला पुनः सञ्चालनमा आएको छ। कोविड महामारीका बेलादेखि पूर्ण रूपमा बन्द रहेको टिपताला नाका स्थित भन्सार कार्यालयमा कर्मचारी व्यवस्थापन भइसँगै नाका नियमित सञ्चालनमा आएको हो। फक्ताङलुङ गाउँपालिका सातका वडाध्यक्ष छेतेन लामाका अनुसार भन्सार कार्यालय सञ्चालनका लागि नायब सभा प्रदीप धितालाई प्रमुखका रूपमा तोकिएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड़िएको यो नेपालको पूर्वी क्षेत्रकै सबैभन्दा छोटो व्यापारिक केन्द्र हो, जहाँबाट 24 किलोमिटर दूरी पार गरेर नेपाल चीन सीमा टिपताला नाका पुग्न सकिन्छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। बीपी राजमार्गमा मरमत तथा पुननिर्माण भइरहेको काभ्रेको 420 खण्डको नयाँ ट्र्याक आउँदो 10 दिनभित्र सर्वसाधारणका लागि सञ्चालनमा आउने भएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले उक्त क्षेत्रको स्थलगत अनुगमन गर्दै निर्माण कार्यको प्रगतिबारे जानकारी लिनुभएको छ। हाल यस खण्डमा सवारी साधनहरू तल्लो वैकल्पिक मार्गबाट गुडिरहेका छन्। माथिल्लो मुख्य ट्र्याकको जग तयार भइसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भनेर अहिले सर्वसाधारणका निम्ति पूर्ण रूपमा खुला गरिएको छैन। र काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज झोला ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हटाउने, हराउने र साटिने समस्या अन्त्य गर्ने तथा सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउन यो प्रणाली लागू गर्न लागि हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ़दो लगेज चोरी, झोला हराउने र गैर कानूनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको बताउनु भएको छ। यो व्यवस्था जेठ 15 गतेबाट लागू हुनेछ। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो NRN 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र

0: निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: दही बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01433188998, मोबाइल 98512409934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो।

0: 225। कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: हेलो आयन के छ
1: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ अहिले माडीतिर हाम्रो नेपालमा
0: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
1: भिडियो अन गर न यार
0: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
1: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
3: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई
4: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
5: 24 घन्टा इमर्जेन्सी सेवा
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
5: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
5: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
4: भेन्टिलेटर सेवा
5: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656-8853-5189-53
6: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ अब केही पनि हुँदैन अब 30 वर्षदेखि त कति बाँच्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु
7: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
6: मेरो नाम सुलोचना विष्ट हो समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने सोला हान्ने क्या घुँडामा जस्तो सिसोला हानेर यसरी खुम्च्याउन नहुने भरण चल्न पनि गाह्रो हुने अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको मलाई आज अहिले 21 दिन भयो 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ फोन 0556-595-174 मोबाइल 98-550-50-934
9: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
10: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
9: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
11: पदम हार्डवेयर बसन्तपुर बजार माडी
12: हामी कहाँ निर्माणजन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
2: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98-550-63-938 र 98-550-65-542
13: एकालुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ थाहा छ कि छैन हजुरलाई
14: ल किन रिसाउँछौ बुढी हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा
15: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्
16: प्रोप्राइटर रमेश नेपाली सम्पर्क 98-550-51-584 98-651-54-998

0: का साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 59 63 53 98 550 77 0 61 र 98 550 77 0 53
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0 56 4 93 4 40 4 93 5 80 र 98 550 26 4 40
3: It's 6 o'clock. अहिले 6 बजेको छ.
4: अहिले बेलुकीको 6 बज्यो.
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
4: राष्ट्रको शान किसान.
5: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अत्यधिक गर्मीका कारण पश्चिम तराईको जनजीवन प्रभावित, आउँदो तीन दिनसम्म तातो हावाको लहर चल्ने जोखिम, सावधानी अपनाउन सुझाव।
0: नेपालमा कुल मृत्यु मध्ये नसर्ने रोगको हिस्सा झण्डै 71%, वर्षेनी बढ्दो, विपदको समयमा नसर्ने रोगबारे थप हेरचाह आवश्यक।
1: ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन, पालिकामा एउटा पालिकामा कम्तीमा एउटा अपाङ्गता मैत्री शाखा हुनुपर्ने।
0: चीनको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा 90 जनाको ज्यान गयो, 200 जना भन्दा धेरैको सफलतापूर्वक उद्धार।
1: र कावा महिला भलिबल च्याम्पियनसिपमा नेपाल र किर्गिस्तानको खेल चल्दै, आईपीएल क्रिकेटमा आज लखनऊ र पंजाब खेल्दै।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य, अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा CTEVT अन्तर्गत HA, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
3: CTEVT तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
2: सम्पर्क फोन नम्बर 98573-3578, 98573-7540, 98635-67788।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ। दिउँसो पख चर्को घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा सड़क सुनसान जस्तै देखिन थालेका छन्। गर्मी बढेसँगै उखुको जुस र लस्सी पाउने ठाउँमा सेवाग्राहीको घुइँचो लाग्न थालेको छ। जल तथा मौसम विज्ञान विभागको हलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार पश्चिम तराईका सबै जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यो नजिक पुगेको छ। पछिल्लो समय तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दै गएको र यसले सबैभन्दा धेरै विद्यालयका बालबालिका, दैनिक काम गर्ने श्रमिक बढ़ी प्रभावित भएका उहाँले बताउनुभयो। गर्मीले जनजीवन प्रभावित बनाइरहँदा विद्युत आपूर्तिमा समेत कठिनाई झेल्नु परेको र यसबाट शास्ति खेपेको नेपालगंजका शिवदत्त भट्टले बताउनुभयो। गर्मीमा शीतल बनाउने उपकरण बढ़ी चलाउँदा भार थाम्न नसकेर प्रसारण लाइनमा समस्या देखिएको विद्युत प्राधिकरणले जनाएको छ।
1: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम तराईका जिल्लामा सोमबारसम्म अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यो भन्दा बढ़ी हुने सम्भावना रहेको प्राधिकरणको भनाई छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, सुर्खेत लगायतका जिल्लालाई अध्यावधिकमा रहनु पर्ने सूचीमा राखेको छ। अत्यधिक गर्मीका कारण थकाई, कमजोरी, टाउको दुख्ने, चक्कर लाग्ने, बेहोश हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकको भनाइ छ। तातो हावाको लहरबाट बच्न, चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर निस्कनै परे पातलो कपड़ाले टाउको ढाक्न, प्रशस्त पानी पिउन र कागते पानी तथा फलफूल खान प्राधिकरणले अनुरोध गरेको छ। यसै गरी बाल बालिकालाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम पनि बिहान वा दिउँसो पछि मात्र गर्न प्राधिकरणले आग्रह गरेको छ। यसै बीच अहिले गण्डकी र बागमती प्रदेशका केही ठाउँमा पानी परिरहेको छ।
0: नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय दुई दिने परामर्श कार्यशाला 28 बुधे कोशी संकल्प जारी गर्दै सम्पन्न भएको छ। केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुनसरीको लौकहीमा हिजो र आज सञ्चालन गरेको कार्यशालामा कोशी प्रदेश र कोशी प्रदेश अन्तर्गत पालिका सरकारका जनप्रतिनिधि तथा पार्टीका केन्द्रदेखि पालिका स्तरसम्मका नेतृत्व सहभागी थिए। जारी संकल्पमा नागरिकमुखी जवाबदेही सरकार, वित्तीय अनुशासन, घर आँगनमा सेवा प्रवाह, स्वास्थ्य बीमा विस्तार र आध्यात्मिक तथा साहसिक पर्यटन विकासलाई प्राथमिकतामा राखिएको छ। यसै गरी विराटनगर इटहरी औद्योगिक करिडोरलाई विशेष आर्थिक क्षेत्रको रूपमा सञ्चालन गर्ने, भूमिहीन दलित तथा सुकुम्बासीको सम्मानजनक पुनर्स्थापना गर्ने र संघ प्रदेश तथा पालिका बीच समन्वय सुदृढ गर्ने प्रतिबद्धता पनि संकल्पमा समेटिएको छ। पार्टी संगठन सुदृढीकरणका लागि जरा अभियानलाई तीव्रता दिने र पार्टी सरकार समन्वय संयन्त्र तत्काल गठन गर्ने पनि संकल्पका प्रमुख बुँदा रहेका छन्।
1: नेपालमा हुने कुल मृत्युमध्ये नसर्ने रोगको हिस्सा झण्डै 71% पुगेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2030 यो दर 79% पुग्ने प्रक्षेपण छ। स्वास्थ्य मन्त्रालयका अनुसार कुल मृत्युको 71% हिस्सा रहेको नसर्ने रोगले झण्डै 22% 30-70 वर्षको उमेर बीच अकाल मृत्युमा पुर्याउने गरेको छ। नेपालमा मुख्य गरी उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु र श्वास प्रश्वास सम्बन्धी नसर्ने रोग मृत्युको मुख्य कारण बन्दै गएका छन्। यो समस्या घटाउन नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य सेवा विभागसँगको सहकार्यमा पेन डी प्याकेज नामक एक नयाँ कार्यढाँचा विकास गरेको छ। यो प्याकेजले भूकम्प, बाढ़ी वा पहिरो जस्ता विपदको समयमा पनि नसर्ने रोगका बिरामीहरूलाई निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ। प्याकेज अन्तर्गत उच्च जोखिममा रहेका बिरामीको पहिचान, औषधिको पूर्व भण्डारण, मोबाइल स्वास्थ्य सेवा, टेलिमेडिसिन र सामुदायिक स्वास्थ्यकर्मी परिचालन जस्ता व्यवस्थाहरू समावेश छन्।
0: विश्वभर तीव्र गतिमा बढ़िरहेको मायोपिया अर्थात टाढा नदेख्ने दृष्टिदोष प्रति जनचेतना फैलाउने उद्देश्यले काठमाडौँ, वीरगंज र बिर्ता मोडमा र्याली आयोजना भएको छ। दृष्टि आई क्योर सिस्टमको नेतृत्वमा भएको र्यालीमा सरकारी तथा गैर सरकारी निकाय, स्वास्थ्यकर्मी, विद्यार्थी, शिक्षक, अभिभावक लगायतको सहभागिता रहेको थियो। जेठ 3 गतेदेखि आजसम्म सञ्चालन भएको मायोपिया जनचेतना सप्ताह अन्तर्गत विभिन्न विद्यालयमा स्क्रीनिङ कार्यक्रम सञ्चालन गरी सयौं बाल बालिकाको प्रारम्भिक परीक्षण गरेको दृष्टि आई केयरका कार्यकारी निर्देशक डाक्टर भाइराजा श्रेष्ठले जानकारी दिनुभयो।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृति प्राप्त शैक्षिक परामर्शदात्र संस्थाहरूको सूची सार्वजनिक गरेको छ। मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा 1,459 संस्थाहरू समावेश छन्। नवीकरण भएकाहरूको सूची सार्वजनिक गर्दै मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरू लाई नवीकरण भएका शैक्षिक परामर्शदात्र संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ। सरकारले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका विद्यार्थीहरूलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थाहरूलाई सरकारले कार्यवाही अभियान शुरू गरेको छ। यही जेठ 1 गते काठमाडौँ उपत्यकाका अवैध तथा शंकास्पद संस्थाहरूमा छापा मारेर पक्राउ पारिएका मध्ये 32 जनालाई नेपाल प्रहरीले कार्यवाहीका लागि मुद्दा दायरको तयारी गरेको छ। शैक्षिक परामर्श क्षेत्रमा शुद्धिकरणका लागि शिक्षा मन्त्रालय र प्रहरीको सहकार्यमा देशभर अभियान सञ्चालन गर्ने जनाएको छ।
0: बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको नयाँ ट्र्याक आउँदो 10 दिनभित्र सञ्चालनमा आउने भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले स्थलगत अनुगमनपछि निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो। अहिले तलको डाइभर्सनबाट गाडी गुडिरहेका छन्। माथिल्लो मुख्य ट्र्याक खोलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले खुल्ला गरिएको छैन। अनुगमनका क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो 15 दिनमा ट्र्याक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्। काभ्रे सिन्धुली खण्डमा बाढ़ीले भत्काएको सड़कलाई असार 15 गतिसम्म व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी तीव्र रूपमा काम भइरहेको सभापति गजुरेलले बताउनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556943334955।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अत्यधिक गर्मीका कारण पश्चिम तराईको जनजीवन प्रभावित, आउँदो 3 दिनसम्म तातो हावाको लहर चल्ने जोखिम, नेपालमा कुल मृत्युमध्ये नसर्ने रोगको हिस्सा झण्डै 71%, ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन, नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय 2 दिने परामर्श कार्यशाला 28 कोशी संकल्प जारी गर्दै सम्पन्न लगायत खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले क, ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न भनेको छ। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी हरेक पालिकामा कम्तीमा 1 शाखा अपाङ्ग मैत्री बनाउनुपर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। एटीएम लाउन्ज भएका ठाउँमा ब्रेल लिपि तथा ध्वनि सहयोग सहितको कम्तीमा 1 अपाङ्ग मैत्री एटीएम अनिवार्य राख्नुपर्नेछ। अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ स्वयं प्रयोग गर्न सक्ने सो घोषणा गरेमा संस्थाले त्यो सेवा उपलब्ध गराउनु पर्नेछ। वेबसाइट र मोबाइल एप दृष्टि सम्बन्धी अपाङ्गता भएकाले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने र क्रेडिट तथा डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि जडान हुनुपर्ने व्यवस्था गरिएको छ। यसै गरी अतिरिक्त समयमा काम गराउँदा थप पारिश्रमिक दिनुपर्ने र कर्मचारीलाई कार्यालय समय बाहिर काम गर्न बाध्य पार्न नपाइने व्यवस्था पनि एकीकृत निर्देशनमा उल्लेख छ।
0: सड़क सञ्जाल मार्फत एसियाली देशलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढ़ाएको एसियन हाइवे अन्तर्गत काकडभिट्टाबाट लौकही सड़क खण्डमा बिटुमिन अर्थात अलकत्राको अभाव भएपछि कालोपत्र गर्ने काम ढिला सुस्ती भएको छ। बिटुमिन अभाव साथै गुणस्तरीय नपाएको कारण कालोपत्र गर्न ढिलाइ भएको आयोजना अन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताउनुभयो। उहाँका अनुसार दुई महिना अघिसम्म प्रति लिटर 100-110 रूपियाँसम्म पाइरहेको भारतीय बिटुमिन अहिले 150 रूपियाँ भन्दा बढ़ी पर्न थालेको छ। नेपाल बिटुमिन तथा ब्यारल उद्योगले भने बिटुमिनको अभाव नभई मूल्य भने अप्रत्याशित रूपमा बढ़ेको जनाएको छ। निर्माण शुरू भएको 30 महिना बितिसक्दा झण्डै 40% काम सकिएको प्रमुख प्रजापतिले जानकारी दिनुभयो।
1: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर क्षेत्रभित्र 81,000 रोपनी भन्दा धेरै सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ। महानगरका विभिन्न क्षेत्रमा रहेका डील, भीर, ताल, तलैया, खोला, नाला र जंगल सहितको विवरण संकलन गर्दा 81,155 रोपनी सार्वजनिक जग्गा देखिएको उहाँले बताउनुभयो। मेयर आचार्यले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका लागि महानगरले विशेष अभियान शुरू गरेको जानकारी दिनुभयो। उहाँका अनुसार महानगरले सबै वडाबाट अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरी तथ्याङ्क विवरण तयार गरिरहेको छ।
0: ताप्लेजुङको टिपताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। फक्ताङलुङ गाउँपालिका नम्बर 7 वडा अध्यक्ष छितेन लामाका अनुसार विगतमा ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। कोविड-19 महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरेकामा अहिले कर्मचारी व्यवस्थापन गरेर सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो। नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सबैभन्दा छोटो व्यापारिक केन्द्र ओलाङचुङ गोला हो। ओलाङचुङ गोलाबाट 24 किलोमिटर दूरी पार गरी नेपाल चीनको सीमा टिपताला नाका पुग्न सकिन्छ।
1: व्यवसाय एवं समाजसेवी मीन बहादुर गुरूङ र सावित्री गुरूङ तथा पहलमान गुरूङ र सरला गुरूङले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ कियोस्कको लागि निर्माण गरेको भवन हस्तान्तरण गर्नुभएको छ। बुढा नीलकण्ठ नगरपालिका वडा नम्बर 7 हेपाली हाइटमा रहेको अस्पतालको भवन आज एक कार्यक्रमका बीच जगतगुरू शंकराचार्य श्री विदुशेखर भारतीले उद्घाटन गर्नुभएको हो। व्यवसाय गुरूङको स्वामित्वमा रहेको भाट भटेनीले 71,04,42,244 रूपियाँ खर्चेर यो भवन बनाएको हो। कार्यक्रममा अस्पतालका अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ प्राध्यापक डाक्टर भगवान कोइरालाले गैर नाफामूलक संस्थाका रूपमा रहेको यस संस्थाले विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनु भयो।
0: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
10: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
10: ओपिडी सेवा,
3: विशेषज्ञ ओपिडी सेवा,

0: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर नेपाल दर्पणमा, अब विदेशका खबर। चीनको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा 90 जनाको ज्यान गएको छ। उत्तरी चीनको साङ्ची प्रान्त स्थित चाङजी शहरको लिउसेनयु कोइला खानीमा विस्फोट हुँदा उनीहरूको ज्यान गएको बीबीसीले जनाएको छ। चीनिया सरकारी संचार माध्यम चाइना डेलीका अनुसार खानीमा विस्फोट हुँदा 247 जना कामदार काम गरिरहेका थिए। सरकारले 201 जना कामदारलाई सफलतापूर्वक उद्धार गरेको छ। चीनिया राष्ट्रपति सी जिनपिङले विपत्ता भएकाहरूको सम्भव भएसम्म सबै उपाय अप्नाएर उद्घाटन गर्न निर्देशन दिनुभएको छ। प्रहरीले खानी संचालक कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गरी विस्फोटको कारणबारे अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ।
1: भारतमा केही दिन अघि व्यापक चर्चा भइरहेको कक्रोच जनता पार्टी सीजेपीका संस्थापक अभिजित दीपकेले सीजेपीको वेबसाइट बन्द भएको जानकारी दिनुभएको छ। अभिजित दीपकेले आज आफ्नो एक्स ह्याण्डलमा लेख्दै सरकारले आफूहरूको लोकप्रिय वेबसाइट बन्द गरिदिएको दावी गर्नुभएको छ। उहाँका अनुसार वेबसाइटमा 10 लाख कक्रोच सदस्य बनेका थिए र उनीहरूमध्ये 6 लाखजनाले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेको निवेदनमा हस्ताक्षर गरेका थिए। यसअघि आजै आफ्नो एक्स ह्याण्डलमा लेख्दै अभिजित दीपकेले सीजेपीको इन्स्टाग्राम पेज ह्याक भएको र एक्स एकाउन्टमा पनि रोक लगाएको बताउनु भएको थियो। सीजेपीको इन्स्टाग्राम पेजमा 2.20 करोड फलोअर्स पुगेका छन्। दीपकेले कक्रोच जनता पार्टीको अब कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्ममा पहुँच नरहेको भन्दै यसपछि आउने कुनै पनि पोस्टलाई कक्रोच जनता पार्टीको आधिकारिक धारणा नमान्न अपील गर्नुभएको छ।
2: अमेरिकी ग्रीन कार्डका लागि आवेदन दिने विदेशीहरूले अब आफ्नै देशमा फर्किएर प्रक्रिया अघि बढ़ाउनु पर्ने भएको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले नयाँ नीति लागू गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ नियम अनुसार विद्यार्थी, पर्यटक र अस्थायी कामदारहरूले अमेरिकाभित्रबाट ग्रीन कार्ड आवेदन दिन पाउने छैनन्। H-1B, L-1 भिसा धारक र शरणार्थीहरूलाई यो नियमबाट केही हदसम्म सुरक्षा दिइएको छ। अमेरिकामा बितेको 60 वर्षदेखि ग्रीन कार्ड प्रक्रिया परिवर्तन भएको थिएन। विदेशीहरूले अमेरिकामै बसेर वा स्वदेश फर्केर आफ्नो देशमा रहेको कन्सुलेट मार्फत ग्रीन कार्डको आवेदन दिन पाउने व्यवस्था गरेको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। हिजोदेखि शुरू भएको काभा महिला भलिबल च्याम्पियनशीप अन्तर्गत नेपालले आज दोस्रो खेलमा किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराएको छ। केही बेर अघि सकिएको खेलमा नेपाल विजयी भएको हो। हिजो भएको पहिलो खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भएको थियो। यस्तै आज भएको पहिलो खेलमा काजकिस्तानले श्रीलंकालाई 3-0 र भारतले मालदिव्सलाई पनि 3-0 सोझो सेटमा हराएको छ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स छन्। समूह बीमा इरान, काजकिस्तान र श्रीलंका तथा बंगलादेश रहेका छन्।
2: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज बेलुकी लखनऊ सुपर जायन्ट्स र पंजाब किंग्स खेल्दैछन्। यो खेल लखनऊमा बेलुकी पौने 8 बजे शुरू हुनेछ। लखनऊ 13 खेलमा 8 अंकसहित तालिकाको पुच्छारमा छ भने पंजाब 13 खेलमा 13 अंकसहित तालिकाको 5 स्थानमा छ।
1: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो। रंगदर्पणका साथमा हुनुहुन्छ साथी महेश केवाली।
3: आजको रंगदर्पण युग कवि सिद्धिचरण श्रेष्ठका सम्झनामा केन्द्रित।

युग कवि सिद्धिचरण श्रेष्ठको जन्म विक्रम सम्बत 1969 जेठ 9 गते पूर्वी नेपालको एउटा हरियाली र पहाड़ी सौन्दर्यले भरिएको जिल्ला ओखलढुङ्गाको सदरमुकाममा भयो। बाबु विष्णुचरण श्रेष्ठ र आमा नीर कुमारी श्रेष्ठका सुपुत्र सिद्धिचरणको बाल्यकाल त्यही ओखलढुङ्गाको स्वच्छ हावापानी र प्रकृतिको काखमा बित्यो। पहाड़का भीरपाखा, कलकल बग्ने झरना, वसन्तको पालुवा र हिउँदको तुसारोलाई उहाँले बाल्यकालमै नजिकबाट निहाल्नुभयो।

यो प्राकृतिक सामिप्यताले उहाँको बाल हृदयमा यस्तो गहिरो प्रभाव पार्यो कि पछि उहाँ नेपाली कोमलवादी र प्रकृति प्रेमी कविताका पर्याय बन्नुभयो। ओखलढुङ्गाको माटोसँगको त्यो गहिरो आत्मिक नाता उहाँले जीवनभर बिर्सन सक्नु भएन र उहाँको सर्वश्रेष्ठ प्राकृतिक कविता मेरो प्यारो ओखलढुङ्गाको जन्मदाता त्यही बालापन बन्यो।

सिद्धिचरणको व्यक्तित्व केवल प्रकृतिको वर्णनमा मात्र सीमित थिएन, उहाँ समाजको असमानता र राजनीतिक दमनका प्रखर विरोधी हुनुहुन्थ्यो। विक्रम सम्वत 1997 राणा शासकहरूको निरङ्कुशता चरम सीमामा पुगेका बेला उहाँका कविताले तत्कालीन राणा शासकहरूलाई घोच्यो। उहाँले सर्वस्व सहित 18 वर्षको जेल सजाय तोकियो। जेल जीवन अत्यन्तै कष्टकर थियो, तर उहाँले जेलभित्रै पनि कविता लेखिरहनुभयो। 5 वर्षको जेल जीवन पछिको उहाँको मनमा बलेको क्रान्तिको ज्वाला देशमा 2007 सालको ऐतिहासिक प्रजातन्त्र नआउँदासम्म निभेन।

0: सिद्धिचरण श्रेष्ठको कविताको मूलधार मानवतावाद र राष्ट्रप्रेम नै हो। उहाँले कहिल्यै कुनै वर्ग, जाति वा सागुरो दायरामा बाँधिएर कला सृजना गर्नु भएन। उहाँका लागि हरेक मानिस उत्तिकै मूल्यवान थिए र हरेक नेपालीको स्वतन्त्रता उत्तिकै महत्वपूर्ण। बाचुन्जेल त केही गरौं भन्दै नेपाली युवाहरूलाई देशको पुननिर्माणमा लाग्न र अल्छी नबन्न उहाँले पटक पटक झकझक्याइरहनुभयो। उहाँको मानवतावादी दृष्टिकोण निकै बलियो थियो। उहाँका कीर्तिमा गरीब, दलित र उत्पीडित नागरिकका आवाज मुखरित हुन्थे। मन्दिरमा गएर ढुङ्गा पुज्नु भन्दा मानिसको सेवा गर्नु नै वास्तविक धर्म हो भन्ने सन्देश उहाँका रचनाले दिन्थे।
1: यो मेरो छोरो महाकालको दुलोमा अनन्तको पुच्छर अघिल्लो हिस्सा थाहा नभएको लामो श्रृङ्खलाको एक छेउ महाकाशमा हल्लिरहेछ अनगिन्ती पिँढीको खापा खापको माथिल्लो तहमा रहस्यको अन्तिम संस्करण निस्किरहेछ।
0: नेपाली समाज, राजनीति र साहित्यमा सिद्धिचरणको योगदानको कदर गर्दै उहाँलाई योग कवि उपाधि प्रदान गरियो। आदिकवि भानुभक्तले नेपाली भाषालाई एकीकरण गरे जस्तै महाकवि देवकोटाले यसलाई महाकाव्यात्मक उचाइ दिए जस्तै सिद्धिचरणले नेपाली साहित्यलाई आफ्नो युगको माग र आकांक्षालाई कवितामा ढालेर प्रस्तुत गर्नुभयो। उहाँले नेपाली भाषाका अतिरिक्त आफ्नै मातृभाषा नेवारीमा पनि उत्तिकै उत्कृष्ट रचनाहरू सृजना गर्नुभयो। उहाँका सृजनामा क्रान्तिको राको मात्र थिएन, करुणाको सागर र प्रेमको बसन्त पनि उस्तै बगेको पाइन्छ। विक्रम सम्मत 2049 जेठ 22 गते युग कवि सिद्धिचरण श्रेष्ठले यस धरतीबाट सदाका लागि विदा लिनुभयो। उहाँ भौतिक रूपमा हामी माझ नरहे पनि उहाँका शब्दहरू, उहाँका विचारहरू र उहाँको क्रान्तिकारी आवाज सबै माझ जीवन्त छन्। आज मानिस प्रकृतिबाट टाढा र मानवीय संवेदनाहरू हराउँदै गएका बेला सिद्धिचरणका कविता झन सान्दर्भिक बनेका छन्। ओखलढुङ्गाको त्यो हरियाली, प्रकृतिको त्यो निश्चलता र समाजमा समानता ल्याउने उहाँको त्यो क्रान्तिकारी सपना अझै पनि अपुरो छ। आज सिद्धिचरण श्रेष्ठको जन्म जयन्तीको पावन अवसरमा उहाँले देखाएको मानवता र राष्ट्रप्रेमको मार्गमा हिँड्नु नै उहाँप्रतिको साँचो श्रद्धा र सम्झना हुनेछ।
2: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: अत्यधिक गर्मीका कारण पश्चिम तराईको जनजीवन प्रभावित, आउँदो तीन दिनसम्म तातो हावाको लहर चल्ने जोखिम, सावधानी अप्नाउन सुझाव।
2: नेपालमा कुल मृत्यु मध्ये नसर्ने रोगको हिस्सा झण्डै 71%, वर्षेनी बढ्दो, विपदको समयमा नसर्ने रोगबारे थप हेरचाह आवश्यक।
3: ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैङ्कको निर्देशन, एउटा पालिकामा कम्तीमा एउटा अपाङ्गता मैत्री शाखा हुनुपर्ने।
2: चीनको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा 90 जनाको ज्यान गयो, 200 जना भन्दा धेरैको सफलतापूर्वक उद्धार।
3: र काबा महिला भलिबल च्याम्पियनसिपमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हरायो। आइपीएल क्रिकेटमा आज लखनऊ र पंजाब खेल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बसेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
4: स्वदेश FM 93.2 MHz।
5: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
6: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
7: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

गणतन्त्र दिवसको अवसर पारी माडीको बसन्तपुरमा माडी मौलिक सांस्कृतिक उत्सव आयोजित उत्सव क्षेत्रको मौलिक कला संस्कृति र स्थानीय पर्यटन विकासमा टेवा पुग्ने विश्वास सरकारले लगाएको विभिन्न शीर्षकका करहरूको विरोधमा आइतबार चितवनमा फरक खालको प्रदर्शन हुने यसैको नतिजा प्रति चितवनका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले असन्तुष्टि व्यक्त नेपाली काङ्ग्रेसका सभापति गगन थापाले सबै नेताहरूलाई एकजुट भएर अगाडि बढ्न आह्वान नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिनेहरू बढ्दै र काठमाडौँबाट बाहिरिने लामो दूरीका सार्वजनिक गाडीमा अबदेखि लगेजमा ट्याग प्रणाली लागू गरिने सुदूरपश्चिम प्रहरीले भारतमा चोरी गरिएको 2,10,00,000 बढी मूल्य बराबरको सामान बराबर नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ म सृजा थापा तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ अब खबर विस्तारमा गणतन्त्र दिवसको अवसर पारी माडीको बसन्तपुरमा माडी मौलिक सांस्कृतिक उत्सव 2083 आयोजना हुने भएको छ माडी नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा आउँदो ज्येष्ठ 15 गते बसन्तपुर स्थित खुला सौरमा सो कार्यक्रम हुने भएको हो उत्सवमा थारू बोटे दुरा मगर गन्धर्व लगायतका विभिन्न जातजातिको मौलिक झाँकी प्रदर्शनी गरिने नगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटाले बताउनुभयो उत्सवमा भजन कीर्तन र पञ्चे बाजाको सांस्कृतिक कार्यक्रम तथा परम्परागत लोकनृत्य समेत रहने र स्थानीय होटेल व्यवसायीहरूको सहकारीमा साँझ फूड फेस्टिभल समेत आयोजना गरिने उहाँले बताउनुभयो उत्सव व्यवस्थापनका लागि शनिबार माडी नगरपालिकामा सञ्चालित प्रज्ञा प्रतिष्ठानको बैठकबाट विभिन्न उपसमितिहरू गठन भएका छन् त्यसमध्ये प्रचार प्रसार उपसमिति संयोजकमा विपिन पाठक झाँकी व्यवस्थापन संयोजकमा चन्द्रमणि महत्तो फूड फेस्टिभल संयोजकमा श्यामदुरा आतिथ्य स्वागत तथा निमन्त्रणा संयोजकमा प्रवीण भण्डारी मञ्च तथा साउन्ड व्यवस्थापनमा आवास दुबे र प्रेम विष्ट लगायत रहनु भएको छ उत्सवले माडी क्षेत्रको मौलिक कला संस्कृति र खानपानलाई प्रवर्धन गर्दै स्थानीय पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ पेट्रोलियम पदार्थको अत्याधिक मूल्य वृद्धि र सरकारले लगाएको विभिन्न शीर्षकका करहरूको विरोधमा आइतबार चितवनमा फरक खालको प्रदर्शन हुने भएको छ जेएनजी अभियन्ता मिराज ढुङ्गाना नेतृत्वको गरिखान देऊ को चितवन शाखाले मोटरसाइकल नचढाई हातले दोहोऱ्याएर हातले डोराएर विरोध र्याली आयोजना गर्न लागेको हो आइतबार अपरान्ह 4:30 चितवनको 24 कोठीबाट सुरु हुने उक्त र्याली लाइन्सोकमा पुग्नेछ यस आन्दोलनको नेतृत्व विष्णु लामा गुरुङले गरेको गरिखाना देउले जारी गरेको विज्ञप्तिमा उल्लेख छ दैनिक उपभोग्य वस्तुदेखि खाद्यान्नसम्म सबै कुराको मूल्य आकाशिएको बेला आर्थिक सङ्कटको अवस्थामा जनतामाथि थप करको भाग थोपार्न अन्यायपूर्ण भएको ढुङ्गानाको भनाइरहेको छ चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख उपरीक्षक एसपी रामेश्वर पौडेलले प्रहरी संगठनलाई समाज परिवर्तन र नागरिक सुरक्षाको प्रमुख आधार स्तम्भका रूपमा व्याख्या गर्नुभएको छ उहाँले प्रहरीको भूमिका केवल अपराधी पक्राउ गर्ने वा कानूनी कार्यान्वयनमा सीमित नभई समाजलाई सही दिशा दिने सामाजिक इन्जिनियरको रूपमा विस्तार भएको समेत बताउनु भएको हो एसपी पौडेलले वर्तमान समाजमा प्रहरीको जिम्मेवारी थप संवेदनशील र चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै समाजमा देखिने धेरै विवाद झगडा दुर्घटना तथा तनाव अदालत पुग्नु अघि नै प्रहरीको सक्रियताबाट समाधान हुने बताउनुभयो 2082 को माध्यमिक शिक्षा परीक्षा एससीको नतिजाप्रति चितवनका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले असन्तुष्टि व्यक्त गरेका छन् शनिबार चितवनको भरतपुरस्थित अङ्कुरम एकाडेमीमा आयोजित एक कार्यक्रममा उक्त असन्तुष्टि व्यक्त गरिएको हो शिक्षा विकास तथा समन्वय इकाइ चितवनको आयोजनामा विद्यालय शिक्षाको शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी प्रधानाध्यापकसँग अन्तर्क्रिया तथा माध्यमिक शिक्षा परीक्षा एससी समीक्षा कार्यक्रममा प्रतिक्रिया राख्ने विद्यालयका प्रधानाध्यापकहरूले प्रकाशित परीक्षा फलप्रति असन्तुष्टि जनाएका हुन् देश खबरमा अब केही राष्ट्रिय खबरहरू नेपाली काङ्ग्रेसका नेता तथा पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाले पार्टीभित्रको एकता र सुदृढीकरणका लागि गम्भीर गृह कार्य र संवादको आवश्यकता रहेको बताउनु भएको छ पोखरामा आयोजित पार्टीका नेता कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई एक ढिक्का बनाउन वैचारिक छलफल र ठोस पहल जरुरी रहेको बताउनु भएको हो उहाँले पार्टीभित्रका गुट उपगुटलाई चिर्दै एकताबद्ध काङ्ग्रेस निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो
नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिनेहरू बढ्दै गएका छन्। शुक्रबारको सचिवालय बैठकमा पार्टी उपाध्यक्षहरूले राजीनामा मागेको विषय सेलाउन नपाउँदै अन्य नेताहरूले पनि उनलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्। पूर्व उपाध्यक्ष अष्टलक्ष्मी साकेले निर्वाचन पश्चात गौरवपूर्ण इतिहास बोकेको एमाले आज कमजोर स्थितिमा पुगेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताको भावना बुझ्न जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो। समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक शनिबारदेखि शुरू भएको छ। जेठ 11 गतेसम्म सञ्चालन हुने बैठकमा पार्टी संगठन, व्यवस्थापन, समायोजन तथा आगामी राजनीतिक कार्यक्रमबारे विस्तृत छलफल हुने पार्टीका नेता शैलेन्द्र शाहले बताउनुभयो। जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीको एकता भएपछि यो पहिलो बैठक हो। बैठकको कार्यसूची अनुसार 1979 सालको प्रतिनिधि सभा निर्वाचनको समीक्षा गरिनेछ भने पार्टी केन्द्रीय कार्यालय व्यवस्थापन सम्बन्धी विषयमा पनि छलफल हुनेछ। शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाहरूबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ। मन्त्रालयले आर्थिक वर्ष 2082-83 लागि नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनुका लागि आग्रह गरेका हुन्। स्वीकृति प्राप्त संस्थाहरूको सूची मन्त्रालयका सचिव त्रिरामणी पौडेलको यही जेठ 6 गतेको निर्णय अनुसार प्रकाशन गरिएको हो। राष्ट्रपतिले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैंकिङ कारोबार, बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले क, ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकहरूलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न आग्रह गरेको हो। नेपाली कंग्रेसको सुनसरीको लौकहीमा सम्पन्न दुई दिने प्रदेश स्तरीय परामर्श कार्यशालाले 28 बुधे कोशी संकल्प जारी गर्दै सकिएको छ। कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यशालाले राष्ट्रिय तथा पार्टी राजनीतिका विभिन्न 28 बुधे संकल्प जारी गरेका हुन्। संकल्प पत्रमा किरा सभ्यताको उद्गम सगरमाथा शिरदेखि केचन कवलको पाउसम्म, कोशी प्रदेशको पहिचान, प्रतिष्ठा, संस्कृति, सभ्यता, भाषा, कला, साहित्य, कृषि, पर्यटन, प्राकृतिक स्रोत र सांस्कृतिक वैभवप्रति गौरव गर्दै प्रदेशवासीको भावना बमोजिम त्यसको संरक्षण र प्रबन्धन दृढ हुने उल्लेख गरेको छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधनमा अबदेखि यात्रुको लगेजमा ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित यो प्रणाली लागू गर्न लागि हो। यसबारे शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासंघ बीच औपचारिक सम्झौता भएको छ। नेपालमा हुने कुल मृत्युमध्ये नसर्ने रोगको हिस्सा झण्डै 71% पुगेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2030 यो दर 79% पुग्ने प्रक्षेपण गरिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कुल मृत्युको 71% हिस्सा रहेको नसर्ने रोगले झण्डै 22% 30-70 वर्षको उमेरबीच अकाल मृत्युमा पुर्याउने गरेको छ। नेपालमा मुख्य गरी उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु र श्वास प्रश्वास सम्बन्धी लगायत नसर्ने रोग मृत्युको मुख्य कारण बन्दै गएका छन्। यो समस्या घटाउन नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य सेवा विभागको सहकार्यमा पेन्डी प्याकेज नामक एक नयाँ कार्यढाँचा विकास गरेको छ। सुदूरपश्चिम प्रहरीले भारतमा चोरी गरिएको ठूलो मात्राको गरगहना र नगद बरामद गरेको छ। प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले लामो अनुसन्धानपछि भारतको दिल्लीमा भएको चोरीको घटनामा सफलता हात पारेको हो। प्रहरीले हीरा, मोती, सुनचाँदीका गरगहना, विभिन्न कम्पनीका घडी, नेपालसहित विभिन्न देशका मुद्रा गरेर 2,10,00,000 बढी मूल्य बराबरको सामान बरामद गरेको जनाएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारतको दिल्लीको राजेन्द्र नगरका सञ्जय कुमार माकिजाको घर फागुन 13 गते चोरी भएको थियो। जनता पार्टीका संस्थापक अभिजय दिपकेले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्। सामाजिक सञ्जाल एक्समा केही वाट्सएप म्यासेजका स्क्रिनसटहरू सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। दिपकले नोट परीक्षाको प्रश्नपत्र लिक भएको विषयलाई लिएर शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै अनलाइन हस्ताक्षर अभियान सुरु गरेका थिए। यो अभियानमा करिब 3,00,000 बढीले हस्ताक्षर गरिसकेका छन्। यही अभियानका कारण आफूलाई ज्यान मार्ने धम्की आएको दिपकको आरोप रहेको छ। अधिकतम तापक्रम 36 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 27 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 31 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 6 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 69% मापन गरिएको छ।
गणतन्त्र दिवसको अवसर पारी माडीको बसन्तपुरमा माडी मौलिक सांस्कृतिक उत्सव आयोजित सहकारी क्षेत्रको मौलिक कला संस्कृति र स्थानीय पर्यटन विकासमा टिपुङ विश्वास सरकारले लगाएको विभिन्न शीर्षकका करहरूको विरोधमा आइतबार चितवनमा फरक खालको प्रदर्शन हुने यसैको नतिजाप्रति चितवनका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले असन्तुष्टि व्यक्त नेपाली कंग्रेसका सभापति गगन थापाले सबै नेताहरूलाई एकजुट भएर अगाडि बढ्न आह्वान नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिने र काठमाडौँबाट बाहिरिने लामो दूरीका सार्वजनिक गाडीमा अबदेखि लगेजमा ट्याग प्रणाली लागू गरिने दूरपश्चिम प्रहरीले भारतमा चोरी गरिएको 2,10,00,000 बढी मूल्य बराबरको सामान बरामद अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु नमस्कार।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 5563 5550 7071 र 9855 7053।
2: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0656 4394 4493 580 र 9855 2640।
3: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। पाँच थरमा गएराती परेको अविरल वर्षापछि आएको बाढी पहिरोले घर पुल लगायत भौतिक संरचनामा क्षति, मध्य पहाड़ी लोकमार्ग अवरुद्ध। उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श संस्थाबाट मात्रै सेवा लिन शिक्षा तथा खेलकुद मन्त्रालयको आग्रह। पश्चिम तराईका जिल्लाहरूमा आउँदो सोमबारसम्म गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। चीनको साङ्शी प्रान्त स्थित कोइलाखानीमा भएको दुर्घटनामा 90 जनाको मृत्यु, 9 जना अझै बेपत्ता। र काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जीत, किर्गिस्तान 3-0 सोझो सेटमा पराजित।
5: दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
6: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: अब समाचार विस्तारमा। गैराती अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँच थरको याङवरक गाउँपालिका र हिलिहाङ गाउँपालिकाका विभिन्न क्षेत्रमा घर, झोलुङ्गे पुल तथा निर्माणाधीन पुल बगाउँदा जनजीवन प्रभावित बनेको छ। जिल्ला प्रहरी कार्यालय पाँच थरका प्रहरी नायब उपरीक्षक अनिश कुमार कर्णका अनुसार बाढी पहिरोबाट याङवरक गाउँपालिका 1 लम्बा खोलामा माथिबाट आएको पहिरोले स्थानीयको घर गोठ बगाएको छ। यस्तै याङवरक 1 लामिटार स्थित भित्री सड़क खण्डमा लामिटारबाट चामलिङ डाँडा जोड्ने करिब 100 मिटर लम्बाईको फलामे झोलुङ्गे पुलमा समेत बाढीले क्षति पुर्याएको छ। उता हिलिहाङ गाउँपालिका 2 लिम्बुनी पुल स्थित तमोर करिडोर सड़क खण्डमा निर्माणाधीन बेली ब्रिजमा पनि बाढीले ठूलो क्षति पुर्याएको प्रहरीले जनाएको छ। यस्तै याङवरक गाउँपालिका 2 दोभान स्थित पुष्पलाल मध्य पहाड़ी लोकमार्ग अन्तर्गत मेवा खोलामा निर्माणाधीन पक्की पुल पनि बाढी सँगै आएको ढुङ्गा माटो र पानीले बगाएपछि सवारी साधन सञ्चालन ठप्प भएको छ। अविरल वर्षापछि आएको बाढी र पहिरोले अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको र हालसम्म कुनै मानवीय क्षति नभएको पाँच थरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिनुभयो। यस्तै गएराती इन्द्रावती खोलामा आएको बाढीले मोटरेबल पुलमा क्षति पुर्याउँदा यातायात अवरुद्ध भएको छ। ताप्लेजुङ र पाँच थरको सिमाना भई बग्ने इन्द्रावती खोलाले मोटरेबल पुलमा क्षति पुर्याउँदा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनेको हो। ताप्लेजुङको सिदिङवा गाउँपालिका 4 साबलाखु र पाँच थरको याङवरक गाउँपालिका 4 थरपु जोड्ने गरी इन्द्रावती खोलामा निर्माण गरिएको मोटरेबल पुलमा बाढीले क्षति गरेको हो। साबलाखुका स्थानीय सञ्जय पन्दाका अनुसार शुक्रबार राति इन्द्रावती खोलामा आएको बाढीले पुलमा क्षति पुर्याएको हो। जिल्ला खेलकुद शिक्षा तथा खेलकुद विकास मन्त्रालयले शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ। मन्त्रालयले आर्थिक वर्ष 2082-83 लागि नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनका लागि आग्रह गरेको हो। मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा 1,559 संस्थाहरू समावेश छन्। सरकारले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका विद्यार्थीलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थाहरूलाई कारवाही अभियान शुरू गरेको छ। यही जेठ 1 गते काठमाडौँ उपत्यकाका अवैध तथा शंकास्पद संस्थाहरूमा छापा मारेर पक्राउ पारिएका मध्ये 32 जनालाई नेपाल प्रहरीले कारवाहीका लागि मुद्दा दायरको तयारी गरेको छ। शैक्षिक परामर्श क्षेत्रमा शुद्धिकरणका लागि शिक्षा मन्त्रालय र प्रहरीको सहकार्यमा देशभर अभियान सञ्चालन गर्ने जनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा 3 दिनसम्म अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढी भई अत्यधिक गर्मी हुने सम्भावना रहेको प्राधिकरणद्वारा आज जारी सूचनामा जनाइएको छ। ती प्रदेशको तराईका भूभागमा मध्यम तातो लहरको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले दाङ बाँके बर्दिया डोटी कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा यस्तै कपिलवस्तु रूपन्देही अर्घाखाँची पाल्पा प्युठान रोल्पा सल्यान सुर्खेत अछाम डडेलधुरा र बैतडीलाई अध्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ। अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ। घरमै बनाएको ताजा खानेकुरा खान सकेसम्म जङ्क फुड नखान खेतबारीमा वा बाहिर काम गर्दा बिहान गर्मी बढ्नु अघि वा दिउँसो शीतल फर्केपछि मात्रै गर्न बालबालिकालाई चर्को खाममा खेल्न जान नदिन प्राधिकरणद्वारा आज जारी सतर्कता सम्बन्धी सूचनामा उल्लेख छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज झोला ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्य सहित सो प्रणाली लागू गर्न लागेको हो। त्यस सम्बन्धमा हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासंघ बीच औपचारिक सम्झौता भएको छ। सम्झौता पत्रमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी र राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गर्नुभएको हो। सम्झौता अनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यही जेठ 15 गतेदेखि ट्याग लगाइने छ। यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिनेछ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकार गठनले छोटो अवधिमा गरेको नवीन कार्यबाट जनतामा आशा जगाएको बताउनु भएको छ। नुवाकोटमा आज आयोजित कार्यक्रममा मन्त्री डाक्टर तिमल सिन्हाले विगतका दिनमा राजनीतिले राज्यका निकाय र सार्वजनिक सेवा प्रवाहलाई बिचौलियाले नियन्त्रणमा लिएर जनतामाथि गरिएका अन्यायलाई उन्मुक्ति दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। आगामी 5 वर्षमा रचनात्मक काम गरेर जनताको मुहारमा खुसी ल्याउन अहिलेको सरकार सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो। सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगमा कार्यरत कर्मचारी तथा मजदूरहरू 14 महिनादेखि तलब ज्याला नपाउँदा मर्कामा परेका छन्। शुक्रबार उद्योग परिसरको मूल गेटमा आयोजित पत्रकार सम्मेलन मार्फत मजदूर संघर्ष समितिले लामो समयदेखि तलब सञ्चय कोष नागरिक लगानी कोष तथा अन्य सेवा सुविधा नपाउँदा मजदूरहरूको अवस्था दयनीय बन्दै गएकाले सरकारसँग आफूहरूले न्याय पाउनुपर्ने माग गरेको छ। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
0: लामो समयदेखि तलब सञ्चय कोष नागरिक लगानी कोष तथा अन्य सेवा सुविधा नपाउँदा मजदूरहरूको अवस्था दयनीय बन्दै गएको जनाएको हो। संघर्ष समितिका अनुसार उद्योगले 14 महिनाको तलब ज्याला भुक्तानी गरेको छैन भने तलबबाट कट्टा गरिएको 45 महिनाको सञ्चय कोष रकम र 35 महिनाको नागरिक लगानी कोष रकम सम्बन्धित निकायमा जम्मा गरिएको छैन। 3 किस्तासम्मको बिमा प्रिमियम समेत भुक्तानी नभएको मजदूरहरूको गुनासो छ। मजदुरहरूले तलब नपाउँदा घर खर्च चलाउन छोराछोरीको शिक्षा तथा उपचार खर्च व्यवस्थापन गर्न कठिन भएको मजदुरहरूले बताएका छन्। आर्थिक अभावका कारण केही कर्मचारी बिरामी परेको तथा हालसम्म 8 कर्मचारी तथा मजदुरको मृत्यु भइसकेको सङ्घर्ष समितिले जनाएको छ। 2078 साल यता अनिवार्य अवकाश प्राप्त गरेका 132 कर्मचारी तथा मजदुरहरूले पाउनुपर्ने सेवा सुविधा समेत अझै नपाएको जनाइएको छ। राज्यले निजामती कर्मचारीलाई 15-15 दिनमा तलब उपलब्ध गराउने निर्णय गरिरहँदा आफूहरू भने 14 तलबविहीन बनेको भन्दै शान्तिपूर्ण रूपले आफ्ना माग सरकारसँग राखिएको सङ्घर्ष समितिका संयोजक देवेन्द्र झाले बताउनु भयो।
8: हाम्रो एउटा सिङ्गल मात्र माग हो ज्याला, र ज्याला बाहेक अरू हामी काममा पनि फर्कन तयार छु, काम गर्न पनि तयार छु। ज्यालाको व्यवस्था होस्, सरकार समक्ष हामीहरूलाई न्याय होस्, हामीहरू तलब पाऊ।
0: सङ्घर्ष समितिले बाँकी तलब ज्याला, सञ्चय कोष, नागरिक लगानी कोष, बिमा प्रिमियम तथा अवकाश प्राप्त कर्मचारीको सेवा सुविधा तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ। एक समय गैडाछाप सिमेन्टका कारण देशभर परिचित उदयपुर सिमेन्ट उद्योग पछिल्ला केही वर्ष यता आर्थिक सङ्कटका कारण पटक पटक बन्द हुँदै आएको छ। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
4: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सामुदायिक रेडियो प्रविधि मैत्री हुँदै जनअपेक्षा अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिनु भएको छ। दक्षिण एसियाको पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथाको 30 स्थापना दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री डाक्टर तिमल सिन्हाले आम नागरिक तथा बुद्धिजीवीका कारण रेडियोको महत्व अहिले पनि नघटेकोले मर्यादित र उत्तरदायी पत्रकारिता आजको आवश्यकता रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले संचार माध्यमको दिगोपनाका लागि सकारात्मक प्रभाव पार्ने गरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताउनुभयो। सड़क डिभिजन कार्यालय बाँकेले सार्वजनिक सड़क क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा तथा अन्य संरचना हटाउन पुनः सूचना जारी गरेको छ। कार्यालयले सार्वजनिक सड़क ऐन 2031 अनुसार राष्ट्रिय राजमार्ग तथा सार्वजनिक सड़क सीमाभित्र स्थायी तथा वा अस्थायी संरचना निर्माण गर्न नपाइने स्पष्ट गर्दै अतिक्रमित संरचना तत्काल हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको जारी सूचनामा उल्लेख छ। कार्यालयका अनुसार कर्णाली राजमार्ग अन्तर्गतका विभिन्न क्षेत्र तथा कोहलपुर नेपालगंज सड़क खण्डको दायाँ बायाँ निर्माण गरिएका संरचनाका कारण सड़कको दायाँ बायाँ निर्माण गरिएका संरचनाका कारण सड़क विस्तार तथा स्तरोन्नति कार्य प्रभावित हुँदै आएकोले सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र हटाउन भनिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी उपलब्धताका बारेमा खोपका लागि ग्लोबल एलायन्स गाविका उच्चस्तरीय टोलीसँग छलफल गर्नुभएको छ। स्विजरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य संगठन डब्ल्युएचओको 79 विश्व स्वास्थ्य सभामा भाग लिने क्रममा गाविका उच्चस्तरीय टोलीसँगको छलफलमा उहाँले संक्रमणकालमा खोप कार्यक्रमलाई प्रभावित हुन नदिन गाविसँगको निरन्तर सहयोग अपरिहार्य रहेको बताउनु भएको छ। उहाँले नेपालको सार्वजनिक स्वास्थ्य खर्च अझै पनि कुल ग्राहस्त उत्पादनको करिब 5% हाराहारीमा मात्र सीमित रहेको अवस्थामा गाविसँगको निरन्तर सहयोग र घनिष्ठ समन्वय अपरिहार्य रहेको बताउनु भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जनाउनु भएको छ। भोजपुरको रामप्रसाद राई गाउँपालिका 8 खोक्सीमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै ओडाले निशुल्क विद्युत जडान कार्यक्रम सञ्चालन गरेपछि वर्षौंदेखि बिजुली बाल्न नपाएका गरीब परिवार अहिले बिजुली बाल्न पाउँदा निकै खुशी छन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
9: भोजपुरको रामप्रसाद राई गाउँपालिका 8 खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै ओडाले निशुल्क विद्युत जडान कार्यक्रम सञ्चालन गरेको छ। ओडाले 2,00,000 बजेट विनियोजन गरेर आर्थिक अभावका कारण विद्युत सेवाबाट वञ्चित परिवारको पहिचान गरी प्राथमिकताका आधारमा सहयोग गरिएको वडा अध्यक्ष बाजकुमार राईले बताउनुभयो। विद्युत सेवा पुगेपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज हुनुका साथै बाल बालिकाको अध्ययन, घरेलु कामकाज तथा सुरक्षामा समेत सकारात्मक प्रभाव परेको उहाँको भनाइ छ।
10: यसले चाहिँ अलिकति दलित बालबालिकाहरू अलिकति पढ्न लेख्नको लागि पनि समस्या छ भन्ने कुरा आयो, अनि आर्थिक स्थिति पनि अलिकति कमजोर भएको भन्ने पनि उहाँहरूले आयो र त्यो पनि हो। त्यसो भएको हुनाले हामीले चाहिँ यति गर्दाखेरि चाहिँ अलिकति दलित परिवारहरूलाई चाहिँ बालबालिकाहरूलाई पढ्न लेख्नको लागि अनि केही अरू आफ्नो भराइसी कामकाजहरू गर्नको लागि चाहिँ सहज हुन्छ भन्ने हिसाबले हाउसवाइफ गरिएको।
9: विद्युत सेवा उपलब्ध भएसँगै साँझ पखको अँधेरो हट्नुका साथै आधुनिक प्रविधिको प्रयोगमा सहजता आएको स्थानीयवासीको भनाइ छ।
11: अहिले विद्युत आएर चाहिँ लेख पढ्नुको क्षेत्रदेखि लिएर सबै कुरामा सहज भएको छ हामीलाई। हाम्रो आर्थिक अवस्था नै कमजोरी थियो, लाइन ल्याउनु पनि सकिरहेको थिएन।
12: त्यो आर्थिक अवस्था नै हामी चाहिँ कमजोरी नै हो सर। यसरी जोड्न गाह्रै अब के अब समय पर्खिनै पर्ने कमाएर त्यो तत्कालका लागि चाहिँ जोडिदिनु भयो, अहिले चाहिँ राम्रो भयो।
9: उडाले गरेको यस कामले विपन्न दलित परिवारको बस्तीमा विद्युत पुगेको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
4: नेपाल टेलिकमले डोल्पाको छारका ताङसोङ गाउँपालिकाको केन्द्र काकोटमा 4G सेवा शुरू गरेको छ। समुद्री सतहदेखि 4,200 मिटर उचाइमा अवस्थित मुकोट स्थित टावरमा 4G उपकरण जडान गरी माइक्रोवेभ रेडियो मार्फत 4G सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेले जानकारी दिनुभयो। अब डोल्पा जिल्लाकै डोल्पो बुद्ध गाउँपालिका र सेफोक्सुण्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा टेलिकमको 4G सेवा पुग्न बाँकी रहेको र निकट भविष्यमा ती स्थानीय निकायहरूमा समेत 4G सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिने टेलिकमले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनको लिउ सेन्यु कोइला खानीमा भएको दुर्घटनामा 90 जनाको मृत्यु भएको छ भने 9 जना अझै बेपत्ता छन्। उत्तरी चीनको साङसी प्रान्त स्थित ताइयुआन काउन्टी स्थित कोइला खानीमा भएको दुर्घटनामा 247 कामदार रहेको बीबीसीले जनाएको छ, जसमध्ये 100 भन्दा बढी कामदारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। 27 जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको, एकको अवस्था गम्भीर रहँदा अन्यलाई भने सामान्य चोट लागेको छ। ताइयुआनको आपतकालीन व्यवस्थापन ब्यूरोका अनुसार प्रान्त सरकारले उद्धारकर्ता र चिकित्सा कर्मचारी सहित 755 जनालाई घटनास्थलमा उद्धारका लागि तैनात गरेको र उद्धार कार्य जारी रहेको जनाइएको छ। अत्यधिक कामदारहरूले श्वास प्रश्वासका क्रममा दूषित ग्यासको सेवनले गर्दा घाइते भएको स्थानीय संचार माध्यमले जनाएको छ। खानी दुर्घटनामा सम्बन्धित कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई कानून अनुसार नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको ब्यूरोले जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आफ्नो 4 दिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री रुबियोले आज भारतको पूर्वी सहर कोलकाताबाट राजधानी नयाँ दिल्ली जानु भएपछि भारतका प्रधानमन्त्री मोदीसँग भेट गर्नुभएको बीबीसीले जनाएको हो। अमेरिकी अधिकारीहरूका अनुसार अमेरिकी विदेश मन्त्री रुबियोले भारतका प्रधानमन्त्री मोदीसँगको भेटमा उहाँलाई अमेरिका भ्रमणको निम्तो दिनुभएको छ। यता भारतका प्रधानमन्त्री मोदीले भने भेटका क्रममा क्षेत्रीय तथा विश्व शान्ति र सुरक्षा सम्बन्धी विषयमा छलफल भएको बताउनु भएको छ। दुई देशबीच आर्थिक सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने प्रयास भइरहेका बेला अमेरिकी विदेश मन्त्री रुबियोको यो भ्रमण भएको हो। साथै इरान युद्धका कारण उत्पन्न विश्वव्यापी ऊर्जा संकटले भारतलाई गम्भीर रूपमा प्रभावित पारेको अवस्थामा यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको लागि गृह कार्य भइरहेको बताउनु भएको छ। हेटौँडा औद्योगिक क्षेत्रको शनिबार निरीक्षण गर्नुहुँदै मन्त्री यादवले बन्द उद्योगलाई सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउनुभयो। रुग्ण उद्योगहरू सञ्चालनमा आए युवाका लागि रोजगारीको अवसर सिर्जना हुनुका साथै देशको आर्थिक विकासमा समेत टेवा पुग्ने उल्लेख गर्नुहुँदै मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा रुग्ण कपडा उद्योग सञ्चालनको लागि बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। अमेरिकी सरकारको आर्थिक सहयोगमा विक्रम सम्बत 2020 साल मङ्सिर 20 गते स्थापना भएको हेटौडा औद्योगिक क्षेत्रभित्र हाल 147 उद्योग तथा प्रतिष्ठानहरू रहेका छन्। नेपाल राष्ट्र बैङ्कले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता वर्गका ग्राहकलाई विशेष काउन्टर तोकेर सेवा प्रदान गर्न निर्देशन दिएको हो। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नु पर्ने नयाँ व्यवस्था गरिएको छ। बैङ्क तथा वित्तीय संस्थाले एटीएम लाउन्ज भएका स्थानमा ब्रेल लिपिका संकेत तथा ध्वनि सहयोग सहितका कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नु पर्ने नयाँ व्यवस्था गरिएको छ। आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले समेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्नेछ। त्यस्तै क्रेडिट र डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि समेत जडान भएको हुनुपर्छ।

0: भएको भन सरकारले जनाएको छ। बिरगन्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा खाने तेल, जुस, कपडा, जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटी निर्यात हुने गरेको प्रमुख भन्सार प्रशासक मैनालीले बताउनु भयो। चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा बिरगन्ज नाकाबाट मात्रै करिब 48 अर्ब 11 करोड रुपियाँ बराबरको भटमासको प्रशोधित तेल, 6 अर्ब 22 करोड रुपियाँ बराबरको फलफुलको जुस, 5 अर्ब 35 करोड 53 लाख रुपियाँको प्रशोधित सूर्यमुखी तेल, 1 अर्ब 4 करोड 7 लाख रुपियाँको प्रशोधित पाम तेल निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार।
2: काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले विजय सुरुवात गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कबड हलमा शनिबार भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको छ। नेपाली टोली सुरुवातबाटै खेलमा हावी भएको थियो। नेपालले पहिलो सेट 25-18, दोस्रो सेटमा 25-20 र तेस्रो सेट 25-13 जितेको हो। जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी सुमित्रा रेग्मी प्लेयर अफ दि म्याच घोषित भइन्। समूह एमा रहेको नेपाल 4 अङ्क सहित दोस्रो स्थानमा पुगेको छ। भारत 5 अङ्क सहित शीर्ष स्थानमा छ। किर्गिस्तान 3 अङ्क सहित तेस्रो तथा अङ्कविहीन मालदिव्स समूहको पुछारमा छ। नेपालले यो जितसँगै सेमी फाइनलको सम्भावना बलियो बनाएको छ। आइतबार मालदिव्सलाई हराए नेपाल अन्तिम चारमा पुग्नेछ। शनिबारकै खेलमा भारतले मालदिव्सलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। भारतले मालदिव्सलाई 25-9, 25-14 र 25-17 सोझो सेटमा पराजित गरेको हो। लगातार दोस्रो जितसँगै भारतले सेमी फाइनलमा सम्भावना बलियो बनाएको छ। च्याम्पियनसिपमा आइतबार 3 खेल हुनेछन्। आइतबार नेपालले मालदिवसँग प्रतिस्पर्धा गर्नेछ। समूहको अन्तिम खेल भारत र किर्गिस्तान बीच सोमबार हुनेछ। पञ्चकन्या रूपन्देही सुपर लिगको उपाधि वेस्टर्न क्रिकेट क्लब बुटवलले हात पारेको छ। भैरहवा स्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिबार भएको 24 औं संस्करणको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब भैरहवालाई 45 रनले पराजित गर्दै वेस्टर्नले चौथो पटक उपाधि जित्न सफल भएको हो। गत सिजनको सुपर लिग पनि उसैले हात पारेको थियो। उपाधि विजेता वेस्टर्नले 1,01,000 रुपियाँ र उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले 50,001 रुपियाँ पुरस्कार प्राप्त गरेको छ।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति कोशी प्रदेशका केही स्थानहरूमा मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका हिमाली भूभागका 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 30.7 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 21.3 डिग्री सेल्सियस, वर्षा 6.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.8 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, वर्षा 2.4 मिलिमिटर। दिपालको अधिकतम 39.2 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। 5 थरमा गैराती परेको अविरल वर्षापछि आएको बाढी पहिरोले घर पुल लगायत भौतिक संरचनामा क्षति, मध्य पहाडी लोकमार्ग अवरुद्ध। उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श संस्थाबाट मात्रै सेवा लिन शिक्षा तथा खेलकुद मन्त्रालयको आग्रह। पश्चिम तराईका जिल्लाहरूमा आउँदो सोमबारसम्म गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। चीनको साङ्सी प्रान्त स्थित कोइला खानीमा भएको दुर्घटनामा 90 जनाको मृत्यु, 9 जना अझै बेपत्ता। र काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिरो जित, किर्गिस्तान 3-0 सोझो सेटमा पराजित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
3: कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
4: गुड
3: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 मा बायो साइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा

0: नयाँ भर्ना खुल्ला भएको छ।
1: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
0: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 98450 र म्यानेजमेन्ट तर्फ 98550 र 98550
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
1: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
2: वन क्षेत्रमा आगो बाल्ने, चुरोट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अपनाउनु पर्दछ।
1: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौं।
2: जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92260 र वेबसाइट chitawannationalpark.gov.np।
3: हेलो
4: हेलो बुढी, के छ खबर?
3: ठिकै छ, चलेकै छ।
4: ल भिडियो अन गर् त, तलाई हेरम।
3: भिडियो अनै छ त, देख्नु भएन र?
4: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
3: माडीको नेट यस्तै त हो नि।
4: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
1: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
2: सेवाका लागि माडी सम्पर्क 0556 1040 र 98452 0828 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
5: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइललाई। टेकमाइललाई
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
6: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। तराईमा तीन दिनसम्म लू चल्ने, सुदूरपश्चिमका जिल्लामा 40 डिग्रीसम्म तापक्रम पुग्ने चेतावनी, डाक्टरद्वारा उच्च सतर्कता अपनाउन आग्रह।
1: 40 डिग्री सेन्टिग्रेड भन्दा बढी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन, अलिकति पातलो खालको कपडाहरू लाउनु पर्छ, लुज फिटिङ कपडाहरू लाउनु पर्छ।
0: कांग्रेसद्वारा कोशी संकल्प, सार्वजनिक समावेशी विकासमा जोड, एमालेभित्र नेतृत्व परिवर्तनको बहस सर्किँदै नेतृत्व परिवर्तनको माग अप्रत्याशित नभएको राजनैतिक विश्लेषकको दावी।
2: सबैतिर नि त्यो नेतृत्व परिवर्तनको आवाज हो, अब यतिखेर हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ अब त्यही पार्टीका मान्छेले विचार गर्नु पर्यो।
0: नेपालगंजको हलपुर सड़क क्षेत्रमा अतिक्रमित संरचना हटाउन 30 दिने समय सीमा जारी, तिप्लाटा नाका पुनः सञ्चालनमा, पाँच थरमा बाढ़ी पहिरोको कहर, याङवरका स्थानीय समस्यामा।
3: खवासको दुईटा घर बगाएको अनि माथि दुईटा घर पनि बस्न नहुने गरी क्षति पुर्याएको, त्यहाँको मान्छे अन्त्य सारिएको, तीन नम्बर वडामा तीनटा घर बगाएको क्षतिग्रस्त।
0: र चीनको कोइला खानी विस्फोटमा 90 जनाको मृत्यु, संयोग कामदार प्रभावित, काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जित, मालदिव्स पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: प्रेस काउन्सिलको अध्यक्षको पदपूर्तिका लागि दरखास्त आह्वान भइरहँदा कस्ता अध्यक्ष छनौट होलान् भनेर चासो व्यक्त भइरहेका छन्। प्रेस काउन्सिल सक्षम, स्वायत्त र अधिकार सम्पन्न भयो भने समाज र सरकारसँग संचारकर्मीको प्रत्यक्ष द्वन्द पनि कम हुन्छ। राज्यका अन्य निकायले पत्रकारलाई दुःख दिन सक्दैन, पत्रकारले पनि एउटै नियामक निकायको संहिता र नियम पालना गरे पुग्छ। काउन्सिल अर्धन्यायिक प्रकृतिको निकाय हुनाले ती काम गर्न सक्ने पदाधिकारी छनौट हुनु अत्यावश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: आजदेखि पर्सिसम्म तीन दिन तराईका धेरै स्थानमा तातो हावाको लहर अर्थात लू चल्ने सम्भावना देखिएकाले विशेष सावधानी अप्नाउन सरकारले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले आज तातो दिन तथा तातो लहर लू सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि अनुरोध गरेको हो। महाशाखाले विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानहरूमा तातो बढ्ने जनाएको छ। अधिकतम तापक्रम 38 डिग्री सेल्सियसदेखि 40 डिग्री सेल्सियससम्म वा सोभन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न र सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध समेत गरेको छ। सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घखाँची, रूपन्देही र कपिलवस्तु रहेको महाशाखाका मौसमविद रोजन लामिछानेले बताउनुभयो।
6: विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईका भूभागहरूमा चाहिँ अलिकति तातो हावाको लहर चल्न सक्ने सम्भावना चाहिँ बढी छ र जुन सुदूरपश्चिम प्रदेशको पहाड र लुम्बिनी प्रदेशको पहाडी भूभागहरूमा विशेष गरी तल्लो पहाडी सुरेको पहाडी भूभागहरूमा चाहिँ अथवा भ्याली खोचहरूमा चाहिँ तातो दिन हुन सक्ने सम्भावना देखिन्छ भने अन्य जुन क्षेत्रहरू छ देशको अन्य भूभागहरू छ जस्तै अब कोशी मधेस बागमती गण्डकी र जुन कर्णाली प्रदेशको पनि पहाडी हिमाली भूभागहरूमा चाहिँ बाटो लाग्ने पानी पर्न सक्ने सम्भावना छ र तापक्रम बढे पनि केही समयपछि विशेष गरी अपराह्नपछि चाहिँ ठाट हुन सक्ने सम्भावना चाहिँ देखिन्छ।
5: विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरूमा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउरिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले सोबाट बस्न पनि अनुरोध गरेको छ। विभागले तातो हावा तथा तातो लहरबाट बस्न, बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिर चर्को घाममा नजाने, हल्का सुतीको कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने टोपी लगाउन पनि सुझाव दिएको छ। त्यस्तै नियमित पटक पटक पानी तथा झोल पदार्थ जुस शर्बत आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्य कर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन सक्ने समेत डाक्टरहरूले सुझाव दिएका छन्। सिआइएनसँग कुरा गर्दै डाक्टर रोशन झाले भन्नुभयो,
1: एउटा कुरा के बुझ्नु पर्छ भने 38 डिग्री सेन्टिग्रेड भन्दा यदि बाहिरी टेम्परेचर बढ्यो भने हाम्रो शरीरको लागि अनुकूल नहुने रहेछ। 40 डिग्री सेन्टिग्रेड भन्दा बढी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन। त्यस्तोमा चाहिँ अलि हामी चाहिँ सेड भएकै ठाउँमा घरभित्रै बस्नुपर्छ, अलिकति पातलो खालको कपडाहरू लाउनुपर्छ, लुज फिटिङ कपडाहरू लाउनुपर्छ, अनि त्यसमा चाहिँ तपाईँको कस्तो भने अलिकति पानी हाइड्रेसनहरू मेन्टेन गर्नुपर्छ। सो बच्चाहरू स्कुलमा अहिले चाहिँ एसेम्ब्लीमा या कुनै स्पोर्ट्सहरू भइरहेको हुन्छ, बिहान तिनीहरूलाई गेम्सिम खेलाइरहेको हुन्छ, होइन, आजकल त एक्स्ट्रा करिकुलम भनेर विभिन्न किसिमका गेमहरू पनि खेलाउँछन्। त्यसमा चाहिँ अब बाबुहरू आउँदाखेरि भन्छन् आज त पापा 3-4 ढल्यो, बाबुलाई पनि गाह्रो भइरहेको हुन्छ। सो यस्तोमा हामीले के भन्छौँ भने गर्मी यदि बाहिरी टेम्परेचर बढिरहेछ भने त्यस्तो अवस्थामा हामीले कि सेड भएको ठाउँमा एसेम्ब्ली गर्नु पर्यो, बच्चाहरूले पानी प्रोपर खाएछ कि छैन, अत्याधिक मात्रामा बच्चाहरूले पानी खानलाई हामीले चाहिँ इन्करेज गर्नु पर्यो। अर्को चाहिँ हामीले चाहिँ सक्दो यदि बढी गर्मी छ भने बाटोमा जस्तो बसमा आउँछन्, बसहरू एसी छैन, होइन, कतिपय बच्चा हिँडेर स्कुल जान्छन्, होइन, त्यस्तो अवस्थामा छाताहरू ओढेर जाने। यदि 40 माथि टेम्परेचर छ भने अनलाइन क्लास गरेर भए पनि बच्चाहरूलाई 8-10 चाहिँ बिदा राख्नु नै उत्तम उपाय हो गर्मीबाट जोगिने भनेको।
5: नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किँदै गएको छ। पछिल्लो शीर्ष नेताहरूबाट एमालेमा नेतृत्व परिवर्तनको माग बढ्दै गएको हो। हिजो बसेको सचिवालय बैठकमा नेता विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङले नैतिकताको आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मार्ग प्रशस्त गर्नुपर्ने माग गर्नुभएको थियो। बैठकमा शीर्ष नेताहरू नै चुनावमा तेस्रो पार्टी हुनुमा नेतृत्व नै जिम्मेवार रहेको भन्दै साङ्गठनिक पुनर्गठन र पुनर्जागरणको ढोका खोल्न अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने अडान समेत राखेका थिए। नेता ईश्वर पोखरेलले पनि आत्मसमीक्षा र पुनर्गठनको बाटो अवलम्बन गर्न सुझाव दिनुभएको छ। आज बसेको बैठकमा पनि राजीनामाको विषय उठेको छ। नेताहरू योगेश भट्टराई, महासचिव शंकर पोखरेल लगायतका नेताहरूले अध्यक्ष ओलीले राजीनामा दिनुको विकल्प नभएको समेत बताएका छन्। एमाले उपमहासचिव लेखराज भट्टले बैठकका बारेमा जानकारी दिँदै भन्नुभयो,
7: पार्टीको अनुशासन विधि पद्धतिमा जे दिनुपर्ने हो त्यो दिनुपर्छ, बाहिर आफ्ना लागेका विषय वस्तुहरू हाम्रो कमिटी छ, त्यो कमिटीमा गर्ने कुरा हुन्, कमी कमजोरीहरू कहाँ कहाँ छन् त्यसको समीक्षा गरेर जहाँ जहाँ सच्याउनु पर्ने हो, ज जसका छन् ती कमी कमजोरीलाई हटाएर पार्टी एकमना एकता एकताबद्ध भएर अगाडि जानुपर्छ र अहिलेको नेपालको परिस्थिति जे छ, त्यो सङ्कट जे छ आइलागेको, त्यो सङ्कटका विरुद्ध पार्टीले एकताबद्ध भएर एकरूपतामा जानुपर्छ, अघि बढ्नुपर्छ र आम तलैसम्मका कार्यकर्तामा जो उदासीनता छ त्यसलाई ऊर्जामा बदल्नुपर्छ भन्ने नै सार।
5: नेता अष्टलक्ष्मी साकेले पनि सामाजिक सञ्जालमा लेखेर अध्यक्ष ओलीको राजीनामाको माग गर्नुभएको छ। पार्टीलाई पुनर्जीवित गर्न अध्यक्ष ओलीको राजीनामाको विकल्प नभएको उहाँले बताउनु भएको हो। पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता खुलाएसँगै एमालेभित्र नेतृत्व परिवर्तनको बहस चुलिएको छ। 11 महाधिवेशन सम्पन्न भएको 1 नबित्दै पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चल्नुलाई कसरी लिन सकिन्छ? राजनीतिक विश्लेषक श्याम श्रेष्ठले सिआइएनसँग भन्नुभयो,
2: जुन पराजय भोग्यो नि एमाले, त्यहीदेखि यो कुरा उठेको थियो। त्योभन्दा अगाडि पनि यो कुरा थियो, तर मनमा कुरा उठाउन नसक्ने स्थिति, अगाडिपट्टि परेर सबै डराएको स्थिति, भयभीत स्थिति, त्यस्तो खालको स्थिति हो। अब अहिले चाहिँ अब उनीहरू चाहिँ डरबाट अलिकति माथि उठेर कुरा उठाउने खोजेको स्थिति त्यो हो। त्यहाँ नेतृत्व परिवर्तन हुनुपर्छ भनेर अब अलि अगाडिदेखि नै कुरा थियो, तर त्यो अगाडि आउन सकेका थिएन, अहिले आएको मात्रै हो।
5: जस्तो चुनावलाई मात्रै लिन सकिन्छ या अरू कुनै त्यस्ता कारण हुन सक्छन्?
2: त्यो पार्टी विधानमा 70 पुगे पछाडि नेतृत्व छोड्ने भन्ने कुरा थियो, र त्यो कुरालाई योभन्दा अगाडि नै सच्याएर फेरि केपी ओली नै कन्टिन्यू गर्ने भन्ने कुरा गरियो। त्यो कुराप्रति

0: अब गरेर त गरियो तर सन्तोष चाहिँ अब युवा नेताहरूको थिएन, किनभने उनीहरूको पालो चाहिँ कहिले पनि नआउने भयो, बरुन्जेल पनि नआउने भयो भनेर भन्ने खालको मनस्थिति त्यहाँ भइराखेको बुझ्छु होइन।
1: के त्यसो भए नेकपा एमाले भित्रको नेतृत्व परिवर्तनको बहस अहिलेको समयमा आउँदा उपयुक्त हो या अरू कुनै हुनुपर्ने?
0: त्यो सबै पार्टीमा एमालेको मात्र कुरा होइन, एमाले माओवादी नेपाली कङ्ग्रेस सबैतिर नै नेतृत्व परिवर्तनको लागि त्यो आवाज उठेको जस्तो थियो। कङ्ग्रेसमा चाहिँ त्यो लागू भयो, अरूमा चाहिँ भएन, त्यति मात्रैको कुरा हो। सबैतिर नै त्यो नेतृत्व परिवर्तनको आवाज हो। अब यतिखेर हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ अब त्यही पार्टीका मान्छेले विचार गर्नु पर्यो।
2: नेपाली कङ्ग्रेसको सुनसरीको लौकहीमा सम्पन्न दुई दिने प्रदेश स्तरीय परामर्श कार्यशालाबाट 28 बुधे कोशी संकल्प सार्वजनिक भएको छ। संकल्प पत्रमा कोशी प्रदेशको पहिचान, भाषा, संस्कृति, कृषि, पर्यटन र प्राकृतिक स्रोत संरक्षणलाई प्राथमिकता दिँदै समावेशी विकासमा जोड दिएको छ। साझा खबरमा अब विदेशका खबर। उत्तरी चीनमा एक कोइला खानीमा भएको भीषण विस्फोटमा 90 जनाको मृत्यु भएको छ। सान्सी प्रान्त स्थित लिउ सेनु कोइला खानीमा ग्यास विस्फोट हुँदा आग लागि भएको थियो। दुर्घटनाका समयमा खानीभित्र 247 कामदार रहेको चिनिया संचार माध्यमले जनाएका छन्। अब अन्त्यमा खेल खबर। काभा महिला भलिबल च्याम्पियनसिपमा भारतले लगातार दोस्रो जित निकालेको छ। त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालाको कवर हलमा आज भएको समूह एको खेलमा भारतले मालदिव्सलाई 25-9, 25-14 र 25-17 पराजित गरेको हो। पहिलो खेलमा भारतले घरेलु टोली नेपाललाई 3-2 पराजित गरेको थियो। मालदिव्सको यो लगातार दोस्रो हार हो। दुई जितपछि भारत 5 अङ्क जोडेर शीर्ष स्थानमा उक्लिएको छ। भारतले समूहको अन्तिम खेल सोमबार किर्गिजस्तानसँग खेल्नेछ।
3: पाल्पा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बन्न सफल। मातृ तथा शिशु मृत्युदर कम हुने अपेक्षा रिपोर्टसँगै देउरागीत नेपालको पहिचान बन्दै विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: रामी यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
6: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
7: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
5: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन। अवशेष त मेरो धन रहेछ नि।
8: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
9: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
2: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। लगातार परेको पानीका कारण पाँचथरको याङवर गाउँपालिकाका स्थानीय प्रभाव

0: प्रभावित भएका छन्। बाढ़ी पहिरोले घर पुल गोठ सड़क बगाएपछि जनजीवन प्रभावित भएको हो। याङ्गर गाउँपालिका वडा नम्बर 1, 2 र 3 मा बाढ़ी पहिरोले घर गोठहरू सड़क झोलुङ्गे पुल जलविद्युत आयोजना लगायतमा क्षति पुर्याएको याङ्गर गाउँपालिकाका उपाध्यक्ष बाबा मेनयाङ बोले सीआईएनसँग बताउनुभयो।
1: अहिले जम्मा 1 नम्बर वडामा 3 झोलुङ्गे पुल बगाएको, खवासको 2 घर बगाएको अनि माथि 2 घर पनि बस्न नहुने गरी क्षति पुर्याएको, त्यहाँको मान्छे अन्त्य सारिएको। 3 नम्बर वडामा 3 घर बगाएको क्षतिग्रस्त, अनि एउटा महादेव थान भनेर एउटा मन्दिर निर्माण गर्दै गरेको त्यो पनि सबै बगाएको। त्यहाँ कि यो मध्य पहाडी लोकमाग जो दार्चुलादेखि चुवा भन्छन् भारत सिक्किमसँगको सिमाना, त्यो बाटोमा चाहिँ सम्पूर्ण बाटोहरू अवरुद्ध, आवाजात नै बन्द भएको। अहिले गाउँपालिकाले हामी जान सक्ने अवस्था भएन, वडालाई जिम्मेवारी दिएर सुरक्षित ठाउँमा उहाँहरूलाई राखिएको छ। अनि अब त्यहाँ के हुन्छ, उहाँहरूलाई घाँस बाँस कपास आवश्यकता कुराहरूलाई चाहिँ पालिकाले हेरिरहेछ।
0: सड़क डिभिजन कार्यालय नेपालगंजको जमुनाहा नेपालगंज कोहलपुर चिसापानी सड़क खण्डमा पर्ने सड़क सीमाभित्रका अनाधिकृत संरचनाहरू हटाउन परिपत्र गरिएको छ। कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै 30 दिनभित्र संरचना हटाउन निर्देशन दिएको छ। ताप्लेजुङको तिमलाता नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। फतलानुङ गाउँपालिका 7 वडाध्यक्ष छेतेन लामाका अनुसार ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। पाल्पा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बनेको छ। यो सँगै पाल्पामा अधिकांश गर्भवती महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति सेवा लिने सुनिश्चितता भएको हो। यसले घरमै असुरक्षित प्रसूति गर्ने पुरानो अभ्यास मेटाउँदै मातृ तथा शिशु मृत्युदर कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
2: लुम्बिनी प्रदेश सरकारले जारी गरेको पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड 2080 पूरा गरेपछि पाल्पालाई औपचारिक रूपमा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै 10 स्थानीय तहले आवश्यक सूचक पूरा गरेपछि पाल्पाले यो ऐतिहासिक उपलब्धि हासिल गरेको रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन राणा बताउनुहुन्छ।
3: सुत्केरी भएकोलाई हामी एकिन गर्छौँ। एकिन गरिसकेपछि हामी घर दैलो अभियान सञ्चालन गर्छौँ, जहाँ हामीले सुत्केरी कहाँ भएको हो र कतिपटक सुत्केरी जाँच भयो घर दैलो अभियानमा सबै कुरा सोध्छौँ। त्यसपछि स्वास्थ्य कार्यालय पाल्पामा पठाउँछौँ। कार्यालय पाल्पाले पनि फेरि पुनः यो ठिक छ कि छैन, एकिन यो यथार्थ हो कि होइन भनिसक्यो भनेर एकिन गर्न स्वास्थ्य कर्मी फेरि जिल्लाबाट पठाउँछ। खास गरेर चाहिँ लुम्बिनी प्रदेशले छुट्टै प्रजनन सम्बन्धी एउटा छुट्टै ऐन बनाएको छ, कार्यविधि बनाएको छ। हामीले त्यसैमा टेकेर चाहिँ यो पूर्ण संस्थागत सुत्केरी स्थानीय तह हुँदै जिल्ला घोषणा गरेका छौँ।
2: घोषणासँगै पाल्पामा ग्रामीण स्वास्थ्य स्वयं सेविकाको भूमिका सबैभन्दा महत्वपूर्ण मानिएको छ। गाउँघरमा पुगेर गर्भवती महिलालाई नियमित गर्भ जाँच स्वास्थ्य संस्थामै प्रसूति र सुत्केरी सेवा लिने प्रेरित गर्ने काम स्वयं सेविकाले गर्दै आएका छन्। तेलगाकी स्वास्थ्य स्वयं सेविका सिर्जना विष्ट यस घोषणा सँगै जिम्मेवारी बढेको बताउनुहुन्छ।
4: गर्भवती महिलालाई हामीले गर्भमा बच्चा रहेदेखि चेक गर्न पठाउँछौँ। प्रसूति हुने बेलामा पनि स्वास्थ्य संस्थामै गएर सुत्केरी सेवा लिनलाई, अनि सुत्केरी भइसकेपछि पनि सुत्केरी जाँच गर्नलाई चाहिँ स्वास्थ्य संस्थामा पठाउँछ। हाम्रो गाउँमा सबैजनाले त्यही सेवा लिनुहुन्छ।
2: पूर्ण संस्थागत प्रसूति सेवायुक्त बन्न प्रत्येक वडाले मापदण्डका सूचक 90% भन्दा माथि पुरा गरेको हुनुपर्छ। यसपछि पालिका र जिल्ला तहबाट पटक पटक अनुगमन तथा मूल्याङ्कन गरिन्छ। सबै प्रक्रिया पूरा भएपछि मात्रै पालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गरिन्छ। बङ्गलासकाली गाउँपालिका भने 2076 सालमै पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भइसकेको थियो। स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी,
5: बङ्गलासकाली गाउँपालिका 2076 सालदेखि नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका हो। हामीले हरेक वर्ष सुनिश्चित गरिरहेका छौँ। यस वर्ष पनि हामीले यो पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका सुनिश्चित गरेर पालिका जिल्लामा पेश गरिसके, जिल्ला पनि घोषणा भएको छ। हामीले पालिका सुनिश्चित गर्यौँ र पालिका सुनिश्चित गरिसके सकेपछि जिल्लामा सबै पालिकाहरू त्यसरी सकेपछि जिल्लाको खाना चाहिँ बाँकी छ।
2: यस घोषणाले पाल्पामा स्वास्थ्यका सूचकहरू क्रमशः सुधार हुँदै गएको देखाउँछ। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेम बहादुर सारूले पाल्पाले नेपालमै पहिलो पटक यस्तो उपलब्धि हासिल गर्नु गौरवको विषय भएको बताउनुभयो। उहाँले अब प्रदेशका बाँकी 11 जिल्लालाई पनि पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गर्दै लुम्बिनीलाई नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त प्रदेश बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो।
6: पाल्पा जिल्लाले आज पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला हामी नेपालमै पहिलो घोषणा गरिरहँदाखेरि अब पाल्पा जिल्लाबाट सुरुवात भएर अब बाँकी 11 जिल्लाहरूले पनि पूर्ण संस्थागत प्रसूति युक्त सेवायुक्त जिल्ला घोषणा गरेर प्रदेशलाई घोषणा गर्ने गरी हामी अगाडि बढिरहेका छौँ।
2: नेपालको जनगणना 2078 अनुसार देशमा मातृ मृत्यु दर प्रति 1,00,000 जीवित जन्ममा 151 रहेको छ भने लुम्बिनी प्रदेशमा यो दर 207 छ। यो अवस्थामा पाल्पाको उपलब्धिलाई मातृ तथा शिशु स्वास्थ्य सुधार तर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। मापदण्ड अनुसार कम्तीमा 90% गर्भवती महिलाले 4 पटक गर्भ जाँच गर्नुपर्ने र 95% स्वास्थ्य संस्थामै दक्ष स्वास्थ्य कर्मीबाट प्रसूति सेवा लिनुपर्ने व्यवस्था छ। भुवन राय माझी, सिआइएन रेडियो मुक्तिनाथ, पाल्पा।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुदूरपश्चिमको देउडा गीतप्रतिको मोह बढ्दो तर प्राथमिकता कम।
7: रियल म्युजिक मन पराउने मान्छेहरूको संख्या युवाहरू पनि त्यता इन्सपायर भइरहेछ कि जस्तो लाग्छ क्या। मलाई चाहिँ कल्चरल हुन्छ नि, ब्याक टु कल्चर क्या।
0: केही युवा कलाकारहरू देउडाको प्रचार र संरक्षणमा जुट्दै विशेष संवाद शनिवार विशेष बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। सुदूरपश्चिमको देउडा गीतप्रतिको मोह बढ्दो तर प्राथमिकता कम छ। पछिल्लो समय प्रदेश सरकार र स्थानीय सरकारले यसमा धेरै बजेट खर्च गरे पनि भने जस्तो उपलब्धि हासिल हुन सकेको छैन। तर कलाकारहरूले भने सक्दो प्रचार गरिरहेका छन्। देउडा गीतको बारेमा साथी सन्तोषी रावलले गायक विष्णु भट्टसँग कुराकानी गर्नुभयो।
10: झुम्की होए झुम्की म तम्रै हुँ कि घाटी कै नौ गेडी बनु कि दैले खताली खेलाने थाली तुमलाई म प्यारी भनु कि 40 घट्टको ढुङ्गो टुटी भइगयो खोला तानी लान्छु झुम्की जसो होला होला हाय तानी लान्छु झुम्की जसो होला होला।
7: यो गीत चाहिँ निकै रुचाइयो होइन, चारैतिर
11: एकदम चर्चामा आएको गीत हो। यो शब्द पनि अनि यो संगीत होइन लय साह्रै मिठो के यसमा चाहिँ। यो गीत गाउँदाखेरि चाहिँ तपाईँले थप बढी चर्चा पाउनुभयो।
7: झुम्कीलाई मैले बनाउँदाखेरि जस्तो झुम्की हो झुम्की म तम्रै हुम्की होइन घाँटीकै नौगेडी भनौँ कि दैलेख पनि त हाम्रो एउटै कल्चरल सिमिलारिटी छ नि त। दैलेख तली खेलने भने देउडा खेल्ने होइन, त्यो थली भनेको मैदान ठाउँ। दैलेख तली खेलने थली तुमलाई म पियारी भनौँ कि। अनि 40 घट्टको ढुङ्गो टुटी भइग्यो खोला तानी लान्छु ओ झुम्की जसो होला होला होइन। अब यो शब्द टिपिकल्ली हाम्रो डोटी डडेलधुरा अछाम बझाङ त्यहीँको होइन, हाम्रो सुदूरपश्चिमकै शब्द हो। यो गीतको फेरि अनौठो कहानी छ। यो गीत अहिले आएको होइन, यो 5 वर्ष अगाडि आएको, 5 वर्ष अगाडिको सिर्जना हो यो। तर चर्चा चाहिँ अहिले पायो यो गीतको चाहिँ यस्तो भएको हो। जस मलाई चाहिँ के लाग्छ भने मैले हरेक सिर्जना मेहनत गर्छु अब अडियन्सहरूको डिमान्ड अनुसार चाहिँ म आफू पनि देखिएको छु बिङ एज अ पार्ट अफ आर्टिस्ट होइन भिडियो आर्टिस्टको रूपमा
11: तपाईँलाई देखिन कतिको मन लाग्छ नि
7: होइन मलाई चाहिँ यस्तो के मलाई माया गर्ने मान्छेहरूले मलाई चाहिँ इन्सपायर गरिरहेछ क्या तपाईँले पनि आउनु पर्यो टाइपको फेरि म चाहिँ कस्तो भने त्यो मान्छेले भनिदिँदाखेरि मक्क परिहाल्छु कि
11: जस्तो सुदूरपश्चिममा त अघि भने जस्तै देउडा गीतहरू ठाडी भाका गीतहरू मन पराउने होइन अब युवा पुस्ताहरू अलिकति आधुनिकतिर जाँदैछन् कि होइन युवाले यो देउडा गीतलाई नबुझेको हो कि
7: तर सिचुएसन ठ्याक्कै अपोजिट भइदिइरहेछ कि अहिले चाहिँ जस्तो हाम्रो टिपिकल देउडा पनि होइन करोड क्लबभन्दा माथि गइसक्यो होइन करोडभन्दा माथि भ्यूहरू छ क्या टिपिकल देउडाको पनि दुई तिन वर्षमै होइन त्यो करोडभन्दा माथि हेर्ने दर्शक भनेको त समग्र नेपाली नै हो नि त भने अहिले एक्ज्याक्ट कस्तो छ भन्नुहुन्छ भने रियल म्युजिक मन पराउने मान्छेहरूको सङ्ख्या युवाहरू पनि त्यता इन्सपायर भइरहेछ कि जस्तो लाग्छ क्या मलाई चाहिँ कल्चरल हुन्छ नि ब्याक टु कल्चर क्या होइन पहिला वेस्टर्न होइन पाश्चात्य सङ्गीतको प्रभाव थियो तर अहिले ब्याक टु कल्चर क्या आफ्नै जुन ओरिजिन होइन आफ्नो जुन ओरिजिनल कल्चर हो नि कल्चरल म्युजिक हो नि त्यतातिर फर्किरहेको देख्छु मैले चाहिँ त्यो भएर टिपिकल चिजहरूको पनि मार्केट त्यस्तै छ
11: जस्तो कतिपय अहिले पछिल्लो समयमा भाइरल भन्ने शब्द छ नि
7: होइन
11: यो भाइरलले धेरैलाई राम्रो ठाउँमा पनि पुगाएको छ अनि यो सामाजिक सञ्जाल भाइरलले गर्दाखेरि मान्छेहरू पछारिएको पनि छ नि त होइन
7: कस्तो छ भने भाइरल भने यहाँ कस्तो हुनुहुन्छ नि यो भनेको शब्द नै तपाईँको शब्दमै क्लियर डेफिनेसन छ क्या भाइरल भनेको जस्तो हामी भाइरल ज्वरो हुन्छौँ नि भाइरल ज्वरो हुन्छौँ ज्वरो व्यापक आउँछ क्या तर एन्टिबायोटिक खाइदियो भने ठिक हुन्छ क्या तर त्यस्तै भाइरल फेरि कति युगपछि आउने हो फिक्स नै हुँदैन अथवा कति वर्षपछि त्यो भाइरलबाट आफू इन्फेक्टेड हुने हो भन्ने थाहा हुँदैन क्या अब एउटा सिर्जना अथवा एउटा केही चिज भाइरल होला तर त्यसको तपाईँको एउटा आर्टिस्टिक भ्याल्यु कति छ भन्ने कुराले डिटरमाइन गर्छ क्या जस्तो मेरो झुम्की त्यतिखेर मान्छेले मन पराए त्यसपछि अहिले त्यस मन पराउने क्रम चाहिँ चलिरहेकै छ क्या होइन जस्तो अब झुम्की सुदूरपश्चिमको टोन हो नि त सुदूरपश्चिमको रङ्ग छ नि त अब म पूर्वमा पनि सुन्छु झापामा पनि बजिरहेको
11: यो गीतहरू जस्तो पूर्वेली गीतहरू अलिक कम सुन्थ्यो पहिला अहिले त अब पूर्वेली गीतहरू पनि सुन्न थाले जस्तो देउडा गीतहरू चाहिँ हाम्रो सुदूरपश्चिममा मात्र सुन्छन् होला कि या पूर्वतिर पनि यो देउडा गीत सुन्छन् होला जस्तो लाग्छ तपाईँलाई
7: ए होइन सिर्जना चारैतिर सुनिरहेको छ देउडा गीतहरू चारैतिर सुनिरहेको जस्तो कतिपय हाम्रो टिपिकल देउडा गीतहरू पनि त पूर्वतिर बजिरहेको सुन्छु क्या म होइन त्यो भएर कस्तो छ नि हाम्रो सुदूरपश्चिमको एउटा मलाई लाग्छ होइन मेरो संस्कृति हो मेरो हुन्छ नि मेरो संस्कृति हो मेरो म्युजिकल एउटा क्षेत्र हो त्यो होइन अब हाम्रो देउडाको एउटा मिठास बेग्लै छ क्या होइन टिपिकल टाइपमा चिजहरूमा एउटा छुट्टै मिठास छ अझ शब्द नबुझे पनि त्यो शब्द उच्चारण शैली डिफ्रेन्ट छ होइन त्यो कारणले सबैतिर सुन्छ
11: हामीले यो सुदूर कर्णालीको कुरा गर्दै गर्दा फेरि पनि सुन्ने श्रोताहरूले गीत गाइदिन होला त्यही भएर
7: हाम्रो सुदूरपश्चिमेली भाषामा लेखिएको गजल रेकर्ड गरेका थिएँ त्यही म गुनगुनाउन चाहेँ

तीन दिनसम्म लूको जोखिम, लुम्बिनी सुदूरपश्चिमका जिल्लामा 40 डिग्रीसम्म ताप कम पुग्ने चेतावनी, डाक्टरहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। कांग्रेसद्वारा कोशी संकल्प सार्वजनिक समावेशी विकासमा जोड, एमालेभित्र नेतृत्व परिवर्तनको बहस सर्किँदै नेतृत्व परिवर्तनको माग अप्रत्याशित नभएको राजनीतिक विश्लेषकहरूको दावी रहेको छ। र चीनको कोइला खाने विस्फोटमा 90 जनाको मृत्यु, सयौं कामदार प्रभावित भएका छन्। काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जित, मालदिव्स पराजित भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्र।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: पार्टी सदस्यताको विवादले बारम्बार रासोपाको बैठकमा फुलदंगा। काङ्ग्रेसको देउबा समूहका नेताको पद बार्गेनिङले समस्या। एमालेमा ओलीको विकल्प खोजिँदै
0: भोलि र पर्सि पनि अत्याधिक गर्मीको सम्भावना। सतर्कता अपनाउन आग्रह। चर्को घाममा बाहिर ननिस्कन चिकित्सकको सुझाव।
1: संखुवा सभाको मकालुमा पहिरोले भेडीगोठ पुरिदा 200 बढी भेडा बेपत्ता। यसैको नतिजा पुनर्योगका लागि उत्तर पुस्तिका खोज्न सुरु। 33,000 निवेदन।
0: अमेरिकाद्वारा नयाँ अध्यागमन नीति घोषणा। ग्रीन कार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने।
1: र काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित। आइपिएल क्रिकेटमा पञ्जाब विरुद्ध लखनऊ टस हारेर ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश। समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पार्टी सदस्यताको विवादले बारामा हुलदङ्ग भएको छ। बारा जिल्लाका संस्थापक अध्यक्ष चन्दन स्वर्णकार सहित 15-16 जनाको सदस्यता खारेज गरिएपछि आज कलयमा आयोजित विस्तारित बैठकमा पुगेका जिल्लाका 4 सांसदहरूमाथि नै कार्यकर्ताले आक्रोश पोखेका छन्। संस्थापक पक्षमाथि दबाब सिर्जना गर्न खोजेको आरोप लगाउँदै आक्रोशित कार्यकर्ताले सांसदहरू क्षेत्र नम्बर 4 रहबर अन्सारी, क्षेत्र नम्बर 3 अरविन्द्र शाह, क्षेत्र नम्बर 1 गणेश धिमाल र क्षेत्र नम्बर 2 चन्दन सिंहलाई बैठक स्थलबाट बाहिर निस्कने अवस्था सिर्जना गरेका हुन्। सांसद धिमालले भने कार्यक्रम सकिएपछि सुरक्षाकर्मीले सुरक्षित रूपमा बाहिर निकालेको बताउनु भएको छ। दृश्यलाई केही सञ्चार माध्यमले अतिरञ्जित गर्दै गलत प्रचार गरेको उहाँको टिप्पणी छ।
3: मलाई त्यहाँ देख्यो, कुनै भिडियो हेर्नुभयो हजुरहरूले? भाग्दाखेरि त 2 अगाडि पछाडि हुनु पर्ला, लखनीमा अगाडि 4 पछाडि होला, भागी मार्नेहरू 2 अगाडि होलान्, होइन? के भनिया छ भाग्य भने त्यही उसमा आधिकारिक रूपमा कार्यक्रम सम्पन्न भएर 600-700 भन्दा बढी प्रतिनिधिको बिचबाट निक्दै गर्दाखेरि सुरक्षाकर्मी र ऱ्याट हाम्रो पार्टीको ऱ्याटका साथीहरूले हातले लामबद्ध गरेर निकाल्दै गर्दा त्यो भिडबाट छिचल्दै गर्दा निकालेकोलाई भिडलाई भिडियोलाई भागेको भनेर बनाउँ। अब यसमा आफ्नो तरिकाले मिडियाहरूले राखिरहनु भएको छ, त्यसो पनि भागेको होइन। कार्यक्रम सकिसकेपछि अहिले पनि आज त अहिलेको मिटिङ मान्य लगायत केन्द्रबाट आएको साथीहरू जिल्लामै छौँ।
0: रासोपाका निवर्तमान सभापति श्री भगवान महतोले भने सांसदहरूले आफ्नो सुरक्षामा खटिएका प्रहरीसँगै बाउन्सर ल्याएर शक्ति देखाउन खोजेको आरोप लगाउनु भएको छ। सांसदहरूकै सक्रियतामा संगठनमाथि हस्तक्षेप गर्न खोजिएको भन्दै उहाँले सत्य तथ्य छानबिनको समेत माग गर्नुभएको छ। उहाँले संगठन हाइज्याक गर्ने प्रवृत्ति विरुद्ध आफूहरूले अझै पनि प्रतिवाद गर्ने थाहा संचार नेटवर्कसँग बताउनु भयो।
4: के हो कि सत्य तथ्य छानबिन हुनु पर्यो सर, होइन? सांसद मान्यजीहरूले आफ्नो त्यो गरेर होइन, अब केन्द्रीय कार्यालय त आउनु पर्दैन, उहाँहरू काठमाडौँ नै बस्नुहुन्छ। प्रभावित पारेर दुमुटा आरोपहरू ल्याएर संगठनले हाइजेक गर्न खोज्नु भइरहेछ भने त्यसको हामी घोर विरोध गर्छौँ।
0: चुनावको बेला आर्थिक चलखेल गरेको, अरू दललाई सघाएको लगायतका आरोपमा पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिसमा गत वैशाख 30 बसेको केन्द्रीय समितिको बैठकले स्वर्णकार सहितको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो। तर प्रमाण बिना कारवाही गरिएको भन्दै उनीहरूले दोषी करार गर्न प्रमाण देखाएर दोषी करार गर्न चुनौती दिएका छन्।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा पनि अहिले सदस्यता विवादले दुई पक्ष आमने सामने भएका छन्। सभापति गगन थापाले सदस्यता वितरणमा असहयोग गर्ने वडा सभापतिलाई हटाउने चेतावनी दिएपछि पूर्व सभापति शेरबहादुर देउवा समूहका नेताहरूले आपत्ति जनाउँदै आएका छन्। आज बिहान विराटनगर स्थित शेखर कोइरालाको निवासमा पुग्नुभएका सभापति थापाले पार्टीको विधान अनुसार नचल्ने जो कोहीलाई पनि कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले आज पनि नवीकरणमा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट मुक्त गरिने चेतावनी दिनुभयो। त्यसको केही घण्टामै नेता मोहन बस्नेतले पार्टी सभापति थापालाई चेतावनी दिनुभएको छ। देउवा समूहको गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले पार्टीका नेता तथा कार्यकर्तालाई निष्कासन गरेर आफू अनुकूल नियुक्ति गर्न खोजिए सानेपाबाटै नेतृत्वलाई हटाउने अवस्था आउने चेतावनी दिनुभएको हो। यसअघि सुर्खेत पुगेर पूर्व उपसभापति पूर्णबहादुर खड्काले पनि यही विषयमा आपत्ति जनाउनु भएको थियो। संस्थापन पक्षले पार्टीलाई एकताबद्ध बनाउन आफूहरू सधैँ तयार रहे पनि इतरले न्यू खोजिरहेको दावी गरिरहेको छ। संस्थापन पक्षका नेता तथा पार्टी प्रवक्ता देवराज चालिसेले कुनै आग्रह पूर्वाग्रह नराखी सबै पक्षसँग छलफल गर्न र जिम्मेवारी दिन आफूहरू तयार रहेको बताउनुभयो। देवा समूहका पुराना नेताहरूको पदका लागि बार्गेनिङ बढेपछि विधानले नचिनेका पद सिर्जना गरेर जिम्मेवारी दिन नसकिने उहाँको भनाइ छ।
5: अधिवेशनको सुनिश्चित गर्ने प्रणालीको लागि छलफल गर्न सकिन्छ। सदस्यताको वितरणदेखि लिएर सबै चिज कहाँ कहाँ सङ्कल आएको उहाँहरूलाई आफू बहिष्कृत हुन्छु भन्ने लागेको ती कुराहरूमा सहभागी सुनिश्चित गर्न सकिन्छ। तर विधानले नचिनेका पद विधानले व्यवस्था नगरेका संरचनाहरू समाधान लागू गर्न सक्दैन। प्रश्न के भन्छ भने पार्टीमा उपलब्ध भएका संरचनामा हामीले कुनै आग्रह समायोजन गर्न हामी तयार छौँ।
1: देउबा समूहले भने संस्थापन पक्षले आफूहरूसँग सम्वाद गर्न नचाहेको आरोप लगाएको छ। देउबा समूहका नेता श्याम घिमिरेले हालै सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, नेता पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइरालासँग भेटवार्ता भएको जानकारी दिनुभयो। उक्त भेटमा भोलिपल्ट पुनः बसेर विवाद टुङ्ग्याउने सहमति भएको पनि त्यसपछि सम्पर्कविहीन बनेको नेता घिमिरेको दावी छ। फोन सम्पर्क गर्दा समेत संस्थापन पक्षबाट कुनै प्रतिक्रिया नआएको उहाँले बताउनुभयो।
6: यस्तो औपचारिक प्रस्ताव केही पनि भएको छैन। उहाँहरूले त्योभन्दा अगाडि लगभग 15 दिन अगाडि पूर्ण खड्का र डाक्टर शेखर कोइरालासँग भेट गर्नुभएको थियो। लगभग सवाल र पूर्ण ढङ्गले नै कुराकानी भयो। भोलि आएर कुरा टोक्याउने भनेर उहाँहरू हिँड्नुभयो त्यहाँबाट। त्यसपछि उहाँहरूले आउँदा पनि आउनु भएन, फोन पनि गर्नु भएन, फोन गर्दाखेरि रिसिभ पनि गर्नु भएन, म्यासेजको पनि रिसिभ गर्नु भएन। भनेपछि उहाँहरूले रेस्पोन्स गरेको देखिएन।
1: विशेष महाधिवेशनपछि उत्पन्न भएको काँग्रेसभित्रको विवाद अझै समाधान हुन सकेको छैन। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वलाई अदालतले आधिकारिकता दिएको एक महिनाभन्दा बढी भइसक्दा पनि पार्टीभित्र समानान्तर गतिविधि जारी छन्।
0: अर्को विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक भने भोलि सकिने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा हिजो शुरू भएको बैठकको दोस्रो दिन आज 6 घण्टासम्म चलेको बैठकमा महासचिव, 3 जना उपमहासचिव र 5 जना सचिवहरूले धारणा राखेका छन्। 19 सदस्यीय सचिवालयमा 9 जना सचिव छन्। 4 जना सचिवले भोलि धारणा राखेपछि अध्यक्ष ओलीले निर्देशनात्मक भनाइ राख्ने र बैठक सकिने उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएको छ। त्यसपछि कार्यविभाजन, कार्यदल गठन गर्ने लगायतका 11 एजेन्डामाथि निर्णय गरेर बैठक सकिनेछ। आज दिनभर को बैठकपछि भट्टले हिजोको बैठकमा भएका विषय अतिरञ्जित तरिकाले सञ्चार माध्यममा आएको भन्दै आपत्ति जनाउनु भयो।
7: अब हिजो कैयौँ बैठकमा भएका चिजहरू अलि अतिरञ्जित पाराले बाहिर आएका छन्। मलाई के लाग्छ भने म जुन स्कुलिङबाट आएको छु, हरेक चिजहरू बैठकमा गरिने कुरा ती के हुन्छन् भने त्यहाँभित्र विभिन्न प्रवृत्तिहरू आउँछन् र ती प्रवृत्तिमा बोल्ने भन्ने लागेका विषयवस्तु हुन्छन्। तर त्यसलाई चाहिँ हामीले जे पार्टीको मुख्य लाइन हो त्यो लाइन बाहेक बाहिर बोल्नुहुन्न भन्ने लाग्छ मलाई।
0: हिजोको बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादल बाहेकका चारजनाले निर्वाचन हारको जिम्मा लिँदै मार्ग प्रशस्त गर्न ओलीलाई सुझाव दिएका थिए। अरू बहुमत पदाधिकारी तटस्थ बसेका थिए। ओली र पृथ्वी सुब्बा गुरुङ बीच भने नेतृत्व छोड्ने विषयमा सवाल जवाल वा चर्का चर्की नै भएको बताइएको थियो। यो सँगै ओली सचिवालयमै अप्रबन्धमा पर्ने अवस्था बनेको छ। तर भट्टले बैठकको भाव ओलीलाई नै निरन्तरता दिएर जानुपर्छ भन्ने आफूले देखेको तर्क गर्नुभएको छ।
7: हिजो त्यस्तो नेतृत्वलाई राजीनामा गरिहाल्नु पर्छ भन्ने आजको भाव के थियो भने नेतृत्वकै अब हाम्रो पार्टीभित्र जे समस्या छ त्यसको समाधान अध्यक्षकै नेतृत्वमा समाधान गरेर फेरि उहाँकै कमान्डमा अघि बढ्नुपर्छ भन्ने नै भाव थियो मेरो बुझाइमा त्यो लाग्छ।
0: एमालेकी नेत्री अष्टलक्ष्मी साक्यले पनि आज सामाजिक सञ्जाल मार्फत ओलीलाई सम्मानपूर्वक अध्यक्ष पदबाट बिदा लिन आग्रह गर्नुभएको थियो। विद्यादेवी भण्डारीको सदस्यता नवीकरण भएसँगै ओलीमाथि राजीनामाको दबाव बढेको। तर भण्डारीले मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा आज काठमाडौँमा आयोजित मिडियामा मदन भण्डारी विमर्श तथा बहस कार्यक्रममा पार्टीको नेतृत्व परिवर्तनबारे मुख खोल्नु भएन। भण्डारीको विचार र योगदान आज पनि नेपाली राजनीतिमा सान्दर्भिक रहेको धारणा व्यक्त गर्नुभएकी विद्याले सचिवालय बैठकको तापक्रमबारे कुनै अभिव्यक्ति नै दिनु भएन। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: नागरिकले नगदमा राख्न सक्ने नगद परिवर्तीय विदेशी मुद्रा सम्बन्धी जानकारी। विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको एकीकृत परिपत्रमा गरिएको व्यवस्था बमोजिम नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सतही सुविधा अन्तर्गत प्राप्त विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर 1,500 वा सो बराबरको परिवर्तीय विदेशी मुद्रासम्म नगदमा राख्न सक्छन्। यस्तो रकम जतिसुकै पटकको स्रोत भए तापनि कुल रकममा सो सीमा नाग्न हुँदैन। सम्बन्धित व्यक्तिले आफू विदेशबाट नेपाल आउँदा साथमा ल्याएको वा नेपालभित्र प्राप्त गरेको परिवर्तीय विदेशी मुद्रा उपयुक्त सीमाभन्दा बढी भएमा 35 दिनभित्र सटही गर्नु वा नेपाल स्थित ब्याङ्कमा परिवर्तीय विदेशी मुद्राको खाता खोली राख्नुपर्दछ। विदेशी विनिमयको ज्ञान सुरक्षित आर्थिक व्यवस्थापनको पहिचान वित्तीय चेतनाका लागि नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा फोन नम्बर 01-5719-605 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
8: गुणस्तरीय प्लम्बिङको परपर्द नाम
9: मार्वलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्वलका UPVC प्रोडक्टहरू लिड फ्री UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन दर्को।
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: पछिल्लो केही दिन यता गर्मी बढेको छ। भोलि र पर्सि तराईमा अत्यधिक गर्मी हुनका साथै तातो हावाको लहर चल्ने सम्भावना छ। दिउँसोको समयमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढी भई अत्यधिक गर्मी हुने सम्भावना छ। अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैमा आग्रह गरेको छ। साथै सबै निकायले आवश्यक पूर्व तयारी र प्रतिकारका लागि तयारी अवस्थामा रहन समेत प्राधिकरणले भनेको छ। मौसम पूर्वानुमान महाशाखाले पनि देशका विभिन्न स्थानमा गर्मी बढ्दै जाने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। एक सामग्री माधव तिमल सेनाबाट।
11: सुदूरपश्चिम र लुम्बिनी प्रदेशको हामीले चाहिँ पहाडी भूभागमा तातो दिन तथा तराई भूभागमा चाहिँ तातो लहर हुने सम्भावना भनेर दिएको थियौँ है। अझै पनि तातो दिनको सम्भावना चाहिँ छ है। हामीले अलिकति सतर्कता चाहिँ अपनाउनु पर्ने हुन्छ। लु चाहिँ सबै ठाउँमा छैन, एक दुई ठाउँमा उसमा छ।
2: वरिष्ठ मौसमविद विभूति पोखरेल
12: अबका केही दिन गर्मी कम हुने सम्भावना नरहेकाले दिउँसोको समय सकेसम्म बाहिर ननिस्कन उहाँले सुझाव दिनुभयो। लुम्बिनी प्रदेशका बाँकी सहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभाग कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीले बाँकी आसपासको तापक्रम 40 डिग्री भन्दा माथि पुग्न थालेको बताउनुभयो।
13: चलपल अलिक कम नै छ भाइ, तातो हावा नै चलेको अवस्था त होइन, होइन तापक्रम चाहिँ बढेको छ। बाँकेको भगवानपुर 40 छ, होइन नेपालगञ्जको खजुरामा चाहिँ 39.8 छ। हिजोको भन्दा जे होस् आज बढी हो, तापक्रम बढ्ने क्रम जारी नै रहन्छ।
12: अत्यधिक गर्मीका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने लगायत स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकको भनाइ छ। तातो हावाको लहरबाट बच्न चर्को घाम लागेका बेला वा दिउँसोको समयमा सकभर घरभित्रै बस्न, बाहिर निस्कनै परे छाता ओढ्न वा पातलो कपडाले टाउको ढाक्न चिकित्सकको सुझाव छ। वरिष्ठ जनस्वास्थ्यविद डाक्टर बाबुराम मरासेनी गर्मीबाट हुने जलवियोजनबाट बस्न झोलिलो पदार्थ अत्याधिक मात्रामा सेवन गर्न आग्रह गर्नुभयो।
14: पानी लगायतका अरू चियाहरू पिउने, शरीरबाट चाहिँ एकदमै धेरैभन्दा धेरै पसिनाबाट पानी निस्किरहेको हुन्छ, त्यही चाहिँ जलवियोजन समय हुने सम्भावना हुन्छ। त्यो जलवियोजनलाई सुधार्नको लागि चाहिँ शरीरमा पानीको कमी कमजोरीलाई चाहिँ घटाउनको लागि अनि पानी त पर्याप्त मात्रामा पिउनुपर्छ। रक्सी खायो भने रक्सीले पानी ज्यादा निकालिदिन्छ, अनि सुरुमा चाहिँ पसिना आएको जस्तो गुम्मा बनाएर अनि त्यसपछि मान्छेलाई चाहिँ असर गर्न सक्छ।
12: गर्मीसँगै लामखुट्टे र विभिन्न किसिमका रोगको जोखिम पनि बढ्दै जाने उहाँको भनाइ छ। गर्मीको मौसममा सरुवा रोगको जोखिम हुने भएकाले बालबालिका, वृद्ध वृद्धा र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो। स्वास्थ्यमा ध्यान दिन नसके गर्मीकै कारण मानिसको मृत्यु समेत हुन सक्ने डाक्टर मरासिनीले बताउनुभयो।
14: एकासी लुगा आयो भने चाहिँ अब मान्छेहरू चाहिँ बेहोस हुने समानको अवस्था आउँछ, अनि त्यही अनि कसै कसैलाई त त्यो चाहिँ अनि शरीरको तापक्रम अत्यन्त उच्च भएर त्यो चाहिँ क्रमले गर्दा मानिसको मृत्यु पनि हुनसक्छ।
0: शङ्खसभाको मकालो गाउँपालिका 5 माङसिङमा स्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा 200 भन्दा बढी भेडा बेपत्ता भएका छन्। आज बिहान खसेको पहिरोले मकालो 5 स्थानीय दलबहादुर गुरुङको भेडीकोट बगाउँदा 218 भेडा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरीकारले शङ्खुवा सभाका प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो। वर्षापछि फोक्टे क्षेत्रमा अचानक पहिरो खसेको, पहिरोले स्थानीय दलबहादुरका 250 भेडा मध्ये 218 भेडा पहिरोमा पुरिएर बेपत्ता भएका हुन्। पहिरोमा पुरिएका 32 भेडा मात्रै जीवित अवस्थामा फेला परेका छन्। बाढीमा परेर भेडा गोठालाको काम गर्दै आउनुभएका स्थानीय 20 वर्षीय झलक गुरुङ घाइते हुनुभएको छ। उहाँको हात र खुट्टामा चोट लागेको छ। अर्का गोठाला 30 वर्षीय कमल गुरुङ सकुशल रहनु भएको छ। घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार र खोजी कार्यमा कठिनाइ भएको छ। घटनास्थल नुम प्रहरी चौकीबाट करिब 40 किलोमिटर टाढा र करिब 10 घन्टा पैदल दूरीमा पर्दछ। घटनापछि नुम प्रहरी चौकीबाट प्रहरी टोली, स्थानीयवासी, उघार तथा खोजी कार्यका लागि घटनास्थल गएका छन्।
1: माध्यमिक शिक्षा परीक्षा एसएको नतिजा पुनर्योगका लागि विद्यार्थीले दिएको निवेदनका आधारमा उत्तर पुस्तिका खोज्न सुरु गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख 28 गते एसएको नतिजा सार्वजनिक गरेको थियो। त्यसैता चित्त नबुझेका 33,851 विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएको कक्षा 10 परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताउनुभयो। विद्यार्थीले दिएको निवेदनका आधारमा उनीहरूको उत्तर पुस्तिका खोज्न सुरु गरिएको उहाँले बताउनु भएको छ। पुनर्योगको नतिजा प्रकाशन हुन केही समय लाग्ने जनाइएको छ। पुनर्योगको नतिजा प्रकाशन भएपछि विद्यार्थीले आफ्नो उत्तर पुस्तिका पनि हेर्न पाउनेछन्। त्यसपछि पुनः परीक्षणका लागि निवेदन दिन सक्ने व्यवस्था गर्न लागि परीक्षा नियन्त्रक अधिकारीले बताउनु भएको छ। यस वर्षको यासीमा 65.98% विद्यार्थी उत्तीर्ण भएका थिए। त्यस्तै 1,46,507 विद्यार्थी नन ग्रेडेड भएका थिए। गत चैत 19 गतेबाट सुरु भएको यस वर्षको यसै परीक्षा 29 गते सकिएको थियो।
0: सरकारले लामो समयदेखि बन्द रहेको हेटौडा कपडा उद्योग पुनः

प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। नेपाल भारत जमुनाहा नाकामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरहरू परिचालन गरेको छ। सो नाकाबाट पछिल्लो समयमा लागू औषध ओसार पसार बढ्दै गएको भन्दै नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको हो। तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको सशस्त्र प्रहरी बल नेपाल 30 नम्बर गण हेडक्वार्टर बागेश्वरीले जनाएको छ।
3: मकनपुरको मकनपुर गढी दुई शिखर कटेरीमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। काठमाडौँबाट बिरगञ्जतर्फ जाँदै गरेको बसले घुम्तीमा विपरीत दिशाबाट आउँदै गरेको स्कुटरलाई आज ठक्कर दिएको हो। दुर्घटनामा स्कुटर चालक स्थानीय 55 वर्षीय दुर्जी रत्न योन्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकनपुरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते योन्जनलाई उपचारका लागि हेटोडा स्थित सिएमसी चुरेहिल अस्पतालमा पुर्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो। स्कुटरलाई ठक्कर दिने बस र चालक काभ्रेको चौरी देउराली गाउँपालिका दुईका 41 वर्षीय शिवबहादुर चौलागाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
4: प्रहरीले नेपालगञ्जमा अवैध लागू औषध अफिम र चरेस सहित एकजनालाई पक्राउ गरेको छ। बेनवी कालाबन्जरबाट खटिएको सशस्त्र प्रहरी टोलीले आज नेपालगञ्ज उपमहानगरपालिका 15 पिप्रहवा सीमा इलाकामा जाँच गर्ने क्रममा 5.5 किलोग्राम अफिम र 5 ग्राम चरेस बरामद गरेको हो। उक्त लागू औषध सहित पक्राउ परेका व्यक्तिले आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि नेपाल प्रहरीलाई बुझाइने जनाइएको छ।
3: इलामको फाकफोकथुम गाउँपालिकाले किसानलाई व्यावसायिक नगदे बालीतर्फ आकर्षित गर्न विभिन्न प्रजातिका बिरुवा उत्पादन गरी वितरण गरिएको छ। गाउँपालिकाले 3 वर्ष अघि अलैची, कफी, सुन्तला, कागती, खुर्सानी, एभोगाडो लगायत बिरुवाको नर्सरी राखेको थियो। अहिले ती बिरुवा किसानलाई वितरण गर्न थालेको गाउँपालिकाले जनाएको छ।
4: कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 10 झलारीमा स्थानीय किसानको कृषि उत्पादनलाई व्यवस्थित बजार उपलब्ध गराउने उद्देश्यले हाट बजार सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार निर्माण सुरु गरिएको छ। कृषि उपज बिक्रीका लागि स्थानीय स्तरमा स्थायी बजारको अभाव झेलिरहेका किसानले लक्षित गर्दै नगरपालिका र संघीय सरकारको सहकारीमा हाट बजार स्थल निर्माण अघि बढाइएको हो।
3: सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्गको भौतिक प्रगति 68% सकिएको छ। आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार आगामी सेप्टेम्बर महिनाभित्र सुरुङ मार्ग मार्फत यातायात सञ्चारमा ल्याउने गरी तयारी तीव्र पारिएको छ। यस्तै बिपी राजमार्गको मर्मत तथा पुननिर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको नयाँ ट्र्याक आगामी 10 दिनभित्र सञ्चालनमा ल्याइने भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं रासपाका सांसद आशिष गजुरेले सो क्षेत्रको स्थलगत अनुगमन गरी निर्माण कार्यको प्रगतिबारे जानकारी लिनु भएको हो।
4: यस्तै सडक सञ्जाल मार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको एसियन हाइवे अन्तर्गत काँकरभिट्टाबाट लौकही सडक खण्डमा बिटुमिनको अभाव भएपछि

0: कालोपत्र गर्न ढिलासुस्ती भएको छ। भिटामिन अभाव साथै गुणस्तरीय नपाएको कारण कालोपत्र गर्न ढिलासुस्ती भएको आयोजना अन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताउनु भएको छ।
1: नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र काककोटमा 4G सेवा सुरु गरेको छ। समुद्री सतहदेखि 4,200 मिटर उचाइमा अवस्थित मुकोट स्थित टावरमा 4G उपकरण जडान गरी माइक्रोवेभ रेडियो मार्फत सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेले जानकारी दिनुभयो। यससँगै टेलिकमको 4G सेवा पुगेका स्थानीय तहको संख्या 750 पुगेको छ।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले नयाँ अध्यागमन नीति घोषणा गरेको छ, जस अन्तर्गत स्थायी बसोबास अनुमति पत्र लिन चाहने आप्रवासीले अमेरिका छाड्नुपर्ने र विदेश स्थित अमेरिकी दूतावास वा वाणिज्य दूतावास मार्फत आवेदन दिनुपर्ने व्यवस्था गरिएको हो। अमेरिकाभित्र अस्थायी रूपमा बसिरहेका विदेशी नागरिकले ग्रीन कार्डका लागि आवेदन दिन आफ्नै देश फर्किनुपर्ने नयाँ नीति लागू गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अमेरिकी नागरिकता तथा प्रवासन सेवा ले नयाँ नीति सार्वजनिक गर्दै अमेरिकाभित्रबाटै बसाई स्थिति परिवर्तन गरेर स्थायी बसोबास अनुमति लिन नपाइने स्पष्ट पारेको हो। अवैध आप्रवासन नियन्त्रण गर्ने अभियान अन्तर्गत चालिएको यो कदमले भिसावाहक तथा आगन्तुकलाई अमेरिकामै रहँदा ग्रीन कार्डका निम्ति आवेदन दिन अनुमति दिने कानूनी छिद्र बन्द गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जनाएको छ। पुरानो प्रणालीले लामो आवेदन प्रक्रियाका क्रममा परिवारलाई सँगै बस्न सहज बनाउँदै आएको थियो, तर नयाँ नीतिका कारण ग्रीन कार्डको आशामा अमेरिका छाड्ने केही आप्रवासीका निम्ति पुनः त्यहाँ फर्कन गाह्रो वा असम्भव हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। काबा महिला च्याम्पियनसिपमा पहिलो जित हातको सोझो सेटमा हराएको खेल 25-18, 25-20 र 25-13 नेपालले आफ्नो पक्षमा पार्यो। जितसँगै दुई खेलबाट 4 अङ्क जोडेको नेपाल समूह एको दोस्रो स्थानमा छ। नेपालको सेमिफाइनल सम्भावना जीवितै छ। पराजित किर्गिस्तान 2 खेलबाट 3 अङ्कका साथ तेस्रो स्थानमा छ। पहिलो खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भएको थियो।
0: इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा अहिले पंजाब किङ्स र लखनऊ सुपर जायन्ट्स बीच प्रतिस्पर्धा भइरहेको छ। लखनऊको इकाना स्टेडियममा पंजाबले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोलीले ब्याटिङको निम्तो पाएको छ। ताजा अवस्थामा लखनऊले 7.2 ओभरको खेल सकिँदा 3 विकेटको क्षतिमा 72 रन बनाएर खेलिरहेको छ। पंजाबका लागि आजको खेल निकै महत्वपूर्ण छ। लगातार 6 खेल हारेको पंजाबलाई प्लेअफको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाव छ। लखनऊ विरूद्ध जित हात पारे पनि पंजाबले भोलिका अन्य खेलहरूको नतिजामा निर्भर रहनेछ। लखनऊ भने प्लेअफ दौड़बाट बाहिरिसकेको छ।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: पार्टी सदस्यताको विवादले बारामा रासोपाको बैठकमा हुलदंगा। कांग्रेसको देउबा समूहका नेताको पद बार्गेनिङले समस्या। एमालेमा ओलीमाथि राजीनामाको दबाव।
1: भोलि र पर्सि पनि अत्याधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन आग्रह। चर्को गाममा बाहिर ननिस्कन चिकित्सकको सुझाव।
0: शङ्ख सभाको मकालुमा पहिरोले भेडीगोठ पोडिँदा 200 बढी भेडा बेपत्ता। यसैको नतिजा पुनर्योगका लागि उत्तर पुस्तिका खोज्न शुरू, 33,000 निवेदन।
1: अमेरिकाद्वारा नयाँ अध्यागमन नीति घोषणा। ग्रीन कार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने।
0: र काबा महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित। आइपिएल क्रिकेटमा पंजाब विरुद्ध लखनऊ टस हारेर ब्याटिङ गर्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। माधव अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for plus two science management.
3: Na paksha, na vipaksha. वाणिज्य कार्यालयको सार्वजनिक अनुरोध।
0: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
3: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
0: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अपनाउनु पर्दछ।
3: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 550 92 60 र वेबसाइट चितवन नेशनल पार्क.gov.np।
4: हेलो
5: हेलो बुढी, के छ खबर?
4: ठिकै छ, चलेकै छ।
5: ल भिडियो अन गर त, तलाई हेरम।
4: भिडियो अनै छ त, देख्नु भएन र?
5: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
4: माडीको नेट यस्तै त हो नि।
5: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
3: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
0: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86।
6: सम्बन्ध सधैँ भरिलाई साथमै राखौ टेकमाइनलाई। टेकमाइनलाई
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
2: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौ र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
2: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 मा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
1: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
2: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
3: 93.2 स्वदेश FM।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 9 o'clock. अहिले 9 बजेको छ।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। पाँच थरमा गएराति परेको अविरल वर्षापछि आएको बाढी पहिरोले घर पुल लगायत भौतिक संरचनामा क्षति, मध्य पहाड़ी लोकमार्ग अवरुद्ध। उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श संस्थाबाट मात्रै सेवा लिन शिक्षा तथा खेलकुद मन्त्रालयको आग्रह। पश्चिम तराईका जिल्लाहरूमा आउँदो सोमबारसम्म गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। चीनको साङ्सी प्रान्तस्थित कोइला खानीमा भएको दुर्घटनामा 90 जनाको मृत्यु, 9 जना अझै बेपत्ता। र काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित, किर्गिस्तान 3-0 सोझो सेटमा पराजित। अब समाचार विस्तारमा। गएराती अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँच थरको याङवरक गाउँपालिका र हिलिहाङ गाउँपालिकाका विभिन्न क्षेत्रमा घर, झोलुङ्गे पुल तथा निर्माणाधीन पुल बगाउँदा जनजीवन प्रभावित बनेको छ। जिल्ला प्रहरी कार्यालय पाँच थरका प्रहरी नायब उपरीक्षक अनिश कुमार कर्णका अनुसार बाढी पहिरोबाट याङवरक गाउँपालिका 1 लम्बा खोलामा माथिबाट आएको पहिरोले स्थानीयको घरगोठ बगाएको छ। गरी याङवरक 1 लामीटार स्थित भित्री सड़क खण्डमा लामीटारबाट चामलिङ डाँडा जोड्ने करिब 100 मिटर लम्बाईको फलामे झोलुङ्गे पुलमा समेत बाढीले क्षति पुर्याएको छ। उता हिलिहाङ गाउँपालिका 2 लिम्बुनी पुल स्थित तमोर करिडोर सड़क खण्डमा निर्माणाधीन बेली ब्रिजमा पनि बाढीले ठूलो क्षति पुर्याएको प्रहरीले जनाएको छ। यस्तै याङबरक गाउँपालिका 2 दोभान स्थित पुष्पलाल मध्य पहाड़ी लोकमार्ग अन्तर्गत मेवा खोलामा निर्माणाधीन पक्की पुल पनि बाढीसँगै आएको, ढुङ्गा माटो र पानीले बगाएपछि सवारी साधन सञ्चालन ठप्प भएको छ। अविरल वर्षापछि आएको बाढी र पहिरोले अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको र हालसम्म कुनै मानवीय क्षति नभएको पाँच थरका प्रमुख जिल्लाधिकारी वासुदेव दाहालले जानकारी दिनुभयो। यस्तै गएराती इन्द्रावती खोलामा आएको बाढीले मोटरेबल पुलमा क्षति पुर्याउँदा यातायात सेवा अवरुद्ध बनेको छ। ताप्लेजुङ र पाँच थरको सिमाना भई बग्ने इन्द्रावती खोलाले मोटरेबल पुलमा क्षति पुर्याउँदा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनेको हो। ताप्लेजुङको सिदिङवा गाउँपालिका 4 साबलाखु र पाँच थरको याङवरक गाउँपालिका 4 थरपु जोड्ने गरी इन्द्रावती खोलामा निर्माण गरिएको मोटरेबल पुलमा बाढीले क्षति गरेको हो। संखुवा सभाको मकालु गाउँपालिका 5 माङ्सीमा स्थित वर्षापछि फोक्टे क्षेत्रमा आएको पहिरोले भेडीगोठ पुरिँदा 200 भन्दा बढी भेडा बेपत्ता भएका छन्। आज बिहान आएको पहिरोले मकालु 5 का स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा 250 भेडा मध्ये 218 भेडा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो। बाढी र पहिरोमा परेर भेडा गोठालाको काम गर्दै आएका स्थानीय 20 वर्षीय झलक गुरुङ घाइते भएका छन्। अर्का गोठाला 30 वर्षीय कमल गुरुङ भने सकुशल रहेको उहाँले बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ। मन्त्रालयले आर्थिक वर्ष 2082-83 लागि नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनका लागि आग्रह गरेको हो। मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा 1,459 संस्थाहरू समावेश छन्। सरकारले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका, विद्यार्थीलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थाहरूलाई कार्यवाही अभियान शुरू गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा 3 दिनसम्म अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढी भई अत्यधिक गर्मी हुने सम्भावना रहेको प्राधिकरणद्वारा आज जारी सूचनामा जनाइएको छ। ती प्रदेशको तराईका भूभागमा मध्यम तातो लहरको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा यस्तै कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अध्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधनमा अबदेखि यात्रुको लगेजमा ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्य सहित सो प्रणाली लागू गर्न लागेको हो। त्यस सम्बन्धमा हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासंघ बीच औपचारिक सम्झौता भएको छ। जेठ 15 विशेष ट्याग लगाइनेछ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकार गठनले छोटो अवधिमा गरेको नवीन कार्यबाट जनतामा आशा जगाएको बताउनु भएको छ। नुवाकोटमा आज आयोजित कार्यक्रममा मन्त्री डाक्टर तिमल सिन्हाले विगतका दिनमा राजनीतिले राज्यका निकाय र सार्वजनिक सेवा प्रवाहलाई बिचौलियाको नियन्त्रणमा लिएर जनतामाथि गरिएका अन्यायलाई उन्मुक्ति दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। नेकपा एमालेको सचिवालय बैठकमा नेताहरूले बोल्ने क्रम जारी रहेकोले भोलि पुनः बस्ने गरी स्थगित भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा आज बसेको बैठकमा पार्टीका महासचिव, उपमहासचिव र सचिव सहित 9 नेताहरूले आफ्नो धारणा राख्नु भएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। उहाँले भोलि बस्ने बैठकमा बाँकी नेताहरूले आफ्नो धारणा राख्ने जानकारी दिँदै सबैको धारणा आएपछि प्रस्तावित एजेण्डामाथि निर्णय प्रक्रियालाई अगाडि बढाइने बताउनुभयो। सडक डिभिजन कार्यालय बाँकेले सार्वजनिक सडक क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा तथा अन्य संरचना हटाउन पुनः सूचना जारी गरेको छ। कार्यालयले सार्वजनिक सडक ऐन 2031 अनुसार राष्ट्रिय राजमार्ग तथा सार्वजनिक सडक सीमाभित्र स्थायी वा अस्थायी संरचना निर्माण गर्न नपाइने स्पष्ट गर्दै अतिक्रमित संरचना तत्काल हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको जारी सूचनामा उल्लेख छ। नेपाल टेलिकमले डोल्पाको छारका ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा 4G सेवा सुरु गरेको छ। समुद्री सतहदेखि 4200 मिटर उचाइमा अवस्थित मुकोट स्थित टावरमा 4G उपकरण जडान गरी माइक्रोवेभ रेडियो मार्फत 4G सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डाक्टर कमल लामी छानेले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। चीनको लिउ सेन यु कोइला खानीमा भएको दुर्घटनामा 90 मृत्यु भएको छ भने 9 अझै बेपत्ता छन्। उत्तरी चीनको साङ्सी प्रान्त स्थित ताइयुआन काउन्टी स्थित कोइला खानीमा भएको दुर्घटनामा 247 कामदार रहेको बीबीसीले जनाएको छ, जसमध्ये 100 भन्दा बढी कामदारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। 27 स्थानीय अस्पतालमा उपचार भइरहेको, 1 अवस्था गम्भीर रहँदा अन्यलाई भने सामान्य चोट लागेको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आफ्नो 4 भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री रुबियोले आज भारतको पूर्वी सहर कोलकाताबाट राजधानी नयाँ दिल्ली जानुभएपछि भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुभएको बीबीसीले जनाएको छ। अमेरिकी अधिकारीहरूका अनुसार अमेरिकी विदेश मन्त्री रुबियोले भारतका प्रधानमन्त्री मोदीसँगको भेटमा उहाँलाई अमेरिका भ्रमणको निम्तो दिनुभएको छ। अब आर्थिक समाचार।
4: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको लागि गृह कार्य भइरहेको बताउनु भएको छ। हेटौँडा औद्योगिक क्षेत्रको शनिबार निरीक्षण गर्नुहुँदै मन्त्री यादवले बन्द उद्योगलाई सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउनुभयो। रुग्ण उद्योगहरू सञ्चालनमा आए युवाका लागि रोजगारीको अवसर सिर्जना हुनुका साथै देशको आर्थिक विकासमा समेत टेवा पुग्ने उल्लेख गर्नुहुँदै मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा रुग्ण कपडा उद्योग सञ्चालनको लागि बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। अमेरिकी सरकारको आर्थिक सहयोगमा विक्रम सम्वत 2020 साल मङ्सिर 20 गते स्थापना भएको हेटौँडा औद्योगिक क्षेत्रभित्र हाल 147 उद्योग तथा प्रतिष्ठानहरू रहेका छन्। नेपाल राष्ट्र बैङ्कले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता वर्गका ग्राहकलाई विशेष काउन्टर तोकेर सेवा प्रदान गर्न निर्देशन दिएको हो। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नु पर्ने नयाँ व्यवस्था गरिएको छ। बैङ्क तथा वित्तीय संस्थाले एटीएम लाउन्ज भएका स्थानमा ब्रेल लिपिका संकेत तथा ध्वनि सहयोग सहितका कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नु पर्ने नयाँ व्यवस्था गरिएको छ। आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले समेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्नेछ। त्यस्तै क्रेडिट र डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि समेत जडान भएको हुनुपर्ने व्यवस्था गरिएको छ। बिरगन्ज भन्सार नाका भएर चालु आर्थिक वर्षको पहिलो 10 महिना अर्थात् गएको साउनदेखि वैशाख मसान्तसम्ममा करिब 88,22,84,00,000 रुपियाँ बराबरको नेपाली उत्पादन भारत तथा तेस्रो मुलुक निर्यात भएको छ। गत आर्थिक वर्षको पहिलो 10 महिनाको तुलनामा यस अवधिमा थप 6% निर्यात बढेको बिरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो। गएको आर्थिक वर्षको पहिलो 10 महिनामा बिरगन्ज नाका भएर 83,25,82,00,000 रुपियाँको नेपाली उत्पादन निर्यात भएको भन्सार कार्यालयले जनाएको छ। बिरगन्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा खाने तेल, जुस, कपडा, जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटी निर्यात हुने गरेको प्रमुख भन्सार प्रशासक मैनालीले बताउनुभयो। चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा बिरगन्ज नाकाबाट मात्रै करिब 48,11,00,000 रुपियाँ बराबरको भटमासको प्रशोधित तेल, 6,22,00,000 रुपियाँ बराबरको फलफुलको जुस, 5,35,53,00,000 रुपियाँको प्रशोधित सूर्यमुखी तेल, 1,04,07,00,000 रुपियाँको प्रशोधित पाम तेल निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार।
5: काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले विजय सुरुवात गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कबड हलमा शनिबार भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको छ। नेपाली टोली सुरुवातबाटै खेलमा हावी भएको थियो। नेपालले पहिलो सेट 25-18, दोस्रो सेटमा 25-20 र तेस्रो सेट 25-13 जितेको हो। जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी सुमित्रा रेग्मी प्लेयर अफ दि म्याच घोषित भइन्। समूह एमा रहेको नेपाल 4 अङ्क सहित दोस्रो स्थानमा पुगेको छ। भारत 5 अङ्क सहित शीर्ष स्थानमा छ। किर्गिस्तान 3 अङ्क सहित तेस्रो तथा अङ्कविहीन मालदिव्स समूहको पुछारमा छ। नेपालले यो जितसँगै सेमी फाइनलको सम्भावना बलियो बनाएको छ। आइतबार मालदिव्सलाई हराए नेपाल अन्तिम चारमा पुग्नेछ। शनिबारकै खेलमा भारतले मालदिव्सलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। भारतले मालदिव्सलाई 25-9, 25-14 र 25-17 सोझो सेटमा पराजित गरेको हो। लगातार दोस्रो जितसँगै भारतले सेमी फाइनलमा सम्भावना बलियो बनाएको छ। च्याम्पियनसिपमा आइतबार 3 खेल हुनेछन्। आइतबार नेपालले मालदिवसँग प्रतिस्पर्धा गर्नेछ। समूहको अन्तिम खेल भारत र किर्गिस्तान बीच सोमबार हुनेछ। पञ्चकन्या रूपन्देही सुपर लिगको उपाधि वेस्टर्न क्रिकेट क्लब बुटवलले हात पारेको छ। भैरहवा स्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिबार भएको 24 संस्करणको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब भैरहवालाई 45 रनले पराजित गर्दै वेस्टर्नले चौथो पटक उपाधि जित्न सफल भएको हो। गत सिजनको सुपर लिग पनि उसैले हात पारेको थियो। उपाधि विजेता वेस्टर्नले 1,01,000 र उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले 50,001 रुपियाँ पुरस्कार प्राप्त गरेको छ।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति कोशी प्रदेशका केही स्थानहरूमा मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पाँचथरमा गए राति परेको अविरल वर्षा पछि आएको बाढ़ी पहिरोले घर पुल लगायत भौतिक संरचनामा क्षति। मध्य पहाड़ी लोकमार्ग अवरुद्ध। उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श संस्थाबाट मात्रै सेवा लिन शिक्षा तथा खेलकुद मन्त्रालयको आग्रह। पश्चिम तराईका जिल्लाहरूमा आउँदो सोमबारसम्म गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। चीनको साङ्सी प्रान्त स्थित कोइला खानीमा भएको दुर्घटनामा 90 जनाको मृत्यु, 9 जना अझै बेपत्ता। र काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित, किर्गिस्तान 3-0 सोझो सेटमा पराजित। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: हेलो आयन के छ
1: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर हाम्रो नेपालमा
0: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
1: भिडियो अन गर न यार
0: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
1: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 98452 0 28 40 साथै 24 घण्टा हटलाइन नम्बर 01-5970-0086
3: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई टेकमाइन्डलाई
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौँ कोही कसैलाई यस्तो परेमा उजुरी गरौँ र कानुनी कारवाही गरौँ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्ट को लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर
6: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर
6: वेबसाइट डिजाइनिंग र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर
6: प्रमाणपत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग टाइपिंग र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर्स बसन्तपुर बजार माडी फोन 0556 50 10 60
9: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
10: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
9: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
10: 24 घण्टा इमर्जेन्सी सेवा
9: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
10: एडभान्स पेडियाट्रिक जनरल वार्ड
9: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
10: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
9: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
10: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
9: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
10: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
9: भेन्टिलेटर सेवा
10: होल बडी चेकअप जाँचको सुविधा
9: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
10: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 0656 18 853 5 18 953

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: नेपालीपनको आभास, नेपाली मनको आवाज।
2: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागलको बेसी सारा, सुन
1: स्वदेश FM 93.2 मेगाहर्ज।

0: नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। गणतन्त्र दिवसको अवसर पारि माडीको बसन्तपुरमा माडी मौलिक सांस्कृतिक उत्सव 2083 आयोजना हुने भएको छ। माडी नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा आउँदो ज्येष्ठ 15 गते बसन्तपुर स्थित खुला सहरमा सो कार्यक्रम हुने भएको हो। उत्सवमा थारू, बोटे, दुरा, मगर, गन्धर्व लगायतका विभिन्न जातजातिको मौलिक झाँकी प्रदर्शनी गरिने नगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटाले बताउनुभयो। उत्सवमा भजन कीर्तन र पञ्चे बाजाको सांस्कृतिक कार्यक्रम तथा परम्परागत लोकनृत्य समेत रहने र स्थानीय होटल व्यवसायीहरूको सहकारीमा साँझ फूड फेस्टिभल समेत आयोजना गरिने उहाँले बताउनुभयो। उत्सव व्यवस्थापनका लागि शनिबार माडी नगरपालिकामा सञ्चालित प्रज्ञा प्रतिष्ठानको बैठकबाट विभिन्न उपसमितिहरू गठन भएका छन्। त्यसमध्ये प्रचार प्रसार उपसमिति संयोजकमा विपिन पाठक, झाँकी व्यवस्थापन संयोजकमा चन्द्रमणि महतो, फूड फेस्टिभल संयोजकमा श्यामदुरा, आतिथ्य स्वागत तथा निमन्त्रणा संयोजकमा प्रवीर भण्डारी, मञ्च तथा साउन्ड व्यवस्थापनमा आवास दुबे र प्रेम मिश्र लगायत रहनु भएको छ। उत्सवले माडी क्षेत्रको मौलिक कला, संस्कृति र खानपानलाई प्रवर्धन गर्दै स्थानीय पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ। पेट्रोलियम पदार्थको अत्याधिक मूल्य वृद्धि र सरकारले लगाएको विभिन्न शीर्षकका करहरूको विरोधमा आइतबार चितवनमा फरक खालको प्रदर्शन हुने भएको छ। जेएनजी अभियन्ता मिराज ढुङ्गाना नेतृत्वको गरिखान देउ को चितवन शाखाले मोटरसाइकल नचढाई हातले दोहोऱ्याएर विरोध र्याली आयोजना गर्न लागेको हो। आइतबार अपरान्ह 4:30 बजे चितवनको 24 कोठीबाट शुरू हुने उक्त र्याली लाइनसोकमा पुग्नेछ। यस आन्दोलनको नेतृत्व विष्णु लामा गुरुङले गरेको गरिखान देउले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। दैनिक उपभोग्य वस्तुदेखि खाद्यान्नसम्म सबै कुराको मूल्य आकाशिएको बेला आर्थिक सङ्कटको अवस्थामा जनतामाथि थपकरको भाग। चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख उपरीक्षक एसपी रामेश्वर पौडेलले प्रहरी संगठनलाई समाज परिवर्तन र नागरिक सुरक्षाको प्रमुख आधार स्तम्भका रूपमा व्याख्या गर्नुभएको छ। उहाँले प्रहरीको भूमिका केवल अपराधी पक्राउ गर्ने वा कानूनी कार्यान्वयनमा सीमित नभई समाजलाई सही दिशा दिने सामाजिक इन्जिनियरको रूपमा विस्तार भएको समेत बताउनु भएको हो। एसपी पौडेलले वर्तमान समाजमा प्रहरीको जिम्मेवारी थप संवेदनशील र चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै समाजमा देखिने धेरै विवाद, झगडा, दुर्घटना तथा तनाव अदालत पुग्नु अघि नै प्रहरीको सक्रियताबाट समाधान हुने बताउनुभयो। 2082 माध्यमिक शिक्षा परीक्षा एससीको नतिजाप्रति चितवनका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले असन्तुष्टि व्यक्त गरेका छन्। शनिबार चितवनको भरतपुर स्थित अङ्कुरम एकाडेमीमा आयोजित एक कार्यक्रममा उक्त असन्तुष्टि व्यक्त गरिएको हो। शिक्षा विकास तथा समन्वय इकाई चितवनको आयोजनामा विद्यालय शिक्षाको शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी प्रधानाध्यापकसँग अन्तर्क्रिया तथा माध्यमिक शिक्षा परीक्षा एससी समीक्षा कार्यक्रममा प्रतिक्रिया राख्ने विद्यालयका प्रधानाध्यापकहरूले प्रकाशित परीक्षा फलप्रति असन्तुष्टि जनाएका हुन्। राष्ट्रिय खबरहरू। नेपाली काङ्ग्रेसका नेता तथा पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाले पार्टीभित्रको एकता र सुदृढीकरणका लागि गम्भीर गृह कार्य र संवादको आवश्यकता रहेको बताउनु भएको छ। पोखरामा आयोजित पार्टीका नेता कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई एक ढिक्का बनाउन वैचारिक छलफल र ठोस पहल जरुरी रहेको बताउनु भएको हो। उहाँले पार्टीभित्रका गुट उपगुटलाई चिर्दै एकताबद्ध काङ्ग्रेस निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिनेहरू बढ्दै गएका छन्। शुक्रबारको सचिवालय बैठकमा पार्टी उपाध्यक्षहरूले राजीनामा मागेको विषय सेलाउन नपाउँदै अन्य नेताहरूले पनि उनलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्। पूर्व उपाध्यक्ष अष्टलक्ष्मी साकेले निर्वाचन पश्चात गौरवपूर्ण इतिहास बोकेको एमाले आज कमजोर स्थितिमा पुगेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताको भावना बुझ्न जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो। समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक शनिबारदेखि शुरू भएको छ। जेठ 11 गतेसम्म सञ्चालन हुने बैठकमा पार्टी संगठन, व्यवस्थापन, समायोजन तथा आगामी राजनीतिक कार्यक्रमबारे विस्तृत छलफल हुने पार्टीका नेता शैलेन्द्र शाहले बताउनुभयो। जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीको एकता भएपछि यो पहिलो बैठक हो। बैठकको कार्यसूची अनुसार 2079 सालको प्रतिनिधि सभा निर्वाचनको समीक्षा गरिनेछ भने पार्टी केन्द्रीय कार्यालय व्यवस्थापन सम्बन्धी विषयमा पनि छलफल हुनेछ। मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाहरूबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ। मन्त्रालयले आर्थिक वर्ष 2082-83 लागि नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनुका लागि आग्रह गरेका हुन्। स्वीकृति प्राप्त संस्थाहरूको सूची मन्त्रालयका सचिव श्रीमणि पौडेलको हिजेठ 6 गतेको निर्णय अनुसार प्रकाशन गरिएको हो। राष्ट्रपतिले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिए सहज रूपमा बैंकिङ कारोबार बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले क, ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकहरूलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न आग्रह गरेको हो। यसको सुनसरीको लौकहीमा सम्पन्न 2 दिने प्रदेश स्तरीय परामर्श कार्यशालाले 28 बजे कोषी संकल्प जारी गर्दै सकिएको छ। कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यशालाले राष्ट्रिय तथा पार्टी राजनीतिका विभिन्न 28 बजे संकल्प जारी गरेका हुन्। संकल्प पत्रमा किरा सभ्यताको उद्गम सगरमाथा शिरदेखि केचन कवालको पाउसम्म कोशी प्रदेशको पहिचान प्रतिष्ठा संस्कृति सभ्यता भाषा कला साहित्य कृषि पर्यटन प्राकृतिक स्रोत सांस्कृतिक वैभवप्रति गौरव गर्दै प्रदेशवासी को भावना बमोजिम त्यसको संरक्षण र प्रबन्धन दृढ हुने उल्लेख गरेको छ। बाहिरिने लामो दूरीका सवारी साधनमा अबदेखि यात्रुको लगेजमा ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित यो प्रणाली लागू गर्न लागेको हो। यसबारे शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासंघ बीच औपचारिक सम्झौता भएको छ। मृत्युमध्ये नसर्ने रोगको हिस्सा झण्डै 71% पुगेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2030 यो दर 79% पुग्ने प्रक्षेपण गरिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कुल मृत्युको 71% हिस्सा रहेको नसर्ने रोगले झण्डै 22%लाई 30-70 वर्षको उमेरबीच अकाल मृत्युमा पुर्याउने गरेको छ। नेपालमा मुख्य गरी उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु र श्वास प्रश्वास सम्बन्धी लगायत नसर्ने रोग मृत्युको मुख्य कारण बन्दै गएका छन्। यो समस्या घटाउन नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य सेवा विभागको सहकार्यमा पेन्डी प्याकेज नामक एक नयाँ कार्य ढाँचा विकास गरेको छ। पश्चिम प्रहरीले भारतमा चोरी गरिएको ठूलो मात्राको गरगहना र नगद बरामद गरेको छ। प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले लामो अनुसन्धानपछि भारतको दिल्लीमा भएको चोरीको घटनामा सफलता हात पारेको हो। प्रहरीले हीरा मोती सुनचाँदीका गरगहना विभिन्न कम्पनीका घडी नेपालसहित विभिन्न देशका मुद्रा गरेर 2,10,00,000 बढी मूल्य बराबरको सामान बरामद गरेको जनाएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारतको दिल्लीको राजेन्द्र नगरका सञ्जय कुमार माकिजाको घर फागुन 13 गते चोरी भएको थियो। का संस्थापक अभिजित दिपकेले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्। सामाजिक सञ्जाल एक्समा केही वाट्सएप म्यासेजका स्क्रिनसटहरू सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। दिपकले नोट परीक्षाको प्रश्नपत्र लिक भएको विषयलाई लिएर शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै अनलाइन हस्ताक्षर अभियान सुरु गरेका थिए। यो अभियानमा करिब 3,00,000 बढीले हस्ताक्षर गरिसकेका छन्। यही अभियानका कारण आफूलाई ज्यान मार्ने धम्की आएको दिपकेको आरोप रहेको छ। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: समय सूचक का साथ
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556-5963-98550-77061 र 98550-77053।
3: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल रोड भरतपुर 10 चितवन। फोन 0556-493-440, 493-580 र 98550-26440।
4: It's 10 o'clock, अहिले 10 बजेको छ।